0: उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
7: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
8: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
9: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
8: यो सोलर बलियो र भइपर्दछ।
10: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट ल्याउनु भएको।
11: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
5: भर्ना खुल्यो
0: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
0: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51960 र 97-678-84-566।
12: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि
13: एनएमबी क्यापिटलको एस आईपी हरेक महिना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी कैपिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा पढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
14: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
15: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
16: हामी कहाँ एलजी सामसुङ औरा स्काईअर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
15: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीवी वाशिंग मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
16: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715। सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
15: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
16: म पनि त्यही कामको लागि हिँडिरहेको छु के, भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
17: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
17: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत,
17: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 9848-50-430।
16: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
15: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
16: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
15: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
16: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
15: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैंकमुनी सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
18: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्ला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
19: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
18: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
19: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
18: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
19: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
18: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
19: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
18: हो,
19: त्यही गएर सुरजन रोकाईलाई भेट।
18: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
19: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
15: सूचना।
20: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आसिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
20: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
15: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-484-1117।
21: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
22: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
21: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
22: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
23: नेपाल टेलिकम, राष्ट्रको संचार।
24: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
25: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
24: हाम्रा सेवाहरू
25: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
24: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
26: सबैको मन सुने
23: रेडियो भेरी FM
27: एक्सट्रीम एनर्जी ड्रिंक
23: टाइम चेक अहिले ठीक 6 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
28: सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया तैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
29: आज 2083 साल जेठ 30 गते शनिबार, सन 2026 जून 13 तारीक अधिक जेठ कृष्ण पक्षको त्रयोदशी तिथि।
23: काया कैरनका साथमा
30: किसान पाइप प्रोडक्ट्स प्राली
23: राष्ट्रको

0: किसान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
2: आज वार्षिक उत्सव मनाउँदै गरेको दाङको रेडियो बंगला चुली 91.7 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
3: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश।
2: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
3: विश्वकप फुटबलको रौनक थपिँदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ्दो, सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
4: पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सृजना हुन्छ।
2: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश, एलन मस्क विश्वको पहिलो खर्वपति बने।
3: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो, अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त भेटरको बानी लागिसकेको छ। भेटर अप्लायन्सेस, भेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर गरेको छ। न्यायाधीशद्वय टेक प्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले जेठ 29 गते संक्षिप्त आदेश जारी गर्दै निगमको संचालक सदस्य नियुक्ति प्रक्रियामा मनपरी गरिएको भन्दै यही वैशाख 31 गते गरिएको नियुक्ति निर्णयलाई हिजो बदर गरिदिएको हो। अदालतले सुशासनको मूल्य र मान्यता विपरीत भएको ठहर गर्दै योग्यता क्रमका आधारमा पुनः निर्णय गर्न सरकारका नाममा परमादेश समेत जारी गरेको छ। सर्वोच्चको आदेशमा भनिएको छ, अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यता विपरीत नहुने गरी स्पष्ट आधार र कारणसहित पुनः निर्णय गर्न विपक्षीहरूका नाममा परमादेश जारी गरेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै सर्वोच्चको अर्को आदेश पनि छ, सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्दकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनको मानवाधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले भनेको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने

0: आवेदनको मागमा भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चले सेनामा समायोजन हुन नसकेका व्यक्तिहरूलाई सरकारी दस्तावेजमा अयोग्य र बहिर्गमित शब्द प्रयोग नगर्न पनि परमादेश गरेको छ। सशस्त्र द्वन्द्वमा समावेश बाल सैनिकहरूलाई सरकारले दिएको आर्थिक राहत पर्याप्त नभएको पनि सर्वोच्चले जनाएको खबर कान्तिपुरले लेखेको छ। यस्तै हिजै नै सर्वोच्च अदालतले कर्मचारी संगठन खारेजीको आदेशलाई अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ। कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खुल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको हो। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: भारत भ्रमण सम्पन्न गरेको केही दिनमै परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। भोलिदेखि असार 3 गतेसम्म हुने परराष्ट्र मन्त्री खनालको चीन भ्रमणलाई नेपाल चीन सम्बन्धको भविष्य, बीआरआई कार्यान्वयन, कनेक्टिभिटी, व्यापार घाटा न्यूनीकरण र चीनको बढ़दो चासोबीच नेपालको सन्तुलित कूटनीतिक रणनीतिको महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको क्रममा मन्त्री खनालले चिनिया विदेश मन्त्री वाङ यी र चिनिया कम्युनिष्ट पार्टी सीपीसीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपालले हालै भारतसँग सम्बन्ध सुधार र आर्थिक सहकार्यलाई प्राथमिकता दिएको सन्देश दिएपछि चीनले पनि नेपालको विदेश नीतिको दिशालाई नजिकबाट नियालिरहेको छ। यही पृष्ठभूमिमा हुन लागेको भ्रमणको प्रमुख उद्देश्य बेजिङलाई नेपाल कुनै एक शक्ति केन्द्रतर्फ नढल्किएको र सन्तुलित कूटनीति नै सरकारको मूल नीति भएको चीन सामु विश्वास दिलाउनु रहेको विश्लेषण गरिएको छ।
0: नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खोलेको छ। उल्लेखित सार्वजनिक जग्गा तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाडौँ महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै फिर्ता गर्न र दोषीमाथि कार्यवाही गर्न समेत सिफारिश गरेको थियो। त्यही सिफारिश कार्यान्वयन गर्ने हिजोको मन्त्री परिषद बैठकले निर्णय गरेको हो। यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले हिजो नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको खबर गोर्खा पत्रले लेखेको छ।
1: खाद्यान्न बिक्रीका लागि एक समय बस्ती आसपास गल्ला मण्डी हुन्थे। सिजन अनुसार उब्जाएका खाद्यान्न लगेर सर्वसाधारणले मण्डी अर्थात भण्डारमा बिक्री गर्थे। ग्रामीण क्षेत्रमा बजार विस्तार नभएका बेला यस्ता मण्डी व्यापारिक केन्द्र रहेका थिए। खाद्यान्न र वस्तु विनिमय गर्ने भएका कारण 12 महिना चहल पहल हुन्थ्यो। शहरीकरणसँगै गाउँघरमा व्यापारिक केन्द्र बने, किनबेचको परम्परा बदलियो, जसले गर्दा ग्रामीण क्षेत्रबाट यस्ता गल्ला मण्डी हराउन थालेका छन्। पहिलेका गल्ला मण्डी अहिले आधुनिक बजारमा परिणत भइसकेका छन्। घरमै पुग्ने कतिपय व्यापारीहरूले तौलमा समेत किसानलाई ठग्ने गरेको गुनासो बढ़ेको छ। गल्ला भण्डारमा तत्काल वा निश्चित समयभित्र भुक्तानी पाइने ग्यारेन्टी हुन्थ्यो, तर अहिले उधारोमा अन्न उठाएर व्यापारी बेपत्ता हुने जोखिम उत्तिकै बढ़ेको पनि किसानहरू गुनासो गर्छन्। पहिला जस्तो गल्ला व्यवसाय नहुँदा व्यवसायलाई जीविकोपार्जन गर्नै धौधौ हुन थालेको कपिलवस्तु 2 रमतहलामा का श्याम ट्रेडर्स संचालन गरिरहेका गल्ला व्यवसायी पुजारी गुप्ताले बताउनु भएको छ। गल्ला भण्डार हराउनुको एउटा कारण मधेसमा पछिल्लो समय खाद्यान्न उत्पादनमा आएको गिरावट हो। देशको अन्न भण्डार भनिने मधेसका खेत पलटिङले चिराचिरा रहेका छन्, जसका कारण उत्पादकत्व दिनानुदिन घट्दो छ। फेरि यो गल्ला व्यापार मण्डी जति बने आधुनिक बजार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: कायाकैरनमा विश्वकप फुटबल र सामूहिक रूपमा खेल हेर्ने संस्कृतिको विषयमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी कैपिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी कैपिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन?
3: एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका। एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने

0: बस्दैन। मास्टर शेफ बनाउँछन् केही खान, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश, परराष्ट्र मन्त्री खनाल भोलिदेखि चीन भ्रमणमा जाँदै रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय सँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजीले दक्षिण सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको कार्य शुरू गरेको छ। बीडब्ल्यूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मै खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 वटाको पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरमत र 16 वटाको पुनर्निर्माण गरेका छन्। सीमा तथा 10 गजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। संयुक्त सीमा कार्य समूहले जिल्लाको 65 किलोमिटर सीमा क्षेत्र 10 गजामा देखिएका समस्याको समाधान गरिसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यसैबीच नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली हिजो बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले हो हल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ नै लखेटेका हुन्। नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई आफ्नै भूमिमा फर्कन भन्दै फर्काएको दृश्य सामाजिक सञ्जालमा देखिन्छ। नारायणी नदीमा निर्माण हुन लागेको तटबन्धको काम रोक्न एसएसबी यसअघि जेठ 17 नेपाली भूमिमा प्रवेश गरेका थिए। हिजो बिहान पुनः भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि खेतमा काम गरिरहेका स्थानीय बासिन्दाले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै आपत्ति जनाएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीबीच केही समय सामान्य विवाद समेत भएको थियो। स्थानीयको प्रतिवादपछि भारतीय सुरक्षाकर्मी आफ्नो भूमितर्फ फर्किएका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनैतिक रूपमा सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको छ।
2: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएर 33,851 विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। शिक्षक र बोर्डको लापरवाहीका कारण 5% भन्दा बढ़ी विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको छ। विद्यार्थीले 500 शुल्क बुझाएर पुनर्योगका लागि अनलाइन आवेदन दिएका थिए। नतिजामा सुधार भएका विद्यार्थी मध्ये धेरैको उत्तर पुस्तिकामा शिक्षकले प्राप्तांक जोड्न नै गड़बड़ गरेको पाइएको छ। उत्तर पुस्तिकाभित्र विद्यार्थीको प्राप्तांक शिक्षकहरूले जोड्न छुटाएको पाइयो। इन्ट्री गर्दा 70 अंक ल्याउने विद्यार्थीको अंक 7 मात्र इन्ट्री भएका जस्ता केस पनि भेटिए। परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, उत्तर पुस्तिकाभित्र 68 अंक प्राप्त गरेको भए पनि जोड्न छुटाएर वा त्रुटि गरेर 32 मात्र दिएको पनि भेटिएको पुनर्योगमा सहभागी एक कर्मचारीले बताएका छन्। कतिपय विद्यार्थीले अंक प्राप्त गरेको भए पनि इन्ट्री गर्दा शून्य कायम भएर नतिजामा एनजी पनि आएको थियो। यस वर्ष विद्यालयमा उत्तर पुस्तिका परीक्षण गरेका कारण नतिजामा आशंका गर्दै आवेदन दिने विद्यार्थीको संख्या बढ़ेको थियो। गएको वर्ष 27,317 जनाले पुनर्योगका लागि आवेदन दिएकामा यस वर्ष झण्डै 34,000ले आवेदन दिएका थिए। यस पटक पनि त्रुटि संख्या वृद्धि भएको परीक्षा नियन्त्रक अधिकारीले जनाउनुभयो। अघिल्ला वर्षहरूमा 3-4% नतिजामा त्रुटि भेटिने गरेको थियो। बिहिबार अस्तिसम्म 31,516 जना विद्यार्थीको पुनर्योगको नतिजा आएको छ, जसमा 1,810 जनाको नतिजामा परिवर्तन आएको छ, अर्थात 5

0: 7-3% विद्यार्थीको पुनर्युगमा नतिजा परिवर्तन भएर आएको खबर कान्तिपुरले लेखेको छ।
1: विश्वकप फुटबलका धेरै खेलहरू रातिको समयमा हुने भएकोले सार्वजनिक ठाउँमा ठूलो पर्दा राखेर सामूहिक रूपमा खेल हेर्ने भीड़ बढ़न थालेको छ। खेलप्रेमीहरूका लागि यस्तो व्यवस्था उत्साहको विषय भए पनि सुरक्षा चुनौतीहरू पनि देखिन थालेका छन्। रातिको समयमा ठूलो संख्यामा मानिस भेला हुँदा भीड़ व्यवस्थापन, पार्किङको अव्यवस्था, झैझगड़ा तथा चोरीका घटना हुन सक्छ। त्यस्तै अत्यधिक आवाज, जाँडरक्सी खाने तथा सार्वजनिक ठाउँको अनुशासन कायम राख्नु पनि चुनौतीपूर्ण बन्न सक्छ। काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा खेल प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। थप जानकारी विकास चापागाईबाट।
2: काठमाडौँको ताहाचल बस्ने साइरस श्रेष्ठसँग 20 वर्ष अघि सन् 2006 विश्वकप फुटबल हेरेको अनुभव छ। त्यसबेला टेलिभिजनमा एन्टिनाको प्रयोग गरी हेरिने विश्वकप फुटबल अहिले प्रविधिको विकाससँगै सबैको पहुँचमा पुगेको छ, तर पनि केही चुनौती रहेको उहाँ बताउनुहुन्छ।
3: फरक क्वालिटी वाइज त अब पहिला हेर्दाखेरि ब्ल्याक एण्ड व्हाइटमा हेर्न शुरू गरेको थियौँ हामीले त, अनि त्यही च्यानल पनि राम्रो आउँदैन थियो, एन्टिनाको जमाना थियो पहिला, सबैले एक्सेस त थिएन हेर्नलाई। अहिलेको टाइममा सबैसँग एक्सेस हुँदा पनि तर अब त्यही पेमेन्टको कुरामा चाहिँ अब मिडल क्लास अनि हायर क्लासहरूले त अभियसली सक्नुहुन्छ, उहाँहरूले त किनेरै हेर्नुहुन्छ, तर सबैजनाले चाहिँ हेर्न नपाउँदा चाहिँ अलिकति चित्त चाहिँ दुख्छ।
2: यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा शुरू भएको विश्वकप फुटबलका खेल हुने समय नेपाली समय अनुसार अनुकूल छैन। उता दिउँसोमा खेल हुँदा यता राति हुन्छ। कतिपय सार्वजनिक ठाउँमा ठूलो पर्दा लगाएर पनि खेलप्रेमीहरू भेला भएर हेर्ने गर्छन्। यस्तो बेला विशेष गरी महिला र बालबालिकालाई सुरक्षाको दृष्टिकोणबाट केही समस्या पर्न सक्छ भन्नुहुन्छ पोखराका सिद्धार्थ गौतम।
4: त्यो अब मान्छेमा डिपेन्ड गर्छ, मान्छेको सोच र नियत कस्तो छ भन्ने कुरामा। आफूले गएर गेम हेर्नु त रमाइलोको लागि हो, तर त्यही सोचले कोहीमा कति मान्छेले नहेर्न सक्छ, त्यही सोचलाई फाइदा लिन सक्छ, तर सेक्युरिटीहरू अलिकति टाइट चाहिँ हुनुपर्छ। हेर्न त वर्ल्ड कप फुटबल भनेको फुटबल हो, रमाइलो हो, त्यो जयझगडा चाहिँ हुनु भएन।
2: एकातर्फ रातिमा खेल, अर्कोतर्फ सार्वजनिक ठाउँमा गएर खेल हेर्न चुनौती, अनि घरमै टीभीमा खेल हेर्न छुट्टै पैसा तिर्नुपर्ने बाध्यता रहेको काठमाडौँका किशु आङ्लावती गुनासो गर्नुहुन्छ।
5: डिफेन्स त धेरै छ, अब पहिला अब टाइम जोनले गर्दा पनि अब हाम्रो गेम त राति हुन्छ, रातिको 11-12 बजे अनि 2-3 बजे 7 बजेतिर हुन्छ। त्यही भएर स्पेसली अब म कलेज पढ्नेलाई पनि अब बिहान उठेर गेम हेर्नुहुन्छ कि रेडी पनि हुनु भन्ने हुन्छ। कलेज वर्क भएको बेला चाहिँ साह्रै गाह्रो हुन्छ, कतारदेखि चाहिँ सब्सक्रिप्सन लिनुपर्ने जो भएको थियो, राइट्सहरू पनि अब वर्ल्ड कप महँगोमा बेच्छ अनि अब कम्पनी जस्तो पनि प्रफिट खानै पर्छ। त्यही भएर
2: काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबलिन सक्ने हुँदा सबैलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल बताउनुहुन्छ।
6: कतिपय व्यक्तिहरूले चाहिँ मादक पदार्थ सेवन गर्ने अवस्था र समाजमा उल्लङ्घन गर्ने अवस्था पनि हुन सक्ने भएको हुनाले अब बालबालिका, महिला पनि अब सार्वजनिक स्थानमा प्रदर्शन गर्ने र त्यहाँ चाहिँ सबैजना जम्मा हुने हो भने आजको समयमा सबैलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिनलाई अलिकति चुनौती हुन सक्छ भन्ने हिसाबले चाहिँ त्यसको पूर्व जानकारी होस् र हामीले स्पेसिफिक यहाँ यसरी चाहिँ सार्वजनिक प्रदर्शन हुँदैछ, यहाँ समूहमा जम्मा हुँदैछन् भन्ने पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सिर्जना हुन्छ भन्ने हिसाबले चाहिँ हामीले यो तयारी गरेका छौँ। अहिले
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: यही जेठ 30 गते शनिबारको दिन
8: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा, बिरनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
9: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
10: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
11: सूचना:
12: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू: टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
12: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथ रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
11: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्र नगर छ, सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 0385215599 र मोबाइल नम्बर 9848391117।
13: विदाको दिन पनि सेवा प्रवाह गरिरहेको छ। बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म कार्यालय खोलिएको छ। यो कार्यालयबाट प्रिन्ट भएको सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स शनिबार र आइतबार पनि लिन सकिन्छ। चाबैल कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउन शनिबार र आइतबार मात्र होइन विदा नभएको दिनमा पनि बेलुका 6 बजेसम्म सेवा दिइरहेको छ। नयाँ लाइसेन्सको परीक्षा, वर्ग थप, नवीकरण, प्रतिलिपि दिने जस्ता सेवा दिइरहेको चाबैल कार्यालयले आधा घण्टामा सेवा गराएको काम सम्पन्न गर्ने गरेको छ। का प्रमुख पेशल कुमार पोखरेलले चाबेल कार्यालय सेवा गराएको चाप रहने ठाउँ भएको बताउनुभयो। साथै उहाँले सेवालाई प्रभावकारी र छिटो छरितो बनाउन प्रक्रियामा प्रवेश गरेपछि 30 मिनटमै काम सक्ने समेत बताउनु भएको छ। लाइसेन्स लिन आउनेको चाप बढ़ेपछि बिहान 7 बजेदेखि नै वितरण गर्ने गरेका छौं, उहाँले भन्नुभयो। शनिबार र आइतबार पनि 9 बजेदेखि 3 बजेसम्म वितरण हुन्छ। 3-4 वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले लाइसेन्स पाउँदा खुशी भएका छन्। काम छिटो हुँदा सेवा गराई खुशी शीर्षकको खबर गोर्खा पत्र दैनिकले छापेको छ।
0: अब विदेशको खबर। स्पेस एक्स औपचारिक रूपमा शेयर बजार प्रवेश गरेसँगै एलन मस्क विश्वकै पहिलो खर्बपति बन्नुभएको छ। प्रविधि उद्यमी मस्कको कुल सम्पत्ति 10 खर्ब डलर भन्दा धेरै रहेको छ। बीबीसीका अनुसार अस्ति बिहिबार रकेट कम्पनी स्पेस एक्सको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ पछि उहाँ खर्बपति बन्नुभएको हो। एलन मस्कको मुख्य सम्पत्ति स्पेस एक्स र टेस्लामा रहेको उहाँको शेयर हिस्सा हो। स्पेस एक्सले आईपीओ मार्फत सर्वाधिक 75 अर्ब डलर संकलन गरेको थियो। स्पेस एक्समा मात्रै मस्कको शेयरको रकम झण्डै 8.66 अर्ब डलर छ। अमेरिकी बजारमा सन् 2026 जून 12 कारोबार शुरू भएपछि उहाँको सम्पत्तिमा उछाल आएको हो। मस्कको यो सम्पत्ति विश्वका अरू 4 धनी व्यक्तिको कुल सम्पत्ति भन्दा पनि धेरै छ। दोस्रो स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति मस्कको तुलनामा झण्डै 1/3 मात्रै छ। एलोन मस्कको सम्पत्ति ताइवान, स्वीडेन र दक्षिण अफ्रिका जस्ता धेरै देशको कुल अर्थतन्त्र भन्दा पनि ठूलो भएको छ। 54 वर्षीय मस्कले टेस्ला र स्पेस एक्स बाहेक न्यूरालिंक, द बोरिङ कम्पनी जस्ता अरू प्रविधि कम्पनीहरू पनि स्थापना गर्नुभएको छ। त्यस्तै सामाजिक सञ्जाल प्लेटफर्म एक्स अर्थात ट्वीटर पनि उहाँकै हो।
1: अब खेल खबर फिफा विश्वकप फुटबलमा घरेलू टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोविना बीचको खेल बराबरी भएको छ। सह आयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्जगोविनासँग एक एक गोलको बराबरी खेलेको हो। खेलको 21 मिनटमा जोबो लुकिचले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए तर बोस्नियाले अग्रता जोगाउन सकेन। 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले गोल गर्दै घरेलू टोलीलाई बराबरीमा फर्काए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले एक एक अंक बाँडेका छन्। विश्वकपको चौथो खेलमा अहिले बिहान पाउने 7 बजे आयोजक अमेरिका र पाराग्वेले खेल्दैछन्। सन् 2010 पछिका 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्।
0: कायाका इरनमा अब केही खबर संक्षेपमा। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुच्चा कोटको बीपी राजमार्गमा हिजो दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको छ भने 16 जना घाइते भएका छन्। बनेपाबाट रोशी खार्पा चोकतर्फ छुटेको 23/98 नम्बरको पूर्व रनीको यातायातको बस अनियन्त्रित भएर सड़कबाट करिब 300 मिटर तल खसेर दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ।
1: गैराती पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्का वर्षा भएको छ। आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता देशभर वर्षा भएसँगै गर्मी घट्न थालेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकीको हिमाली र पहाड़ी भेगका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ।
0: पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नक्कली प्रमाणीकरण अर्थात फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिइएको हो।
1: पूर्वाधार विकास मन्त्रालयले अघि बढ़ाएको डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड राइड हेलिङ मस्यौदाप्रति सरकारवालाले असन्तुष्टि जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: काया कैरनमा अब पालो उखानको।
1: जति धेरै मानिस उति धेरै कुरा।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश।
0: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
1: विश्वकप फुटबलको रौनक थपिँदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ़दो। सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
0: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश, एलन मस्क विश्वको पहिलो खर्बपति।
1: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो। अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसद बैठकमा उठेर विरोध गरिरहने श्रम संस्कृति पार्टीका अर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ श्रम संस्कृति पार्टी लेखिएको कार्यालय अघिल्तिर अर्क साम्पाङ जस्तै देखिने मान्छे छन् अनि पत्रकारसँग उनी भन्दैछन्, संसदमा किन नगारे, त्यस्ता बस्ने ठाउँमा नि के जानु हौ, उठ्ने भए पो दौड़ेर जानु त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
14: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौं।
15: फिजिशियन डॉक्टर कुलराज साई द्वारा दीने सेवा छाती पेट सुगर उच्च रक्तचाप तथा थायराइड रोग संबंधी हाड नसा तथा बात रोग विशेषज्ञ डॉक्टर तेजेन्द्र साउ द्वारा दीने सेवा हाड हड्डी नसा बात रोग संबंधी का संपूर्ण सेवा सर्जन डॉक्टर अशोक कुमार रोका द्वारा दीने सेवा शरीर में भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथ में मनोरोग विशेषज्ञ डॉक्टर पूजा बिसी द्वारा सेवा दी जानकारी गराउँदछौ।
16: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
15: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
17: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-402।

0: हुम्लामा एस्कावेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गयो। गोदावरी नदीको बाढ़ी बगेर कैलालीमा दुईजनाको मृत्यु।
1: कर्णाली प्रदेश सरकारले छवटा निर्देशनालय खारेज गर्यो, प्रदेश वन निर्देशनालय पनि हट्यो।
0: बाँकेको कोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमै बस्न बाध्य।
1: र विश्वकप फुटबलमा अहिले सहायक अमेरिका र पाराग्वे खेल्दै क्यानाडासँग बोस्निया बराबरीमा रोकियो। 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली कर्णालीको लगातार पाँचौं हार। मधेश एक खेल अघि नै फाइनलमा प्रवेश गर्न सफल। हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट ढिलो रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा करिब 15 करोड़को लागतमा अस्पताल भवन निर्माण हुने भएको छ। हुम्लाको चंखेली गाउँपालिका दुईमा एक विशेष कार्यक्रमका बीच अस्पताल भवनको विधिवत शिलान्यास गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई आधुनिक स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ यो परियोजना अघि सारिएको हो। यो सुविधा सम्पन्न अस्पताल भवन भारत सरकारको करिब 14 करोड़ 80 लाख रूपियाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको यस अस्पतालको कार्य नवीन र व्यवस्थापनको जिम्मा हुम्लाकै चंखेली गाउँपालिकालाई दिएको छ। भवनको शिलान्यास भएसँगै स्थानीयवासी खुशी भएका छन्। भौगोलिक रूपमा विकट रहेको यो क्षेत्रमा नयाँ अस्पताल संरचना निर्माण भएपछि चंखेली गाउँपालिका र आसपासका नागरिकलाई सहज हुने, सर्वसुलभ र भरपर्दो स्वास्थ्य सेवा पाउने विश्वास उनीहरूले गरेका छन्।
1: हुम्लामा एस्कावेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ। सर्केघाट गाउँपालिका 6 बराईको भित्री सड़क खन्ने क्रममा राति काम भइरहेका बेला एस्कावेटर अनियन्त्रित भई सड़कबाट करिब 50 मिटर तल खसी दुर्घटना भएको हो। दुर्घटनामा दैले घरबै बर्दिया बसोबास गर्दै आएका अन्दाजी 25 वर्षीय एस्कावेटर चालक कृष्ण रावतको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरीकाले हुम्लाले जनाएको छ। हुम्लाका प्रहरी निरीक्षक विष्णु बहादुर श्रेष्ठले दुर्घटनाको वास्तविक कारण बारे अनुसन्धान भइरहेको बताउनु भएको छ। ग्रामीण क्षेत्रमा मध्यरातिको समयमा जोखिमपूर्ण भूगोलमा काम गर्दा पर्याप्त सुरक्षा सतर्कता अपनाइएको नअपनाइएको भन्ने बारे पनि गम्भीर प्रश्न उठेको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा खटाइएको हो। यसैबीच हुम्ला बाजुरा विवादले फेरि उग्र रूप लिन थालेको छ। रानी सेन विवादलाई लिएर बाजुराका नागरिकले कर्णाली करिडोर अन्तर्गत धुलाचौर सड़क खण्ड बन्द गरेको भन्दै हुम्लाका नागरिक फेरि आन्दोलित भएका छन्। हिजो आन्दोलन गरेका हुम्लाका नागरिकले जिल्ला प्रशासन कार्यालयमा धरना र प्रदर्शन समेत गरेका छन्। केही हप्ता अघि सीमा विवादले उग्र रूप लिएपछि कुटाकुट समेत हुँदा तनावग्रस्त अवस्था रहेको थियो। सरकारले सीमा विवाद समाधान गर्न भन्दै अध्ययन समिति गठन गरेर समितिले स्थलगत अध्ययन गरी काम पनि थालिसकेको छ।
0: गोदावरी नदीको बाढ़ी बगेर कैलालीमा दुईजनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 का 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको बाढ़ीमा परेर ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीकारले कैलालीका डीएसपी योगेन्द्र तिमिल सेनाले च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेको बताउनुभयो। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको उहाँको भनाई छ।
1: कर्णाली प्रदेश सरकारले 6 वटा निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले निर्णयहरू खारेज गरी निर्देशनालयलाई जिल्ला कार्यालयमा रूपान्तरण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभएको छ। पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतलाई जिल्ला कार्यालयका रूपमा काम गर्ने निर्णय सरकारले गरेको हो। यस्तै प्रदेश वन निर्देशनालय सुर्खेतलाई खारेज गरी प्रदेश वन निर्देशक र निर्देशनालयबाट हुँदै आएका कामहरू सम्बन्धित मन्त्रालयबाट गर्ने निर्णय पनि बैठकले गरेको छ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, मानव संसाधन विकास केन्द्र, कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्रबाट सम्पादन हुँदै आएका कामहरू कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। यो निर्णय आउँदो साउन 1 गतेदेखि कार्यान्वयन गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय संगठन तथा व्यवस्थापन सर्वेक्षण पनि गर्ने मन्त्री शाहले बताउनु भएको छ।
0: बाँकेको कोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमै बस्न बाध्य भएको बताएका छन्। कोहलपुर नगर विकास समितिको 28 बिघा जमीन खाली गराउने अभियानपछि विस्थापित भएका भूमिहीन तथा सुकुम्बासीहरू अहिले विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरूले उचित व्यवस्थापन बिनै हटाइएको भन्दै स्थायी बसोबास र जीविकोपार्जनको सुनिश्चितता गर्न माग समेत गरेका छन्। कोहलपुर नगर विकास समितिको 28 बिघा जमीनमा बसोबास गर्दै आएका 751 घर परिवारलाई वैशाख 26 गतेबाट त्यहाँ उठाइएको थियो। नगरपालिकाले नगर विकास समितिको जग्गा खाली गराउने अभियान चलाएपछि उनीहरूलाई अस्थायी रूपमा नयाँ बस पार्कमा टर्मिनल भवन, दीपशिखा दारूज विद्यालय र पुरानो बस पार्क लगायतमा होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा बस्दै आएका परिवारका अनुसार अस्थायी बसोबासका कारण दैनिक जीवनयापन कठिन बनेको छ। रोजगारी प्रभावित भएको छ भने शिक्षा र स्वास्थ्य सेवामा समय समस्या देखिएको उनीहरूको गुनासो छ। कोहलपुर नगरपालिकाले भने वास्तविक भूमिहीन तथा दलित सुकुम्बासीको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढ़िरहेको जनाएको छ। नयाँ बस पार्कको टर्मिनल भवन, दीपशिखा आधार विद्यालय र पुरानो बस पार्क स्थित होल्डिङ सेन्टरमा 115 घरधुरीका 315 जना बसोबास गरिरहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताउनुभयो।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: सूचना। विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858564555।
0: सूचना।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो।
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
2: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत द्वारा जनहितमा जारी सन्देश।
7: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन सुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि अनि जाजरकोटको रेडियो हाम्रो पाइला तथा बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गर्यो, जिल्ला कार्यालयमा रूपान्तरण, प्रदेश वन निर्देशनालय पनि हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। कञ्चनपुर र बर्दियामा सीमा विवाद कायम रहेको छ। नेपाल भारत सीमामा दशकौंदेखि समस्या हुँदै आएको छ। कञ्चनपुरको पुनर्वासको डोके बजारदेखि बेलौरी बेलडाँडी शुक्लाफाटा राष्ट्रिय निकुञ्ज हुँदै भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्र खलाम सेट्टी र दोधारा चाँदनीसम्म यी ठाउँ ठाउँमा विवाद रहेको छ। राज्यको उपस्थिति कमजोर भएकाले दशकौंदेखि समस्या नसल्टिएको स्थानीयको भनाइरहेको छ। यता बर्दियाको गुलरियामा स्थानीय किसानको 6 भारतीयले जोत भोग गर्न थालेको 26 बिते पनि आफूले भोगचलन गर्न नपाएको र जग्गाको मालपत भने आफूले नै तिरिरहेको बताइएको छ। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको दक्षिणी सीमामा दशकौंदेखि करिब 900 नेपाली भूभाग भारतीय नागरिकले भोगचलन गरिरहेका छन्। पुरानो जंगे पिल्लर 27-28 नम्बरदेखि अहिलेको नयाँ सीमा स्तम्भ 787-देखि 788-20 क्षेत्रमा सहायक सीमा स्तम्भ समेत हराएका छन्। दुधारा चाँदनीका विभिन्न बस्ती तथा भीमदत्त नगरपालिकाको ब्रह्मदेव हुँदै खल्लाम सिटीसम्म सीमा विवाद रहेको छ। बारम्बार धार परिवर्तन गर्ने महाकाली र जोगबुढा नदीले कतिपय नेपाली बस्तीहरू अलग्याइदिएका छन्। उता बर्दियाको गुलरिया नगरपालिकाका थपुवा गाउँका कृष्ण थारूसहित 5 आफ्नै जमिन हकभोग गर्न नपाएको झनै 3 बितेको बताउनुभयो। उहाँहरूले आफूको 6 बढ़ी जमिन भारतीय नागरिकको नियन्त्रणमा पुगेको 26 बितिसकेको गुनासो गर्दै जग्गा धनीले गरिरहँदा पनि उनीहरूको हकभोग फिर्ता दिलाउन नेपाली पक्षले कुनै पहल नगरेको गुनासो गर्नुभयो। 6 भन्दा धेरै जग्गा भारतीयले कब्जा गरेको धेरै समय भइसक्दासम्म पनि उनीहरूले मालपत रकम भने आफूले बुझाइरहेको बताउनु भएको छ। आफ्नो जग्गा भारतीयको कब्जामा गए पनि उनीहरूले अर्कैको जग्गा अध्याय गरेर निर्वाह गरिरहेका छन्।
1: ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा शुरू भएको सुनवाईपछि भएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ। यसअघि वैशाख 28 गते तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद भुयाल, विनोद शर्मा र सारंगा सुवेदीको संवैधानिक जसले सुनवाई गर्दै राय बाजी आदेश गरेको थियो। तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश मल्ल, न्यायाधीशहरू रेग्मी र फुयालले सरकारको यो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्नुभएको थियो भने न्यायाधीशहरू विनोद शर्मा र सारंगा सुवेदीले फरक मत राख्दै अपूर्णै क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा सहमति नभएको जनाउनु भएको थियो।
0: यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपासमा आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि भने गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइसकेको छैन। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून 13 तारीकमा मनसुन भित्रिने गरेकोमा यसपालि पनि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान रहेको छ। गएको वर्ष सदरभन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। आज पनि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
0: सूचना
8: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही जेठ 30 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलबासेद्वारा सशुल्क चेक जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, निन्द्रा नलाग्ने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नलाग्ने, धेरै रिस उठ्ने, छटपटी हुने र बरबराउने,
8: साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बात रोग तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-84-39-117।
1: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेश नै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी,
1: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
3: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत, सम्पर्क मोबाइल नम्बर 98-84-30-3-39, 98-85-51-560 र 98-84-56-499।
9: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
9: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
10: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै ligamentsहरूको शल्यक्रिया सेवा,
9: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
10: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
9: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
10: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
11: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
11: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
12: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन,
13: मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
3: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत। वैदेशिक रोजगारमा जानेले घरमा छोड्नुपर्ने कागजातहरू, राहदानी र नागरिकताको प्रतिलिपि, वैदेशिक रोजगार विभागबाट लिएको श्रम स्वीकृतिको प्रतिलिपि, निरोगिताको प्रमाणपत्रको प्रतिलिपि, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि, म्यान पावर संस्थालाई तिरेको रकमको भरपाई, रोजगारदातासँग गरेको करार सम्झौता प्रतिलिपि, बीमा गराएको कागजातको प्रतिलिपि, कल्याणकारी कोष रकम जम्मा गरेको प्रमाणपत्रको प्रतिलिपि, विदेशमा काम गर्ने कम्पनीको नाम, ठेगाना, सम्पर्क नम्बर र कम्पनीको विवरण। वैदेशिक रोजगारमा रहँदा कठिनाई उत्पन्न भए यस्ता कागजातहरू महत्वपूर्ण हुन्छ।
0: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।
14: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शेरफेरो प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकी खबरमा सिधै खेल खबर। फिफा विश्वकप फुटबलको चौथो खेलमा अहिले आयोजक अमेरिका र पाराग्वे बीचको खेल शुरू भएको छ। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। सन् 2010 पछि 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। सही 20 घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोविना बीचको खेल भने बराबरी भएको छ। सहआयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्नियासँग 1-1 बराबरी खेलेको हो। खेलको 21 मिनटमा जुबोल लुकिसले गोल गर्दै बोस्नियालाई अग्रता दिलाउनु भएको थियो। बोस्नियाले अग्रता धेरै जोगाउन सकेन र 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्काउन सफल भयो। काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काउनु भयो। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 गोल गरी 1-1 अंक बाँडेका छन्। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकले लीगलाई हराउँदै विजय शुरूआत गरेका छन्।
0: मध्य प्रदेश एक खेल अगावै वीरेन्द्रनगरमा जारी 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। अपराजित यात्रालाई कायमै राखेको मधेसले 5 खेल जितेर महत्वपूर्ण 10 अंक जोडेको छ। वीरेन्द्रनगर क्रिकेट रंग मैदानमा भएको खेलमा मधेसले लुम्बिनी प्रदेशलाई 24 रनले हराएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको मधेसले निर्धारित ओभरमा 3 विकेट गुमाएर 161 रन बनाएको थियो। 162 रनको लक्ष्य पछ्याएको लुम्बिनीले 20 ओभरमा 4 विकेट गुमाउँदै 137 रनमा सीमित हुन पुग्यो। लुम्बिनीका ओपनर सुप्रिया बुढामगरले 53 बलमा चार चौका सहित सर्वाधिक 44 रनमा अभिजित रहँदा कप्तान अन्जी पाठकले 18 बलमा 5 चौका र 1 छक्का प्रहार गर्दै 32 रन जोड्नुभयो। यस्तै पहिलो ब्याटिङ गरेको मधेसका लागि प्लेयर अफ दि म्याच प्रतिमा शाह र ओपनर सना प्रवीणले उत्कृष्ट अर्धशतकीय पारी खेल्नुभयो। प्रतिमाले मात्र 47 बलमा 3 चौका र 5 छक्काको मदतले अभिजित 68 रनको विस्फोटक तथा सना प्रवीणले 57 बलमा 10 चौका प्रहार गर्दै महत्वपूर्ण 62 रनको योगदान दिनुभयो। अर्को खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशमाथि रोमाञ्चक जित दर्ता गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको कोशीले कमजोर ब्याटिङका बावजुद रञ्जना साउको उत्कृष्ट बलिङको मदतमा गण्डकीलाई रोक्दै महत्वपूर्ण जित निकालेको हो। कोशीको जितको मुख्य नायक बलर रञ्जना साउले कसिलो बलिङ गर्दै गण्डकीका मुख्य चार ब्याटरलाई प्लेबियन फर्काउनुभयो। घरेलु टोली कर्णालीले भने लगातार 5 हार बेहोरेको छ। कर्णाली बागमती प्रदेशसँग 62 रनले पराजित भएको 131 रनको लक्ष्य पछ्याएको गण्डकी ले 14.1 ओभरमा सबै विकेट गुमाएर 68 रन मात्रै बनाउन पुग्यो। कर्णालीका लागि तिर्सना विश्वकर्माले 43 रन बनाए पनि अरूले दोहोरो अंकमा रन जोड्न सकेनन्। कर्णालीको पारी धराइसी पार्ने क्रममा बागमतीका कृष्ण गुरूङले मात्र 12 रन दिएर प्रतियोगिताका एकमात्र ह्याट्रिक सहित 5 विकेट लिनुभयो।
1: खेल खबर सँगै रेला बिहानको भेरी खबर सकियो। बिदाउनु अघि अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।
0: कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा करिब 15 करोड़को लागतमा अस्पताल भवन निर्माण हुने भवनको शिलान्यास भएसँगै स्थानीयवासी खुशी।
1: कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गरी जिल्ला कार्यालयमा रूपान्तरण गर्यो। प्रदेश वन निर्देशनालय पनि हट्यो।
0: बाँकेको कोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमै बस्न बाध्य।
1: र विश्वकप फुटबलमा अहिले अमेरिका र पाराग्वे खेल्दै क्यानाडासँग बोस्नियाला बराबरीमा रोकियो। 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा मधेस एक खेल अघि नै फाइनल प्रवेश गर्न सफल। कर्णालीको लगातार 5 हार। हस्त अहिलेलाई बिहानको भेरी खबर सक्यो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै दिलु रावत र केशव ढकाल विदा हुन्छौं। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
15: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
16: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
17: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
0: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।
9: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
10: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
9: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
10: झाडा पखाला,
9: दाबिरा,
10: पोलियो,
9: कुपोषण,
10: एनिमिया,
9: मम्स,
10: दम,
9: टाइफाइड
10: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
9: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
10: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: extreme energy drink.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर. गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ.
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ.
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ. मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत. सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227.
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ. सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर, सुर्खेत. फोन नम्बर 083-520-045.
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु. अरे राम, कति ठाउँमा भ्याउनु मैले. अब यही बेला यो मोबाइल पनि बिग्रिएर.
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि. ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो.
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ.
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ. साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्.
2: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत. मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715.
5: रेडियो भेरी एफएम.

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री यत्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै
1: भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा

0: कुत्ता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
0: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर
6: सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
6: ल टिपी राख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो।

0: तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरियाफेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। हुम्लाको सर्खेघाट गाउँपालिका 6 बराई स्थित स्काभेटर दुर्घटना हुँदा स्काभेटर चालकको घटनास्थलमा नै मृत्यु भएको छ। हिजो बिहान सर्खेघाटदेखि बराई भिर्ती सड़क खण्ड जाने बाटो खन्ने क्रममा ना एक ग 9766 नम्बरको स्काभेटर अनियन्त्रित भई सड़कदेखि 1 किलोमिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि मृत्यु भएका स्काभेटर चालक दैलेख बडा भैरव गाउँपालिका 7 बस्ने वर्ष 25 का कृष्ण रावलको घटनास्थलमा नै मृत्यु भएको हो। सल्यानको कुमाठा गाउँपालिका 3 मर्म परिकाँडा स्थित बलेरो जीप दुर्घटना हुँदा बलेरो जीप चालक घाइते भएका छन्। हिजो दिउँसो 1:30 समयमा 3 नम्बर वडा कारले देखि मर्म परिकाँडातर्फ जाँदै गरेको रा 1/13:20 नम्बरको बलेरो जीप अनियन्त्रित भई सड़कदेखि 25 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका बलेरो जीप चालक सल्यान कुमाथा गाउँपालिका 6 बस्ने वर्ष 30 का पवि देवकोटा घाइते भएका हुन्। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 71 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसिर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 71 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। ३१ स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2,835 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 31 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2,835 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सड़कमा ट्राफिक नियमको पालना गरौं। सवारी चाप र गति बढ़ी भएको स्थानबाट बाटो काट्ने नगरौं। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौं। तीव्र गति र जिगज्याग गरी सवारी साधन नचलाऊ। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। ट्राफिक बत्ती संकेत र चिन्हहरूको पालना गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। हतार गरी सवारी साधन कहिल्यै नचलाऊ र हतारमा सड़क पार समेत नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582-3999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकम लिल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
6: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-93975 र 98145-84-0130।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबिपिएस सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
6: सूचना
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
6: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
9: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्त्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
6: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
10: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
11: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
12: लोक सेवा आयोगका किताबहरू
11: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
13: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
14: मानसिक समस्याबाट बच्ने उपायहरू।
15: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
14: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
15: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
14: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
15: असल साथीहरूसँग मात्रै संगत गरौं।
14: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
15: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
14: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: खुशीको खबर।
18: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
17: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
18: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार बाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। हरि शर्मा आज वेपन्स अफ द विक एभ्रीडे फर्म्स अफ पेजेन्ट रेजिस्टेन्स किताबको चर्चा गर्दै हुनुहुन्छ। यो किताब मानवशास्त्री जेम्स सिस्कटले लेखेका हुन् र यसलाई यल विश्वविद्यालय प्रेसले सन् 1985 प्रकाशन गरेको हो। वेपन्स अफ द विक किताबमा स्कटले मलेसियाको एक गाउँका 70 परिवार किसानको जीवनमा केन्द्रित रहेर उनीहरूले अपनाउने दैनिक सूक्ष्म प्रतिरोधका कथाहरूलाई मानवशास्त्रीय पद्धतिबाट अनुसन्धान गरेका छन्। अब सुनौ वेपन्स अफ द विक एभ्रीडे फर्म्स अफ पेजेन्ट रेजिस्टेन्स किताबको चर्चा हरि शर्माबाट।
1: नमस्कार, यसपटक मैले अलिक पुरानो किताब लिएर यहाँ उपस्थित भएको छु यहाँसँग। मलाई यो किताबहरूको बारेमा चर्चा गर्दाखेरि केही त नयाँ किताबहरू जो मलाई मन पर्यो, केही साहित्यका किताबहरू र केही समाज राजनीति अर्थशास्त्रमा दीर्घकालीन तपाईँको छाप छोडेको क्लासिक किताबहरू मैले चर्चा गर्ने जमर्को गरेको हुँ। तपाईँले जुन किताब पढ्नुहुन्छ त्यसले तपाईँलाई समाज, परिवेश, विश्व र आफैलाई पनि बुझ्न मद्दत गर्नुपर्ने हुन्छ। र आज मैले जुन किताब रोजेको छु त्यो किताबको नाउँ हो वेपन अफ द विक, गरीबको हतियार के हो प्रतिरोधका निमित्त, के गरीब जो निमुखा छ, जो मार्जिनलाइज छ, बोल्न सक्छ कि सक्दैन, उसले कस्तो किसिमको प्रतिरोधका रणनीतिहरू अपनाउँछ सामान्य जीवनमा, त्यसले के बताउँछ भने 72 उसमा कि अहिले लोकतन्त्र र प्रतिरोधको अथवा प्रोटेस्टहरूको रिलेसनशिपमा मैले लामो समयदेखि हेर्ने जमर्को गरिरहेको छु। किन 72 आन्दोलनहरूले अपेक्षित राजनीतिक परिणाम ल्याउन सक्दैन, भोट हाल्नु भोट नहाल्नु पनि प्रतिरोधको रेजिस्टेन्सको एउटा द्योतक हो, यस सन्दर्भमा धेरै चर्चा उठ्ने गर्छ समाज विज्ञान, सामाजिक विज्ञानमा, सोसियोलोजीमा, हिस्ट्रीको स्टडीजहरूमा। के किसान सोच्न सक्दछ? किसान भन्ने बित्तिकै नपढेको, गाउँमा बस्ने, रूढी र परम्परामा विश्वास गर्ने भन्ने एउटा हाम्रोसँग विचार छ। हालाकि किसानको गुणात्मक परिवर्तन धेरै भइसकेको छ विचारका सन्दर्भमा, उसले आर्थिक परिवेशमा गर्ने कन्ट्रिब्युसन्सहरूका सन्दर्भमा, तर पनि हामीले जब नेपालमा कुरा गर्छौं किसान भन्ने बित्तिकै गाउँले हो, गँवार हो, सामुग्रो दायरामा काम गर्छ, खेती किसानी गर्नु भनेको राम्रो पेसा मानिँदैन। तर पनि विश्वभर के देखिन्छ भने बहुसंख्यक मानिसहरू खेती किसानीमा, एग्रिकल्चरमा डिपेण्डेन्ट छ। बिस्तारै यो आधुनिक विकासको क्रममा, आर्थिक विकासको क्रममा, डेभलपमेन्टका सन्दर्भमा कृषिमा आधारित अर्थतन्त्रलाई विशेष बिस्तारै औद्योगिक अर्थतन्त्रमा परिणत गर्ने गर्दा गर्दै त अब त औद्योगिक पनि होइन, डिजिटल टेक्नोलोजीको क्षेत्रमा लिएर जाने भन्ने चर्चा परिचर्चा गरिरहेछ। तर समाजमा किसान र ग्रामीण परिवेशमा बस्ने मानिसहरू अझै पनि प्रशस्त छन् जसले राजनीतिक रूपमा कसरी आफूलाई व्यक्त गर्न सक्छन्, ठूला ठूला आन्दोलनहरूमा किसानको भूमिका के हुन्छ, शहर केन्द्रित आन्दोलनहरू हामीले धेरै देखेका छौं, आजभोलि किसानले अथवा गाउँमा खेती किसानीका मानिसहरूले ठूल्ठूलो आन्दोलन गरेको हामीले देखेका छैनौं। तर हिस्ट्रीमा के देखिएको छ भने कि केन्द्रलाई च्यालेन्ज सीमान्तबाट हुन्छ र बिस्तारै त्यो केन्द्रमा आएर त्यसले आफ्नो गर्छ। माओवादी आन्दोलनलाई पनि अथवा माओवादी तथाकथित जनयुद्धलाई पनि हामीले हेर्यौं भने यो रोल्पा रूकुमबाट शुरू भएको थियो र काठमाडौँमा ल्याण्ड गर्यो। धेरै आन्दोलनहरू किन बाहिर शुरू हुन्छन् र केन्द्रमा आएर चाहिँ तपाईँको एक किसिमको विस्थापित हुन्छन् भन्ने कुरा पनि छ। तर आज त्यसको विषय होइन। आज के हो भने कि जेम्स स्कटको बारेमा मैले भनिसकेँ, उनी यल विश्वविद्यालयमा पढाउँछन् र उनको समाजशास्त्र मानवशास्त्रमा ठूलो योगदान छ। र एउटा यदि विद्यार्थी भाइ बहिनीहरूले सोसियोलोजी एन्थ्रोपोलोजीमा पढ्दै हुनुहुन्छ भने यो किताब पढ्न छुटाउन नहुने किताब हो। त्यसकारण पनि मलाई तपाईँसँग कुरा गर्न मन लागिरहेको छ कि किन यो किताब पढ्ने। यिनको एउटा अर्को पहिलो पुस्तक थियो मोरल इकोनोमी अफ पेजेन्ट, किसानको राजनीतिक आर्थिक परिदृश्य कस्तो हुन्छ त, उसले कसरी सोच्छ त, किसान के तर्क गर्न सक्छ, किनभने उसको सानो परिवेश भएको हुनाले ऊ संकीर्णताबाट घेरिएको हुन्छ, उसले ठूला ठूला कुराहरू सोच्न सक्दैन, किनभने बिउदेखि सामान्य कुराहरूको पनि जोग गर्नुपर्ने हुनाले ऊ साँगुरो घेराभित्र बसेको हुन्छ, पारिवारिक परिवेश पनि सानो हुन्छ, ग्रामीण परिवेशमा किसान बस्दछ भन्ने मान्यताहरू हाम्रो बीचमा व्याप्त छ। त्यही भएर के किसानले तार्किक रूपमा सोच्न सक्छ कि सक्दैन? एकातिर लाग्छ हुलहालमा जीव जोगाउनु, अनिकालमा बिउ जोगाउनु, त्यो एउटा तर्कको कुरा हो, होइन? उनीहरूले पनि सोच्छन् आकाशमा कालो बादल देखियो भने अब पानी पर्छ, अब रातो बादल देखियो भने अब पानी पर्दैन, बादल डढ्यो भन्ने किसिमको उसले आफ्नो अनुमान र आकलन गर्छ, उसले आफ्नो प्रकृति र नेचरलाई आफ्नै किसिमले पढेको हुन्छ। तर यहाँनिर के हो भने जब बजार अथवा पुँजीवादी व्यवस्था बढ्दै गयो, हिजोको अर्थतन्त्र जो भने तपाईँको बाटरमा एकअर्कासँग साटासाट गर्ने अर्म पर्म गरेर चलाउने व्यवस्था थियो, अब पैसा मनी पुँजीको विस्तारित हुँदै गइसकेपछि किसानको बेसिक चरित्र पनि परिवर्तन हुँदै गयो, ऊ चाहिँ आफ्नो खेती किसानी गर्नेबाट पनि अर्काको काम गर्नेमा परिणत हुँदै गयो, र हिजोको जुन सामान्य सामाजिक सम्बन्धहरू थियो त्यसमा पनि पुँजीवादका कारण चाहिँ परिवर्तन हुँदै गयो भन्ने कुरा चाहिँ विभिन्न अध्ययनहरूले देखाएको छ। तर जेम्स स्कटको यो वेपन अफ विकको कन्ट्रिब्युसन चाहिँ के हो भने किसानले प्रतिरोध गर्न सक्छ कि सक्दैन, किनभने किसान भन्ने बित्तिकै संगठित हुनलाई निकै समय लाग्छ, जसरी यो होल यो प्रोटेस्ट को अथवा चाहिँ प्रतिरोधको अथवा अर्गनाइज्ड संगठित वर्गको सोसियोलोजी छ, समाजशास्त्र छ, त्यो बेसिकली मार्क्स पछि चाहिँ इन्डस्ट्रियल वर्करहरूबाट जो औद्योगिक क्षेत्रमा काम गरे त्यो वर्करको माओ मात्रै यस्तो मान्छे होला जसले तपाईँको पेजेन्टलाई किसानलाई अर्गनाइज गराएर पार्टी इडियोलोजीको पछाडि लए। तर त्यो पनि के थियो भने एउटा विशिष्ट चाइनाको परिस्थितिमा थियो, त्यसपछि ठूला ठूला किसान आन्दोलनहरू पनि अथवा एग्रिगेरियन आन्दोलनहरू पनि त्यो अपेक्षित राजनीतिक परिणाम ल्याउन सम्भव भएको छैन। त्यही भएर एउटा अझ के छ भने कि सामान्य अर्थव्यवस्था ग्रामीण अर्थव्यवस्था कसरी पुँजीवादका कारण चाहिँ बजारको प्रवेशका कारण चाहिँ विस्तारित हुँदै जान्छ, हिजो जो आफ्नो समुदायलाई आफ्नो परिवारलाई मात्रै पुग्ने किसिमको उत्पादनबाट जब हामी बजारका लागि उत्पादन गर्न थाल्छौं किसानको चरित्र पनि परिवर्तन हुँदै जान्छ भन्ने सोसल साइन्सले देखाएको छ। त्यसले गर्दा जेम्स स्कटको अघिल्लो किताब जो मोरल इकोनोमी पेजन थियो, उनीहरूको इकोनोमी एकअर्कालाई सपोर्ट गर्ने सब्सिस्टेन्स गर्ने हो, या जब क्यापिटलिजमको प्रवेश अथवा मार्केटको प्रवेश हुँदै गर्छ तपाईँको ग्रामीण क्षेत्रहरूमा घरहरूमा यो कसरी परिवर्तन हुन्छ भन्ने थियो भने यो जुन किताब आज हामीले छोटोमा छलफल गर्न खोजिरहेछौं त्यसले के भन्छ भने कि उसँग कस्तो साधन स्रोत उपलब्ध छ ताकि उसले राज्य बजार सामाजिक वर्चस्वशाली वर्गको परिवेशलाई कसरी उसले आफ्नो स्वायत्ततालाई जोगाएर राख्छ, जसरी उसले किसानले अनिकालको लागि बिउ सञ्चय गर्छ अथवा भोलिको खेतीको लागि बिउ सञ्चय गर्छ, उसले आफ्नो स्वायत्तता आफ्नो डिग्निटी आफ्नो उसको आफ्नो इज्जत उसको मान मर्यादालाई कसरी जोगाउँछ भन्ने किसिमबाट चाहिँ हेरेको छ। किन यो किन जरूरी छ भने किन हामी त्यति सानो माइक्रो लेभलको अथवा चाहिँ परिवेशको कुरा गरिरहेछौं भने व्यक्तिगत स्वतन्त्रता अटोनोमी क्यापिटलिस्ट सिस्टमको मात्रै क्यारेक्टर हो कि जहाँ व्यक्तिवादी हुन्छ, तर जो मान्छे पुँजीवादी व्यवस्थामा इन्डिभिजुअल अथवा यो उदार व्यवस्थामा छैन, जो ग्रामीण संकीर्ण परिवेशमा छ, अर्थव्यवस्था विस्तारित छैन, त्यस्तो ठाउँमा समाजको विभिन्न सम्बन्धहरूले व्यक्तिलाई साँगुरो बनाएर राखेको हुन्छ, त्यो ठाउँमा किसानले कसरी सोच्छ, किसानले आफ्नो वर्चस्व आफ्नो डिग्निटी आफ्नो इज्जतलाई कसरी जोगाउँछ भन्ने कुरा हो। त्यो चाहिँ एउटा के भन्छ तपाईँको यो किताबको चाहिँ ब्याकग्राउन्ड चाहिँ सानो हाउसहोल्डमा गरेको छ। यसले एउटा अर्को पढ्ने लेख्ने मानिसलाई के दिन्छ भने र तपाईँलाई पनि यो काम लाग्न सक्छ कि सानोभन्दा सानो अनुभवबाट अथवा केस स्टडीबाट ठूलोभन्दा ठूलो थ्योरी निर्माण गर्न सकिन्छ कि सकिँदैन भन्ने छ, होइन? जस्तो केस स्टडीजहरूबाट दुईटा तरिका हुन्छ कि हामीले एउटा केसलाई हेरेर एउटा एउटा एउटा हेरेर ठूला कुरा पनि गर्न सक्छौं र धेरै मान्छेको केस त धेरै केसहरू हेरेर पनि अथवा बृहत्तर केस हेरेर पनि हामीले थ्योरी निर्माण गर्न सक्छौं। धेरै मान्छेमा ज्वरो आयो यसकारण भाइरल फैलिरहेको छ, एउटा मान्छेलाई हेर्दा पनि यो किन भयो भन्ने डाक्टरले इन्भेस्टिगेट गर्न सक्छ। त्यसले गर्दाखेरि यसको यो एन्थ्रोपोलोजीको सबैभन्दा ठूलो कन्ट्रिब्युसन के हो भने डिटेल भनेको एकदम सूक्ष्म रूपमा सानो समूहबाट पनि ठूलो ठूलो दर्शनहरू थ्योरीहरू एक्सट्राक्ट गर्न सक्ने। 70 जनाको हाउस होल्ड भएको ठाउँमा सेटका भन्ने चाहिँ मलेसियाको केदा स्टेटमा 14 महिना बसेपछि जेम्स कटले चाहिँ करिब करिब 400 पेज होइन 390 पेज जतिको किताब उनले डिटेलमा हरेक हाउस होल्डसँग कुराकानी गरेर किसानले आफ्नो प्रतिरोध गर्ने जुन परिवर्तन आइरहेको छ समाजमा परिवर्तनहरूलाई उसले कसरी हेर्छ, राज्यसँग उसले कसरी व्यवहार गर्छ, त्यहाँको धनी मान्छे जोसँग साधन स्रोतबाट लेस छ त्योसँग उसले कसरी गर्छ, अर्को शक्तिशाली व्यापारी छ त्योसँग कसरी व्यवहार गर्दछ र उसले आफ्नो स्थानीय ठाउँको र आफ्नो स्वायत्ततालाई जोगाएर राख्दछ, उसँग के त्यस्तो मेथोडोलोजी के त्यस्तो प्रक्रियाहरू छन् ताकि उसले आफ्नो आफूलाई चित्त नबुझेको कुरा अभिव्यक्त गर्न सक्छ जो कुरा हामीले देख्न सक्दैनौं। र यो चाहिँ के छ भने यसलाई एभ्रीडे फर्म्स अफ रेजिस्टेन्स हरेक दिनानुदिनको सामाजिक सम्बन्धहरूका सन्दर्भमा किसानले गर्ने प्रतिरोधले के देखाउँछ भने त्यसले हामीलाई एउटा ठूलो ठूलो आन्दोलनहरूमा पनि त्यसले प्रतिरोधलाई सिकाउनलाई हेल्प गर्दछ। होइन सिकाउन भनेको मतलब त्यो मोडलहरूलाई मैले केही समय अगाडि इफ वी बर्नको कुरा गर्दाखेरि आन्दोलनहरू जो चाहिँ 10 वर्ष चले मेक्सिकोबाट अथवा पेरूबाट अथवा ब्राजिलबाट शुरू भएको आन्दोलन इण्डोनेसिया पुग्दासम्म हरेक आन्दोलनले एकै किसिमको सिम्बोलिक मेथड्सहरू युज गरेको जुन हामीले भन्यौं यो प्रेजेन्टबाट पनि केही सिक्न सकिन्छ आन्दोलनमा भन्ने प्रतिरोधका कुराहरूबाट यो कुरा इम्पोर्टेन्ट छ। एन्थ्रोपोलोजीको डिसिप्लिनका सन्दर्भमा अथवा विधाका सन्दर्भमा मानव शास्त्रको विधाका सन्दर्भमा यो पुस्तकको आफ्नै किसिमको योगदान छ कि कसरी सानो समूहलाई अध्ययन गरेर एउटा केसलाई अध्ययन गरेर थ्योरी निर्माण गर्ने अथवा विचार निर्माण गर्ने अथवा गर्ने भन्ने छ। तर म एउटा पोलिटिकल साइन्टिस्टको हैसियतले मैले मान्छेले प्रतिरोधको क्षमता कहाँबाट लिएर आउँछ, कस्तो किसिमको सिम्बलहरू कस्तो किसिमको चाहिँ प्रक्रियाहरू यसले अप्नाउँछ र त्यसबाट हामी के सिक्न सक्छौ भन्ने कुरा चाहिँ यस किताबबाट आउँछ। अब म केही इक्जाम्पलका साथमा यहाँहरूलाई यो किताबको बारेमा बताउन चाहन्छु। एउटा सामान्य रूपमा अब नेपालसँग जोडेर हेऱ्यो भने तपाईँलाई बुझ्न सजिलो हुन्छ जस्तो मलाई लाग्छ, किनकि मलेसियाको बारेमा भन्दाखेरि हामीसँग अहिले माइग्रेन्ट वर्कर गएको यस्तो ठूलो ठूलो कुरा छ। यो चाहिँ बेसिकली 70 को दशकमा लेखिएको किताब हो, जब मलेसिया पनि हामी जस्तै एग्रिगेरियन कन्ट्री थियो, त्यहाँ पनि सामाजिक सम्बन्ध साउ ठूला मान्छेहरूबाट मनी लेन्डरहरूबाट जो चाहिँ पैसा ब्याजमा पैसा दिने मानिसहरूबाट चल्थ्यो। जात व्यवस्था मुस्लिम कन्ट्री भएको हुनाले खासै थिएन, तर पनि त्यहाँ भित्रिया र बाहिरबाट आएको मान्छे भित्रबाट आएको मान्छे भन्ने किसिमको पनि त्यो थियो। कसरी किसानले एभ्रीडे विचारका रूपमा प्रतिक्रियाका रूपमा कस्तो किसिमको वैचारिक धरातलमा बसेर उसले चाहिँ आफ्नो इन्डिभिजुअल एजेन्सीलाई प्रोटेक्ट गर्दछ र कलेक्टिभ एजेन्सी कलेक्टिभ सामूहिक रूपमा त्यो समुदायको प्रतिरोधलाई विस्तार गर्छ भन्ने देखिन्छ। होइन एउटा चाहिँ के छ भन्दाखेरि कि म हाम्रै गाउँठाउँमा सँगसँग बुढी आमा आँगनमा बसिरहनु भएको छ, त्यो घरमा काम गर्ने अब आजभोलि त पोलिटिकल करेक्टनेस राजनीतिक भाषाका सन्दर्भमा कति यो छ खेत जोत्ने होइन सामान्य भाषामा हली चाहिँ आउँछन्। हली राख्न सक्ने घर भन्ने बित्तिकै तपाईँले बुझ्नु पर्यो के भने त्यसमा जातीय विभेद पनि छ, होइन बाहुनले हलो जोत्न हुँदैन थियो भन्ने बित्तिकै हली आयो भन्ने बेलामा बाहुन पक्कै आउँदैन, होइन अधिकांश ठाउँहरूमा दलित वर्गका समुदायका मानिसहरू हुनुहुन्छ, आउने बित्तिकै बुढी आमाले के भन्छन् भने एउटा डायलग तपाईँहरूलाई सुनाउँछु र यो किताबलाई बुझ्न सजिलो हुन्छ। के भन्छ भने ए ठुले आइस अथवा ए कान्छी आइस अथवा महिला आएको छ भने एक डाला घाँस काटिदिएन त चढ्न सक्सेस भन्छ। अब सम्बन्ध के छ भने त्यो घरमा आएको हुनाले खानपिन रहनसहन आर्थिक व्यवस्था जोडिएको छ र त्यो काम गर्ने मान्छे नभइकन त्यो जुन ठालु छ अथवा चाहिँ काम लगाउन सक्ने मानिस छन् जसले उनीहरूलाई राखेका छन् उनीहरू बिना त्यो काम गर्ने मान्छेको व्यवहार पनि चल्दैन होइन, तर सधैँभरि उनीहरूले भनेको काम पनि गर्न नसकिने हुन्छ। ऊ कतै हिँडिरहेको हुन्छ, केटाकेटीलाई स्कूल छोड्न हिँडिरहेको हुन्छ, ए यो बाटो गएछस् तैँले, यो अब भाषा पनि त नै प्रयोग हुन्छ, ल त यो घाँस झारदे अथवा त्यो भगरामा गोबर छ गोबर तैँले सोर्दे भन्ने बित्तिकै हेर्दाखेरि त्यो मान्छेले झट्ट काम गर्न गए जस्तो देख्छ। एकातिर हिँडेको थिए, एकातिर काम लगायो भन्छ, उतापट्टि फर्केर प्याच थुक्न सक्छ। धातेरी गायो यो बुढियामा पनि कसको, यिनलाई नदेखेको भए हुन्थ्यो भन्छ, तर भन्दैन बाहिर उसले। कहिलेकाहीँ मैले पनि देखेको छु, गाउँठाउँ टोपी निकालेर ठाच भुइँमा राख्छ। विभिन्न किसिमबाट त्यो सबोर्डिनेट क्लासले जो चाहिँ इकोनोमिकली सोसली सब्जुकेटेड छ र प्रेजेन्ट छ, त्यसले के गर्छ भने लर्ड मालिकको अगाडि खुले रूपमा म गर्दिनँ आमा मलाई फुर्सद छैन भन्ने भोइस नआउँदासम्म उसले विभिन्न प्रक्रियाबाट त्यो जताइसकेका हुन्छ। किसानहरूको प्रतिरोध गर्ने तरिका जहाँ समाजमा राजनीतिक संयन्त्रहरू पसेको छैन, हरेक मान्छेको आफ्नो आफ्नो प्रतिरोधात्मक क्षमता हुन्छ, त्यसले प्रतिरोध गरिरहेको हुन्छ समाजमा थालुप्रति, अन्यायप्रति, अत्याचारप्रति, होइन। त्यही भएर त महिलाले प्रतिरोध गर्छन् तीजको गीत गाएर, होइन। हुन त आजभोलि फेसन भइसक्यो कि चाहिँ तपाईँको पार्टी प्यालेसमा गरेर चाहिँ गीत गाएर गर्ने, तर पुरानो गीतहरू जुन तीजको बेलामा सासूको अगेन्स्टमा, ससुराको अगेन्स्टमा गाउँहरूमा जुन हामीले सुन्थ्यौं, त्यो गीत एउटा प्रतिरोधात्मक हो, एउटा समयमा पाउँछ। गाई जात्रा वज अनदर प्रतिरोधात्मक, त्यो समयमा सबैलाई छुट्थ्यो तर हिडन ट्रान्सक्रिप्ट हुन्थ्यो। जस्तो फर इक्जाम्पल, कहिलेकाहीँ मैले न्युयोर्कर पढ्छु, त्यहाँ छापिने कार्टुनहरू बुझ्न मलाई एकदम गाह्रो हुन्छ, किनभने त्यहाँको समयको चर्चा परिचर्चा बिम्ब प्रतिविम्बमा कार्टुनहरू लक्षित हुन्छ, होइन। कार्टुनहरू सर्वकालिक तपाईँको सटायरहरूले बुझ्न सकिन्छ समाजमा के कुरा छ भन्ने, तर त्यो बुझ्नलाई सामाजिक परिवेश पनि बुझ्न जरुरी हुन्छ। यो किताबले के भन्छ भने पेजन जसलाई हामीले एजेन्सी बिहिन्छौं भन्छौं, अर्कामा भर छ भने भर परेर बसेको छ भन्छौं, आफूले आफ्नो उत्पादन गरेकोले त्यसलाई खान पुग्दैन भनेर भनिरहेको हुन्छौं, त्यसले समाजमा रहँदा बस्दा कस्तो किसिमको प्रतिरोधात्मक सिम्बलहरू प्रयोग गर्छ, व्यवहार प्रयोग गर्छ, त्यसले के गर्छ भने समाजमा थिचोमिचोका विरूद्ध उठ्न सक्ने एउटा रेजर्भोयर, सिम्बोलिक रेजर्भोयरहरू तयार गरेर राखेको हुन्छ। त्यसलाई भन्छ हिडन ट्रान्सक्रिप्ट अफ रेजिस्टेन्स, कोडिङ हुन्छ सोसाइटीमा, होइन। थुक्क आज त्यहाँ गएको थिएँ दुःख पाएँ भन्ने बित्तिकै अर्को मान्छेले के बुझ्छ भने म त्यो आँगनबाट जाँदा हुँदैन्थ्यो, मेरो बाटो अलमल भयो, मैले त्यो गर्ने थिइनँ, तर मैले गर्नु पर्यो किनभने मेरो सामाजिक सम्बन्ध छ। तर त्यसमा के छ भने जुन किसिमको समर्पण हुनुपर्ने, जुन किसिमको सजिलोपन हुनुपर्ने त्यो हुँदैन। त्यही भएर के त्यस्ता मेथड्सहरू छन्, के त्यस्ता प्रक्रियाहरू छन् कि किसानले खुलेर रूपमा चाहिँ एक्जिस्टिङ सोसल पोलिटिकल स्ट्रक्चरको विद्यमान राजनीतिक सामाजिक संरचनाहरूलाई विद्रोह गर्न सकिरहेको हुँदैन, तर विद्रोहका साना साना मसिना मसिना आवाजहरू बिम्बहरू उसले निर्माण गरिरहेको हुन्छ। त्यो अर्काले देख्ने बित्तै बुझ्छ, कसैले कसैको घरमा म खेती जोत्न आइज अथवा मलाई यो तेरो उत्पादन दिए भनेर भयो भने नदिनको निम्ति उसले विभिन्न किसिमको टेक्निक गरिदिन्छ। यो मैले 95 पढेको किताब हो। त्यसपछि मलाई लाग्यो कि नेपालमा हामीले भन्छौ नि गरीब निमुखा जनता भनेर भन्छ, जहिले पनि हामी शहरमा पढे लेखेको पोलिटिकली कन्सियस वर्गले के भन्छ भने त्यो गाउँको मान्छेलाई निमुखा गरीब भन्छ। त्यसमा पनि प्रतिरोध छ भन्ने कुरा चाहिँ मलाई यो किताब, त्यो पनि एजेन्सी छ है, तिनीहरू पनि आफ्नो कुरा गर्न सक्छन्, त्यसलाई बुझ्नुपर्छ भन्ने हो, होइन। ब्रडर थ्योरिटिकल रूपमा यो किताबले ग्लोबल क्यापिटलिजम मार्केटको पेनेट्रेसन प्रेजेन्ट सोसाइटीमा कस्तो हुन्छ के गर्छ देखाउँछ, त्यो सन्दर्भमा त्यो प्रतिरोध त्यो पस्दै गर्दा जुन विस्थापनको अर्थनीति हुन्छ, विस्थापनको राजनीति हुन्छ, कल्चरल विस्थापन सांस्कृतिक विस्थापन पनि हुन्छ त्यसमा। जस्तो फर इक्जाम्पल गाउँघरमा आजभोलि त छैन तर कुनै समयमा रतौली भनेको महिलाहरूको आफ्नो स्थल ठाउँ होइन, सांस्कृतिक क्रियाकलाप र कार्यक्रमहरूमा त्यो समूहले मात्रै गर्ने ठाउँमा अब त मिडियाको कारणले धेरै पेनेट्रेसन भएको छ, त्यसलाई उनीहरूले कसरी जोगाइराखेका हुन्छन् जहाँ उनीहरूले होइन रमाइलोसँग कुराकानी गरेर पनि प्रतिरोधको यो यो यसको यो किताब जेम्स स्कट चाहिँ एकदम थरली लिटरेचर ह्युम्यानिटिज फिलोसफीलाई जोडेर लेख्न सक्ने मान्छे हुन्। र यो किताब पढ्दाखेरि अर्को एउटा किताबको मलाई सम्झना हुन्छ, मेकिङ अफ अ इङ्ग्लिस वर्किङ क्लास एपी थम्सनको, त्यो पनि करिब करिब 900 पेजको किताब छ। त्यसले पनि बेलायतको वर्किङ क्लासको कल्चर कसरी इभल्भ भएको छ, जस्तो फर इक्जाम्पल पपको कल्चर, ज्याजको कल्चर, होइन ज्याज म्युजिक सुन्नुभयो भने, ब्लू ज्याज सुन्नुभयो भने अमेरिकामा ब्ल्याकको म्युजिक हो नि त त्यो, होइन ऱ्याप म्युजिक सुन्नुभयो भने त्यो त्यसले अन्डर करेन्ट सोसाइटीको मार्जिनलाइज ग्रुपहरूलाई रिप्रेजेन्ट गर्छ. सो कल्चर र रेजिस्टेन्स, कल्चर र प्रतिरोध, सांस्कृतिक बिम्बहरू र प्रतिरोधको बिम्बहरू सँगसँगै चलिरहेको हुन्छ. तपाईँले यसलाई पल्टाएर हेर्नुभयो भने मेरो समाजमा मेरो किसान जसलाई हामी निमुखा भन्छौं अथवा मार्जिनलाइज सीमान्तीकृत वर्ग, त्यसले कसरी बिम्बहरूको निर्माण गर्छ र आफ्नो प्रतिरोधात्मक स्वायत्ततालाई जोगाइराख्छ. हरेक मान्छेको आफ्नो क्षमता हुन्छ, त्यसलाई जोगाउन चाहन्छ उसले. हरेक मान्छेमा आवाज हुन्छ, त्यसलाई उसले निकाल्न चाहन्छ, होइन. चाहे त्यो एलजीबीटीआईक्यूको सन्दर्भमा होस्, चाहे त्यो सेक्स के अरे जातीय अल्पसंख्यकका सन्दर्भमा होस्, तर यसले एउटा त्यही भएर यो किताबको सर्वकालिक महत्व के छ भने यसले किसानको कुरामा गर्छ, तर किसान ग्लोबल जुन मार्केटाइज मेकानाइज एग्रिकल्चरको जुन उदय भएको छ त्यसमा सीमान्तीकृत हुन गइरहेको किसानले, होइन, इन्डस्ट्रियलाइज हुन गइरहेको चाहिँ मलेसियामा एउटा सानो गाउँमा कसरी एउटा सामाजिक संरचनाहरू पनि परिवर्तन हुँदैछ. सामाजिक संरचनाहरू परिवर्तन हुँदैछ भन्दाखेरि एउटा सामन्ती परिवेश हुन्छ गाउँको, त्यससँग ऊ कसरी लड्छ, क्यापिटलिजम र मार्केटसँग उसले कसरी प्रतिरोध गर्छ, कस्तो किसिमको अघिल्लो पुस्तक चर्चामा भनेको रेपोर्टियर अफ कन्टेन्सन कि कस्तो किसिमसँग उसँग भएको रिजर्भर अफ कलेक्टिभ एक्सन, सामूहिक सौदाबाजी, सामूहिक साधनहरूका बारेमा उसले कुरा गर्छ भन्ने यो किताबले हामीलाई बताउँछ. त्यही भएर गाउँै गाउँले भरिएको देश, किसानै किसानको किसानको देश, सामान्य अहिले प्रधानमन्त्रीदेखि लिएर हामी सबैले म किसानको छोरो हुँ भनेर गर्ने, तर किसानले आफूलाई जोगाउनलाई के गरिरहेको छ सारा विश्वभरि, होइन, किसान भन्ने कुरो अब सिद्धिन्छ कि किसान भन्ने भाव रहिरहन्छ भन्ने कुरा पनि बुझ्नको निम्ति कस्तो किसिमको सर्भाइभल, कस्तो किसिमको बाँच्नका निम्ति, आफ्नो अस्तित्व जोगाउनको निम्ति कस्तो किसिमको प्रक्रियाहरू, कस्तो किसिमको बिम्बहरू किसानले प्रयोग गर्छ र पावरफुललाई च्यालेन्ज गर्छ. त्यही भएर मैले आगामी दिनहरूमा पनि प्रतिरोध, प्रोटेस्ट आन्दोलनहरू, सामाजिक आन्दोलनहरू, राजनीतिक आन्दोलनहरूको बारेमा चर्चा गर्दाखेरि कहिले संरचनाका पक्षबाट कुरा गर्नेछु भने कहिले म व्यक्तिको एजेन्सी, व्यक्तिको स्वायत्तताका तर्फबाट कुरा गर्नेछु. र एउटा क्लासिकल किताब पुरानो हो, करिब यसको छापिएको चाहिँ तपाईँको, मैले त 95 पढेको हो, तर यो छापिएको त 85 हो, होइन. तर अहिले पनि अमेरिकामा अथवा विश्वव्यापी रूपमा इण्डियामा, दिल्लीमा, यहीँ पनि एन्थ्रोपोलोजी डिपार्टमेन्टमा जेम्स स्कट पढ्नुभयो भनेर भन्यो भने तपाईँको, र पढेको छु भनेर तपाईँले भन्नुभयो भने तपाईँको इज्जत भिन्दै हुन्छ, किनभने यसले ठूलो योगदान दिएको छ समाजशास्त्र र मानवशास्त्रको विकासका निम्ति. धन्यवाद.
0: वेपन्स अफ द विक, एभ्रीडे फर्म्स अफ प्रेजेन्ट रेजिस्टेन्स किताबको चर्चा तपाईँलाई कस्तो लाग्यो? यसभन्दा अघिका अंकहरू सुन्नुभयो? सुनेको भए लाइक गर्न र सब्स्क्राइब पनि गरिसक्नुभयो होला, होइन? अर्को अंकमा हरि शर्मा सन् 2024 प्रकाशित जोनाथन व्हाइटको इन द लङ रन फ्यूचर अफ पोलिटिकल आइडिया किताबको चर्चा लिएर आउनुहुनेछ. पडकास्टका बारेमा थप जान्न चाहनुहुन्छ भने हामीलाई किताब चर्चा @gmail.com लेख्न सक्नुहुन्छ. यो पडकास्ट उकालो.com, हाम्रो पात्रो एप लगायत विभिन्न पडकास्ट प्लेटफर्मबाट वितरण हुन्छ. यो पडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य हुनुहुन्छ. पडकास्ट उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल, कृतिक श्रेष्ठसँगै म जया लुइटेललाई पनि विदा दिनुहोस्. अब अर्को अंकमा फेरि भेटौँला. नमस्कार.

0: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगञ्ज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दर विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यस्तै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगञ्ज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनौं, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। निचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट डिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा करिब 15 करोड़को लागतमा अस्पताल भवन निर्माण हुने, भवनको शिलान्यास भएसँग स्थानीयवासी खुशी, बाँकेको गोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमा बस्न बाध्य र विश्वकप फुटबलमा अमेरिका र पाराग्वे खेल्दै। कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा करिब 15 करोड़को लागतमा अस्पताल भवन निर्माण हुने भएको छ। हुम्लाको चंखेली गाउँपालिका 2 मा 1 विशेष कार्यक्रमका बीच अस्पताल भवनको विधिवत शिलान्यास गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई आधुनिक स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ परियोजना अघि सारिएको हो। यो सुविधा सम्पन्न अस्पताल भवन भारत सरकारको करिब 14 करोड़ 80 लाख रूपियाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत विकास हुन लागेको यस अस्पतालको कार्यान्वयन र व्यवस्थापनको जिम्मा हुम्लाकै चंखेली गाउँपालिकालाई दिएको छ। भवनको शिलान्यास भएसँगै स्थानीयवासी भने खुशी भएका छन्। बाँकेको कोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमा बस्न बाध्य भएको बताएका छन्। कोहलपुर नगर विकास समितिको 28 बिघा जमिन खाली गराउने अभियानपछि विस्थापित भएका भूमिहीन तथा सुकुम्बासीहरू अहिले विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरूले उचित व्यवस्थापन विनय हटाएको भन्दै स्थायी बसोबास र जीविकोपार्जनको सुनिश्चितता गर्न माग पनि गरेका छन्। कोहलपुर नगर विकास समितिको 28 बिघा जमिनमा बसोबास गर्दै आएका 751 घर परिवारलाई वैशाख 26 गतेबाटै उठाइएको हो। नगरपालिकाले नगर विकास समितिको जग्गा खाली गराउने अभियान चलाएपछि उनीहरूलाई अस्थायी रूपमा नयाँ बस पार्कको टर्मिनल भवन, दीपशिका आधारभूत विद्यालय र पुरानो बस पार्क लगायतका होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा बस्दै आएका परिवारका अनुसार अस्थायी बसोबासका कारण दैनिक जीवनयापन कठिन बनेको छ। रोजगारी प्रभावित भएको छ भने शिक्षा र स्वास्थ्य सेवामा समेत समस्या देखिएको उनीहरूले गुनासो गरेका छन्। यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ। जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसुनी वायुको गतिविधिदेखि पनि परिपक्व भइ नसकेको विभागले जनाएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिण बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून 13 तारीक मनसुन भित्रिने भएकाले यसपालि पनि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान छ। गएको वर्ष सदरभन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्री पनि लामो समय पूर्वी भेगमै बसेको थियो। आज र भोलि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। फिफा विश्वकप फुटबलको चौथो खेलमा अहिले आयोजक अमेरिका र पाराग्वे बीच खेल शुरू भएको छ। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। सन् 2010 पछिका 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। यसै गरी घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनिया बीचको खेल बराबरीमा भएको छ र आयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्जगोभिनियासँग 1-1 गोलको बराबरी खेलेको हो। खेलको 81 मिनटमा जोबो लुकिसले गोल गर्दै बोस्निया एण्ड हर्जगोभिनालाई अग्रता दिलाउनु भएको छ। बोस्नियाले अग्रता जोगाउन नसकेन। 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्काएको हो। कायल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए पनि त्यसपछि थप गोल हुन सकेन भने दुवै टोलीले 1-1 अङ्क बाँडेका छन्। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो भने 11 बजेको भेरी हाइलाइट्समा त हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत विदा हुन्छु। नमस्कार।
1: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and supportive environment, we create a space where knowledge meets creativity, from modern classrooms to project-based learning and career-focused guidance. Students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.

0: the extreme energy drink.
1: Uhula!
2: Lo morning ke ho?
1: Here ta rogatai rogat bo. Chamo ta tyasto herna ni sakdina.
2: Terika. Kasto zebra cross bata bato kaatnu parne? Kaha beech bata ma bato kaateko?
3: Let me जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी कैपिटल को एसआईपी हरेक महीना को सानो लगानी भोली को ठूलो संपत्ति। एनएमबी कैपिटल को वेबसाइट वा नजिकै को एनएमबी बैंक को शाखा मा गई आजै एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फंड मा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गर्न मात्र लगानी गर्नु होला।
9: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्नु मलाई दिक्कता भइसक्यो।
10: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
9: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुरकस्य हो दाजु मैले।
10: अब इन्डिया नै जाने सुरकस्य भए रोका मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
8: के रे के भन्छ नि दाजु, मलाई त कुरै बुझिन त
10: हौ। हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
10: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
9: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
10: लटिपिराग फोन नम्बर 98-20-99-48 98-20-99-48।
11: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू, नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि, विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि, शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिस र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौं।
4: शिक्षा युवा तथा खेलकुद शाखा, वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर, सुर्खेत।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज
1: नमस्कार रेडियो कार्यक्रम नगर शिक्षामा तपाईलाई स्वागत छ म दीपा कोइराला रेडियो भेरीले उत्पादन गरेको यो कार्यक्रम तपाई जागरण एफएम र परदेश एफएमबाट पनि यस्तै समयमा सुनिरहनु भएको छ आजको कार्यक्रममा हामी सामुदायिक विद्यालय सञ्चालनका अनुभव चुनौती र सम्भावनाका विषयमा दीपमाला प्राथमिक विद्यालय आमडालीका प्रधान अध्यापक मञ्जु सुनारसँग गरिएको कुराकानी सुन्छौं
2: स्वागत छ यहाँलाई कार्यक्रममा
3: धन्यवाद
2: हजुर अहिले यो दीपमाला प्राथमिक विद्यालयको प्रधान अध्यापक हुनुहुन्छ होइन यो विद्यालयमा प्रधान अध्यापकहरू काम गरिरहँदा कस्तो अनुभव गर्नुभएको छ नि यहाँले
3: प्रश्नको लागि धेरै धेरै धन्यवाद छ अब दीपमाला प्राथमिक विद्यालयको प्रधान अध्यापक भएर म लामो समयदेखि काम पनि गर्दै आइरहेको छु अब काम गर्ने क्रममा यस्तै छ प्रशासनिक काम व्यवस्थापनका कुराहरूदेखि लिएर अभिभावकसँगको समन्वय सहकार्य विद्यालयलाई कसरी अगाडि बढाउन सकिन्छ कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने
2: हजुर अहिले यो दीपमाला प्राथमिक विद्यालयको प्रधान अध्यापक हुनुहुन्छ होइन यो विद्यालयमा प्रधान अध्यापकहरू काम गरिरहँदा कस्तो अनुभव गर्नुभएको छ नि यहाँले
3: प्रश्नको लागि धेरै धेरै धन्यवाद छ अब दीपमाला प्राथमिक

0: गरेको पुरै अभिभावकको रूपमा होइन, विद्यार्थीको मात्र अभिभावक नभएर शिक्षकको पनि अभिभावक र व्यवस्थापन पक्षको पनि जिम्मेवार पदमा बसेर काम गर्दा
1: जिम्मेवारको हिसाबले त अब बोझिलो नै छ होइन। अब विद्यालय भन्ने बित्तिकै अब शिक्षक, विद्यार्थी, अभिभावक र समुदायसँग पनि प्रत्यक्ष जोडिने भएको भएर सबै पक्षसँग समन्वयात्मक कार्य भूमिका निर्वाह गरेर अगाडि बढ्नुपर्छ। अब प्र नै विद्यालयलाई कसरी अगाडि बढाउने, विद्यालयलाई भनौँ न शिक्षकहरूको पनि एउटा जिम्मेवारी शिक्षकले पूरा गर्नमा पनि प्रको दायित्व हुने, त्यसै गरेर विद्यार्थीहरूसँगदेखि लिएर अभिभावकसँगको जिम्मेवारीको कुरा गर्दा जिम्मेवारी अब ठुलै हुन्छ। अलि अब सहज तरिकाले लियो भने सहजता पनि छ होइन। सबैभन्दा पहिला त प्र नै जिम्मेवार हुनुपर्छ, प्रले नै आफ्नो दायित्व पूरा गर्यो भने मात्र अरूले चाहिँ गर्छन्। पहिला म आफै बन्न पर्छ, आफू बनेपछि अरूलाई चाहिँ अरूले पनि सिको गर्छन् भन्ने कुरा चाहिँ लाग्छ मलाई।
0: कति वर्ष पुग्यो नि हजुर प्र भएर काम गरिरहनु भएको?
1: अहिले बीच बीचमा मैले धेरै पटक त गरेँ होइन, अस्थायी सेवा काल थियो नि त पहिला, त्यो बेलामा पनि मैले धेरै गरेँ र 2071 साल साउनदेखि यता चाहिँ निरन्तर रूपमा गरिरहेको छु।
0: भनेपछि 11-12 वर्ष भयो?
1: 11-12 वर्ष।
0: 11-12 वर्षको समयमा विद्यालयलाई यो ठाउँमा पुर्याउन सकियो भनेर त्यस्ता केही कामहरू?
1: अब सरस्वती हेर्दाखेरि प्रत्यक्ष रूपमा देखिने यो काम त्यो काम भन्नुभन्दा पनि कस्तो छ भने, यो हामी मैले अध्यापन गर्ने विद्यालय जुन मैले जिम्मेवारी लिइरहेको विद्यालयमा अधिकांश बाल बालिकाहरू दलित समुदायका बाल बालिकाहरू अध्ययन गर्छन् होइन, झन्नै 85% भन्दा पनि बढी दलित बाल बालिका छन्। अनि कतिपय बाल बालिकाको अभिभावकविहीन बाल बालिका पनि छन्, कसैको बुवा हुनुहुन्न, कसैको आमा हुनुहुन्न होइन, कतिपय आफन्तहरूको घरमा, र पछिल्लो चरणमा आएर फेरि जिल्ला भन्दा पनि बाहिरका थुप्रै बाल बालिकाहरू अध्ययन गर्नुहुन्छ त्यो विद्यालय। त्यो हिसाबले हेर्दाखेरि अब शिक्षा जुन दिइरहेछौँ हामीले, अब त्यसलाई कसरी नाप्ने त्यस्तो चाहिँ खासै भएन। अब सन्तुष्ट छु म आफूले गरेको काम प्रति होइन।
0: त्यो समुदायका विपन्न होइन विभिन्न पारिवारिक समस्या भएका विद्यार्थी अथवा बाल बालिकाहरूलाई यहाँहरूले नियमित विद्यालय आउने, उनीहरूको सकभर पढाइ चाहिँ कतै हर्जा नहोस्, घर पारिवारिक समस्याहरू छन् भने पनि तिनलाई समुदायमा बसेर मिलाउने र उनीहरूको विद्यालयलाई निरन्तरता हुने खालको कामहरू चाहिँ गरिरहनु भएको छ विद्यालयको तर्फबाट?
1: हजुर, एकदमै त्यो गरिरहेछौँ। कतिपय अवस्थामा बाल बालिकाहरू अब अभिभावकहरूको अब धेरै जसो त भारतैतिर जानेछ नि त, कर्णाली प्रदेशको धेरै जसो त्यस्तो भएको कारणले गर्दा अभिभावक नभएर बाल बालिकाहरू मात्रै पनि आफ्नो दाई दिदीसँग बस्ने, कति दिन स्कुलै नआउने, अनि फोन गर्यो कतिको त घरमै पुग्यो के छ अवस्था होइन। आज मात्रै पनि एकजना अभिभावक आउनु भएको थियो कि, उहाँको चाहिँ कस्तो समस्या रहेछ भने एकजना 3 बच्चा अनि श्रीमान चाहिँ इन्डियातिर भारततिर कमाउन जाने बेलामा अलिकति पैसा लगाएर राम्रै काम गर्न पर्यो भनेर गरेको, अब त्यहाँ बिचमा अब खाइदिए पैसा, अनि बोलाउँदाखेरि पनि नआउने, अभिभावक बच्चालाई होमवर्क दियो त्यो गरेर दियो, अनि कहिले अभिभावक उसले आमाले गरिदिने, कहिले त्यो होमवर्कै नगरेर आउने, त्यस्तो थियो। अनि आउनु भएको थियो आज, मलाई सोधेको त बच्चा यस्तो छ, अनि अर्को ठुलै यत्रो ठुलो कपी बोकेर आएको, अब त्यो 1 क्लास 2 क्लास पढ्ने बच्चाले त ठुलो कापीमा लेख्नु सक्दैन नि त, गाह्रो हुन्छ नि त भनेको, त्यही कापी पनि उहाँले कसँग मागेर ल्याउनु भएको रहेछ कि, अनि रुनुभयो, श्रीमान यसरी जानुभएको, यसरी पैसा फस्यो। 2-3 म चाहिँ बेहोस भएँ तनाव भएर, सानो बच्चा छ अर्को होइन, अनि सुत्केरी भएको बेलामा नि 4 म भोकै बसेको थिएँ भन्नुभयो, रुनुभयो। अनि त्यहाँबाट मैले कापी कलम 2 दर्जन कलम 2 दर्जन कापी आफैले दिएँ कि, त्यसो छ कति धेरैजनालाई चाहिँ त्यस्तो गरेको छु कि मैले आफैले पनि, अब भनौँ न विभिन्न सङ्घ संस्थाहरू ओडाले पनि देखि लिएर सबैसँग मागेर, बाहिर अब विदेशैबाट भए पनि होइन, कापी कलम ड्रेसहरूदेखि लिएर त्यसरी चाहिँ गरेका छौँ कि हामीले, अब गाह्रो छ।
0: जस्तो सामुदायिक विद्यालयले पनि बेला बेलामा भर्ना अभियानहरू सञ्चालन गर्छ होइन, विद्यालयलाई नियमित गराउने बाल बालिकालाई अभियानहरू सञ्चालन हुन्छन्, कार्यक्रमहरू हुन्छन्, तर अझै पनि विरेन्द्रनगर नगरपालिकाभित्र अझै त्यसमा पनि कर्णाली

0: प्रदेशको राजधानी भनेर चिनिने ठाउँमा पनि बाल बालिकाहरू नियमित रूपमा स्कूल आउन सक्ने वातावरण बन्न सकेका छन्।
1: यसमा के छ भने मैले अघि नै भनेकै समस्याहरू छन् कि कति अभिभावक विहीन छन्, कतिको बुवा आमा ज्याला मजदुरी गरेर खानुपर्ने, बिहानै 8 बजे खानासाना बनायो, काम गर्न गयो अनि बच्चालाई स्कूल जानु भनेर छोड्यो अनि बच्चा चाहिँ बाटैबाट हराउँछ के। अनि अब संस्थागत विद्यालयमा के हुन्छ भने उहाँ लगानी हुन्छ, लगानीसँग त माया जोडिया हुन्छ नि त, बच्चालाई बोकेर पुर्याउने, उसको खाजाको, उसको ड्रेसको कुरादेखि लिएर, उसको गृह कार्यको कुरादेखि लिएर हरेक कुरामा चाहिँ अभिभावक चनाको हुनुहुन्छ कि या लगानी। अनि अब सामुदायिक विद्यालयमा चाहिँ त्यस्तो छैन, उहाँहरूलाई त्यो पनि भयो। अर्को कुरा के भयो भने अभिभावकको शिक्षाको स्तरको कुरा पनि भयो कि, हामीले नपढेर त के भएको छ र अब मान्छे जन्मियो, अब बाँच्नको लागि जस्तो पेट छ कि, बाँच्नको लागि मान्छेले त अरू काम नगरेर त खान सक्ने छैन, न दैनिक रोजगारीको कुरा छ, न मासिक आमदानी यति आउँछ भन्ने कुरा छैन नि त। त्यो हिसाबले आज खायो भोलि के खाने भन्ने अवस्था भइसकेपछि त शिक्षा त त्योभन्दा पनि दोस्रो पाटोको रूपमा गयो के, पहिलो पेट जोडियो नि त, त्यसपछि शिक्षा भयो, मनोरञ्जनको कुरा, कुनै चाडबाड मनाउने कुरादेखि लिएर अरू कुरा त पछिका कुराहरू भयो कि। त्यो कारणले गर्दा पनि विद्यार्थीहरूको नियमितता छैन, कतिपय अवस्थामा त्यही सानै बच्चाले फेरि अर्को बच्चालाई हेर्नु पर्ने धरालेको रूपमा पनि बस्नु पर्ने हुन्छ। यी विविध कारणले गर्दा नियमित विद्यालय आउने चाहिँ पहिलाको तुलनामा त अहिले धेरै नै बढ्या छ होइन, अनि विषयमा विद्यालय आएर पनि विषयबाट निस्कने त्यस्तो हुन्थ्यो, अहिले त्यो चाहिँ पटक्कै छैन। इन्टरभल भयो भने विश्व जाने थियो भने अहिले चाहिँ छैन, तर पनि कोही कोही अझै पनि त्यस्तो छ कि, समस्या छ बालिकाहरूमा त झन् यति धेरै समस्या छ, अभिभावक छैन, बाहिर बसिरहेछ, दाजुभाइ दिदीबहिनी बसेका छन्, गाउँघर अल्छिर पल्छिरको मान्छेले शुद्ध पनि उनीहरूलाई गर्ने व्यवहारहरू होइन। मलाई त कस्तो लाग्छ भने एउटा यही दिपमाला प्राथमिक विद्यालयमा मात्रै एउटा सानो विद्यालयको कुरा गर्दाखेरि पनि केही नभने 10-15 जना बालिकाहरूलाई राख्ने त्यस्तो होस्टेलको व्यवस्था हुनु पर्थ्यो कि जस्तो लाग्छ कि, उनीहरू सुरक्षितै छैनन् कि बालिकाहरू
0: आउँदा जाँदा बाटोमा र विद्यालयमा। हजुर, त्यस्तो खालको
1: विद्यालयमा कतिको अब घरै त्यो एकजना बालिकाको अहिले चाहिँ अब यहाँबाट 5 क्लास पास गरेर गयो, उसलाई मैले अहिले पनि गएको छु, अनि त्यो महिनावारी भएको बेलामा बाहिर सुत्ने के, अहिले पनि
0: भित्र जान
1: नदिने, अनि त्यहाँबाट बाहिर सुत्दाखेरि चाहिँ जोखिम छ, अनि त्यसपछि राति को आयो भनेर चाहिँ यति मानसिक तनावमा भयो, अनि हामी घर गयौँ, कति कुरा गर्यौँ, तर मान्छे को भन्ने त भएन, त्यो असुरक्षित के, अभिभावक घर छैन, अब यो घरमा सानो सानो नानीहरू छन् अथवा अभिभावक नभएको घर छ भनेर त मान्छेले त उदास गरिरहेको हुने रहेछ नि त, अनि त्यही भएर यति धेरै असुरक्षा छ कि, अनि उनीहरू तनावको कारणले गर्दा पनि पढ्न नसक्ने, अब आर्थिक अवस्था कमजोर छ, बिहान खाए साँझ के खाने, यसैकन त्यो सानो उमेरमा धेरै भोक लाग्ने। अनि
0: अब विद्यालयमा यो निशुल्क शिक्षाको कुरा पनि उठ्छ बेला बेलामा, एकदमै धेरै उठ्ने विषय हो यो। अब एकातिर विद्यालयले व्यवस्थापन गर्न गाह्रो हुने भएर केही शुल्क लिने कुराहरू पनि छन्, कतिपय फेरि निशुल्क भएन भन्ने कुराहरू पनि छन्, यो कुराको विवादको कुरालाई चाहिँ कसरी हेर्नुहुन्छ, यसलाई कसरी मिलाउन सकिएला यो कुराहरू?
1: अब यो दुई थरीको जस्तो लाग्छ कि मलाई, अब कोही अभिभावक अथवा कोही नेपाली नागरिक शिक्षा किन्न सक्ने हैसियतमा नि छन् कि, मेरो आफ्नो बुझाइ, म राम्रोसँग शिक्षा किनेरै एकदम राम्रो पढाइको व्यवस्थापन गर्न सक्छु, मैले किन्न पाउनुपर्छ भने जस्तो कुरा हो नि त, त्यो होइन र जस्तो अब त्यस्तो देखिन्छ कि। तर एउटा यस्तो छ कि अहिले पनि पीडामा परेको समुदाय, उसलाई शिक्षा भनेको के हो, छोराछोरीले पढे भने कानेर पुग्ने हुन् होइन, यिनीहरूको अवस्था के हुने हो भन्ने अवस्था भएकालाई त यो पढ्न जस्तो अब बालबालिकाहरूलाई विद्यालय भर्ना नगर्यो भने यो सुविधाबाट वञ्चित गर्ने भन्ने यस्तो एकताका नियम आएको कुरा गर्दै थिए नि धेरैजनाले होइन, त्यस्तो अवस्था पनि छ कि। त्यही भएर यसलाई यसरी तौलिने अथवा यसरी जोख्ने भन्ने मैले चाहिँ त्यस्तो केही पनि देख्दैन कि। निशुल्क शिक्षा हुने बित्तिकै राज्यको दायित्व भयो नि त, राज्यले आफ्नो नागरिकलाई निशुल्क शिक्षा दियो होइन, निशुल्क शिक्षा त दियो, निशुल्क शिक्षा मात्रै भएर पनि नपुग्ने रहेछ कि,
0: तर पाइएको पनि छैन भन्ने खालको गुनासो पनि आउँछ नि फेरि विभिन्न बाहनामा विद्यालयहरूले शुल्क लिइरहन्छन् होइन, अभिभावकको सहयोग भन्ने खालको केही कुरा भएर भन्ने कुरा पनि आइरहन्छ, त्यो अब व्यावहारिकतामा पनि देखिँदैन।
1: एकदम पूर्ण रूपले निशुल्क भएन कि त्यो भनेको, जस्तो अब एउटा विद्यालयमा अब यही पहाडी कुरा गर्दा कतिजना विद्यार्थी बराबर एउटा शिक्षक हुने हो, त्यो बराबरको भयो भने त विद्यालयलाई पैसा उठाउन रहर त छैन नि त, छ र भन्नु त
0: त्यही त,
1: पैसा उठाउनु भनेको त शिक्षक राख्नको लागि हो अहिलेको हाम्रो अनुसार। अब कतिपय अवस्थामा बच्चाहरू बस्ने ठाउँै नभएर भवनका कुराहरू होला, अन्य व्यवस्थापनको कुराहरू होला, निशुल्क शिक्षा भनेको त्यो विद्यार्थीलाई विद्यालयभित्र पसाउनलाई निशुल्क भयो होइन, केही लागेन, तर त्यतिमा मात्रै विद्यार्थीले गुणस्तरीय शिक्षा त प्राप्त गर्न सक्दैन नि त, एउटा प्राथमिक तहमा सक्ला आफ्नो ठाउँमा भयो, त्योभन्दा माथिल्लो तहमा जाँदाखेरि त विषयगत शिक्षकको व्यवस्था गर्न पर्ने होला, धेरै कुरा जोडिएका हुन्छन् कि, त्यो भएर अब जति मान्छेलाई ठ्याक्क आएर अहो निशुल्क शिक्षा भने त तपाईँहरूले त यसरी पैसा लिइरहनु भएको छ भन्न जति सजिलो छ, त्यो विद्यालयको प्रशासन चलाउने मान्छेलाई कति गाह्रो छ कि। अब समाजमा थुप्रै अरू विद्यालयहरू पनि छन्, प्रतिस्पर्धा पनि गर्न पर्यो होइन, शिक्षा भन्ने बित्तिकै त्यो शिक्षा लिइसकेको व्यक्ति त बजारमा बिक्री हुने खालको हुनु पर्यो नि त, पढ्यो उयो त्यही पढाइमा मात्रै सीमित भएर भएन नि त, उसले कुन विषय ल्याएछ, ऊ कहाँ पुग्ने हो, त्यसको योग्यता कहाँ हो, त्यसको छानबिन गर्नको लागि त विद्यालयमा त त्यो अनुसारको पढाइको व्यवस्थापन हुन पर्यो नि त।
0: यो निशुल्क शिक्षा र विद्यालयहरूले लिने शुल्कको विषय त अलिक ठुलै विषय होला होइन, यो त सरकारले पूर्ण रूपमा हजुर पूर्ण रूपमा जिम्मा लिएपछि मात्रै सम्भव हुने होला, यो एउटा
1: सम्भव
0: हजुर पूरा हुने विषय मात्रै भयो, एकातिर विद्यालयका आफ्नो समस्या छन् जसले चाहिँ विद्यालय सञ्चालन गर्नुपर्छ, अर्कोतर्फ राज्यले सबै कुरा सुविधा सम्पन्न विद्यालयलाई गराउन सकेका
1: छैन,
0: त्यो कारणले यो विषयहरू चाहिँ उठिरहने होला
1: एकदम, त्यो त त्यही भएर नै हो। अनि त्यहाँबाट भन्दाखेरि संविधानमा लेखेको कुराबाट बोलिन्छ, बोल्दाखेरि संविधानमा त निशुल्क शिक्षा भनेको छ नि त, दलितलाई त उच्च शिक्षासम्म निशुल्क भनेर भनेको छ त, अहिले तपाईँहरू किन लिनुहुन्छ भन्ने खाले जसले प्रश्न गर्छ त्यो प्रश्न चाहिँ
0: सहयोग स्वरूप सहयोग भनेर केही लिन पाइने भन्ने खालको कुरा पनि कता कता जोडिएर
1: अब घुमाउरो पारामा अब केही सिक्न लागेपछि के गर्ने त, अब सहयोग
0: त्यो भनेको राज्य आफै पनि सहमत छ भन्ने बुझ्नु पर्यो कि, होइन
1: राज्यले पनि त थेग्न सकिरहेको अवस्था नहुन सक्छ नि त, अब त्यो हिसाबले गर्दा त्यो भएको होला होइन,
0: जस्तो हामीसँग त अब स्थानीय तह छ होइन, स्थानीय तहले व्यवस्थापन गर्ने कुरा पनि छ, स्थानीय तह भइसकेपछि यहाँहरूलाई विद्यालय व्यवस्थापन गर्न अन्य कुराहरूको व्यवस्थापन गर्न कतिको सहज अथवा गाह्रो के भइरहेछ?
1: अब स्थानीय तह भइरहँदाखेरि अब हिजोभन्दा सजिलो त भइरहेकै छ होइन, तर जति हुन पर्थ्यो त्यति चाहिँ भएको छैन
0: हजुर,
1: अब त्यो पनि फेरि त्यही जोडिने हो होइन, अब जसो अब स्थानीय तहबाटै शिक्षाको सम्पूर्ण जिम्मेवारी लिइरहँदाखेरि फेरि केही बजेटकै कुरा आउँछ
0: हजुर,
1: त्यो बजेट व्यवस्थापनको पाटोमा त गाह्रै छ, अब विद्यालय जस्तो अब सुचारू रूपले सञ्चालन भएको छ कि भएको छैन, विद्यालयका भौतिक व्यवस्थापनका कुराहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर स्थानीय तहले आफ्नो भूमिका त निर्वाह गरेकै छ होइन, हामीलाई त्यस्तो गरेका छैन भन्ने लाग्दैन, गरेका छ, तर जति गर्न पर्थ्यो त्यो गर्ने बेलामा फेरि उहाँहरूलाई पनि त्यही कुरा आउँछ, फेरि गाह्रो छ नि त,
0: सबै विद्यालयहरूमा समस्या छ, कसलाई दिनु कसलाई बाँड्नु होइन, थोरै गर्दाखेरि कुनैमा पनि पूर्ण हुँदैन सबैलाई पुग्ने अवस्था,
1: स्थानीय तहले अब सही तरिकाले अब भनौँ न थोरै विद्यालयहरू भएको ठाउँमा त सहज तरिकाले गर्न पनि सकेको होला, कतिपय ठाउँमा त गाह्रै छ, एउटै वडामा चार पाँचवटा विद्यालय भएपछि त
0: कसरी व्यवस्थापन गर्ने,
1: प्रत्येकलाई व्यवस्थापन गर्नु त गाह्रो छ नि,
0: सबैको चित्त बुझाउँदाखेरि कुनै एउटामा पनि पूर्ण हुन्न,
1: पूर्ण हुन्न, अब कतिलाई लाग्छ स्थानीय तहले के नै गरेको छ र भन्ने होला, तर आफूलाई त्यो ठाउँमा राखेर हेर्दाखेरि त गाह्रो छ नि त
0: हजुर, अब जस्तो एउटा महिला प्रधान अध्यापक विद्यालयमा हुँदा र अब पुरुष प्रधान अध्यापक हुँदाखेरि केही कुरा भिन्नता हुन्छ, यहाँहरूले त्यस्तो महसुस गर्नुहुन्छ, अभिभावकहरूसँग कुरा गर्दा अब बालिकाहरूलाई सजिलो हुने कुरा पनि होला होइन, कतिपय व्यवस्थापन पक्षको कुरा पनि होला,
1: यसमा अब मैले खासै त्यति धेरै महसुस त गरेको छैन होइन, तर कहिले काहीँ कस्तो लाग्छ भने अब महिला प्रधान अध्यापक हुँदा अब फेरि शिक्षकहरू पनि महिला नै हुँदाखेरि अभिभावकहरूलाई बोलायो भने उही महिला अभिभावक मात्रै आउनुहुन्छ
0: महिला
1: मात्रै आउने त्यस्तो चाहिँ हुन्छ, र कतिपय अवस्थामा फेरि बाहिर अब कोही आउनुभयो भने बसिरहन्छ, अब उयो गर्दाखेरि हेडसर कहाँ हुनुहुन्छ भनेर सोध्नुहुन्छ, त्यस्तो खाले कुरा त हुन्छ, नत्र त अब यही स्थानीय तहमै भएको चिन्जानकै मान्छे भएको भएर त्यस्तो गाह्रो त्यस्तो असहज अवस्था चाहिँ छैन, सहजै जस्तो लाग्छ।
0: मेरो विद्यालयको लागि अझै यो गर्न पाए हुन्थ्यो, यो चाहिँ आवश्यक छ भन्ने यहाँले के महसुस गर्नुभयो?
1: विद्यालयको लागि त कुरा गर्दा त सबभन्दा पहिला त अब शिक्षकै कक्षा अनुसार शिक्षक हुनु पर्यो होइन, त्यो चाहिँ एउटा कुरा भयो। अर्को कुरा के भयो भने विद्यालयको भौतिक संरचनाले पनि महत्वपूर्ण भूमिका खेल्छ होइन, त्यो कुरामा पनि अलिकति भइदियो भनेर अब शिक्षकहरूमा लगन, यो मेरो मेरा बाल बालिका हुन् उनीहरूलाई चाहिँ मैले जसरी पनि गुणस्तरीय शिक्षा दिनुपर्छ भनेर शिक्षकले अलिक बढी त्यो कुरामा ध्यान दियो भने मलाई लाग्छ राम्रो हुन सक्छ विद्यालय र अब समाजबाट पनि। जस्तो हामीले विद्यालय व्यवस्थापन समिति गठन गरेका हुन्छौँ, विद्यालय व्यवस्थापन समिति पनि समितिको नाममा मात्रै नभएर विद्यालयमा पठन पाठन कस्तो भइरहेछ होइन, प्रहले नै केही के गरिरहेछ, प्रहले कतै यहाँ राजनैतिक माहौलको सिर्जना भएको छ किदेखि लिएर अन्य कुराहरूमा मेरो बच्चा समयमा विद्यालय गएको छ कि छैन भनेर अभिभावकले पनि अलिक बढी चासो दियो भने मलाई लाग्छ।
2: धन्यवाद। उहाँ हुनुहुन्थ्यो दीपमाला प्राथमिक विद्यालय आबदालीका प्रधान अध्यापक मन्जु सुनार। विद्यालय सञ्चालनका अनुभव र गर्नुपर्ने कामका बारेमा हामीसँग कुराकानी गर्दै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम नगर शिक्षाको समय सकिएको छ। प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दीपा बिदा हुन्छु। नमस्ते।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858564555।
3: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0383524114, मोबाइल 9858519960 र 9768884566।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: स्क्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405119 र 9858517115। सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका।
5: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
7: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
8: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
7: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
8: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: sip on your extreme energy drink.
1: एसई सक्यो अब रमाइलो सुरु भयो
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
3: नेपाल टेलिकम राष्ट्रको संचार
4: सबैको मन सुने
3: रेडियो भेरी एफएम

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रिभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरियस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-481-44-935, 98-582-39, 98-580-40-792 र 98-448-61-175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल, नेपालगंज 4 माइल रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
5: रेडियो भेरी एफएम,
6: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 9 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.
8: नमस्कार, म मदन पौड्याल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य मुख्य खबर। मनसून नेपाल भित्रन ढिलाई, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसूल बक्यौदा सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव, 88 करोड़ रूपियाँ भन्दा धेरै बक्यौता। वायु सेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्भावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक, सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजय। नेपाल खबरमा अब पूरा खबर। नेपालमा मनसून भित्रने औषध मिति आज अर्थात जून 13 तारीक हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा आसपास छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून नेपाल भित्रन ढिलाइ भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडा सैनिका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको औपचारिक रूपमा घोषणा गर्ने तयारी छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 मै मनसून नेपाल प्रवेश गरेको थियो, तर 15 दिन छिटो नेपाल भित्रिए पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। यसैबीच आज कोशी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सक्ने सम्भावना छ। कोशी सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार बापतको महसूल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव गरेको छ। महासंघले बक्यौता रकम बुझाउने सम्बन्धी 7 दिने सूचना फिर्ता लिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग आग्रह गरेको हो। लिमिटेडले गएको जेठ 25 मा बक्यौता रकम 7 दिनभित्र बुझाउन सूचना निकालेको हो। औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष इजाज आलमले बक्यौता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको जनाउँदै यो विषय निरूपण नभएसम्म महसूल उठाउने नाममा उद्योगीलाई दबाव नदिन आग्रह गर्नुभयो। अदालतबाट जे फैसला आउँछ उद्योगी मान्न तयार रहेको र त्यसबेलासम्म सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ। देशका विभिन्न 10 वटा औद्योगिक क्षेत्रमा झण्डै 700 उद्योग सञ्चालनमा छन्। महासंघले उद्योग बन्द हुँदा यस क्षेत्रमा आर्सित हजारौं श्रमिक र कर्मचारीको रोजगारी गुम्ने र बेरोजगारीको समस्या भयावह हुनेतर्फ चिन्ता व्यक्त गरेको छ। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत त्यहाँ सञ्चालित 300 बढ़ी उद्योगले 88 करोड़ रूपियाँ भन्दा बढ़ी महसूल भुक्तानी गर्न बाँकी रहेको लिमिटेडले जनाएको छ। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 जना सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यताक्रमको आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस विषयमा रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामी छाने र लीलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यताक्रम अनुसार उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको हो। हिजो बसेको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै मन्त्री स्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयन लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख, सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार समितिले चाँडोभन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। वर्षौंदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्री परिषदको निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खोलेको भन्दै वहाँले अब सबै सरकारवालाहरूसँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
10: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
9: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
10: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
9: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
10: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
9: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको 24 वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ। यी पानको विधानमा भएको व्यवस्था अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वत अध्यक्षमा चयन हुनु भएको छ। वरिष्ठ उपाध्यक्षमा उत्तम बोलोन लामा तथा 7 उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुसन कर्मचार्य, विक्रम नेउपाने, नरेन्द्र वल्लभ पन्त, बलराम खतिवड़ा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो। महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा सबिना सुसन कुमारी जोशी, विजय मोहन भट्टराई, कुबेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञ मल्ल निर्वाचित हुनुभएको छ। कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको छ। धेरै पदमा निर्विरोध निर्वाचित भए पनि कोषाध्यक्ष पदका लागि भने चुनाव भएको थियो। कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित हुनुभएको छ। यस्तै महिला सदस्यतर्फ ज्योति गैरे, संगीता धमला र प्रतिभा गेवाली निर्विरोध निर्वाचित हुनुभयो। खुला सदस्यतर्फ भरतमणि छत्कुल्ले, भरत खड्का, नारायण पौडेल, जगत बहादुर पोखरेल, जगदीश शिवाकोटी, पदम केसी, मिलन खड्का, बडन लामिछाने र अनुपाचार्य निर्वाचित हुनुभएको छ भने बाबुराम थापा, सुकुन्द ओझा, सन्तोष राज नेपाल, इन्दिरा पन्त र सोमनाथ कणेललाई सदस्यमा नियुक्त गरिएको छ। अब विदेशको खबर। इरान अमेरिका बीच तयार भइरहेको भनिएको समझदारी पत्रका मुख्य बुदा विभिन्न संचार माध्यमबाट सार्वजनिक गरिएको छ। इरानी सरकारी समाचार संस्था आईआरएनएले इरानको 14 बुदे प्रस्तावका आधारमा तयार गरिएको भनिएको मस्यौदाका केही प्रमुख विवरण सार्वजनिक गरेको हो। युद्ध अन्त्यका लागि प्रस्तुत खाकामा आणविक कार्यक्रमबारे इरानले तत्काल कुनै नयाँ प्रतिबद्धता नजनाउने जनाएको छ। त्यस्तै स्ट्रेट अफ हर्मुजको व्यवस्थापन तटीय देशहरूबीचको क्षेत्रीय समन्वयबाट मात्र हुने र अमेरिकाको कुनै प्रत्यक्ष भूमिका नहुने उल्लेख गरिएको छ। मस्यौदा पत्रमा उल्लेख भए अनुसार विदेशमा रोक्का गरिएका इरानको 24 अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने माग समावेश छ। यद्यपि संचार माध्यममा सार्वजनिक विषयहरू सम्बन्धित निकायले समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी रहेको बीबीसीको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले अमेरिकासँग सम्झौता नजिक पुगेको र हर्मुजको जल डमरू पुनः खोल्ने विषय पनि समावेश रहेको बताउनु भएको छ। तर इरानको आणविक कार्यक्रममा वार्ता शुरू हुनेछ। यसैबीच इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पूर्ण सहमति भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताउनु भएको छ। गएको फेब्रुअरी 28 इरानमा अमेरिका र इजरायली पक्षबाट आक्रमण शुरू भएसँगै इरानले जवाफी आक्रमण थालेको थियो। इरानले इजरायल र खाड़ीमा रहेका अमेरिकाका सहयोगी देशहरूमा आक्रमण गर्दै आएको छ। साथै विश्वको तेल र तरल प्राकृतिक ग्यासको लागि प्रमुख ढुवानी मार्ग हर्मुजको जल डमरूलाई उसले प्रभावकारी रूपमा बन्द गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता बनाएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल थपे। पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियो भन्ने रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा 1 फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज मध्यराती 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:15 हैटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसून नेपाल भित्र न ढिलाई, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसूल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव, 88 करोड़ रूपियाँ भन्दा धेरै बक्यौता। वायु सेवा निगमको संचालक समिति नियुक्ति, सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्भावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक, सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 पराजय।
12: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
13: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
12: हाम्रा सेवाहरू
13: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
12: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहुलपुर, बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631।
14: भर्ना खुल्यो
15: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई
15: सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।

0: अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-688-84-566।
2: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98-025-24-200।

0: कार्यक्रम आजको संवादबाट केशव ढकालको नमस्कार। कार्यक्रममा हामी विभिन्न समसामयिक विषयमा छलफल गर्दै समस्याको समाधान खोज्दै निकास निकाल्ने प्रयत्न गर्दछौ। आजको कार्यक्रममा हामीले नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीज्यूलाई स्टुडियोमा निम्त्याएका छौं। खास गरी नेपालमा शिक्षकहरूले बिहोर्नु परेको समस्या, सामुदायिक विद्यालयको गुणस्तर बढ़ाउन गर्नुपर्ने प्रयास र यसमा रहेका चुनौती अनि समसामयिक राजनैतिक विषयमा आजको छलफल केन्द्रित रहनेछ। सर, स्वागत छ यहाँलाई आजको संवादमा।
1: धन्यवाद सर, नमस्कार सर। नमस्कार।
0: आराम हुनुहुन्छ?
1: आराम सर।
0: अहिले चाहिँ कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरनगरमा हुनुहुन्छ यहाँ विशेष काम।
1: हाम्रो यो संगठन विगत केही महिना अगाडि माघको 24 गते हामीले यो देशमा रहेका तीनवटा शैक्षिक संगठनहरूको बीचमा हामीले एकता गरेका थियौं। यसरी दक्षिण नेपाल शिक्षक संगठन नेपाल अनि प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनको बीचमा हामीले एकता गरेका थियौं। त्यो एकता प्रदेश स्तरसम्म र तलसम्म पुर्याउनको लागि हामीले हिजो हाम्रो संगठनको एकता प्रदेशको एकता सम्मेलन थियो। त्यो एकता सम्मेलनमा शिक्षक कर्मचारी साथीहरूसँग साक्षात्कार गर्नको लागि म सुर्खेत आएको थिएँ।
0: खास गरी भर्खरै बजेट आएको छ,
1: हजुर,
0: होइन, अहिलेको बजेटलाई एउटा शिक्षक नेताको हिसाबले, एउटा सामुदायिक विद्यालयको शिक्षकको हिसाबले, खास गरी शिक्षा क्षेत्रमा सरकारले छुट्याएको बजेटलाई यहाँले कसरी लिनुभएको छ?
1: अब मैले विषयवस्तुलाई नेगेटिभ ढंगले शुरू त गर्दिन, होइन, यो बजेटमा केही राम्रा विषयवस्तुहरू पनि छन्, होइन, केही नवप्रवणात्मक टाइपका, होइन, अब खोज अनुसन्धानका विषयवस्तुहरूमा केही अब नयाँ विषयवस्तुहरू त्यो छ। तर यसले फेरि समग्र रूपमा चाहिँ जुन ढंगले पहिला के अरे राष्ट्रिय स्वतन्त्र पार्टीले के अरे सबैभन्दा बढी बजेट शिक्षामा विनियोजन गर्छौ भनेर एउटा प्रतिबद्धता व्यक्त गरेको र अरू सबै शिक्षक कर्मचारीहरू भन्दा एक रूपियाँ बढी वेतन चाहिँ शिक्षकहरूलाई हामी दिन्छौं भनेर राष्ट्रपतिका सभापतिले पनि भनिसक्नु भएको थियो। त्यो आधारमा हजारौं लाखौं

0: क्षेत्रहरूले राजसभा पार्टीलाई मतदान गरेर दुई तिहाईको स्थितिमा पुर्याउनेमा एउटा अङ्ग बौद्धिक वर्गहरू पनि हो भन्ने लाग्छ। तर बजेट हेर्दाखेरि विगत वर्षको भन्दा यस वर्षको बजेट अझै घटेको हामीले पायौं, होइन? बजेटको भोलम ठूलो भए तापनि प्रतिशतको आधारमा बजेट घटेको छ। घटेको बजेटले के अरे थप गुणस्तर आउँछ भन्नेमा त झन् प्रश्न चिन्ह त लागिहाल्यो, होइन? र अहिले फेरि केही प्रश्नहरू केही विषयवस्तुहरू अलिक अनुत्तरित टाइपका पनि छन्, होइन? अलिकति भाषा शैलीहरू करेस्मेटिक र मनोविज्ञानलाई छुने टाइपको त देखिन्छ, तर सार र गहिराईमा गएर हेर्दा फेरि ती भाषाहरू ती के अरे भाषाहरूले तल व्यवहारमा चाहिँ त्यसले परिणत गर्न सक्छ त भन्दा त्यो सक्ला जस्तो चाहिँ हामीले अनुभूति गरेका छैनौं। बाल विकास विद्यालय कर्मचारी लामो समयदेखि पीड़ित हुनुहुन्छ, जस्तै बाल विकासका शिक्षकहरू 36,000 हुनुहुन्छ, विद्यालय कर्मचारीहरू झन्डै 32,000 हुनुहुन्छ। त्यो ठूलो संख्यामा हो, उहाँहरू विगत वर्षौंदेखि उहाँहरूले चाहिँ श्रमेन अनुसारको तलब भत्ता पनि पाउनुभएको छैन। विगतको सरकारहरूले केही त गर्न खोजेकै थिए, तर पनि फेरि पूर्ण त त्यो थिएन। र अहिलेको सरकार आफ्नो मेजोरिटीको सरकार भइसकेपछि आफ्नो प्रतिबद्धता त कार्यान्वयन गर्न सक्थ्यो यसले, तर पनि फेरि अहिलेको बजेटले त्यो बाल विकास र विद्यालय कर्मचारीलाई कतै पनि छोएको जस्तो हामीले अनुभूति गरेका छैनौं। अर्को जुन योगदानमा आधारित कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता भनेर पनि भनिएको छ, त्यो पनि अलिक अस्पष्ट टाइपको छ, किनभने प्रोत्साहनको कार्यविधि नै बनेको छैन। न्यायिक क्षेत्र प्रधानमन्त्रीको कार्यालयहरूमा केही वर्ष अगाडिदेखि त्यो लागू त भएको छ प्रोत्साहन भत्ता, होइन? तर शिक्षक कर्मचारीहरू अथवा अरू अन्य क्षेत्रका कर्मचारीहरूमा चाहिँ त्यो लागू भएको छैन, र कस्तो कार्यविधि बन्छ भन्ने प्रश्न विषयले पनि त्यहाँ हुन्छ। त्यो भएको कारणले गर्दा फेरि विगतको अनुभव हेर्दा स्थायी कर्मचारीहरूलाई मात्रै प्रोत्साहन भत्तामा जोडेको देखिन्छ, तर शिक्षा क्षेत्रमा फेरि के छ त भन्दाखेरि स्थायी शिक्षकहरू त 1,10,000 हुनुहुन्छ, होइन? तर अस्थायी शिक्षकहरू झन्डै यो प्राविधिक धार अनि फेरि शिक्षण सिकाइ अनुदान प्रादेशिक के अरे कोटाहरू अनि राहत साबिक उच्च माभि सबै जोड्दा फेरि झन्डै 1.5 लाख भन्दा पनि बढी हुनुहुन्छ। यसले ठूलो क्षेत्र प्रभाव पार्छ। त्यो भएको कारणले गर्दा फेरि यो अन्यलता पनि छ, फेरि क्लियर अब यो त्यो भएको कारणले गर्दा फेरि कार्यविधि नबन्नासम्म यसमा पनि केही अन्यलताहरू हामीले देखेका छौं। अहिले विद्यार्थीहरूमा ठूलो ड्रप आउट भएको छ, होइन? तपाईँ हामीले देखिरहेछौ नि ड्रप आउट, कक्षा छोड्ने दर बढेको छ, तर यो दिवा खाजा कार्यक्रमले चाहिँ कक्षा के अरे छोड्ने दरमा केही कमी आएको थियो। पछिल्लो चरणमा चाहिँ विद्यार्थीहरू स्कूलमा आउने कक्षा कोठामा आउने दर बढेको थियो, तर अहिले फेरि यो सरकारले चाहिँ मलाई लाग्छ कि त्यो के अरे दिवा खाजाको विषयमा केही बोलेको पनि छैन। पहिलाका बजेट अब हामीले भन्न त भनेका छौं, अब गुणस्तरीय शिक्षाका विषयहरू आईसीटी अन्तर्राष्ट्रिय चाहिँ होइन के अरे लेभलमा को शिक्षा पुर्याउने भनेर ग्लोबल एजुकेसन ट्रेन्ड के अरे इक्विभ्यालेन्ट बनाउने भनेर पनि हामीले त भनेका छौं, तर पनि अहिले हेर्दाखेरि पछिल्लो चरणमा स्कूल म्यापिङ भनेर 1 अर्ब त छुट्याइएको छ, तर स्कूल म्यापिङ भइसकेपछि होइन त्यसको व्यवस्थापन कसरी गर्ने त, होइन? अब त्यसको व्यवस्थापन कसरी गर्ने त्यसको लागि कुनै बजेट पनि छुट्याइएको छैन। अर्को फेरि यो विद्यार्थीहरू सामुदायिक विद्यालयमा अत्याधिक बढ्या छ, होइन? त्यो बढेको छ, पछिल्लो चरणमा अझ बढी सदरमुकाम र शहरहरूको विद्यालय सामुदायिक विद्यालयमा विद्यार्थी बढेको छ। त्यहाँ विद्यार्थीले कक्षा कोठा पाउँदैन, होइन? अहिले पनि चितवनको नारायण नमुना उच्च मावि के अरे मावि अनि काठमाडौँको विश्व निकेतनहरू भयो ज्ञानोदय माविहरू भए, होइन? त्यस्तो विद्यालयहरूमा त्यहाँ विद्यार्थीले भर्ना पाउँदैन, होइन? र अहिले पछिल्लो चरणमा अझ सामुदायिक काठमाडौँका सामुदायिक विद्यालयहरूमा सबै विद्यालयहरूमा विद्यार्थीले भर्ना पाउँदैन। त्यो भएको कारणले गर्दा फेरि त्यस्ता विद्यालयहरूमा चाहिँ शिक्षकको अभावै छ, होइन? त्यसको विषयमा पनि खासै बोलेको देखिँदैन त्यहाँनिर, होइन? र अहिले फेरि अब सामुदायिक विद्यालयको व्यवस्थापन नभइकन फेरि अहिले निजी विद्यालयहरूमा जाने विद्यार्थीहरूलाई 3% शैक्षिक शुल्क कर भनेर पनि भनिया छ, होइन? अब त्यो एउटा त्यसले पनि अभिभावकको ढाड त भाँच्ने नै होला। र फेरि अर्को के पनि छ भने अब अहिले आइतबार र शनिबार दुई दिन त बिदा छ हैन शनिबार आइतबार बिदा छ आइतबार त सामुदायिक अस्पतालहरु खुल्दैन भन्दै हुन्छ निजी अस्पतालमै पब्लिकहरु त जान पर्यो राज्यले त आइतबार बिरामी नहो भन्न त मिलेन फेरि अनि अनि अभिभावकहरू विद्यार्थीहरू कहाँ जान्छन् त भन्दा फेरि प्राइभेट हस्पिटलमै जान बाध्य हुन्छ त्यो सरकारको नीतिले पनि जान बाध्य हुन्छ त्यसमा पनि तीन अब स्वास्थ्य सेवा जस्तो संवेदनशील विषयवस्तुमा पनि 3% कर भनिया छ त्यति मात्र नभइकन विद्यार्थीहरू त गरिब नै हुन्छन् फेरि
1: त्यसमै समग्र एउटा शिक्षा क्षेत्रमा हेर्दाखेरि यो बजेट शिक्षकहरूलाई सामुदायिक विद्यार्थीहरूको लागि र सामुदायिक विद्यालयका लागि त्यति हौसिने खालको छैन भनेर यहाँले भन्नु
0: छैन त्यो हौसिने खालको छैन होइन अब अहिले अब ग्रेड समायोजनका विषयवस्तुहरू नौबुधे सहमति जुन गर्यौं त्यत्रो 29 दिनसम्म शिक्षक आन्दोलन भयो त्यो शिक्षक आन्दोलनमा नौबुधे सहमति चाहिँ नेपाल सरकारले गरेको थियो तत्कालीन सरकारले हामीलाई धोका दियो नियोजित ढंगको धोका थियो त्यो होइन केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा 29 दिनसम्म सरकार विद्यार्थी के शिक्षकहरूलाई गलाएर थकाएर हेपेर पेलेर होइन जबरजस्त रूपमा चाहिँ सड़कबाट चाहिँ के अरे विद्यालयतर्फ त फर्काइयो नौबुधे कृत्रिम सहमति गरेर होइन भनिसकेपछि त्यो सहमति कारण हुन्छ भन्ने हामीले सोचेका थियौं त्यो बेलामा पनि रासोपाका चाहिँ नेतृत्वहरूले होइन वचन दिनुभएको थियो भनिसकेपछि त्यो नौबुधे सहमति भनेको अब ग्रेड समायोजनको विषयवस्तुहरू पनि छ त्यहाँनिर निजामती र शिक्षकहरूको कर्मचारीको तलब समायोजनका विषयवस्तुहरू पनि छ त्यो पनि मलाई लाग्छ कि अहिलेको बजेटले सम्बोधन गर्न सकेन अझ बहुप्रतीक्षित शिक्षक कर्मचारीहरूले एउटा आत्मसम्मान र स्वाभिमानको लागि जुन के अरे विगतदेखि नै शिक्षक अस्पतालको नाराहरू उठाइरहेको थियो र अन्य सेवाका कर्मचारीहरूको अस्पताललाई चाहिँ समृद्ध गर्ने भन्ने चाहिँ बजेटमा आयो तर शिक्षक कर्मचारीहरूको अस्पताल त्यसलाई चाहिँ बजेट विनियोजन पनि भएन र अर्को एकीकृत ढंगले ठिक छ निजामती र शिक्षकहरूको अस्पताललाई एकीकृत ढंगले के अरे सञ्चालन गर्नलाई पनि ल त्यो पनि हामीले मान्यौं होइन स्वीकार्न सकिन्थ्यो तर मलाई लाग्छ कि त्यो पनि त्यो बजेटले सम्बोधन गरेन त्यो कारणले गर्दा फेरि अब शिक्षक कर्मचारी अब गुणस्तरको विषयवस्तु छ बढी होइन ट्रेड युनियन खारेजीको विषयवस्तु पनि ट्रेड युनियन खारेजीको सन्दर्भबाट उठिरहेको छ अनि भनेपछि गुणस्तर चाहियो भन्ने कुरा पनि भएको छ तर शिक्षामा न त सूचना प्रविधिमा लगानी गर्न खोजिया छ न त शिक्षक कर्मचारीहरूको चाहिँ स्वाभिमानमा चाहिँ यसले के अरे स्वाभिमानमाथि चाहिँ यसले सम्मान गरेको छ होइन भनिसकेपछि र फेरि अस्थायी प्रकृतिका शिक्षक कर्मचारीहरूलाई पनि स्थायी प्रक्रियामा लाने विषयमा पनि मौन छ त्यसले गर्दाखेरि गुणस्तर कसरी आउँछ त होइन गुणस्तर आउनको लागि
1: भनेको सरकारको जुन शिक्षा क्षेत्रमा एउटा नयाँ क्रान्ति गर्ने नयाँ परिवर्तन ल्याउने गुणस्तर सुधार्ने र अन्तर्राष्ट्रिय लेभलमा बिक्ने खालका जनशक्तिहरू उत्पादन गर्ने भन्ने कुरा एकातिर गरिरहेछ भने त्यो अनुसार नीति तथा बजेट आउन सकेन किनभने लगानी पर्याप्त मात्रामा भएन सरकारले शिक्षा क्षेत्रका लागि पर्याप्त बजेट छुट्याएन धेरै कुरामा मौन रह्यो भन्ने यहाँको भनाइ छ ठिक छ त्यतातर्फ सम्बन्धित सरकारको ध्यान जाओस् अब अर्को एउटा कुरा चाहिँ यहाँ अहिले सामुदायिक विद्यालयहरूले भोग्नु परेको खास गरी सुर्खेत लगायत कर्णालीमा त्यो धेरै समस्या छ अन्यत्र जिल्लामा पनि समस्या होला यहाँ चाहिँ निकै मुद्दा पनि परिरहेछन् कि सामुदायिक विद्यालयका हेडसरहरूलाई अहिले निकै गाह्रो छ पत्रकारहरू पुगेर लौ किन चन्दा लिनुभयो किन फिस लिनुभयो यस्तो गर्न पाइन्छ भनेर सताइरहेछन् यसका लागि एउटा शिक्षक नेताको हिसाबले यहाँले के भन्नुहुन्छ
0: अनि यस्तो अब सामुदायिक विद्यालयहरूमा हामीले अहिले पनि भन्यौँ झन्डै अब 63,000 दरबन्दी अपुग्छ भनेर होइन नेपाल सरकारले के अरे एउटा गठन गरेको दरबन्दी व्यवस्थापन तथा मिलान कार्यदलले 63,000 दरबन्दी चाहिँ अपुग्छ भनेर आजभन्दा झन्डै 2-3 वर्ष अगाडि एउटा तथ्य बाहिर ल्याएको थियो होइन र अहिले नेपाल सरकारले के भनिरहेको छ भने 23,000 प्राविको दरबन्दी चाहिँ कम छ के बढी छ होइन र निमावी र माविको दरबन्दी चाहिँ अपुग्छ भनेको छ अब हामीले के भनेका छौँ भने ल ठिक छ त 23,000 दरबन्दी प्राविमा बढी छ भने रिक्त दरबन्दीहरूलाई रूपान्तरण गर्न सकिन्छ नि होइन रिक्त दरबन्दीलाई रूपान्तरण गर्न सकिन्छ अथवा त्यही प्राविमै कार्यरत होइन अथवा निम्न माध्यमिक दरबन्दीमै कार्यरत जुन शिक्षित छ आधारभूत तहको चाहिँ आधारभूत तहमा हुँदा फेरि पनि उहाँहरूको योग्यता र क्षमता भनेको कोहीको त पीएचडी नै छ अहिले त पछिल्लो चरणमा त कोहीको स्नातकोत्तर छ स्नातक त न्यूनतम पनि छ फेरि उहाँहरूले चाहिँ के अरे त्यो प्राज्ञिक विषयहरूमै होइन उहाँहरूले त्यो डिग्री लिनुभएको छ त्यस्ता शिक्षकहरूलाई एनमा व्यवस्थापन गरेर माथिल्लो तहमा हामीले के अरे बढुवा गर्नपर्छ भनेर विगत लामो समयदेखि हामीले चाहिँ उठाएको तर विद्यालय शिक्षा विधेयक बनेन त्यो त्यसै सेलायो होइन र अहिले माध्यमिक विद्यालय जुन माध्यमिक विद्यालयहरूमा विद्यार्थी चाप बढी छ होइन यो पछिल्लो दशकमा गाउँघरमा चाहिँ खाली छ त्यो चाहिँ एउटा ट्रेन्ड भयो होइन अहिले कस्तो छ भने दूरदराजका भूगोलको चाहिँ अलिकति सहरमा जाने
1: बस्ती सराईको कारणले गर्दा पनि
0: त्यो ग्लोबल ट्रेन्डै जस्तो देखिन्छ कि नेपालमा मात्र नभइकन त्यो विश्वभरि नै चाहे त्यो अमेरिका होस् चाहे चीन होस् होइन विश्वहरूमा कस्तो देखिन्छ त भन्दाखेरि गाउँका विद्यार्थी मध्यम सहरमा जाने मध्यम सहरका विद्यार्थी सदरमुकाममा जाने सदरमुकामका विद्यार्थी के अरे राजधानी जाने राजधानीका विद्यार्थी चाहिँ के अरे एबोर्ड जाने होइन त्यो एउटा प्रचलन छ त्यो त रोजगारदेखि लिएर होइन अहिले त एउटा विश्व त एउटा ग्लोबल सिटी भइसक्यो त्यसले गर्दा त्यो ग्लोबल अहिले मान्छेले त त्यो ट्रेन जुन हुन्छ नि उसले त अमेरिकाकै सुविधा खोज्छ उसले त युरोपकै सुविधा खोज्छ उसले होइन चाइनाको सुविधा खोज्छ अस्ट्रेलियाको सुविधा खोज्छ त्यो त नेपाल त हामी त भर्खर विकसनमुख मुलुक छ होइन त्यो भएर त्यो टाइपको चाहिँ भिजन पनि अहिलेको सरकारले पनि ल्याउन सकेन नि त उल्टा त झन् के छ
1: भने खास गरी यहाँनिर एउटा कुरा के हो भने अब कानून बनाइयो संविधानमा बनाइयो 10-2 शिक्षा निशुल्क हुनेछ भनेर बनाइयो अब त्यो अनुसार सरकारले दरबन्दी र भवन विद्यालयको भौतिक पूर्वाधारका लागि त्यो ग्यारेन्टी गर्न सक्नु पर्थ्यो
0: सकेन
1: कानून त विद्यालयहरूले कुनै पनि विद्यार्थीले अथवा कुनै पनि अभिभावकले म मेरो छोराछोरीलाई कक्षा 12 पढाउँदा 1 रुपियाँ पनि दिन्न भन्यो भने कानूनले त त्यो पायो तर व्यवहारिक रूपमा सबै व्यक्तिलाई त्यो सामुदायिक विद्यालय पढ्ने अवस्था छैन
0: मैले जोड्दैछु
1: तर यसको जिम्मा यसको दोष चाहिँ खालि प्र र सम्बन्धित विद्यालयले मात्र किन बिहोर्ने
0: होइन सबै एकदम तपाईँले समय सामग्री विषयवस्तु उठाउनुभयो होइन मैले यसमै जोड्दै थिएँ कि त्यही भएर अब दरबन्दीहरू छैन स्कूलहरूमा माध्यमिक दरबन्दी पुग्दैन विद्यार्थी संख्या बढी छ होइन त्यो हुँदाखेरि अभिभावकबाट कुनै न कुनै रूपबाट त शुल्क लिनै पर्यो हेडमास्टरले उसको सबै सम्पत्ति बेचे पनि एउटा सेसन त चल्ला अर्को सेसनबाट फेरि चल्ने कुरा पनि भएन होइन अब आफ्नो जिम्मेवारीबाट पछि हटेर पनि फेरि भोलि आउने अर्को प्रहले पनि बेहोर्ने पर्ने त्यही हो अहिले स्थानीय तहमा त झन् बढी के छ त भन्दा फेरि आशंका र अविश्वास पनि छ होइन त्यो हेडमास्टरको चेतना कतातिर ढल्किएको छ उसको आस्था कहाँ छ विचार कहाँ छ त्यताबाट पनि नाप्ने तौलिने होइन पनि गरिन्छ अहिले अहिले स्थानीय तहमा चाहिँ अझै बढी छ त्यो कारणले यो सरकारले त्यसलाई हल गर्छ भन्ने हामीले सोचेका थियौं तर हल कस्तो गर्यो भने शिक्षामा बजेट त्यो अनिवार्य र निशुल्क शिक्षा जुन छ नि होइन अनिवार्य र निशुल्क शिक्षाको जगमा टेकेर होइन कि अहिले चाहिँ बरु अभिभावकले पनि शुल्क लिन पाउने होइन अभिभावकबाट चाहिँ सहयोग शुल्क लिन पाउने भनेर चाहिँ अहिले त्यो ल्यायो होइन कि चाहिँ एजुकेसन ट्याक्स लगाइदिया भए पनि हुन्थ्यो होइन ल अब जुन ढङ्गले छ नि त ल ठिक छ विद्यालयमा चाहिँ शुल्क लिने नै हो भने एउटा क्लास स्टार्टर हुन्छ नि त होइन आर्थिक अवस्थाको आधारमा चाहिँ त्यो एउटा ट्याक्स लिँदा पनि हुन्थ्यो नि उसको सम्पत्ति अलचल सम्पत्तिहरू उसको पेसाहरू सबै हेर्दाखेरि के छ उसले कति होइन स्वैच्छिक ढङ्गले पनि कर त तिर्न सक्छ नि शिक्षामा मान्छेले कति लगानी गरिरहेको हुन्छ होइन अब धर्म कमाउनको लागि त्यस्तो बनाएको भए नि हुन्थ्यो त्यो त बनाएन तर यसपालि चाहिँ अभिभावकहरू जुन सस्मित शिक्षा मन्त्रीले जुन ढंगले कुनै शुल्क लिन नपाउने भनेर आउने बित्तिकै त एकदम ठुल्ठूला चाहिँ नीति र कार्यक्रम नीति बाहिर ल्याउनु भयो होइन कति कहिले चाहिँ कति बुझे कहिले कति बुझे ल्याउनु भयो तर त्यसकै खिलाफमा अहिले फेरि सरकारले के गरेर भन्दाखेरि अभिभावकबाट चाहिँ शुल्क लिन पाउने टाइपको चाहिँ व्यवस्था गरेर फेरि सामुदायिक विद्यालयमा पनि निजीकरणकै प्रक्रियामा अवलम्बन गरे हो कि भन्ने हामीले आशंका पनि छ
1: त्यही त अब यो समस्याबाट सामुदायिक विद्यालयहरूले खास गरी अहिले यहाँले सामाजिक सञ्जाल हेर्नुभयो भने पनि 5 न्युजमा 1-2 त सामुदायिक विद्यालयहरूले पैसा लिएको कुरालाई त्यहीमा सम्बन्धित प्रलाई पत्रकारहरूले हैरान पारेको अवस्था त्यहाँ छ त्यो पालिकाले सम्बन्धित पालिकाले प्रदेश सरकारले संघीय सरकारले अन्त त्यसमा पनि संसदले त्यो कानून सम्बन्धित कानून संशोधन गरेर मिलाउनु पर्ने कुरामा अहिले चाहिँ एक्लो कस्तो भइरहेछ भने सामुदायिक विद्यालयका प्रहरू आर्थिक सहयोग लिए बापत उनीहरूले ठूलै अपराध गरिरहेछन्, उनीहरूले त्यो आफ्नो व्यक्तिगत भलाइको लागि लिइरहेछन् भन्ने एकरो आरोप उनीहरूले खोप्नु परेको छ, जबकि यो जवाब दिनुपर्ने त संघ सरकारले
0: होइन। त्यही त मैले अघि नै यसमा भने, अब सरकारले चाहिँ दरबन्दीको व्यवस्थापन गर्नुपर्ने, सरकारले चाहिँ व्यवस्थापन खर्च दिनुपर्ने, अहिले थोरै चाहिँ के छ त भन्दाखेरि प्रावि आधारभूत 1-8 अनि 9-10 र 1-12 होइन, त्यसमा पहिलाको तुलनामा अलिकति रकम चाहिँ बढाएको छ होइन सरकारले। जस्तै 1-12 तलेको स्कुललाई व्यवस्थापन खर्च भनेर 1,10,000 होइन, अनि 9-10 तलेको स्कुललाई 1,00,000, अनि अर्कोलाई चाहिँ त्यस्तै 80,000 35,000 सुरु गरेको छ होइन। तर त्यतिले त पुग्दैन होइन, त्यतिले त पुग्दैन नि।
1: त्यही त मेरो विचार चाहिँ किनभने यो चाहिँ सुर्खेत लगायत कर्णालीमा अत्यन्तै ठूलो समस्याको रूपमा विगत 8-10 वर्ष यता आइरहेछ कि, यो कि त स्पष्ट रूपमा सम्बन्धित पालिका प्रदेश सरकार र संघ सरकारले पनि भन्नु पर्यो, 10 जोड 2 जुन निशुल्क भनेर भनियो त्यो गर्न अहिले व्यवस्थापन गर्न सकिएन, त्यस हिसाबले सम्बन्धित विद्यालयले आवश्यकता अनुसार केही शुल्क लिन सक्नेछन्, त्यसको हामी सबैले गरौँला।
0: मैले भन्दा अहिले बजेटले त्यो व्यवस्थापन गर्यो,
1: आर्थिक रूपमा सहयोग दिन सक्ने व्यवस्था चाहिँ गर्यो
0: अहिले गर्यो बाटो, पहिला यही सरकारले, यही सरकारको शिक्षा मन्त्रीले नै त्यसलाई बन्दी लगाउनु भएको थियो, अलि बढी टाइट गर्नुभएको थियो। त्यो विगतमा पनि सरकारहरू सुमना सिस्टम आउँदाखेरि पनि त्यसलाई धेरै टाइट गर्नुभएको थियो, शिक्षा चाहिँ अनिवार्य निशुल्क हुनुपर्छ भन्ने उहाँहरूको थियो। तर अहिले चाहिँ बजेट भाषणमा चाहिँ यु टर्न भएर उहाँहरूले शुल्क लिन पाउने विद्यालयमा
1: शुल्क भनेर थोक्नु भएन, सहयोगका रूपमा लिन सकिने भनेर भनेपछि अब यो बुदाबाट, यो सरकारको व्यवस्थाबाट चाहिँ विद्यालयका प्रधानाध्यापकहरूले जुन बेहोर्नु परेको समस्या छ, किन सहयोग लिउ, सहयोग पनि एकनाश कसरी हुन्छ, सबैको महिनाको 5,000 अथवा वर्षको 15,000 कसरी एक्लै सहयोग दिन्छन् भनेर जुन जवाब दिइरहनु पर्ने भएको छ नि, यो बाटो अब अलिकति खुकुलो हुनुभयो
0: मुक्त भयो।
1: अब खास गरी सामुदायिक विद्यालयको शिक्षक नेताको हिसाबले भन्दाखेरि हामी समयमा पनि बाँधिएका छौँ, अब ठ्याक्कै सामुदायिक विद्यालयका शिक्षकहरूले भोग्नु परेको समस्या 1, 2, 3 प्राथमिकताका आधारमा के छ?
0: सामुदायिक विद्यालयका शिक्षकहरूले भोग्नु परेको छ भन्दा पहिलो कुरो त अब सेवा सुविधा कुरा भइहाल्यो होइन। सेवा सुविधा जस्तै मैले अघि पनि भने, बाल विकास विद्यालय कर्मचारीहरूले अहिले पनि एउटा श्रमले तोके अनुसारको तलब भत्ता पाएका छैनन् होइन। त्यहाँ बाल विकास भनेको त धाइयामा जस्तो पनि हो, ऊ चाहिँ त्यहाँ सुसारी पनि हो, टिचर पनि हो होइन, अनि अब सबै हो नि अब भनि त, तर तिनले चाहिँ सबभन्दा वेतन उनको धेरै हुनुपर्ने, त्यहाँ कम छ, राज्यले त्यसलाई सुनेकै छैन। अर्को सामुदायिक विद्यालयका शिक्षकहरू लामो समयदेखि अस्थायी हुनुहुन्छ होइन, बिसौँ वर्षदेखि राहतका शिक्षकहरू जो उनी साबिगु चमाएका शिक्षकहरू होइन, अनि छुट करार शिक्षकहरू उहाँहरूसँगै निजामती सेवामा चाहिँ प्रवेश गरेका साथीहरू सहसचिव भइसके, सचिव भइसके, सेना प्रहरीमा प्रवेश गर्नेहरू जर्नेलहरू भइसके, तर एउटा शिक्षक चाहिँ जीवनभरि अस्थायी छ, आफ्नो पेसाको पिरलोभित्र छ होइन। भविष्य के हुने भने अनिश्चयमा छ होइन, एउटा त स्थायित्वको समस्या त्यो भइहाल्यो, अर्को समकक्षिताको समस्या। अब कस्तो भने, अब यता शिक्षकहरूमा प्रथम श्रेणी भनेको सहसचिव सरह हो, तर निजामतीको के अरे सहसचिव र शिक्षकको प्रथम श्रेणीको ग्रेडहरू मै भिन्नता छ होइन। अनि अब औषधि उपचारको विषयमा पनि भिन्नता छ, अब अरू क्षेत्रका चाहिँ कर्मचारीहरूले अब टिएडी खान्छन्, तर शिक्षक त टिएडी पनि खाँदैन होइन, एकदम भ्रष्टाचार विहीन संस्था हो त्यो शिक्षण संस्था। भनिसकेपछि उनीहरूको स्वाभिमानलाई के अरे एउटा मलजल हुने टाइपको चाहिँ बजेट विनियोजन पनि छैन होइन। अहिले पछिल्लो चरणमा चाहिँ यो सामुदायिक विद्यालयको शिक्षकहरूले भोग्न परेको समस्या भनेको चाहिँ ट्रेड युनियन अधिकार जुन छ नि होइन, जस्तै अब शिक्षकहरूले त अलिक बुझेको हुन्छ, देखेको हुन्छ, स्थानीय तहमा चाहिँ सबै जनप्रतिनिधिहरूले प्राज्ञिक हुन्छन् भन्ने पनि छैन, शिक्षा बुझेका हुन्छन् भन्ने पनि छैन होइन। अब जनताबाटले निर्वाचित गर्नुभयो एउटा ढंगले, सबै विधामा उहाँहरू पर्फेक्ट हुनुहुन्छ भन्ने पनि छैन, तर पनि उहाँहरूले शिक्षालाई बुझ्ने, शिक्षकहरूलाई बुझ्ने कुराहरूमा पनि समस्या छ। त्यसले गर्दाखेरि चाहिँ अलि बढी राजनीतिक प्रतिशोधको शिकारहरू अहिले पछिल्लो चरणमा
1: त्यो समस्या देखिन्छ, तर त्यो शिक्षकहरूमा पनि त्यो समस्या छ कि पालिकाका जनप्रतिनिधिमा मात्रै त्यो समस्या हो, दोहोरो होला नि त
0: यस्तो छ। हामीले अहिले पछिल्लो चरणमा के भनेका छौँ भने ट्रेड युनियन अधिकार होइन, जो चाहिँ के अरे 1886 देखि नै अमेरिकाको सिकागो शहरबाट आन्दोलन भएर यहाँसम्म आछ। नेपाल सरकारले ट्रेड युनियन के अरे आईएलओ अभिसन्धिलाई 2023 विक्रमसम्म 2023मा चाहिँ उसले हस्ताक्षर गरेका छ। भनिसकेपछि ट्रेड युनियन अधिकारबाट त हामीलाई वञ्चित गर्न सकिने कुरो छैन, तर ट्रेड युनियन अधिकारका नाममा कतिपय विकृति र विसङ्गतिहरू पनि छन् होइन। दलका आवरणभित्र, शक्तिका आवरणभित्र होइन, कक्षा कोठामा चाहिँ नपढाउने होइन, आफ्नो चाहिँ ड्युटीहरू पुरा नगर्ने, कर्तव्य निर्वाह नगर्ने जुन प्रवृत्ति विगतमा चाहिँ अझै बढी थियो, तर अहिले पछिल्लो चरणमा हामीले के भन्यौँ भने अधिकार र कर्तव्यलाई हो हाम्रो ट्रेड युनियन अधिकार के अरे होइन। त्यो कारण हामीले कर्तव्य निर्वाह गर्न नसक्नेले अधिकार माग्न सक्दैन भनेर पछिल्लो चरणमा त हामीले यो संघ संस्थाहरूले पनि हामी जस्तै म नेपाल शिक्षक संगठनको केन्द्रीय समिति अध्यक्ष भएँ, अब हामीले दर्जनौं तालिमहरू सञ्चालन गरेका छौँ, सेमिनारहरू सञ्चालन गरेका छौँ, गोष्ठीहरू सञ्चालन गरेका छौँ। कोभिडको बेलामा हामीले 20,000 शिक्षकहरूलाई चाहिँ ट्रेनरहरू बनायौं होइन। अब भूकम्पको बेलामा हामीले त्यही ढंगले चाहिँ समाजमा कम्युनिटीमा बसेर हामीले होइन के अरे समाजसेवा गर्यौं। त्यो पछिल्लो चरणमा चाहिँ मलाई लाग्छ कि कर्तव्य पूरा नगर्ने शिक्षकहरू जीवित हुँदैनन् क्या, त्यो ट्रेड युनियनको नेतृत्व हुन पनि सक्दैनन्। त्यो भएको कारणले गर्दा पछिल्लो चरणमा त यो अलिक कमै छ होइन, अलिक कम छ। त्यो भएको कारणले हामीले शिक्षक साथीहरूलाई पनि अवार गरेकै छौं यो विषयमा। अब हामी समुदाय अहिले कस्तो छ भने शिक्षक पेसा, शिक्षक प्रोफेसन छ नि, यसलाई मोर प्रोफेसनल बनाउनुपर्छ, त्यो ठिक छ होइन। तर त्यो अहिले त के भइरहेको छ भने कम्युनिटी र शिक्षक समुदायको बीचमा ग्याप छ क्या। त्यो ग्याप किन आयो भने हामी भित्र पनि प्रश्न गर्नुपर्छ मैले भनेको छु होइन। एउटा त के अरे सामुदायिक विद्यालयको शिक्षकहरूलाई हमला गरिसकेपछि त्यसलाई चाहिँ समुदायबाट कटाइदिइसकेपछि विद्यार्थी र शिक्षकको बीचमा विश्वास भएन भने त्यो त कहाँ जान्छ, निजी विद्यालयतिर जान्छ। एउटा त निजीकरणको बाटो पनि भयो होइन, फेरि सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न पनि सक्दैन नि। अहिले यो बजेटमा पनि नेपाल अहिले अघि त मेरो अझ छुटेछ, यो बजेटमा के ल्याएछ भने अहिले सरकारले विदेशी विश्वविद्यालयहरूलाई नेपालमा चाहिँ होइन के अरे प्रवेश दिने, यो त घातक विषयवस्तु छ नि यो होइन। किनभने एउटा त नेपालको पुँजी अहिले त विदेशै गएर पढाएन हुन्थ्यो, अहिले सिधै यहीँबाट पढाएन हुन्छ अब होइन। एउटा अर्को उपनिवेश टाइपको हुन्छ, प्रतिस्पर्धा गर्न सक्छ त, पहिला निजी र सामुदायिक बीचमै प्रतिस्पर्धा गर्न सक्दैन। अहिले नेपालमा भएका राष्ट्रिय पुँजीपति वर्गहरूले निजी विद्यालय सञ्चालन गरेका छ, त्यो निजी विद्यालयले फेरि विदेशबाट सम्बोधन प्राप्त विश्वविद्यालय के अरे प्रतिस्पर्धा गर्न सक्दैन, किनभने उसको त अन्तर्राष्ट्रिय पुँजी हुन्छ नि त्यो त होइन। अन्तर्राष्ट्रिय पुँजी हुन्छ, एकाधिकार पुँजी हुन्छ, त्यो पुँजीले नेपालको पुँजीसँग त प्रतिस्पर्धा गर्न सक्दैन। हेर्नुहोस् स्रोत र साधनदेखि लिएर सबै विज्ञता त त्यहीँबाट होइन उनीहरूले हासिल गर्छन्। त्यो भएको कारणले गर्दाखेरि यसले पनि मलाई के लाग्छ त भन्दाखेरि समस्या छ। त्यो भएको कारणले अब सामुदायिक विद्यालयका शिक्षकहरूमाथि जुन प्रश्नहरू उठाएको छ, अघि पनि मैले भने स्रोत र साधनका विषयवस्तु पनि छन्, व्यक्तिका नेचरका विषयवस्तुहरू पनि छन् होइन। र कतिपय त्यसलाई चाहिँ ट्रेड युनियन आन्दोलनलाई विकृति बनाउने ट्रेन्डहरू पनि छन् होइन। त्यही भएको कारणले हामीले अहिले चाहिँ अधिकार र कर्तव्यलाई सँगै लानुपर्छ भन्ने कोणबाट त्यो विगतका सीमा
1: भनेको जसले अधिकार सँगसँगै कर्तव्य निर्वाह गर्ने कुरामा खरो उत्रन सक्दैन त्यस्ता व्यक्तिहरू, त्यस्ता शिक्षकहरू पनि उसले शिक्षकको नेतृत्व गर्न सक्दैन भन्ने। अब यहाँनिर यहाँले पनि अघि खुलाइहाल्नुभयो कि सामुदायिक विद्यालयहरूलाई एउटा आरोप लाग्ने गर्छ, गुणस्तरको मामलामा सामुदायिक विद्यालयहरू निकै पछाडि रहे, जबकि हेर्दाखेरि सामुदायिक विद्यालयमा ट्रेन टिचरहरू छन्, उच्च शिक्षा हासिल गरेका टिचरहरू छन्, तुलनात्मक रूपमा संस्थागत विद्यालयहरू जसलाई निजी विद्यालय बोर्डिङ स्कूलहरू भनिन्छ त्यहाँ चाहिँ कम डिग्री हासिल गरेका, कम अनुभव भएका, कम तालिम भएका शिक्षकहरूले पढाउँदा पनि विभिन्न परीक्षाहरूमा चाहे त्यो एसईको होस्, चाहे त्यो कक्षा बाह्रको बोर्ड परीक्षाहरूमा होस्, नतिजा संस्थागतको निकै राम्रो आउँछ, सामुदायिकको कमजोर आउँछ भने किन चाहिँ यो
0: हो? एउटा त सबभन्दा पहिला अहिले
1: यहाँनिर मैले यहाँलाई गरिहालेँ, आरोप चाहिँ के लाग्ने गर्छ भने सामुदायिक विद्यालयका शिक्षकहरूलाई, अझ थाहै भइसकेका शिक्षकहरूलाई, अझ यहाँ जस्तो संगठनमा लाग्नुभएका शिक्षकहरूलाई राजनीति गरेर हिँड्ने हुन्छ, विद्यालयमा खासै पढाउनु पर्दैन, त्यही भएर पनि यस्तो हुन्छ।
0: त्यो त एउटा अब राजनीति गर्न हिँड्ने हुन्छ भन्ने आरोप त अहिले त शिक्षकहरू मलाई लाग्छ दलहरूसँग धेरै जोडिया छन् जस्तो होइन। यद्यपि होइन अत्याधिक लगभग एकाध मान्छेहरूले आस्था विचार राखे होलान्, नत्र भने पछिल्लो चरणमा त्यस्तो शिक्षक कर्मचारी
1: साथी,
0: एउटा त सामुदायिक विद्यालय प्रति जनताको विश्वास घट्यायो होइन, त्यो शिक्षकको मात्रै दोष भएन नि, लगानी छैन नि त होइन। अब तपाईँ भन्नु त्यो मैत्री वातावरण, त्यो गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने मैत्री वातावरण हुनु पर्यो नि त होइन। त्यो भनेको चाहिँ त्यहाँ आईसीटी ल्याब हुनु पर्यो होइन, नेट हुनु पर्यो, अब त्यो विज्ञान प्रयोगशाला राम्रो हुनु पर्यो होइन। भनिसकेपछि टिचर त स्थायी भएर त आयो होइन स्थायी भर टिचर आयो तर पावर पोइन्ट त्यहाँ त प्रोजेक्टर छैन होइन विद्यालयहरूमा अनि भनेपछि अहिलेको जस्तो चाहिँ पाठ्य सामग्री मात्रै नभइकन भनौँ न प्रयोगत्मक जुन अहिलेको विज्ञान र प्रविधिसँग सूचना प्रविधिसँग जोड्ने होइन टेक्स्टहरू त त्यहाँ छैन स्कुलमा होइन कतिपय स्कुलमा त टोइलेट अहिले पनि दूरदराज स्कुलहरू हेर्नु शौचालयहरू नै राम्रा छैनन्। काठमाडौँका निजी विद्यालयहरूमा भएका चाहिँ के अरे शौचालय भन्दा कक्षा कोठाको स्तर गिर्दो छ होइन अनि गुणस्तर मात्रै खोजेर त त्यहाँ पाउँदैन। र अर्को फेरि अनुगमन निगमन र व्यवस्थापनको विषयहरू पनि छ, रिवार्ड एन्ड पनिसमेन्टका विषयवस्तुहरू पनि छ होइन। अब वर्षौँ पच्चिसौँ वर्ष अस्थायी भइरहने जुन पेसाको सेक्युरिटीको विषयहरूले मनोविज्ञानले पनि त्यहाँ घर गर्छ। त्यो भएको कारणले गर्दाखेरि एउटा झट्ट हेर्दा त हो त होइन, निजी विद्यालयमा 20,000 खाने टिचर होइन, यता चाहिँ 30,000-40,000 खाने टिचर, गुणस्तर खै। तर निजी विद्यालयको पनि के अरे त्यो एकदम उच्च स्तरको विद्यालयहरूले मात्रै ग्रेड सिट ल्याएका छन् होइन, जिपे राम्रा ल्याएका छन्। तर त्यहाँ पनि सामान्य विद्यालयहरूमा त त्यो छैन नि, जहाँ भौतिक पूर्वाधारहरूको अवस्था कमजोर भएको
1: छ। यहाँले यसमा पनि भन्नुभयो कि उच्च नतिजा राम्रो प्राप्त गर्नको लागि त्यो अनुसार लगानी मैत्री वातावरण निर्माण गर्ने कुरामा सामुदायिक विद्यालय प्रति त्यो वातावरण सृजना गर्न
0: भनौँ न, मैले कालिका मानव ज्ञानमा त्यसले त निजी विद्यालयले सक्दैन त्यसलाई प्रतिस्पर्धा गर्न, त्यहाँ त लगानी छ नि, त्यहाँका हेड टिचरले चाहिँ समुदायलाई जित्न सक्ने, राजनीतिक नेतृत्वहरूलाई चाहिँ आफ्नो कब्जामा लिन सक्ने, त्यहाँ स्रोत र साधन चाहिँ प्रधानमन्त्रीका कार्यालयदेखि लिएर संसारबाट ल्याउन सक्ने मुख्यमन्त्री कार्यालयसम्मबाट नानी नमुनाको पनि त्यही हो। त्यहाँ अर्बौं बजेटहरू चाहिँ लगानी छ, विश्व निकेतन मावि त्यहाँ पनि अर्बौं बजेट राज्यले होइन स्रोत र साधन खोज्न सक्ने छ के, सबै त त्यो हुन सक्दैन नि त। त्यो भएर स्रोत साधन भएको सामुदायिक विद्यालयको नतिजा हेर्नु न होइन, निजीले त त्यहाँ
1: स्रोत साधनको कमीका कारण पनि नतिजामा अलिकति समस्या छ भन्नु। अब हामी अन्तिमतिर छौं, यहाँहरू जस्ता शिक्षक नेताहरूले शिक्षक संगठनहरूले शिक्षकहरूको हक अधिकारका लागि के लड्नुभयो? यहाँले अघि नै पनि भन्नुभयो 19 दिनसम्म आन्दोलन गर्नुभयो, 29 दिनसम्म आन्दोलन गर्नुभयो, अन्तिममा यहाँहरू ललिपपमा फस्नुभयो केही न केही। मैले लगायत केही शिक्षक नेताहरूसँग उतिखेर भनेको थिएँ, साथी हो है तपाईँहरूको यो उधारो सम्झौता हो
0: यस्तो हुँदो रहेछ क्या। यो ट्रेड युनियन आन्दोलनभित्र पनि दुईटा प्रवृत्ति हुँदैछ हेर्नुहोस् होइन। अब एउटा प्रवृत्ति भनेको राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्ति, अर्को प्रवृत्ति भनेको के अरे माग र मुद्दाहरूलाई अन्तिमसम्म लाने मर्न पनि तयार हुने प्रवृत्ति। त अहिले यो ट्रेड युनियन शैक्षिक ट्रेड युनियन आन्दोलनभित्र चाहिँ जुन आत्मसमर्पणवादी प्रवृत्तिको नेतृत्वहरू नै हाबी भयो होइन, कुनै एउटा संस्थाले मात्रै आन्दोलन गरेर पनि हुँदैन, त्यो त सिङ्गो महासंघले गर्नुपर्छ। 29 दिनसम्म हामीले आन्दोलन त गरे हो नि होइन, तर के छ त भन्दाखेरि आन्दोलन परिचालन समितिको नेता सड़कमै नारा लगाइरहेछ होइन, अरू नेता गएर मध्यरातमा चाहिँ कुनै दलको के अरे घरमा गएर सम्झौता गरिसकेका छ अनि होइन सड़कमा त ती शिक्षकहरूलाई त धोका भइरहेछ होइन। त्यो ट्रेन छ क्या विगतदेखि नै अहिलेसम्म हेर्दाखेरि, त्यही भएर हामीले अहिले समीक्षा गर्नुपर्छ भनेको छौँ नि हामीले होइन। हामीले के भन्यौँ भने 36 सालदेखि 41-42 सालसम्मका सबै आन्दोलनहरूले माग र मुद्दाहरू पूरा गर्न सक्ने
1: जुन नेतृत्वमा रहनु भएको छ विभिन्न शैक्षिक संघ संगठनमा उहाँहरूको दक्षता उहाँहरूको क्षमतामाथि पनि त प्रश्न गर्ने ठाउँ आयो
0: होइन। त्यही भएर हामीले भन्यो नि त हामीभित्र शल्यक्रिया गर्नुपर्छ, नेपाली शिक्षक महासंघभित्र शल्यक्रिया गर्नुपर्छ होइन, सीमा र कमजोरीहरूलाई पत्लाउन सक्नुपर्छ। मैले अघि पनि फेरि भने फेरि जोड दिएँ अहिले 36 सालदेखि 41-42 सालसम्मका सबै आन्दोलनहरूले माग्र मुद्दाहरूले कुनै न कुनै रूपमा सम्बोधन भयो, त्यहाँबाट पछिका आन्दोलनहरूले किन सम्बोधन हुन सकेन, 80 आन्दोलनले किन सम्बोधन गर्न सकेन होइन, 81-82 आन्दोलनले किन सम्बोधन गर्न सकेन, त्यो परिमाणभन्दा त पछिल्लो चरणको आन्दोलन त अझै ठुलो थियो नि त शिक्षकहरूको होइन, अझै ठुलो थियो। तर के हो त मैले फेरि पनि भने होइन, अब त्यहाँनिर के हो त भन्दाखेरि त्यो नेतृत्वहरूमा काहीँ न काहीँ चाहिँ पलायनतावादी सोचहरू भए, मर्नको लागि हामी डरायौँ के होइन, त्यो सडकमै हामी मर्न सक्न पर्थ्यो
1: कि ललिपममा परे केही नेताहरूलाई चाहिँ लिएर अन्य अफरहरू आयो भन्ने पनि सुनिन्छ।
0: यस्तो छ क्या, त्यो चाहिँ शिक्षक कर्मचारीका लिडरसिपहरूमाथि लगाउने आरोप हो होइन। ल त्यही 81-82 आन्दोलनपछि पनि कुनै शिक्षक नेता विदेश गए पनि छैन होइन, अब कुनै शिक्षक नेता विदेश गए पनि छैन, उसको चाहिँ सबै
1: यस्तो भए यसरी बुझौँ, व्यक्तिगत प्रलोभन वा लोभ लालच भन्दा पनि त्यो आन्दोलनलाई निष्कर्ष अन्तिम बिन्दुसम्म पुर्याउने अठोट र त्यो दृढता नहुँदाखेरि
0: र शिक्षक कर्मचारीहरू प्रति चाहिँ आफ्नो समर्पणको भाव नहुने रहेछ क्या, होइन मैले त्यो बुझ्छु कि मरणलाई म तयार हुनुपर्छ भन्ने हुनु पर्यो नि होइन त्यो भएको त्यसमा कमी हो हेर्नुहोस् होइन त्यसमा कमी हो र अर्को भनेको चाहिँ राज्य सत्ताले जुन शिक्षा कर्मचारीलाई प्रयोग मात्रै गर्यो नि त होइन त्यसको परिणाम त अहिले दलहरूले भोगिरहन् नि होइन हामीलाई प्रयोग मात्रै गरिरहे तर पछिल्लो निर्वाचनले त त्यो देखायो त्यो हामीलाई अब हामी एउटा त हाम्रो कमजोरी त हाम्रो ठाउँ छँदैछ तर राज्य सत्ताको शिक्षाप्रति हेर्ने दृष्टिकोणमा चाहिँ सीमा र कमजोरी हो हाम्रो आन्दोलनलाई बुझ्ने सवालमा उनीहरूको कमजोरी हो शिक्षालाई हेर्ने एन्डमा त ल्याए कानुनमा त ल्याए तर त्यसलाई
1: ठिक छ अब जाँदा जाँदै अन्त्यमा अब ती जुन हुन त त्यसपछि सरकार पनि परिवर्तन भयो मुलुकमा राजनीतिक नेतृत्वकर्ताहरू नै परिवर्तन भए तर शिक्षक आन्दोलनले जुन 29 दिनसम्म पछिल्लो पटक यहाँहरूले आन्दोलन गरेर जुन एउटा आन्दोलनबाट स्थगित गर्ने अथवा पछि हेर्ने वातावरण भन्यो ती कुराहरू पूरा गर्नका लागि अहिलेको सरकारलाई अहिलेको नेतृत्वलाई यहाँहरूको यहाँ जस्ता संगठनको दबाव पहल के हुनेछ त
0: हामी मासुमा छलफल गरिरहेछौं होइन अब यो सरकारले त ट्रेड
1: युनियनलाई
0: नै एउटा त अस्वीकार गरेका छ अनि अर्को ट्रेड युनियन खारेज गर्न पनि खोजिरहेछ यसो के हो त भन्दाखेरि प्रतिपक्षी चीन प्रति एउटा के हो त भन्दाखेरि अब त्यो विरोध स्वीकार नसक्ने अथवा चाहिँ सुझावहरूलाई स्वीकार नसक्ने अलिक अहंकार दम्बी हट होइन विगतमा केपी प्रवृत्ति जस्तै चाहिँ यहाँ अहिले देखा परिरहेछ त्यो भएको कारणले गर्दाखेरि हामी अब बजेटले पनि खासै शिक्षक कर्मचारीहरूलाई सम्बोधन त गरेन उत्साहपूर्ण ढंगको सम्बोधन त भएन र अब अन्य सवालहरूमा पनि अब हामी केही समय हेर्छौं विद्यालय कर्मचारी के हुन्छ बाल विकास के हुन्छ यो अब राहत लगायतका जस्तै प्रकृति शिक्षक कर्मचारीको के हुन्छ यो सबैको हल त मुख्य त विद्यालय शिक्षा एनले नै गर्ने हो होइन तर अहिले सरकारले चाहिँ न्याय ल्याउन खोजिरहेछ होइन उल्टो बाटो पनि हिँड्न खोजिरहेको नियमले सबै कुरो हल गर्न सक्दैन अब त्यो भएको कारणले गर्दाखेरि अब हामीले विद्यालय शिक्षा विधेयक ल्याउनको लागि हामीले दबाब दिन्छौँ विद्यालय शिक्षा विधेयक ठिक छ राज्यले हामीलाई नस्वीकारे पनि सड़क त छ हाम्रो होइन कक्षा कोठा त छ हाम्रो होइन अभिभावक पनि
1: हाम्रो विद्यालय शिक्षा विधेयक पनि तपाईँहरूको आन्दोलनको मनमा र त्यति बेला भएको सहमति अनुसार आएन अर्थपूर्ण रह्यो त्यसलाई सम्बोधन नहुने गरेर ल्याइयो भने त त्यसको अर्थ त होइन
0: त्यही भएर अब होइन यो समस्याको अब ऐनहरू कानूनहरू भने त समस्याको समाधान गर्नलाई ल्याउने हो नि त राज्यले
1: होइन
0: अनि समस्याको समाधानै हुने भएन झन् समस्या बल्झिन थाल्यो भने त अब हामी त टुलटुलो हेरेर बस्ने कुरा त भएन नि हिजो पञ्चायत कालमा पनि आन्दोलनले के अरे ट्रेड युनियन आन्दोलनलाई त दबाएकै हो तर पनि हिजो त नेपाल राष्ट्रिय शिक्षक संगठनले त आन्दोलन गर्न पाएकै थिए होइन अहिले त त्यही संघ संस्थाहरू पनि विघटन गराउनेतिर राज्य जान्छ भने त यो त पञ्चायत भन्दा नि क्रूर भयो नि त होइन अब यसले त आन्दोलन बुझेन ट्रेड युनियन बुझेन राष्ट्रिय अन्तर्राष्ट्रिय चाहिँ आयलो अभिसन्धि बुझेन होइन मानवाधिकारको विषयमा बुझेन त्यो त हामीले बुझाउने गरेर सड़कबाट जवाफ दिन्छौ नि यदि त्यस्तो प्रक्रिया अगाडि बढायो
1: भनेको अहिले यहाँ त्यसमै पर्खर हेरेको अवस्थामै लगभग हुनुहुन्छ
0: पर्खर हेरौँको अवस्थामा
1: अब समय लगभग सिद्धियो हामीसँग यहाँ पनि एकदमै हतारमा हुनुहुन्छ अघि नै सकेसम्म छोटो गरौं भनेर भनिरहनु भएको थियो अब जाँदा जाँदै अन्त्यमा भन्न मन लागेको कुरा चाहिँ ट्याक्कै यो चाहिँ सोधिन अथवा आएन यो छुट्यो भन्ने त्यस्तो केही छ भने एक दुई लाइनमा
0: होइन अहिले अब राज्यले ट्रेड युनियनमाथि चाहिँ निकै हमला गरेका छ म शिक्षक कर्मचारी साथीहरूलाई के अपिल गर्न चाहन्छु भने यति ठूलो आन्दोलन संघर्ष हुँदाहुँदै त राज्यले विगतको सरकारले नि हामीलाई स्वीकारेन सुनेन हाम्रा माग र मुद्दाहरू अहिलेको सरकारले झन् सुन्ने स्थिति नै छैन त्यो भएको कारणले गर्दाखेरि हाम्रा सीमा र कमजोरीहरू छन् होइन सीमा र कमजोरी हाम्रा प्रशस्तै छन् त्यसलाई हामीले सच्याउने हो रूपान्तरण गर्ने हो नेपाल शिक्षक महासंघलाई पनि हामीले नयाँ सिराबाट अगाडि बढाउनै पर्छ यही यथास्थितिको नेपाल शिक्षक महासंघले समस्याको समाधान गर्न सक्दैन त्यही भएर म शिक्षक साथीहरूलाई चाहिँ ट्रेड युनियनमा आबद्ध भएर होइन नेपाल शिक्षक महासंघलाई समृद्ध गरेर मजबूत बनाएर यसलाई रूपान्तरण गरेर मात्रै हाम्रो समस्या हल हुन्छ अहिले पछिल्लो चरणमा चाहिँ ट्रेड युनियनप्रति नै वितृष्णा छ शिक्षक कर्मचारी साथीहरूमा त्यो वितृष्णा भएर ट्रेड युनियनमा आबद्ध नभएर तितरबितर भयो भने त झन् हाम्रो अधिकार अहिलेको प्राप्त उपलब्धि पनि गुम्छ त्यही भएर आम शिक्षक कर्मचारी साथीहरूलाई चाहिँ संगठित हुनको लागि र भित्रै अन्तर संघर्ष गर्नको लागि भित्रै चाहिँ दबाव बढाएर चाहिँ यसलाई रूपान्तरण गरेर शिक्षक के अरे हाम्रा माग र मुद्दाहरूलाई चाहिँ पूरा गर्नको लागि नयाँ ढंगले सोच्नको लागि र अहिले जुन बदलिँदो उपस्थिति छ विश्व एउटा ग्लोबल एरा जस्तो पनि छ होइन हामीले चाहिँ अन्तर्राष्ट्रिय जनशक्ति जो हामीले अन्तर्राष्ट्रिय श्रमसँग प्रतिस्पर्धा गर्न सक्ने अन्तर्राष्ट्रिय जनशक्तिसँग प्रतिस्पर्धा गर्ने जनशक्ति हामीले तयार गर्न पनि छ हामीले त्यतिकै कर्तव्यलाई पनि नभुलेर होइन अहिले हाम्रो जवाब भनेको चाहिँ कर्तव्यबाटै कक्षा कोठाबाट नै उच्च स्तरको जनशक्ति तयार गरेर हामीले जवाब दिन सक्नुपर्छ राज्यलाई होइन समाजलाई त्यसमा चाहिँ केन्द्रित हुनको सरकारलाई म अपील गर्न चाहन्छु।
1: समय दिनुभयो, व्यस्त समयका बावजुद पनि हाम्रो निम्तलाई स्वीकार गरिदिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद सर। हाम्रो संस्थाको धारणा तब आम शिक्षक अनि छात्रको बीचमा राख्ने अवसर दिनुभएकोमा चाहिँ यो एफएम र यहाँका संचालक सरलाई म हार्दिक आभार व्यक्त गर्छु।
1: हस्, आजको संवादको निर्धारित समय सकिएको छ। आज हामीले नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी ज्यूसँग कुराकानी गर्यौं। आगामी हप्ता नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै आजको हाम्रो अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि यहाँलाई छुट्टिन्छु। हस्त, नमस्ते।

0: me a
1: extreme energy drink.
2: 'ख्य तथा व्यापार कंपनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छूट में खाद्यान्न चीनी र तेल बिक्री वितरण भइरहेको व्यवहारा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्र नगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी ए सेभेन मा 5200 mAh तथा रेडमी ए सेभेन प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सूचना:
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858564555।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
7: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9585405719 र 9585151715।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
1: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाऊँ न खाजा खान
3: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि
3: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
4: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
2: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97498 60840
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: एफई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना।
7: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोड़ीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
7: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
8: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-4-30-3-9 98-5-51-5-60 र 98-4-81-56-499।

0: extreme energy drink.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230।

0: र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्दा भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
3: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भयो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री एग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
1: लौ है हजुर, श्री श्री एग्रोभेट है, श्री श्री एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर विरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत, फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कसलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाय म्यान पावर सप्लायर चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
5: सुरजन रोकायलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लोपट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: रेडियो भेरी FM 98.6 102.7 मेगाहर्ज।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
5: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-484-9935, 98-582-399, 98-584-7092 र 98-448-61-175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
6: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
7: Extreme energy drink.
8: Time check. अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा यसपालि मनसून नेपाल भित्रन ढिलाइ, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, बाँकेको कोलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमै बस्न बाध्य, र विश्वकप फुटबलमा सहआयोजक अमेरिकाको शानदार शुरूआत, अर्को सहआयोजक क्यानाडा र बोस्निया एण्ड हर्ज गोविनाले अंक बाँडे। नेपालमा मनसून भित्रने औसत मिति आज अर्थात जून 13 तारीक भए पनि यस वर्षको मनसून भित्रन केही ढिलाइ हुने भएको छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून भित्रन बाँकी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद सरोज पुडासैनीले महाशाखाले मनसून भित्रने अवस्थाबारे अध्ययन गरिरहेको बताउनु भएको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको आधिकारिक घोषणा हुने उहाँले बताउनु भएको छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 मनसून नेपाल प्रवेश गरे पनि लामो समय करिब 2 हप्ता मनसूनी वायु पूर्व भागमै बसेको थियो। देशभर फैलिएन भने भित्रिएको करिब 2 हप्ता पछि मात्र मनसून देशभर फैलिएको थियो। नेपालमा मनसून अवधिमा वर्षभरिको झण्डै 80% वर्षा हुने गरेको छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण यसअघि नै गरिएको छ। आज कोशी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ भने बाँकी पहाड़ी र तराई भागका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। बाँकेको कोलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमै बस्न बाध्य भएका छन्। कोलपुर नगर विकास समितिको 28 बिघा जमीन खाली गराउन अभियानपछि विस्थापित भएका भूमिहीन तथा सुकुम्बासीहरू अहिले विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरूले उचित व्यवस्थापन बिना हटाइएको भन्दै स्थायी बसोबास र जीविकोपार्जन सुनिश्चित गर्न माग गरेका छन्। कोलपुर नगर विकास समितिको 28 बिघा जमीनमा बसोबास गर्दै आएका 751 घर परिवारलाई वैशाख 26 गते त्यहाँबाट हटाइएको छ। नगरपालिकाले नगर विकास समितिको जग्गा खाली गराउने अभियान चलाएपछि उनीहरूलाई अस्थायी रूपमा नयाँ बसपार्कको टर्मिनल भवन, दीपशिका आधारभूत विद्यालय र पुरानो बसपार्क लगायतका होल्डिङ सेन्टरमा राखिएको छ। फिफा विश्वकपमा आफ्नो पहिलो खेलमा सहआयोजक संयुक्त राज्य अमेरिकाले पाराग्वेलाई 4-1 गोल अन्तरले हराउँदै शानदार शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा भएको समूह डी अन्तर्गतको खेलमा फरवार्ड फ्लोरिन बालोगुनले 2 गोल गर्नुभयो। अमेरिकाले खेलको 7 मिनटमै उपहारमा 1 गोल पायो। पाराग्वेका डेमियन बोबाडिलाले आफ्नो पोस्टमा गोल गरेपछि घरेलु टोलीले शुरूआती अग्रता बनायो। 31 मिनटमा बालोगुनले उत्कृष्ट फिनिश गर्दै अमेरिकाको अग्रता दोब्बर बनाउनुभयो भने पहिलो हाफको इन्जुरी समयको 5 मिनटमा बालोगुनले फेरि 1 गोल थपेपछि अमेरिकाले 3-0 अग्रता लिन सफल भयो। दोस्रो हाफमा पनि अमेरिकाले आफ्नो दबाव कायम राखे पनि 73 मिनटमा पाराग्वेले 1 गोल फर्का। वैकल्पिक खेलाड़ी जियोभानी रेनाले इन्जुरी समयको 8 मिनटमा करिब 20 यार्ड टाढाबाट गोल गर्दै अमेरिकालाई 4-1 जित दिलाउनु भयो। यसैबीच अर्को आयोजक एवं घरेलु टोली क्यानाडाले बोस्निया एण्ड हर्ज गोविनासँग बराबरी खेल्दै अंक बाँडेको छ। सहआयोजक रहेको क्यानाडाले बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्नियालाई 1-1 बराबरीमा रोकेको हो। खेलको 21 मिनटमा जोभो लुकिसले गोल गर्दै बोस्नियालाई अग्रता दिलाए पनि 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। यसैबीच विश्वकप फुटबलको मोरक्कोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिक चेकियालाई हराउँदै विजयी शुरूआत गरेका छन्। आज राति 10:15 हुने खेलमा अस्ट्रेलिया र टर्की बीच खेल हुनेछ भने बहुप्रतिष्ठित खेलमा सर्वाधिक पाँच पटकको विजेता ब्राजिलले आउने राति मोरक्कोसँग खेल्दै विश्वकप यात्रा शुरू गर्दैछ। यो खेल नेपाली समय अनुसार भोलि बिहान 4:15 शुरू हुनेछ। हस्तरीलाई बिहान 11 बजेको भेरी हाइलाइट्स सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: हावाहुरीबाट बचौं र बचाऊ,
2: घरको संरचना बलियो बनाऊ,
3: हावाहुरी चल्न थालेपछि झ्याल ढोका बन्द गरौं,
4: छतको गमला सुरक्षित रूपमा राखौं,
5: जस्ता पाता लगायतका वस्तुहरू खुल्ला र जथाभावी रूपमा नछोडौं,
6: हावाहुरी चलेमा भाग दौड नगरौं,
7: बिस्तारै सुरक्षित स्थानमा जाउँ,
8: हावाहुरी चलेको समयमा सवारी साधन रोकेर सुरक्षित स्थानमा बसौं,
9: सुरक्षित ओत नभेटे सुचुक्क बसेर दुवै हातले टाउको छोटी घोप्टो परौं,
10: हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ।
11: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरनगर, सुर्खेत।
12: खुशीको खबर,
13: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
12: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
13: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Sonia.
1: Extreme energy drink.
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसरु भएको छ मेरा दिनेशै बाइजना भयो
3: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
2: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
8: नेपाल सरकार विज्ञापन बोर्ड

हजुर नमस्कार अनि हृदय देखिने तपाईलाई हार्दिक स्वागत छ। एक्सट्रीम इनर्जी ड्रिंक द्वारा प्रायोजित कार्यक्रम लतपाई गाउनुस्को यो अर्को नयाँ श्रृंखलामा प्रविधिका सुरेश र विनोदको साथमा तपाईकै नजिकको साथी महेन्द्रको तर्फबाट कार्यक्रम लतपाई गाउनुस् आउने गर्छ। हरेक शनिबार यस्तै समयदेखि करिब करिब बाह्र बजेको हाराहारीसम्म हिमाल पहाड़ हुँदै तराई समयकी साथ गुञ्जनी अनि सबै सबैको मन छुने रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np हाम्रो पात्र लगायतका माध्यमबाट हामी तपाईँको छेउमा तपाईँको आसपासमा उपस्थित हुने गर्छौं र कार्यक्रमको व्यवसायमा हामी तपाईँसँग नै प्रत्यक्ष रूपमा टेलिफोनको माध्यमबाट भलाकुसारी गर्छौं, कुराकानी गर्छौं। कुराकानीकै बीचमा हामी तपाईँलाई एउटा गीत गाउनका लागि अनुरोध गर्छौं र त्यो समयमा तपाईँ एउटा मिठो गीत गाउनुहुन्छ, नेपालभित्रको कुनै पनि भाषाभाषीको गीत प्रस्तुत गर्नुहुन्छ र तपाईँले गीत गाइसकेपछि हामी तपाईँका लागि भनेर गीत राख्छौं र त्यो गीतमा तपाईँले आफ्ना आफन्तजनहरूलाई सम्झना व्यक्त गर्न सक्नुहुन्छ, सम्झिनुहुन्छ, सम्झना सन्देश माड्नुहुन्छ र हामी यो क्रमलाई निरन्तरता दिनका निम्ति आज पनि तपाईँको छेउमा उपस्थित भइसकेका छौं। हामी विगत लामो समयदेखि 21 वर्षदेखि कार्यक्रमलाई तपाईँ गाउनुहोस् लिएर तपाईँको छेउमा छौं। तपाईँहरूको साथ माया सद्भावले गर्दा हामीलाई अझै अगाडि बढ़ने हौसला प्राप्त भइरहेको छ। एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउनुहोस्को आजको श्रृंखलामा पनि हामी तपाईँसँग कुराकानी गर्ने भलाकुसा

0: हजुर बाटो छ भिरालो आधी खोलाको सुनिनौ र मायाले मैले बोलाको निकै मिठो गीत तपाईँको माझमा राख्यौं हामीले बसन्त थापा र सुमन थापा मगरको स्वरमा सजिएको यो मिठो निकै मिठो गीत तपाईँको माझमा हामीले पस्क्यौं र यस्तै मिठा गीत संगीत संघको हाम्रो संयोजन र कुराकानीलाई पनि मिश्रण गर्दै अगाडि बढ्छौ हामी र आजको श्रृंखलाको कोही साथी लाइनमा आइपुग्नु भएको छ उहाँलाई म स्वागत गर्छु कहाँबाट को हुनुहुन्छ हेलो हजुर कहाँबाट को बोल्नुभयो यहाँलाई हार्दिक स्वागत छ टेकेन्द्र होर बोल्नुभयो कहाँबाट अहिले भेरी गंगातिरै हुनुहुन्छ अनि के छ तपाईँको खबर टेकेन्द्रजी भेरी गंगाको खबर सुनाउनुहोस् हामी पनि सब ठिकठाक छौ राम्रो छ चल्दैछ गर्मी केही घटेको महसुस भइरहेको छ यतातिर त्यतातिर पनि सम्भव त्यस्तै छ कि होइन
1: किसानको समस्या छ अब अरू
0: अलिकति मलको समस्या छ अब खेतीपातीको सिजन शुरू भयो तर मल र पानीको समस्या भयो भने त निकै नै असर पर्छ होइन हामीलाई सम्झिनुहुन्छ निकै खुसी लाग्छ टेकेन्द्रजी आज पनि सम्झिनु भयो आज कुन गीत गाउँदै हुनुहुन्छ अब तपाईँको आवाजमा गीत सुन्छौँ हामी हजुर

0: ta chung ghê lăng ram ram ta phung ghê lu ghê hát mơ rê hà ràng
1: धेरै धन्यवाद छ एक्लो पनानी बासुन्जेल त राम राम छ भनिदिनु मरे खरानी होइन निकै मिठो गीत तपाईँले गाएर सुनाउनु भयो विमल राज छेत्रीले गाउनु भएको निकै चर्चित गीत पनि हो तपाईँलाई धेरै धन्यवाद छ टेकेन्द्रजी एकछिनपछि हामी गीत राख्दैछौ कसलाई सम्झिनुहुन्छ
0: हजुर हाम्रो हेरिएका अल इङ्ग्लिस परिवारलाई माया मिठो सम्झना र त्यसै प्लस टेकिङ भनेर चिन्ने नचिन्ने साथी सम्पूर्णलाई भन्नुसँग अब बस्ने गीतबाट एकदम धेरै मिठो माया मिठो सम्झना छ भन्दै दिनुभयो नमस्ते बाबा
1: हुन्छ फेरि आउनुहोला आजलाई छुट्टिन्छौ नमस्कार

0: हजुर बाँचुञ्जेललाई राम राम छ भन्दिनु ए हजुर मरी खरानी निकै मिठो गीत तपाईँको माझमा राख्यौं विमल राज छेत्रीको स्वरमा सजिएको यो मिठो गीत सँगसँगै कोही साथी लाइनमा आइसक्नु भएको छ कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्नु भयो सीतारामजी हो खबर सुनाउनुहोस् त सीतारामजी टिकापुरतिरको खबर सुनाउनुहोस्
1: आज पानी परे छैन सर घाम लागेछ आज
0: घाम लागेछ गर्मी त अब कुरो नगरौं यति बेला गर्मी नभएर कहिले हुने होइन
1: हजुर हजुर
0: गर्मी नै छ अरू जनजीवन राम्रोसँग नै चल्दैछ जनजीविका होइन चलिरहेछ राम्रोसँग चलाउने कोसिस गर्दै हुनुहुन्छ राम्रोसँग चलाउनुहोस् आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् सीतारामजी है
1: हजुर
0: हामीलाई सम्झिनु भयो निकै खुसी लागेको छ अब तपाईँको आवाजमा गीत सुन्छौ है हामी
1: म एकदम राम्रो फिल्मको अल्लारे फिल्मको गाना सुनाइदिनु ल
0: अल्लारे फिल्मबाट
1: हजुर
0: ल सुनौ
1: हामीलाई पनि मायाले हेर पार्वती हामीलाई पनि मायाले हेर पार्वती भन्ने यही गाना हो सर धेरै त
0: हामीलाई पनि मायाले हेर पार्वती होइन त
1: हजुर हो सङ्गीता भन्छ सङ्गीता
0: निकै मिठो गीत निकै मिठो गीत तपाईँले गाएर सुनाउनु भएको छ अग्नि परीक्षा चलचित्रबाट हो कि यो मिठो गीतको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ सीतारामजी हामी एकछिनपछि गीत राख्ने तयारी गर्दैछौ ककसलाई सम्झिनुहुन्छ
1: अब सम्झनु रेडियोसम्म लाग्न भयो होला सुशीला लालचरी हिरा सीता समानी ठाक भनु इन्द्रबुरा छेत्री अनि प्रेम सर राम बहादुर खड्का सर चितवन अमृता भावना अनि हाम्रो मोरल चौधरी डान्सर छन् भावना चौधरी महेन्द्रनगरको हुन् हाम्रो धेरै गानामा डान्स खेल्नु भएछ हाम्रो अनि त्यसपछि रमेश मिसन कलाकार चौधरी साथी खुसी रज्ञा गीत लेख्नेवाला हुनुहुन्छ खुसी रज्ञा सरलाई अनि सबैले रेडियो सुन्न लाग्नु होला सबैलाई हामीलाई पनि मायाले हेर पार्वती भन्दै बिदा हुन्छु नमस्ते
0: हुन्छ फेरि आउनुहोला आजलाई छुट्टिन्छौ सीतारामजी नमस्कार।

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858654555।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ नि। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसकेन।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के रे, के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
2: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
4: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण, संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
3: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
4: डिभिजन वन कार्यालय सुर्खेत।
5: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: हजुर रेडियो भेरी एफएम 98.7 MHz हामी कार्यक्रम ल तपाईँ गाउनुहोस् लिएर तपाईँको माझमा छौं। एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रम ल तपाईँ गाउनुहोस्को विषयमा तपाईँसँग नै कुराकानी गर्दै हामी अगाडि बढ्दैछौ। शून्य 83522445 र 83523345 का टेलिफोन लाइनहरू खुला राखेका छौं। तपाईँसँग कुराकानी गरौं, तपाईँको आवाजमा गीत सुनाऊ भन्ने मनसायले हामी अगाडि बढ्दैछौ। र यो क्रममा अगाडि बढ्ने क्रममा कोही साथी लाइनमा आइपुग्नु भएको छ। कहाँबाट को हुनुहुन्छ, म स्वागत गर्छु है त। हेलो
1: सर, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? के छ विशालजी, तपाईँको खबर सुनाउनुहोस् त।
1: मेरो टिकट गएर मकै लाउने क्रम भएर घाम गर्ने भएर
0: निकै गर्मी छ, केही गर्मी घटेको थियो, अब बढ्न थालिहाल्यो। घाम चर्क्यो भने निकै नै गाह्रो हुन्छ होइन?
1: हजुर।
0: अनि बिहानभरि चाहिँ मकै लगाउनु भयो, अहिले केही शीतल बस्दै हुनुहुन्छ, खाना खाएर रेस्ट गर्दै हुनुहुन्छ?
1: हजुर, खाना त भएन,
0: रोकेर कार्यक्रम ल तपाईँ गाउनुहोस्लाई यस्तो व्यस्त समयमा पनि सम्झिनुहुन्छ, आफ्नो दैनिक कर्मलाई अगाडि बढाउँदै गर्दा पनि हामीलाई सम्झिनुहुन्छ, निकै खुसी लाग्छ विशालजी। आज फेरि सम्झिनु भयो, तपाईँ प्रति आभार व्यक्त गर्छौ र तपाईँको आवाजमा गीत सुन्छौ है त हामी। ठिक छ, तपाईँलाई धेरै धन्यवाद छ, यो मिठो गीत गाएर सुनाउनु भयो। यो भए हामी यो गीत राख्छौ, नभए अर्को कुनै गीत राखौंला। हामीलाई सम्झिनु भयो, तपाईँलाई धेरै धन्यवाद छ विशालजी। एकछिनपछि अब गीत राख्दैछौ, कसलाई सम्झिनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई र प्राविधिक सबैलाई सम्झना भन्न चाहन्छु र यो भेरिफाई त्यो सबैजनालाई सम्झना चाहन्छु र विशाल नेपाली भन्ने चिन्ह चिन्ने सम्पूर्णलाई भन्छु नमस्कार।
0: हुन्छ, फेरि आउनुहोला विशालजी, आजलाई छुट्टिन्छौ, नमस्कार।

0: हजुर, यो मिठो गीत तपाईँको माझमा राख्यौं हामीले खेम सेन्चुरी र साथीहरूको स्वरमा सजिएको यो मिठो गीत तपाईँको माझमा पस्क्यौं हामीले र तपाईँहरूलाई स्वागत गर्ने तयारी तर्खरकै बीचमा हामी छौं र तपाईँहरूसँग कुराकानी गर्ने यो सिलसिलामा केही समस्या सिर्जना भयो। कोही साथी लाइनमा आउनु भएको थियो, बीचमै उहाँसँग हामीले कुराकानी नगरेरै आज पनि छुट्टिनु भएको छ। यो कोशिशमा हामी छौं कि तपाईँसँग पनि जोडियौं, तपाईँको माझमा हामी आत्मीयता बाँडौं र यो एउटा यो समयलाई सँगसँगै अगाडि बिताउ व्यतीत गरौं भन्ने मनसायले अगाडि बढ्दैछौ। वीरेन्द्रनगरमा निकै बढ़ेको गर्मी यतिखेर घटेको छ भन्नुपर्छ र आज निकै घाम लागेको छ, साँझसम्म फेरि गर्मी बढ़ने सम्भावना छ। हिजो साँझ र आज बिहानसम्म पनि गर्मी चाहिँ कम भएको थियो। तपाईँतिर पनि गर्मीको माहौल छ, यतिखेर आफ्नो स्वास्थ्यमा अलिक धेरै ख्याल गर्नुपर्ने हुन्छ। सबैले ख्याल गर्दै हुनुहुन्छ, ख्याल गर्नुहोला भन्ने अनुरोध पनि गर्छु म। र हामी अगाडि बढ़ने क्रममा छौं, तपाईँलाई स्वागत गर्ने क्रममा पनि छौं र यो अगाडि बढ़ने यात्रामा तपाईँ बाटोमा भेटिनुहुन्छ भन्ने आशा विश्वासले हामी अगाडि बढ़दैछौ। मीठा मीठा गीत संगीतहरू, गीत संगीतमा बुनिएका शब्दहरू, शब्दले अभिव्यक्त गरेका विचारहरू, भावहरूमाथि हामी डुब्दैछौ, अगाडि बढ़दैछौ। गीतमा विभिन्न खालका रसहरूलाई चाहिँ समावेश गरिएको हुन्छ, संगालिएको हुन्छ। त्यसरी हामी अगाडि त्यो गीत संगीतको भावमा डुब्दै डुब्दै अगाडि बढ़छौ। माया प्रेम हुन्छ त्यहाँ, दुःखका कुरा पनि हुन्छन्, कतिपय देशभक्तिका सन्दर्भ पनि त्यहाँ अभिव्यक्त गरिएका हुन्छन्। ती मीठा गीत संगीतको संगालोबाट हामी अगाडि बढ्दै गर्दा कोही साथी लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हेलो
1: हेलो दादा नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्नु भयो? सीता सलामी भन्नुभयो?
1: हजुर हजुर।
0: के छ सीताजी, तपाईँको खबर सुनाउनुहोस् त, लेखबेसी छ को खबर सुनाउनुहोस्।
1: यतिखेर अब मध्यम घाम लागिरहेछ, अब त असिना पानी थियो, पानी परेर अब रात भइरहेछ।
0: पानीले केही राहत गर्यो? असिना पर्दा फेरि समस्या हुन्छ, फलेका फलफुलहरूमा घाटा हुन्छ, के अरे नोक्सान हुन्छ होइन? तर पानी पर्दा चाहिँ राम्रै हुन्छ, अब खेतीपातीको समय पनि सुरु हुन थाल्यो होइन? अनि अरू सब ठिक ठाक छ? बिहानको कामकाज सबै भ्याइसक्नु भयो?
1: हजुर, कामकाज भ्याएर खाना।
0: एकदम खुसी लाग्यो, हामीलाई सम्झिनुहुन्छ, फेरि सम्झिनुभयो सीताजी, तपाईँलाई धेरै धन्यवाद भन्छौ। र तपाईँको आवाजमा गीत सुन्छौ है त हामी।
1: दादा अब रहेछ न यस्तो भाका पोखो राम भन्ने गाउँछु
0: हजुर।

घुमाउनी घर पोखरामा माया भरिदेऊ यो टोकरामा निकै मिठो गीत गाएर सुनाउनु भयो तपाईँलाई धन्यवाद छ छोटो मिठो गीतको लागि सीताजी हामी एकछिनपछि गीत हामी तर्खर गर्दैछौँ कसलाई सम्झिनुहुन्छ हेलो हजुर तपाईँको आवाज सुन्दैछौ सम्झिनुहोस् त कसलाई सम्झिनुहुन्छ हुन्छ फेरि आउनुहोला आजलाई छुट्टिन्छौ नमस्कार।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एक रुपेटमा गएर आएँ के। यो देखेनौ, यो यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइलुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत,
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्रीस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत, सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 578-20-935, 98-682-29-133 र 98-55-55-606।
4: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ज।
5: हजुर, रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ज। हामी कार्यक्रम एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउनुहोस् लिएर तपाईको माझमा प्रस्तुत हुँदै गर्दा अब विस्तारै हामी कार्यक्रमको उत्तरार्धतिर प्रवेश गर्दैछौं र एकजना साथीसँग कुराकानी गर्न सकिन्छ कि भनेर हामी त्यो कोशिश पनि गर्दैथ्यौं तर अब हामी कार्यक्रमको लगभग अन्तिममा आइसकिसकेका छौं विदा लिएर जानुपर्ने संकेत मलाई प्राप्त भइसकेको छ त्यसैले एउटा मिठो गीत तपाईँको माझमा राख्दै राख्दै हामी आज विदा भएर जाँदैछौ आजको श्रृंखलामा आउनुहुने साथीहरूलाई एकपटक सम्झना व्यक्त गर्छु म टेकेन्द्र ओर हुनुहुन्थ्यो भेरीगंगा सुर्खेतबाट त्यसपछि सीताराम चौधरी हुनुहुन्थ्यो टिकापुर कैलालीबाट विशाल नेपाली हुनुहुन्थ्यो वीरेन्द्रनगर एक सुर्खेतबाट र सीता सलामी हुनुहुन्थ्यो लेखविस्थ सुर्खेतबाट सबै साथीहरूलाई धेरै धन्यवाद छ है तपाईँहरू हामीसम्म आइदिनुहुन्छ र कार्यक्रमलाई सफल पारिदिनुहुन्छ आभार व्यक्त गर्छु प्रयास गर्नुहुने साथीहरूलाई पनि धेरै सम्झना छ माया छ तपाईँसँग हामी आगामी श्रृंखलामा जोड़िँदै कुराकानी गर्दै अगाडि बढ्नेछौं अनि तिनजेलसम्म देश र विदेशमा रहेर हामीलाई सुनेर साथ दिनुभयो तपाईँप्रति म आभार व्यक्त गर्छु तपाईँलाई धेरै धन्यवाद छ अनि प्रविधिबाट सघन हुने वीरेन्द्रनगरका सुरेश पन्त हर स्टेशनका विनोद उनलाई पनि विशेष धन्यवाद दिँदै तपाईँको बाँकी समय शुभ रहोस् तपाईँको जय होस् यो सदिच्छा व्यक्त गर्दै तपाईँको माझबाट तपाईँकै नजिकको साथी महेन्द्र चन्द जोड्छु दुई हात र भन्छु नमस्ते फेरि भेटौंला शुभ साता।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: रेडियो भेरी एफएम एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
4: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय क्षेत्र भरिभराउ। कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान, कच्ची तथा पक्की 47 संरचना भत्काइयो। राष्ट्रसंघको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनीतिक बन्दी रिहा। जेलमै रहेका 28 जना राजबन्दीलाई रिहा गर्न भूटानी मानवाधिकारवादी संस्थाको माग। युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौती गर्ने अमेरिकाको तयारी। युरोपेली देश र क्यानाडालाई बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्य। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजित। नेपाल खबरमा अब पूरा खबर। भारतीय पर्यटकको आगमनसँगै पर्यटकीय राजधानी पोखरा यति बेला भरिभराउ बनेको छ। लेक साइड क्षेत्रमा पर्यटकको चहल पहल बढ़दा डुंगा शहरदेखि ट्रेकिङ गतिविधिसम्म चलायमान बनेको छ। फेवातालमा एकै दिन 5,000 भन्दा धेरै पर्यटकले डुंगा शहर गरेको डुंगा व्यवसायीले बताएका छन्। त्यस्तै अन्नपूर्ण क्षेत्र लगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ। पर्यटकको बढ़दो चापसँगै पोखराका धेरैजसो होटल भराउ भएका छन्। पर्यटकले होटल भरिएपछि व्यवसायीहरू पनि खुशी छन्। अफ सिजन मानिने यो बेला पनि पोखरामा भारतीय पर्यटकको संख्या बढ़ेको ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानको गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनुभयो। यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रूपमा लिन सकिने उहाँ बताउनुहुन्छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार विगत 32 वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन्। वैशाख नयाँ वर्ष यता बढ़ेको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ। पोखरा मात्र नभई गण्डकी प्रदेशको अन्य धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ र विभिन्न पदयात्राका पदमार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ। भारतमा बढ़दो गर्मी छल्न र विदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन्। कैलालीको विभिन्न वन क्षेत्रमा भएको अतिक्रमण हटाउने अभियान अन्तर्गत 47 कच्ची तथा पक्की संरचना भत्काइएको छ। झण्डै 35 हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जीवक्ष यादवको नेतृत्वमा खटिएको टोलीले गोदावरी नगरपालिका अन्तर्गत भीमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घर, टहरा र अन्य संरचना भत्काएको हो। भ्यागुते पानी बासपानी र गोदावरी क्षेत्र आसपासको वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका त्यस्ता संरचना हटाएको र वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाएको उहाँले बताउनुभयो। अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालय कैलालीका 10 सब डिभिजन वन कार्यालयका कर्मचारी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली गरी झण्डै 200 जना परिचालन गरिएको थियो। यसअघि पनि अत्तरी आसपासको क्षेत्र तथा डिभिजन वन कार्यालय कैलाली अन्तर्गत पर्ने पूर्व पश्चिम राजमार्ग छेउमा बनाइएका संरचना हटाइएको थियो। महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन अनुसार देशभर अतिक्रमणमा परेको झण्डै 1,04,000 हेक्टर वन क्षेत्र मध्ये 38% भन्दा बढ़ी हिस्सा कैलालीमा मात्र रहेको छ, जुन झण्डै 38,040 हेक्टर हुन आउँछ। संयुक्त राष्ट्र संघको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनैतिक बन्दी रिहा भएका छन्। भूटानको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुर्मान तामाङ र अस्तबहादुर राई रिहा हुनुभएको हो। राष्ट्रसंघले उनीहरूको हिरासतलाई मनोमानी तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड विपरीत भएको ठहर गरेपछि 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएका तामाङ र राईलाई भूटान सरकारले रिहा गरेको थियो। राष्ट्रसंघका अनुसार तामाङ र राईलाई सन् 2008 फेब्रुअरीमा नेपाल स्थित भूटानी शरणार्थी शिविरबाट भूटान फर्किएपछि पक्राउ गरिएको थियो। भूटानमा राजनैतिक बन्दीहरूको रिहाईका लागि अभियान चलाइरहेको मानव अधिकारवादी संस्था ग्लोबल क्याम्पेन फर द रिलीज अफ पोलिटिकल प्रिजनर्स इन भूटान जीसीआरपीपीबीले भूटानका विभिन्न जेलमा रहेका 28 राजबन्दीलाई अविलम्ब रिहा गर्न भूटान सरकारसँग माग गरेको छ। दुई पूर्व बन्दीहरूको रिहाई खुशीको विषय भएको र बाँकी 28 राजनैतिक बन्दी रिहा नभएसम्म र उनीहरूको अधिकार पूर्ण रूपमा पुनर्स्थापित नभएसम्म न्यायको यात्रा पूरा भएको मान्न नसकिने जीसीआरपीपीबीका विश्व संयोजक राम कार्कीले बताउनु भएको छ। राष्ट्रसंघको कार्य समूहले पनि यस्तै प्रकृतिका अन्य मुद्दाहरू पुनरावलोकन गर्न तथा तामाङ र राईलाई क्षतिपूर्ति उपलब्ध गराउन भूटान सरकारलाई आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा बैंकिङ कसुरमा सेफ सन्तोष शाह पक्राउ, सुन जस्तै देखिने पहेँलो वस्तुसहित डाङमा दुई युवालाई प्रहरीले समात्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
5: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
5: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल भरिभराउ, कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सेफ सन्तोष शाह पक्राउ परेका छन्। शाहलाई बैंकिङको सुरमा गएराती जनकपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टि गरेको छ। काठमाडौँ गैरी धारामा रहेको एक रेस्टुरेन्ट खरिदका विषयमा पूरै रकम नदिएको भन्दै शाह विरूद्ध शकुन्तला थापा अधिकारीले मुद्दा दायर गर्नुभएको थियो। जिल्ला अदालत काठमाडौँको अनुमति पाएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका 8 रमानन्द चोकबाट शाहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। दाङको एक होटलबाट सुन जस्तो देखिने पहेँलो धातु सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। बहुमूल्य धातुको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले लमई नगरपालिका 6 रहेको एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा राजपुर गाउँपालिका 7 40 वर्षीय रूपलाल गिरी र रूकुम बाफीकोट गाउँपालिका 6 22 वर्षीय दिलीप परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तथा सूचना अधिकारी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। गिरी भारतबाट धातु ल्याई बिक्री गर्न खोज्ने व्यक्ति हुन् भने परियार किन्ने कार्यमा संलग्न व्यक्ति हुन्। उनीहरूको साथबाट सुन जस्तो देखिने धातु बरामद भएको र बजार मूल्य 52,74,000 रूपियाँ बराबरको रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। पक्राउ परेका व्यक्ति र धातुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकाले युरोपमा उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा खटिने आफ्नो सैन्य स्रोतमा कटौती गर्ने तयारी गरेको छ। लड़ाकु तथा निगरानी विमान, ट्याङ्कर, युद्धपोत र अन्य महत्वपूर्ण सैन्य उपकरणको संख्या घटाउने उसको प्रस्ताव रहेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकाले युरोपेली देश र क्यानाडालाई महादेशको सुरक्षामा बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ। प्रस्तावित कटौती अन्तर्गत F-16 र F-15 यी लड़ाकु विमानको संख्या 150 घटाएर 100 सीमित गरिनेछ। समुद्री निगरानी विमानको संख्या 26-15 घटाइनेछ भने युरोपका लागि उपलब्ध सबै 8 हवाई रिफ्यूलिङ ट्याङ्करहरू विमानहरू फिर्ता लिइनेछ। युद्धपोत र पनडुब्बीहरू पनि हटाइनेछन्। कटौतीपछि अमेरिकाको युरोपेली सहयोगी र क्यानाडाले महादेशको परम्परागत रक्षाका लागि बढ़ी जिम्मेवारी लिनुपर्नेछ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजय शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गोल गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल गरे र पहिलो हाफको इन्जुरी समयमा पनि उनले गोल गर्दै अमेरिकाको अग्रतालाई तेब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियोभन्नी रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा 1 गोल फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजय शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज मध्यराती 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:15 हाइटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहायक क्यानाडाले बोस्नियासँग 1-1 गोलको बराबरी खेलेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल भरिभराउ, कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान, कच्ची तथा पक्की 47 संरचना भत्काइयो, राष्ट्रसंघको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका दुई भूटानी राजनैतिक बन्दी रिहा, जेलमै रहेका 28 राजबन्दीलाई रिहा गर्न भूटानी मानवाधिकारवादी संस्थाको माग, युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौती गर्ने अमेरिकाको तयारी, युरोपेली देश र क्यानाडालाई बढ़ी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्य र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजय शुरूआत, पाराग्वे 4-1 गोलले पराजय। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दो छ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 0385223060।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपाल क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840044631।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
6: नेपाल सरकार विज्ञापन हो।
10: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारु र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भया
11: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
10: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
11: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
6: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
12: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
13: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9740386175 र 9840349576।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आन्तरिक पर्यटन प्रवर्धन गरौं। नेपालका हिम श्रृंखला, ताल तलैया, निकुञ्ज तथा आरक्ष्य धार्मिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गरौं। जात्रा, नाचगान, वेशभूषा, साहित्य, कला लगायत नेपाली संस्कृतिको संरक्षण एवं प्रवर्धन गरौं। पर्यावरण मैत्री पर्यटनको विकास गर्दै जैविक विविधतामा संरक्षण गरौं। ग्रामीण पर्यटनका आधारको रूपमा रहेको होमस्टे, रैथाने खाना एवं संस्कृतिको केन्द्रको विकास गरौं। पर्यटकको सेवा, सुरक्षा र सद्भावमा ध्यान दिऊ। स्वदेशी पर्यटकलाई प्रोत्साहन गरौं। आन्तरिक पर्यटन मार्फत रोजगारी सिर्जना गरौं। पर्यटक हाम्रा पाहुना हुन्, सहयोग र सम्मान गरौं।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
5: Radio Bheri FM.

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
5: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
6: रेडियो भेरी एफएम।
7: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इंडिया तिर जाने सुर कस्या हौ दाजु मैले
9: अब इंडिया नै जाने सुर कस्या भए बोकाय मेन पावर सप्लायर्स अमृत शहर पंजाब मा जा
8: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
9: हो त नि अमृत शहर पंजाब का विभिन्न होटलहरुमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनु हुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
8: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
8: हो त्यही गएर
9: सूर्जन रोकायलाई भेट
8: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
9: लकी पिराग फोन नम्बर 9820293948 9820293948

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
3: रेडियो भेरी एफएम।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।

0: 6.9 inch को standard display, AI powered camera, Vivo को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार।
1: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
2: चारबाहिनी रोड नेपालगञ्जमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
1: दादुरा,
2: पोलियो,
1: कुपोषण,
2: एनिमिया,
1: मम्स,
2: दम,
1: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रङ जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
1: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
2: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
3: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
4: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98483339, 98551560 र 98481556499।
5: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सार्वजनिक सेवालाई भ्रष्टाचार मुक्त बनाऊ, आफ्नो काम कानूनी प्रक्रिया र नियमानुसार गरौं, उपहार दिने र लिने नगरौं, सेवाग्राहीलाई अनावश्यक दुःख दिने कार्य नगरौं, सेवा दिन कुनै ढिलासुस्ती नगरौं, घुस लिने र दिने दुवै अपराधी हुन्, सदाचारीलाई सम्मान र पुरस्कृत गरौं, भ्रष्टाचारीलाई कारवाही गरौं, भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाउँ, अनियमितता भएको देखेमा तुरन्त अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोल फ्री नम्बर 107 वा सम्बन्धित निकायमा सम्पर्क गरौं, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाऊ, सार्वजनिक सेवालाई पारदर्शी र जवाबदेही बनाऊ।
1: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।

0: me a extreme energy drink.
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454333975 र 98145480130।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल
3: र 98145480130।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: रेडियो भेरी एफएम

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोल सबको लाइन काटिन्छ, सब धेरै डराइरहन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: युएस 312 शंकर धाम सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
5: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिने छै बाइजना भया।
9: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
8: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
9: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
10: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुटाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
12: रेडियो भेरी एफएम

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने प्रोसेस गर्ने गर्नु।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
2: लकी पिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
4: Radio Berry FM.

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: एसई सक्यो अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS।
2: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम राष्ट्रको संचार।
5: के तपाईँलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान, किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
4: Radio Bheri FM
6: Extreme Energy Drink
7: Time Check Aile Thik 2 Baje Ko Chha
8: Extreme Energy Drink Taste the difference Feel the energy

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई

0: सुन्नु भएको छ।
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
2: रेडियो भेरी एफएम

स्यादौसन आएको घरी त चित्र घरी चली देख्छ ताउसे उनी परि त पर्खिन्छ यो मन तर आज चाहिँ पवित्र कोही राख्दिन म भित्र सबैको बाल सही छ तोडिदिए मैले मलाई बाँधे डोरीलाई खोलिदिए पखेटा लखेटा छोरीलाई पखेटा एक्लै अब सबै चामा पर्दिनँ है जिन्दगी

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: hello.
1: Let's go.
2: 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesha harule tapai ko man jitna barambar.
3: यो जिन्दगीले पनि केही लछर बाटोला होला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन. के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो.
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
4: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त.
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरे के हो कसो?
4: ल टिपिराख फोन नम्बर 9820293948, 9820293948.
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
6: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो भने आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405719 र 98580517015।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
7: रेडियो भेरी एफएम

0: स्कूल देखि कैंपस स्तर का पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगाय का पाठ्य सामग्री
1: लोक सेवा आयोग का किताब
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्था का लगी आवश्यक स्टेशनरी सामान तथा खेलकूद सामग्री का लगी हमी समझ गुणस्तरीय शिक्षा का लगी हमी प्रतिबद्ध छो
2: सुपथ मूल्य सेवा का लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत सम्पर्क फोन नम्बर 083-521-1137
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
3: खुसीको खबर
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
3: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
6: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुसीको नयाँ शुरूआत आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस् एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 98455-36984
3: भर्ना खुल्यो
7: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा
8: Radio Bheri FM
9: Extreme energy drink time check ahile theek 3 bajeko cha
10: Extreme energy drink taste the difference feel

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सुरुभन्दा पहिले मुख्य खबर। काभ्रेमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुल्यो। 16 जनाको उपचार चल्दै। दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन। स्वच्छ हावाका लागि झण्डै पाउने 9 अर्ब रूपियाँको योजना। 400 उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच। नवलप्रासीमा आर्थिक तथा प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन। जिल्ला अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता। इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानी प्रधानमन्त्री शरीफको दावी। शर्तहरू पूरा हुन बाँकी रहेको इरानको भनाई। र विश्वकप फुटबलमा भोलि बिहान 3 वटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। काभ्रेको नमबुद्ध नगरपालिका वडा नम्बर 2 को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रहरी उपरीक्षक रविन्द्र कार्कीका अनुसार ज्यान गुमाउनेहरूमा सिन्धुलीको घ्यालेख गाउँपालिका 4 का 22 वर्षीय सुर्म लामा, नेपाली सेनामा अमलदारका रूपमा कार्यरत दैलेखका 30 वर्षका बमबहादुर भण्डारी, रोशी गाउँपालिका वडा नम्बर 6 का 73 वर्षीय मेघबहादुर तामाङ र रोशी 6 का 75 वर्षीय इन्द्रबहादुर तामाङ रहनु भएको छ। यस्तै रोशी 6 का 55 वर्षीय राजु तामाङ, रोशी 7 की 34 वर्षीय फूलमाया तामाङ, रोशी 7 की 60 वर्षीय माया लामा र रोशी 8 की 60 वर्षकी प्यारी माया तामाङको पनि ज्यान गएको छ। बनेपाबाट रोशी गाउँपालिका वडा नम्बर 6 मा रहेको सुगुडे जाँदै गरेको यात्रुवाहक बस हिजो बीपी राजमार्ग अन्तर्गत नमबुद्धमा दुर्घटना परेको हो। दुर्घटनामा घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। यसैबीच काभ्रेमा भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न कार्यादेश पाएको समितिलाई 7 दिनको समय दिएको। दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर 1 जना मजदूरको ज्यान गएको छ। देउखुरी कालामाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गढवा गाउँपालिकाका 45 वर्षीय लालमन यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। बिटुमन तयार गर्ने ठाउँमा एस्काभेटर चालक अनिल कुमार थालुरले बालुवा फालेका थिए। नेपाल सरकारले बढ़दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9 अर्ब रूपियाँ बराबरको स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड़ 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जाका रूपमा रूपान्तरण गर्न मदत गर्नेछ। वायु प्रदूषणका कारण विश्वभर कुल ग्राहस्थ उत्पादनको झण्डै 6% बराबरको आर्थिक क्षति हुने गरेको छ। नेपालमा यसको असर कति छ भनेर अध्ययन गरिने उहाँले बताउनुभयो। परियोजना अन्तर्गत कोइला र जीवाश्म इन्धनबाट चल्ने बोयलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गर्न सकिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पूँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10% अनुदान दिइनेछ। बाँकी रकम 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 1,10,000 टन हरित गृह ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झण्डै 60,000 श्रमिक र 1,80,00,000 नागरिक लाभान्वित हुने अपेक्षा छ। तर वातावरणविद प्रकाश लामाले यो ऋणको जिम्मेवारी पनि सँगसँगै आउने भन्दै इट्टा उद्योग, प्रदूषणयुक्त गाड़ी र परम्परागत चुलो जस्ता स्रोतलाई लक्षित गरी प्रयोग गर्नुपर्नेमा सुझाव दिनुभएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन नसकेका हुन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका नम्बर 14 को शहीद स्मृति अस्पताललाई 2081 सालमै उपलब्ध गराएको 1,20,00,000 रूपियाँ बराबरका 6 डायलिसिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र संचालन संरचना नभएकाले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर डीबी बहादुर थापाले बताउनुभयो। यसैगरी बुटवलको मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलिसिस मेसिन पनि प्रयोगविहीन छन्। नगरको आफ्नै अस्पताल संचालनमा नआएकोले मेसिन संचालन नसकेको मेयर विमला अढियालले बताउनुभयो। रामग्राममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलिसिस मेसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढ़ी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। प्रयोगविहीन मेसिन संचालनमा आए बिरामीलाई सहज हुने अस्पतालका व्यवस्थापक सीमा काफ्रेले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईभीए विशेषज्ञ डाक्टर रश्मि श्रीष्टका अनुसार विश्वभर निसन्तानपनको दर बढ़दै गएको छ र यसको प्रमुख कारण जलवायु परिवर्तन र वातावरण असन्तुलन देखिएको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखाएको छ। बढ़दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिक को प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मोनोपोज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी आउने गरेको छ। विश्वमा हरेक 6 मध्ये एक दम्पती निसन्तानबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीष्टले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। विदेशको खबर, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शहबाजले दुवै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको र शान्ति अहिलेसम्मकै नजिक आइपुगेको बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अगराचीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ तर पूर्व शर्तहरू पूरा हुन बाँकी रहेकाले अहिले नै सम्झौता हुने कुरामा निश्चिन्त नहुन उहाँको चेतावनी छ। उहाँका अनुसार इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र इरानको रोका सम्पत्ति खोल्ने योजनामा सहमति हुन बाँकी छ। उहाँले हर्मुज जलमार्गमा इरान र ओमानको सार्वभौमिकतामा कायमै रहने र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्थापन गर्ने बताउनुभयो। अब खेल खबर, फिफा विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। भोलि बिहान 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:00 हाइटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्ज गोभर्नियासँग एक एक गोलको बराबरी खेलेको छ। आयोजक अमेरिकाले भने विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 हराएको हो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काभ्रेमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुल्यो। 16 जनाको उपचार चल्दै दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन। स्वच्छ हावाका लागि झण्डै 9.5 अर्ब रूपियाँको योजना। 400 उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच। नवलप्रासीमा आर्थिक तथा प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन। जिल्ला अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता। र इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानी प्रधानमन्त्री सरूदको दावी। शर्तहरू पूरा हुन बाँकी रहेको इरानको भनाई।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: अब सुन्नुहोस् श्री स्टिभ्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, श्री एग्रोभेट है श्री एग्रोभेट।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
2: रेडियो भेरी एफएम

0: Hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, Vivo को warranty सही, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
3: के तपाई आकर्षक फोटो प्रेमी र डिजाइन को खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100 देखि ₹15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-549 र 97-679-044-43।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 मा प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विगत 30 वर्षदेखि वीरेन्द्र नगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
8: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू:
3: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस्ताल क्षेत्र, टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840044631।

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा यसपालि मनसून नेपाल भित्रिन ढिलाइ अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई। हुम्लामा माथिबाट खसेको ढुङ्गा लागेर 15 वर्षीय किशोरीको मृत्यु। बाजुरा र हुम्लाको सीमा विवाद सशस्त्र प्रहरी टोली लामपाटा पुग्यो। र फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत। नेपालमा मनसून भित्रिने औसत मिति आज अर्थात जुन 13 तारीक भए पनि यस वर्षको मनसून भित्रन केही ढिलाइ भएको छ। पूर्वी वायु तथा मनसुनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून भित्रन बाँकी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद सरोज पुडा सैनीले महाशाखाले मनसून भित्रिने अवस्थाबारे अध्ययन गरिरहेको बताउनु भएको छ। मनसुनी वायुको वायुमण्डल मापदण्ड पूरा भएपछि मात्रै मनसून भित्रिएको आधिकारिक घोषणा हुने उहाँको भनाइ छ। पोहोर सरदर मिति भन्दा 15 दिन छिटो जेठ 16 मई मनसून नेपाल प्रवेश गरे पनि भित्रिए पनि लामो समय भने मनसून पूर्वी भेकमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% पानी वर्षा हुने गर्दछ। मनसून भित्रिए पनि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। आज कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ भने बाँकी पहाड़ी र तराई भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसित मध्यम वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। हुम्लाको सर्किघाट गाउँपालिकामा पर्ने थागडामा कर्णाली करिडोरमाथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ। सर्किघाट गाउँपालिका 4 गैरी सायाकी 15 वर्षीय पवित्र साउदको आज बिहान गाई गोरु चराउन जंगल गएका बेला ढुङ्गाले लागेर मृत्यु भएको हो। बिहान करिब 10:30 बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उहाँको घटनास्थलमै नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रहरी नायब परीक्षक शंकर पोखरेलले बताउनुभयो। घटनाको जानकारी प्रहरी चौकी सर्किघाटमा पुगेपछि प्रहरी हवलदार गोवर्धन परियारको नेतृत्वमा 4 सदस्यीय टोली घटनास्थलमा खटिएको थियो। थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ। कर्णाली करिडोर आसपासमा भिरालो क्षेत्रमा वर्षिने ढुङ्गा खस्ने र जोखिम बढ़दै गएको छ। यस घटनाले थप सड़कमाथिका जोखिमयुक्त भिरहरूको व्यवस्थापन नियमित अनुगमन तथा यात्रु र स्थानीय बासिन्दाको सुरक्षाका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता उल्याइएको छ। स्थानीयहरूले भने यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायको तत्काल ध्यान आकर्षण गराएका छन्। बाजुरा र हुम्लाको सीमा विवाद नटुंगिएपछि त्यो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनात गरिएको छ। तथा जेठ 27 गते लामपाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली आज सम्बन्धित स्थानमा पुगेको छ। यो स्थानमा अब अस्थायी रूपमा बेस स्थापना गरिने भएको छ। अस्थायी सुरक्षा बेसमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय समेत प्रदान गरिने कार्यालयबाट हुने भएको छ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली त्यो ठाउँमा खटिएको हो। केही दिन यता त्यो क्षेत्रमा सीमा विवाद चर्किँदै गएको छ। हिजो शुक्रबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाको सीमा स्थिति बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा रहेको नेपाल प्रहरी र सशस्त्र केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय गरेको थियो। र फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजय शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गोल गरेको हो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाल्डिल्लाले उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले थप गोल थप्नुभयो। पहिलो हाफको इन्जुरी समयमा फलाहारले नदी व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाउनु भएको हो। खेलको अन्तिम मिनटमा अमेरिकाका जियो भन्ने रियाले थप गोल गर्नुभयो। पाराग्वेका लागि मौरी सियोले 73 औं मिनटमा एक गोल फर्काउनु भयो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजय शुरूआत गरेको छ। विश्वकप फुटबलमा आज राति 1:15 कतार र स्विजरल्याण्ड तथा 16:45 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:45 हाइटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनालाई पनि गोबिनासँग 1-1 गोल बराबरी खेलेको छ। हवस् त 2:04 भेरी हाइलाइट सकियो। बेलुकी 5 भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु राउत विदा हुन्छु। नमस्कार।
1: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
4: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
4: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्वान सार्वानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: you.
1: Extreme energy drink.
2: हेरोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो
0: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
0: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849536576
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
8: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: डढेलोबाट जोगियौं र जोगाऊ सुखायाम शुरू भएसँगै यस प्रदेशका विभिन्न जिल्लाहरूमा डढेलोका घटनाहरू वृद्धि हुने गर्दछन्। डढेलो नै मानिस वन्य जन्तु र पर्यावरणमा गम्भीर असर पार्न सक्छ। जथाभावी रूपमा वन तथा जंगल क्षेत्रमा आगो नबालौ, चुरट बिँडी आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं, डढेलो विरूद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। वन डढेलो लगाउनु प्रचलित कानून बमोजिम दण्डनीय कार्य भएकाले वन डढेलो लाग्ने कुनै पनि कार्य नगर्न र कोही कसैलाई गर्न नदिन अनुरोध छ। वन डढेलोका घटनाहरू देखेमा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र डिभिजन वन कार्यालय तथा सुरक्षा निकायहरूलाई तत्काल जानकारी गराउन हुनका लागि समेत अनुरोध गर्दछौ।
1: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।
2: नाककान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्।

0: डायरेक्ट डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प लगिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
2: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: Radio Bheri FM

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्कत भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुरकसी हो दाजु मैले।
2: अब इन्डिया नै जाने सुरकसिया भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरी के हो कसो
2: लटिपिराग। फोन नम्बर 9820293948 9820293948।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 9858-20935, 9862-29133 र 9855-55606।
5: रेडियो भेरी FM।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-585-4519 र 98-585-5115।
5: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिन यस्तै बाइजना भयो
6: तै त ए काउजु क या गर्न मन गर्दछौ मुखभित्त
5: क या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क याहरू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
2: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: अध्यापन हुने विषयहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी
2: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
0: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 98-84-30-3-9 98-585-51-560 र 98-481-56-99।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा हुम्ला माथिबाट खसेको ढुङ्गा लागेर हुम्लामा किशोरीको ज्यान गयो। बाजुरा र हुम्लाको सीमा विवाद, सशस्त्रको टोली लामपाटा पुग्यो। यसपालि मनसून नेपाल वितरण केही ढिलाइ, अवस्था देन भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई र फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाको पनि विजयी शुरूआत, पाराग्वेमाथि 4-1 शानदार जीत। हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाङ्लामा कर्णाली करिडोर अन्तर्गत माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको ज्यान गएको छ। सर्केगाड गाउँपालिका 4 गैरी सिंहका 15 वर्षीय पवित्रा साउदको आज बिहान गाईगोरू चराउन जंगल गएको समयमा ढुङ्गा लागेर ज्यान गएको बताइएको छ। बिहान करिब 10:30 बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उहाँको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शंकर पोखरेलले बताउनु भएको छ। सुर्खेतमा मोबाइल चोरीको मुद्दामा हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। वीरेन्द्र नगरपालिका 10 21 वर्षीय सबिर बक्सको प्रहरी हिरासतमा ज्यान गएको बताइएको छ। मोबाइल चोरी मुद्दामा जेठ 27 गते प्रहरी हिरासतमा उहाँ रहनु भएको थियो। हिजो हिरासतमै रहेको बेला स्वास्थ्यमा समस्या आएपछि उहाँलाई दिउँसो 4 बजेतिर कर्णाली प्रादेशिक अस्पताल लगिएको हो। आज बिहान 5:30 बजे अस्पतालमा चिकित्सकहरूले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कपिन्द्र सिंह बोहराले बताउनु भएको छ। उहाँको शव परीक्षणका लागि बाँकेबाट फोरेन्सिक टोली आउने प्रक्रियामा रहेकोले त्यसपछि मात्र थप प्रक्रिया अघि बढ़ने पनि डीएसपी बोहराले बताउनु भएको छ। उहाँका आफन्तले भने सत्य तथ्य र निष्पक्ष छानबिनको माग गरेका छन्। सबैले यसअघि पनि पटक पटक चोरी मुद्दामा संलग्न रहेको र लागू औषध प्रयोगकर्ता समेत रहेको पाइएको प्रहरीले जनाएको छ। बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएपछि यो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनात गरिएको छ। गत 27 गते लामपाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली आज बल्ल सम्बन्धित स्थानमा पुगेको छ। अब अस्थायी सुरक्षा बेस क्याम्प स्थापना गरिने सशस्त्र टोलीले जनाएको छ। अस्थायी सुरक्षा बेसमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसार समन्वय समेत प्रधान कार्यालयबाटै हुने बताइएको छ। केही दिन यता सीमा विवाद फेरि चर्किएको छ। हिजो शुक्रबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाको सीमा विवाद स्थित बाजुराको हिमाली गाउँपालिका उडान नम्बर 3 लामपाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको केन्द्रीय संयुक्त सुरक्षा बेस क्याम्प राख्ने निर्णय गरेको हो। सीमा विवादकै कारण दुवै क्षेत्रका बासिन्दाहरूले अलग अलग प्रदर्शन तथा यातायात बन्दका कार्यक्रम समेत गर्दै आएका छन्। नेपालमा मनसून भित्रने औसत मिति आज 18 जुन 13 तारीक भए पनि यस वर्षको मनसून भित्रन केही ढिलाइ हुने भएको छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मौसम भित्रन बाँकी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद सरोज पुडा सैनीले महाशाखाले मनसून भित्रने अवस्थाबारे अध्ययन गरिरहेको बताउनु भएको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्रै मनसून भित्रिएको आधिकारिक घोषणा गरिने पनि उहाँले बताउनु भएको छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो नै जेठ 16 मनसून नेपाल प्रवेश गरे पनि करिब 2 हप्ता पूर्वी भूभागमै बसेको थियो। नेपालमा मनसूनको अवधिमा झण्डै वर्षभरिको 80% वर्षा हुने बताइँदै आएको छ। फिफा विश्वकप फुटबलमा आयोजक समेत रहेको अमेरिकाले पनि विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोल अन्तरले हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गोल गर्न सफल भयो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको छ। विश्वकप फुटबलमा आज मध्यराति 1:15 कतार र स्विजरल्याण्ड, 5:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:15 हाइटी र स्कटल्याण्ड खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोविनासँग 1-1 गोलको बराबरी खेलेको छ। हस्तरीलाई साँझ 5 बजेको भेरी हाइलाइट सक्यो। अहिले साँझ 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: Extreme Energy Drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त.
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि.
2: हो,
3: त्यही गएर सूर्जन रोकाईलाई भेट.
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरे के हो कसो?
3: लटिपिराग फोन नम्बर 9820293948 9820293948.
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान.
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि.
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ.
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ. त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ.
4: ल ल, त्यसो भए आज त्यहीँ जाउँ. आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा.
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता. न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत. प्रोप्राइटर शिव रावत. सम्पर्क नम्बर 9760-71284 र 9749-60840.
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ.
6: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज.
7: प्यारौ देउका श्रोताउ, आज छन्चरवारा भावल्ट बन रविवार लैकन आउने त हुन्न बेलिका बाई गया धेउके भनिकन बाटो कुरी बसेका तमी सब सारा जिल्ला भित्त जिल्ला भएर देश भित्त देश भएर जहाँ जय ठाउँ जियारिकन रविवार हुनिकन बसिया छ तमी सब सारा देउता जसा मुन्सेकन नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 मेगाहर्जका भाइरबाटी बसेका हाम्रा भाइ विनोद संगम हौ नै हिमाल पहाड तर एकैसाथ गुन्जने सब सारा साराको मनसुने रेडियो भेरीका साथै पूर्ण खड्का हातै म तै हौ तम्रै हौ बोगट्टी कान छातर्फबाटी जद्दौ नमस्कार. कहिले हुनु हिउँ, कहिले लाग्दो हिउँ नकठै, कहिलेको बर्खा हो सम्झिका क्या सकिन्छ, सम्झिका क्या सकिने छ. जिन्दगी चर्खा हो, यसै छ अब घुम्ने चर्खा जस्तो यो जिन्दगानी. तपाईँ हामी सबै निकै हुनुपर्दो छ. कहिलेको बसाइहरू कहीँ छ, कहिलेको कहीँ छ, कहिलेको साल डाँडा, कहिलेको माल डाँडा भनेर जानुपर्दो छ. काम अन्नुपर्दो छ. सबैले आफ्नो काम अन्य श्रोताउ, माया अन्य हो तिमीले, हामी किन माया, हामीले तिमी किन माया हरेका छौ. सबै माया हरौँ, सबै हाँसौँ खेलौँ र रमाइलो भनिकन बसेका छौँ। सबै खुसी हुनुपर्दछ, सबै राम्रै हुनुपर्दछ। अब कैथिकिया भन्ने थियो क्या, अब जैथिके जे भने पनि राम्ररी बस, निकरिकन बस, खुसी भइकन बस, मन बुझाइकन बस भन्ने हो। यो कुरा तिमी पनि भन्दा छौ, हामी पनि भन्दा छौ, सबै भन्यौ, सबैले निको हरेलौ, सबै ठा राम्रै हो, सबैले निको हेरौँ भन्दा छौ। माया त बुझ्दा तिमी पनि छौ, साथ दिने सम्झिने तिमी सबैले हो, हामी सबैले हो। एकले अर्काकन साथ दिनुपर्दछ, एकले अर्काकन राम्रो भन्नुपर्दछ, यही हो पूर्व पश्चिम उत्तर दक्षिण जो जहाँ जैठोरबाट आया छौ तिमी सबैले आया, कुराकानी अराउँला, गाँठाको भाषा बोलाउँला। लौ त श्रोताउ 99594 टेलिफोन बाटाउनु, रविबार ल्याइकन त मेरो आउने रख कार्यक्रम रविबारको ढोका उगाड्दा छौ। असाध्यै निको देउडा भाका छ यो, यो देउडा दोरी गाएका छन् हाम्री साथी असाध्यै नौली पनि हुन्, गाउन पनि राम्री छन्। यो प्रभु भन्ने मान्छेले त तिमीले सुनेका छौ, पहिला पनि गाएका भूमिका भन्ने छन्, यिनको देउडा दोहोरी तम्रा मजा राख्दा छौ। चाँडै आउँदा फर्की, तिमी पनि आउँदा रह्यो है क्या।

सम्झिरहने बानी त खियारौं आज छ भोलि कहाँ जान्छ जीवन बग्ने पानी त खियारौं ध्यौक्या माया लाग्दो कठ दैन कहाँ जाउँ माया मानी सात कोही नै माया लाग्दो कहाँ जाउँ माया मानी अब यसै छ राउ क्या श्रोताउ तुमी हामी सबै निकै छौँ राम्रै छौँ निकरी बस्नु पर्दो राम्ररी बस्नु पर्दो छ सुनिकन बसिया छ नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 मेगाहर्जबाट रविवार कार्यक्रम तुमीले सुनिकन बसिया छौ हुन हिमाल पहाड तर एक सब गुन्दने सब सारा साराको मन छुने देउ क्या रेडियो मातृभूमि रेडियो भेरीबाट पनि हुनिकन बसिया छौ निका छौ माया अड्डा छौ सबैले भनेका छौ हामीले अब सबैले माया हार्नु पर्दछ सबैले सम्झनु पर्दछ यसै छ जिन्दगी तम्रो हाम्रो सबैको राम्रै हुनु पर्यो सबैको निकै हुनु पर्यो भन्ने हो सुख दुःख अरौंला हाँसौंला खेलौंला रमाइलो अरौंला कहिले कहिले भाग दुःख बढी कहिले कहिले भाग दुःख बढी कहिले तमी दुखी कहिले हामी दुखी छौं सबैथि राम्रै छ सबैको निकै छ अब यसै त छ सुख दुःख अरौंला सबैकन सम्झौंला माया अरौंला भनिकन आज हामी आया छौं सुनेवर बसेको तमी सबैकन सम्झिया छौं जिल्ला भित्र जिल्ला भएर देश भित्र देश भएर जहाँ जहीँ ठोरु न जे अरिकन बसिया भए बन आओ गाँठाको भाषा बोलौं तमी हामी सबैले सत्कार माया अब सबै नहर्ने अब यसै दशा देऊ क्या श्रोताउ सम्झने सबैले तुम्रो सम्झने हाम्रो सम्झने यो चलनै हो यो त माया हान्ने अब आफ्नो धर्म सबैले बिच्छन हुँदैन सबैले कुरोकानी बुझिरहनु पर्दछ सबैले निकरी सम्झनु पर्दछ राम्ररी हेर्नु पर्दछ यो कुरा बुझेका छौ बुझ्ने मान्छे सधैँभरि चाहिँदैछन् चाहिया मान्छे खोजेका पाइनेछन् चाहिँदैछन् त भन्नु छ ए कान्छा भनौँला अब यसै छ त्यही त सबैले कुरोकानी मिलाउनु पर्नेछ देउ केशोर त अब यसै छ कहिले घाम उकाला लाग्दा कहिल्यै छन् ओह्राला दुखारीका अभागीका कहिले आउलाई पाला त यसै छ राउ केशोर त बोल्ने मुख बोल्दिनौ न किन लाउँछौ ताला अब यसै छ कहिले तमी हामीले बोलेपछि पनि मै त कुरा हुनेछन् अब कोही नबोल्दिने भने देखाउन अचमारेका छन् कहिले बढी बोल्यो भनिकन देखाउन अचमारेका छन् त के हान्ने हो देउ केशोर त यसै छ अब अप्ठ्यारै त छ देउका स्वरू त सबै अप्ठ्यारो छ सबै राम्रै छ तपाईँ हामी सबैले राम्रै कुरा हार्नु पर्दछ निकै कुरा हार्नु पर्दछ कुरा सबैले हरौँ सबैले राम्रै हरौँ खुसी हौ मन बुझाउँ अब यसै त छ सबैले राम्रै हरौँ सबै खुसी हौ भन्ने हो तपाईँ हामी सबै छौँ तपाईँ हामी सबैले माया हारेका छौँ सबैले सम्झेका छौँ कहिले नापै कहिले मैथै अब यसै त छ ती हुने कुरा भइ पनि जानेछन् बुझ्ने कुरा त हामी सबैले बुझ्नु पनि पर्दछ अब केही भनिकन सक्दैनौ त सबै निकै छौ सबै राम्रै छौ माया हेर्नु पर्दछ त देउकै स्वर त सबै निकै हेर्नु पर्दछ सम्झनामा तमी छौ तम्रो याद आउन छ तमी बसेका छौ हामी पनि तमीकन सम्झिकन बसेका छौँ आउँ कुराकानी हरौँ भन्ने हो जिन्दगी सबैको निकै हो फलो फुलो भनिकन भनेका छौँ त के हरौँ रविवार कार्यक्रम के कसो लाग्दछ भने तमी सबैले सम्झनु पर्दछ सबैले माया हार्नु पर्दछ हामी पनि माया हार्दा हामी पनि सम्झना तम पनि माया हार्दा तम पनि सम्झना कुराकानी अद्दा अब यो ना कुराकानी त्यताका कुराकानी सबैका कुराकानी बुझेका छौ तमीले कुराकानी बुझ्ने मान्छे छौ तमी सम्झने मान्छे छौ त्यही भएको त माया लाग्दछ माया

लागेका कुरा कहिलेदेखि अब न्याउँदै यसै छ। अब आया 0995904 टेलिभेना बाटाउन आया रहिबार ल्याउँला दिउँला अब सबै यसै हरौँला। तपाईँ पनि सम्झने हामी पनि सम्झने सबैले सम्झना छौँ सबैले माया अद्दछौँ सबैले निको अद्दछौँ भन्ने कुरा हो। तपाईँले त्यो कुरा बुझेका छौ कुरा बुझ्ने मान्छेको मैथे भन्नु पनि हुँदैन मैथे भन्ने जान्ने मान्छे अब कुराकानी पनि अन्य हुँदैन त देउका श्रोता हुर्खे त दैलेख जै थोरबाट सुनिकन बसिया छ। अब हुर्खे त दैलेख मात्रै होइन संसारभरि सुन्न सकिँदछ पहिला आज छैन अब अहिले त नौलो चलन तपाईँ हामी सबैले कुराकानी बुझेका छौँ क्या हो कसो हो कसो हो देउका तपाईँ सबै खुसी हामी सबै खुसी खुसी खुसी छौँ। अब जो जै थोरबाट आउने हो बाँडौँ अब सबैले बाँड्नुपर्ने छ सबैले आप आफू भएको कुरा दिनुपर्नेछ आप आफूले सम्झनुपर्नेछ बुझ्नुपर्नेछ। अब यो कुरोकानी बिग्रिया छ देउका अस्तिदेखि फुरु पहिला पहिला फोन लाग्दैन क्या टेलिफोन लहर बिग्रन छ पछि जाने बेला चुहिरो धुइरो हुन छ एकखेरि पटाइ मारौँ थौ भाउ कोही मान्छे छन् भने फाइरहनु कुरोकानी मिलाउने रख बाटो खुदाँदै रख फर्की चाँडै आउँला कुराकानी हराउँला है क्या।

0: सदनीको अब पालो तम्रो छ आया कुराकानी गरौँला अब यसै छ श्रोताउ गाउँ घरको सबैको खबर राम्रै भयो भने सबै निकै भयो भने त हामी राम्रै हुनेछौँ कामाटोको भनेका छन् हाम्रो साथीले को आया छ अरे बखत दस हजुर
1: हेलो बोगटी जान्छौ सन्चै छौ के नै बाँकी छौ के
0: निकै छौ राम्रै छौ हामी उपेन्द्र खत्री बखत भन्ने मान्छे आया थियौ
1: क्या
0: त्यही भइकन त हामीले पनि थाहा पाऊ अब यसै छ आज पहिला श्रोता आयो असाध्यै निकै मान्छे आयो अब निकै अब माल पाइन भयो भनिकन बसेका छौँ निकै मान्छे आयो अरू क्या कस्तो छ बात खबर सुनाओ गाउँ घरतिरको
1: ठिकै छ भन्नु नि अब सुन्दै छन् कलाइन
0: निकै छ नि पनि हवाई राम्रै छ दैलेखा डाँडाउनु यसै छ देऊ क्या बरु काम बुझ्दो क्या कस्तो छ खेततिर पस्या कि नै अब रोपाई त हुरु हुन त असार पनि लाग्नु लाग्यो देऊ क्या
1: अब बिसी त राख्यो होइन अब रोपाई हरियो छैन तिहार नै पानी आउने न पानी आयो अलिअलि लटापुटा हुँदैन पानी आउँछ पानी नआए हुने नै रह्यो कि हाम्रो गाह्रो साँतिर पानी अब भएको नै भनौँ अब
0: लौ त निकै मान्छे आया छ राम्रो मान्छे आया छ अब तम्रो डाको सबैले सुनेका छन् एकछिन गाइदियो पन लौ लौ लौ लौ मिला हो क्या मेसो मेलो मिला हो म पनि यता कुरा मिलाउने रहन्छु
1: गाई

0: جان دیو سایت پر لوتے بوگت گن تھا تیرو ہے کیا
1: कई कई हुन मनका जन कहिले के नहुने त खियारो साई छोडी गइजाने कठै एक्लै म हेरुने यसै सराउ गेस्ट आएका छौ आज असाध्य निका मान्छे कति रामरी गायो अब एकखेरि सम्झ के बोली वचन दिने भए दे ल
0: बढीको कुरा धेरै धेरै मैतै धन्यवाद सम्झिएको छु भन्यो अनि तल्ला र खाउजीको पनि सम्झिएको बुझ्छौ मेरा बडा भाइ पनि त्यही छन् सम्झिएको भन्यो अनि म उपल्लो खत्री बखत सबै सबैको नै सम्झिएको छु अब छुट्टीमा पनि जद्दन नमस्कार साझा
1: लौ त जद्दो नमस्कार असाध्य निका मान्छे खुबै माया हरेका मान्छे सम्झिकन बसेका मान्छे आज आइकन बसेका छन् अब तिमीले पनि माया हरेका छौ तिमी पनि सम्झेका छौ तिमी हामी सबै निका छौ सबैले माया हरेका छौ सबैले सम्झेका छौ अब यसरीकन सम्झनु पर्दछ यसरीकन माया हर्नु पर्दछ पालो तम्रो पनि छ हाम्रो पनि छ अब कुराकानी हराउँला तिमी हामी सबैको माया छ सम्झना छ तिमीले कहाँबाट कक्का मान्छे पनि निकारी सम्झिकन माया हरिकन आएका छन् अरे ठहरे पख जद्दो हजुर
0: नमस्ते नमस्कार छ हजुर
1: जद्दो नमस्कार सधैँ निका मान्छे आज पनि कुराकानी हुनुभयो क्या कसो छ त दुल्लुतिर
0: ठिक छ आराम छौ आराम चाहन्छौ त्यताको चाहियो बरु
1: यहाँ पनि निकै छौ राम्रै छ यहाँ पनि निकै छ बरु कतिको छ त त्याउनु सबैको निकै छ क्या यताउता काम धन्दा चलेकै छ क्या
0: ए माला माल त्यहाँको माया मुलाकातले हजुर बरु काहीँ अचेल त भेटघाट पनि टाढा हुनुलाग यता आउनु नपाएर हो कि कसो हो
1: अब त्यसै त्यसै छ अब आउँला चलै सुनारी होला लौ त आज पनि अब जाने जाने बेला देऊ कि अब अघि के भएन कुडाकुडा भएन जाने जाने बेला यसै छ अब एकखेरि तम्रो डाका के अरे मुखबाट निकरी सुनिल्नु पढेर आऊ क्या
0: कतै न अब मुखबाट मौलिक भावना नै हो मुखैबाट हो भेटघाट नहुनु लागेर झल्का लाग्न लागे अब केयर्ने ती झल्का मेटाउनु काहीँ यस्तो आइजानु होला भेटिहाल्नु होला अब मुखबाट केयर्ने आज अलि परानीको सन्चो छ कि दुई बाई दुई चारवटा सर्जरा गरौँ कि यतैबाट कि एकल गरौँ केयरौँ
1: नै त्यही त जाने बेला भइगयो त्यही भइकन भनियो क्या अब अरू पनि झोका
0: जाने बेला भइगयो क्या
1: औ त त्यही भयो त यहाँ
0: ल त हुन्छ त कतार होइन काका काका यो कलाइ जान कतार होइन कतार होइन काका काका कलाइ जान कतार होइन कथै दिनमा बाडले जिउला राति आउँला छुइन राति आउँला छुइन दिनमा बाडले जिउला राति आउँला छुइन राति आउँला छुइन दिनमा बा गयाजी का नया बस्ता पत्थर कना धारा गयाजी का नया गयाजी का नया बासा तो छोड़ कनदारा गयाजी का नया

0: don't I know, girl?
1: Oh, my dear. Okay, sir, let's ask you now, Kiarniola, Mayana Telagi, let's ask you another reuni. At Fondaga, Nicholas, the Justice United States Unini. I was told that I was told that सम्पर्कमा अघि पछि आउनु भएका अनि रेडियो कार्यक्रमले यति माया गरेर आफ्नो संस्कृति लागि बढ्नु भएका हजुर प्रगति प्यार कान्छाबाई लगायत र अनि प्राविधिक रेडियो युनिटका परिवार र अनि आफन्त इष्टमित्र छरछिमेक साथी संगी उद्योगी व्यापारी कर्मचारी किसान सबैभन्दा ठूलो त गुरु दर्शन गुरु कृपाले सम्पूर्णको चाहिँ मन तन र अनि शिक्षा नै तेस्रो नेत्रको अग्रज्योति फैलियोस् पञ्चकोशी ज्वाला अग्निको कृपाले र अनि ज्वाला देवीको कृपाले संसारमा एकसाथमा सुनिरहनु भएका महानुभावहरूको मनोकामना पूर्ण होस् भन्दै दैलेख दिल्लु दिलकुश कटेजबाट दिलबहादुर अहिले बिदा दिनुहोस् न है फेरि भेटौँला नि प्यारो कार्यक्रम चलिरहोस् धन्यवाद हजुर बाई बाई छ
2: लौ त खेर यति निका मान्छे बोली वचन कति राम्रो भाका कति राम्रो अब देउडा दोरी खेल्नु भन्दा पनि यति निका मान्छे हात त कुराकानी भयो भने हामी सम्झौँला भनिकन हो अरू त के हेर्ने थियो देऊ क्या त स्वरो त यसै छ तमी हामी सबै निका छौँ सबैले राम्रै हेर्नु पर्दछ सम्झौँ माया हरौँ भन्ने हो हाँस खेल हन्ने माया हेर्ने तमीहरू हात तमी हामी सबैकन निकै हौ सबैकन राम्रै हौ खुसी हुनु पर्दछ राम्रै हेर्नु पर्दछ हाँसौँ खेलौँ रमाइलो हरौँ दुःख छ त सबैकन दुःख छ सबैकन अब यसै त छ अप्ठ्यारो तमीकन पनि छ अप्ठ्यारो हामीकन पनि छ कोही कहीँ न केही का दुःख कोही कहीँ न केही का दुःख कोही केही केही पिरले बसेका कोही मान्छे केही केही पिरले बसेका अब यसै त छ देवकेशहरू त सबैको दुःख छ सबै खङ्ग छ आफ्ना कुरा हुन् ती 0995 4300 टेलिफोनबाट न तमीहरू आया आएपछि कुराकानी हराउँला हाँसौँला खेलौँला रमाइलो हराउँला सबैका अब दुःख पीड़ा अब सुनिकन बसौँला आफ्ना खबर अरू थियो भनौँला अरूका खबर आफूति भनौँला अब यसै त छ रेशहरू त सबै निकै छौँ सबै राम्रै छौँ सबै निकै हुनुपर्दछ सबै खुसी हुनुपर्दछ सबै निकै हुनुपर्दछ कुराकानी अरौँला तमी हात तमी कुराकानी हामी हात अद्दछौँ हामी कुराकानी तमीहरू हात अद्दछौँ हाँसौँ खेलौँ रमाइलो हरौँ सबै हात अब कोही केही काहीँ भर पर्दा कोही केही काहीँ भर पर्दा थियो क्या कोही काहीँ केही हुनुहुन्छ कोही काहीँ केही हुनुहुन्छ तम्रो हाम्रो सबैको यसै त छ सबै सम्झने सबैले माया हान्ने सबैले सुख शान्ति दिने अब यसै त छ कहाँबाट कोही आइकन बसेका छन् कि आउँदैछन् अरे तौरोबाट हामीले कुरिकन बसिया छौँ अब हाम्रोबाट तमीले कुरिकन बसिया छौ माया मानेका छौ तमीले माया मान्ने मान्छे चाहिँदा छन् देऊ क्या हाम्रो माया तमी मान्ने तम्रो माया हामी मान्ने सबै हाँसौ खेलौँ रमाइलो हरौँ अब यसै छ अरू दोहोरो सबै ठाउँ माया लाउनु पर्दछ सबैले सम्झाउनु पर्दछ एकवटाले सम्झिकन मात्रै हुँदैन एका गाँठा राम्रो भइकन एका भाग मात्रै मैथ्य पढिकन हुँदैन सबैका भाग मैथ्य पढ्नु पर्दछ सबैले निकै हेर्नु पर्दछ यो कुरा बुझेका छौ बुझ्ने मान्छे तमी छौ कुरा बुझ्ने मान्छे हात अब मैथ्य भनिकन पनि हुँदैन मैथ्य भन्न पनि हकिँदैन तमी हामी सबै निकै छौँ सबै राम्रै छौँ यहाँसम्म पर्यानी राम्रै छ सधैँभरि राम्रै हो सधैँभरि निकै हो भनिकन बसेका छौँ त के हरौँ छेत्री कान्छाले पनि म पनि सुनिकन बसेका छु नौ मूल्यको मान्छे हौ अहिले भने पर हुर्खेतबाट भरत बस्ने हौ सब सारागन सम्झिया छौँ खुबै निको कार्यक्रम रविवार भनेका छन् लौ त मिकेर पनि सम्झिया छौँ अरू जो जय माध्यमबाट जय थौरोबाट जियारिकन हुनिकन बसिया छौ तमीहरू सबैकन सम्झिकन बसिया छौ सबैकन हाम्रो पनि माया छ तम्रो पनि माया छ सबैले माया अन्य त देऊ क्या सबैले सम्झने सबैले आफआफ्ना अब मनाउन जानेका कुरा आफूले बुझेका कुरा अन्य हो तमीले जानेका कुरा अरूले बुझेका हुँदैनन् गाँठाका भाषा बोल्ने अब नौला कुरा पनि हर्नु पर्यो नौला कुरा पनि जान्नु पर्यो नौला कुरा नजान्ने भन्ने होइन नौला कुरा नसिङ्ने भन्ने होइन त्यो नै पुरानो कुरा पनि आफ्नो गाँथाको भाषा भन्न बिच्छन हुँदैन, आफ्नो गाँथाको भाषा भन्न सम्झन हुँदैन। देउका श्रोताउ अब यसै छ, तपाईँ हामी सबैको निकै छ, सबैको राम्रै छ अहिलेसम्म। अब यसरी सधैँभरि राम्रै हो, सधैँभरि निकै हो भन्ने हो, तपाईँ पनि निका छौ, हामी पनि निका छौँ। अहिलेसम्म अब सधैँभरि निकै हुन पाइयो, सधैँभरि राम्रै हुन पायो। कोही मनका धनी कठै कोही धनका धनी, बाँच्न पढौ कठै दैनौ सधैँ तम्रै बनी। अब यसै छ, साथै तम्रै हात बसिकन सधैँ मनका कुरा अब राम्रै भइकन बस्नु पर्दछ। कहिले केही छ, कहिले केही छ, कहिले कसो छ, कहिले कसो छ, सबै राम्रै हुनुपर्दछ, सबै निकै हुनुपर्दछ भन्ने हो। खुसी अब कोही कहीँ मै त हुने, कोही कहीँ कम हुने, कोही कहीँ घर केही छ, कोही कहीँ घर केही छ, कोही ती भनी के हागिने छ, मनका कुरा यसै छन्। कहाँबाट को मान्छे आइकन बसेका छन् अरे कुराहरू पख दद हजुर को मान्छे आया यति एकखेरि बस्या फुडा हटाइर आया। अब यसो नहर त मेरो आऊ भन्ने कुराकानी होला, देऊ क्या सबै हात कुराकानी हराउला, सबैले निकै हराउला, राम्रै हराउला भन्ने हो। अब सम्झने माया त लाग्दछ तिमी किन, हाम्रो पनि माया लाग्दछ, तिम्रो पनि माया लाग्दछ, सबै सम्झौ, सबैले निकै हरौँ भन्ने हो। कोही कतै छन्, कोही कता छन्, सबैको निकै त छ देउका श्रोताउ। सबै सम्झौँ, सबै राम्रै हरौ, सबैले राम्रै हरौ, सबैले सम्झौ भने पुगिजानु छ। कोही कोही केही कम हुने, कोही कोही मैथ हुने, पालो तम्रो छ, अब तम्रा पालाउन तमी आउनु पर्दछ, तम्रा पालाउन अरू आयो भने हुँदैन, त्यो कुराकानी तिमीले बुझेका छौ। सबै कुराकानी बुझ्ने मान्छे चाहिँदछ, सबै साथ राम्रै हुनुपर्दछ, निकै हुनुपर्दछ भनेका छौँ हामीले, त्यो तिमीले पनि बुझेका छौ, हामीले पनि बुझेका छौँ। कुरा बुझ्ने मान्छे सबै साथ चाहिँदछ, कुरा बुझ्ने मान्छे सबै हात चाहिँदछ, चाहिए खोजिका पाइनेछ भने जान हो। अब चाहिएका नपाइए पनि मनका जान होइजाऊ भनिकन सोच्नुपर्दछ। तिमी हामी सबैले निकरी बसौँ, राम्ररी बसौँ, माया हरिकन बसौँ, खुसी भइकन बसौँ, तिमी पनि खुसी, हामी पनि खुसी, तिम्रो पनि निकै हो, हाम्रो पनि निकै होला, सबैले राम्रै अरे होला, सबैले निकै अरे होला भन्ने हो। खुसी लाग्दछ, मन बुझ्दछ, तिमी आऊ भने कुराकानी भयो भने गाँ ठाँको भाषा बोल्ला। अब यसरी नै कुराकानी, अब कहिले मैथ हुनु, कहिले नाप हुनु, कहिले केही कहीँ कहीँ भर पर्नु पर्दो, कहिले कहीँ कहाँ भर पर्नु पर्दो, यो कुरा त मेरो सबैले बुझेका छौ। अब कुराकानी सबैले बुझिदिने पनि कहाँ छन् देऊ क्या, यसरी बुझ्नु पर्दछ, सुनिकन बस्दा छौ, जिल्लाभित्र जिल्ला बाहिर, देशभित्र देश बाहिर, जो जो ठाउँ सुन्ना छौ, तपाईँ सबैकन सम्झेका छौ। त खियारौ बाँझो खे जोति नसक्ने साई जो दिने छैन, त खियारौ जति दुःख अरे पनि मनका जन भएन भने जन हो। अब यसै छ देउका श्रोता, तिमी हामी सबै निकै हुनुपर्दछ, सबै राम्रै हुनुपर्दछ, सम्झने सबै छौ, माया हान्ने सबै छौ, तिमी पनि निकै हुनुपर्दछ, राम्रै हुनुपर्दछ भन्ने हो। माया हारौ, तिमीले पनि माया हारेका छौ, हामीले पनि माया हारेका छौ, यसरी नै सम्झनु पर्दछ, यसरी माया हार्नु पर्दछ। त खियारौ कैका घर कैका घर केही थोक छैन, कोही खाली बसेका, त खियार हुन्थ्यो क्या, हामीले भने माया लाउन कम्मर कस्याका, कोही फूल पनि बास्ना दिन, कोही कोही साप झै डस्याका। अब यसै छ, कोही सम्झने, कोही बिच्छने, कोही केही हेर्ने, कोही केही हेर्ने, सबै अब यसै दछौ, तिमी हामी सबैले सम्झनु पर्दछ, सबैले राम्रै हेर्नु पर्दछ भन्ने हो। तिम्रो मन हाम्रो मन सबैको मनै हो, सबै खुसी भइकन बसेका छौँ, सबैले राम्रै हरेका छौँ, राम्रो पनि हेर्नु पर्दछ, सम्झनु पनि पर्दछ, निको हेर्नु पर्दछ। सुख दुःख अब यसै दछ देउका स्वरूप, माया हार्ने त्यो कुरा तिमीले पनि बुझेका छौ, हामीले पनि बुझेका छौँ, माया हारौँ सबैले, सबैकन सम्झौँ, सबैकन निको हरौँ। आज यति भोलि कहाँ हो सकिन जाने चोला, त खियारौ मान्छेको जीवन जिन्दगी त्यसै बगी जाने खोला, अब जिन्दगी बगी जाने खोलाइ जत हो मान्छेको। अब आज कहाँ छ, भोलि कहाँ जानु पर्दछ, आज खियार्यौं भोलि खियारिकन खानुपर्दछ, कहाँ जानुपर्ने खियारिकन खानुपर्ने, अब यसै त छ। तपाईँ सबैले कुराकानी बुझेका छौ, सबैले सम्झेका छौ, सम्झने मान्छे, कुराकानी बुझ्ने मान्छे अब यसै त हुन्। अब कहिले सबै मान्छे चाहिँदैछन्, कहिले कोही खोजिकन कहाँ पाइनेछन्, अब यसै त छ, सबैको निकै छ, सबैको राम्रै छ, सबैको सम्झेका छौ, त के हाल हुन्थ्यो क्या स्वरूप। अब छुट्टिकन जानुपर्ने बेला पनि पुरो भइगइरहेछ। तपाईँहरू हात कुराकानी आउँदै अरौँला, आउँदै सम्झौँला, आउँदै बुझौँला भनिकन भनेका त सही छौँ। अब कति हुने हो, कति हुने होइन, कति कुराकानी हुने हो, कति के हुने हो भन्ने कुरो त त्यो छ नै छ। अब तपाईँहरूले बुझेकै छौ, बुझ्ने मान्छे गर्न मैथ पनि बुझाउन सकिँदैन, जान्ने गर्न अब मैथ केही भनिकन सकिँदैन। सबै यसै छ, सबै राम्रै छ। लौ त अब छुट्टिकन जानुपर्ने बेला भइहाल्छ। अहिलेसम्म ज्या कुराकानी भए फोन नखोज्ने तिमी सबैको कुराकानी होइजाऊ, फोन अर्याका तिमी सबैको बन प्रगति होइजाऊ। यसरी माया सधैँभरि अद्दै राख, सबैले माया यसरीकन बाँड्दै राख, माया पाउँदै राख, सुनिकन बस्ने देऊ त जसा मान्छे तिमी सबै सबैकन। नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 MHz सुनिकन बस्यो हौ। हिमाल पहाड तराईकै साथ गुन्जने सब साराको मान्छे नै रेडियो हेरी पनि हुनिकन बस्ने तिमी सब सारा देऊ त जसा मान्छेकन। यसै माया सधैँभरि रहिजाऊ, इन्द्रे माया सधैँभरि अध्यै राखे भन्न है तिमी सब सारा साराकन सम्झनै। अहिलेसम्म साथ दिने हाम्रा साथी नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 MHz साथी विनोद संगम हौनै हिमाल पहाड तराईको साथ गुन्जने हवाईको मञ्चले रेडियो भेरीका साथै पूर्ण खड्का गर्नु पनि मैले सम्झिया छु। आज दुईजना हाते आया छ, दुई हात कुरा भए पनि असाध्य राम्रा भए। हाम्रा उपेन्द्र खत्री दुल्लुका, उपेन्द्र खत्री बखत दुल्लुका, दिलबहादुर खड्का, दिलखुस कटेश देताका दुई आए पनि खुबै राम्ररी गाए, निकरी गाए। अब यसरी गाइने मान्छे कोही लाज मान्न, कोही शरम मान्न, कोही मान्न, कोही कर मान्न, यसै छ। जे जसो भए पनि अक्का दिन त मेरो हवाई हात कुराकानी होइजाला भन्ने कामना आद्दै म छुट्टिकन जाँदो भए जद्दो निकै अरि बसे है क्या सबैजना।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाग्दा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, गर्ने
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
2: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती शुरू गरिहाल्छौ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सेसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिनपोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत,
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो।
0: काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकारले अनभिज्ञ।
1: असार शुरू हुनै लाग्दा गाउँघरमा रोपाईको चटारो, गुन्जिन थाले असारे भाका, कृषिमा जोड़ दिँदै लोकधुनको संरक्षण गर्न आग्रह।
2: कृषिलाई प्राथमिकता दिने हो भने असारे गाउनु नै पर्छ, दिन काट्ने बाटो नै हो, हाम्रो परम्परा चलेर आएको पनि हो, त्यो राज्यकै हात हुन्छ।
0: अमेरिका र इरान बीच शान्ति सम्झौताको अन्तिम तयारी भइरहेको पाकिस्तानी प्रधानमन्त्रीको दावी, लेबनानमा इजरायलको भीषण आक्रमण।
1: र राष्ट्रिय खुला महिला बास्केटबल असारको पहिलो हप्तादेखि हुने विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333-493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल प्रहरीले काभ्रेको नवबुद्ध नगरपालिका वडा नम्बर 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपाधीक्षक कमल थापाको संयोजकत्वमा 6 छानबिन समिति गठन गरेको हो। समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 प्रतिवेदन पेश गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। हिजो बनेपाबाट रोशी खारपा चोकतर्फ गुडिरहेको बस सड़कबाट झण्डै 300 तल खस्दा 8 यात्रुको ज्यान गएको थियो। दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुलेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रोशी गाउँपालिका 6 73 मेघबहादुर तामाङ, 55 राजु तामाङ र 75 इन्द्रबहादुर तामाङको ज्यान गएको छ। यस्तै रोशी 7 34 फूलमाया तामाङ र 60 माया तामाङ, रोशी 8 60 प्यारी माया तामाङ तथा दैलेख घर भई त्रिणेल दल गन भकुण्डेवेसीमा कार्यरत नेपाली सेनाका 30 अमलदार बम बहादुर भण्डारी र सिन्धुलीको घ्याङलेक गाउँपालिका 4 22 सुमी तामाङको पनि ज्यान गएको छ। दुर्घटनामा घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ।
1: डाङमा एक्सावेटरले फालेको बालुवामा पुरिएर 1 मजदूरको ज्यान गएको छ। देउखेरी कालाकाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गडवा गाउँपालिकाका 45 लालमणि यादवको एक्सावेटरले फालेको बालुवामा पुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गढ़वालले जनाएको छ। बिटुमेन तयार गर्ने ठाउँमा एक्सावेटर चालक अनिल कुमार थारूले बालुवा फालेका थिए। यस्तै हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थागडामा कर्णाली करिडोर माथिबाट खसेको ढुंगाले लागेर 1 किशोरीको ज्यान गएको छ। बिहान जंगलमा गाई बाख्रा चराउन गएको बेला ढुंगाले लागेर सर्केगाड गाउँपालिका 4 गैरी सायाकी 15 पवित्र साउदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो।
0: सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा रहेका एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जीएनजी अलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाडौँ उपत्यकाका 27 सुकुम्बासी बस्तीमा डोजर लगाइँदा 2,869 घरधुरी भत्किएका र 5,706 परिवारका 16,843 विस्थापित भएका तर सरकारसँग यो तथ्याङ्क नभएको बताउनुभयो। उहाँका अनुसार सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन्। विस्थापित मध्ये 2,606 परिवार मात्रै सुकुम्बासीका रूपमा दर्ता भएका छन् भने 3,100 परिवार दर्ता प्रक्रियाबाट बाहिरी छन्। उहाँका अनुसार सरकारले समय अगावै दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका हुन्। दर्ता भएका 10,424 मध्ये जम्मा 718 अर्थात 6% मात्रै होल्डिङ सेन्टरमा रहेका र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप छ। जेएनजी अलायन्सकी असुन्दा पौडेलले विस्थापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक संकट देखिएको बताउनुभयो। नेपाल महिला एकता समाजकी भगवती अधिकारीका अनुसार जीविकोपार्जनमा पनि गम्भीर असर देखिएको छ।
1: जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले देशमा स्थापित हुन खोजेका वैकल्पिक राजनैतिक शक्तिहरू विचार शून्य र तर्कहीन बन्दै गएको आरोप लगाउनु भएको छ। नयाँ शक्ति स्थापना दिवसको कार्यक्रममा बोल्दै उहाँले नयाँ पुस्तामा विचार र सिद्धान्त भन्दा सेलिब्रेटी प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढ़ेको टिप्पणी गर्नुभयो। उहाँले अहिलेको अवस्थालाई विचार शून्य युग भन्दै सामाजिक सञ्जालको गाली गलौज र तर्कहीन बहसले लोकतन्त्र कमजोर बनाइरहेको उहाँको तर्क छ। प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्तलाई सर्वसाधारणले अनावश्यक ठान्ने परिस्थिति दुखद भएको उहाँले बताउनुभयो। यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना दलहरू आफ्नै कमजोरीको कारण पतनको मार्गमा रहेको र नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको दावी गर्नुभयो। अर्थशास्त्रको रचनात्मक थुम्छ नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अत्यन्त आवश्यक रहेको छ। यस्तै नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अन्त्य आवश्यक रहेको उहाँको भनाइ छ। राष्ट्रपालले विज्ञान प्रविधि र मध्यम वर्गको भावना बुझेकोले सफलता पाएको तर वैचारिक धार दक्षिणपन्थी ढल्काईमा रहेको उहाँको टिप्पणी छ। पुराना शक्तिको विकल्पमा कम्तीमा दुई प्रमुख वैकल्पिक शक्ति एउटा राष्ट्रपा जस्तै दक्षिणपन्थी र अर्को प्रगतिशील मध्य वामपन्थी हुनुपर्ने उहाँको धारणा छ।
0: नेपालमा मनसून भित्रने औसत मिति आज अर्थात जून 13 हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपासमा छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून भित्रन भने ढिलाइ भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुरासैनीका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रेको आधिकारिक घोषणा गर्ने महाशाखाको तयारी छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 गते नै मनसून नेपाल प्रवेश गरेको थियो तर 15 दिन छिटो नेपालभित्रै पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि भनिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण छ। यसैबीच आज सुदूरपश्चिम र कर्णाली बाहेक सबै प्रदेशका केही ठाउँमा पानी परेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै दोलखाको जिरीमा 23 मिलिमिटर वर्षा मापन भएको छ।
1: काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा डुबान जोखिम भएका 128 ठाउँ पहिचान गरेको छ। यसबाट झण्डै 8,315 परिवार प्रभावित हुने महानगरको अनुमान छ। महानगरका विपद व्यवस्थापन प्रमुख अनिरूद्ध नेपालका अनुसार वड़ा नम्बर 14 सबैभन्दा बढ़ी जोखिममा छ। वड़ा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्। प्रभावितको संख्याका आधारमा वड़ा नम्बर 16 सबैभन्दा बढ़ी प्रभावित हुने देखिएको छ, जहाँ झण्डै 1600 परिवार जोखिममा छन्। महानगरले विपद पूर्व तयारी तथा प्रतिकारीय योजना तयार पारेको छ। यस अन्तर्गत 11 विभागलाई जिम्मेवारी तोकिएको छ। महानगरले विपदका बेला प्रयोग हुने 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालय पहिचान गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोलले पूर्वाधार र सरसफाई कार्य नियमित गर्न विपद व्यवस्थापन विभागलाई निर्देशन दिनुभएको छ। नदी तथा ढल सरसफाईका लागि दैनिकै 30 जनशक्ति परिचालन भइरहेको महानगरले जनाएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना।
3: यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो, काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, वैकल्पिक भनिएका शक्तिहरू विचार शून्य देखिएका जनमतका अध्यक्ष सिकी राउतको टिप्पणी, देशमा कम्तीमा 2 प्रमुख वैकल्पिक शक्ति चाहिने बाबुराम भट्टराईको भनाई, आज जुन 13 तारीख अर्थात नेपालमा मनसून भित्रने औसत मिति, अझै केही दिन लाग्ने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारले बढ़दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9.25 अर्ब रूपियाँ बराबरको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड़ 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न मदद गर्नेछ। परियोजना अन्तर्गत कोइला र जीवाश्म इन्धनबाट चल्ने बोइलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गरिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पूँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10% अनुदान दिइनेछ। बाँकी रकममा 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 1,10,000 टन हरित गृह ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झण्डै 60,000 श्रमिक र 1.80 करोड़ नागरिक लाभान्वित हुने अपेक्षा छ।
0: सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा 1 वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख छ। यस्तै वार्षिक कार्यक्रम अनुसार 66 केवी प्रसारण लाइन 7,048 सर्किट किलोमिटरबाट बढ़ाएर 7,808 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। यसैगरी 33 केवी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढ़ाएर 8,429 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। आउँदो आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने सरकारको लक्ष्य छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 99 मेगावाट विद्युत उत्पादन गर्ने क्षमता थप गर्ने कार्यक्रम रहेको छ। आउँदो आर्थिक वर्षमा 12 प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य छ।
1: जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईवीएफ विशेषज्ञ डाक्टर रश्मि सिरिसका अनुसार विश्वभर निसन्तानपनको दर बढ़दै गएको छ र यो प्रमुख कारण जलवायु परिवर्तन र वातावरणीय असन्तुलन रहेको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखिएको छ। बढ़दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिकको प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मेनोपज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी ल्याउने गरेको छ। विश्वमा हरेक 6 दम्पति मध्ये 1 निसन्तानपनबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीसले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्ने जोड़ दिनुभयो।
0: नवलप्रासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन सकेका छैनन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका वडा नम्बर 14 शहीद स्मृति अस्पताललाई 2081 सालमा उपलब्ध गराए आएको 1,20,00,000 रूपियाँ बराबरका 6 डायलासिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र संचालन संरचना नभएकोले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले बताउनुभयो। यसैबीच बुटवल मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलासिस मेसिन पनि प्रयोगविहीन छन्। रामग्राममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलासिस मेसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढ़ी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।
1: सगरमाथा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पा सहित नेपाल र चीनका गरी 53 सगरमाथा आरोही चीनमा सम्मानित हुनुभएको छ। 73 सगरमाथा दिवसका अवसरमा चीनमा रहेको नेपाली राजदूतावासले आयोजना गरेको नेपाल चीन सगरमाथा एडभेञ्चर फेस्टिभलमा आरोहीहरूलाई सम्मान गरेको नेपाली दूतावासले जनाएको छ। पूर्व उपसभामुख इन्दिरा राणा मगर र नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोशन खनालले 29 चिनिया र 24 नेपाली आरोहीलाई सम्मान पत्र प्रदान गर्नुभएको छ। नेपालमा पर्वतीय पर्यटनको प्रवर्धन तथा नेपाली र चिनिया पर्वतारोहण तथा पर्यटन व्यवसायीबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको चीनका लागि नेपालका कार्यवाहक राजदूत खनालले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको भर्ना खुल्यो।
10: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप

0: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
0: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 9840044631।
2: सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शाहबाजले शान्ति अहिलेसम्मकै नजिक आएको भन्दै सम्झौता हुने चरणमा पुग्ने बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अरागचीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ। तर यही बेला इजरायलले दक्षिणी लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि एकजनाको ज्यान गएको छ भने भौतिक संरचनामा ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ। आक्रमणका कारण दक्षिणी लेबनानको बिन्त जबेलमा कैयौं आवासीय घर र सरकारी भवनहरू ध्वस्त भएका छन्। इरानी संचार माध्यमहरूले नयाँ सम्झौता भएमा लेबनान सहित सबै मोर्चामा चलिरहेको युद्धको अन्त्य हुने बताएका छन्। तर इजरायलले लेबनानमा कब्जा गरेको भूमिबाट तत्काल पछि हट्ने आफ्नो कुनै योजना नरहेको बताएको छ। इजरायली सेनाले आज एक आदेश जारी गर्दै दक्षिणी लेबनानका 20 शहर र गाउँका बासिन्दाहरूलाई तत्काल घर छोडेर जहरानी नदीको उत्तरतर्फ जान चेतावनी दिएको छ।
3: भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पायलट सहित 5 ज्यान गएको छ। बिहान असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, पायलट फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र सिंह, अग्निवीर वायु खेमा राम कुवावत र अग्निवीर वायु दानिश आलमको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ। एकजना सह पायलट घाइते भएका छन्। भारतीय वायुसेवाले एक्समा लेख्दै N-32 विमान दुर्घटनामा परेको र 5 कर्मचारीको मृत्युमा संवेदना व्यक्त गरेको छ। विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा खसेपछि 2 भएर आगलागी पनि भएको थियो। भारतीय वायुसेनाका सेना र सामान ढुवानीमा प्रयोग गर्दै आएको विमान नियमित उडानको क्रममा दुर्घटनामा परेको हो।
2: नेपाल दर्पणमा अब खेल खबर। नेपाल बास्केटबल संघको आयोजनामा 10 राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार 1 हुने भएको छ। काठमाण्डुको किर्तिपुर कवर्ड हलमा हुने प्रतियोगितामा मफसलका 3 सहित 8 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। मफसलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल एसोसिएशन, कास्की सुनसरी बास्केटबल एसोसिएशन र लुम्बिनी प्रदेश रहेका छन्। बाँकी काठमाण्डु उपत्यका आईएएस नेपाल, लेट्स गो बास्केटबल एकाडेमी, ट्रेनिङ ग्राउण्ड, बुढा नीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन्। उपाधि विजेताले 50,000 तथा उपविजेताले 30,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। यो प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनौट गरी साभा महिला च्याम्पियनशीपमा सहभागी गराइने संघले जनाएको छ। लीग कम नकआउट ढाँचामा हुने प्रतियोगिताको फाइनल खेल असार 6 हुनेछ।
3: र फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदैछन्। बिहान 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को, 7 हाइटी र स्कटल्याण्ड तथा बिहान 10 अस्ट्रेलिया र टर्की खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोन भिनियासँग 1-1 गोलको बराबरी खेल्यो। आयोजक अमेरिकाले पाराग्वेलाई 4-1 गोलले हराएको छ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
2: आजको रंग दर्पण असारे भाकामा केन्द्रित छ।

0: ไม่ต้องมีทุนีบาทุนเดลัยหูนีตาวลามายากาเตรียาดีกว่าบังเซมวานียาไม่มันเซลัยดิวมายาเตรียวันกว่าเด็กกูมันเซเพลินกว่าท่าตาลัยดิวมายาเตรีย
1: गाउँघरमा असार लाग्नु अघि नै रोपाईको तयारी भइसक्छ। हलो जुवा र कोदालो मर्मत गरिन्छ। जेठमा राखेको ब्याडको हेरचाहमा किसान व्यस्त हुन्छन्। असार लाग्ने बित्तिकै त गाउँका पाटाहरू र बेसीका गराहरूमा रोपाईको रौनक छाउँछ। कोही हली बनेर गोरु धपाइरहेका हुन्छन्, कोही बाउसे बनेर आली र गरा सम्याउँछन्, कोही रोपाहा बनेर हरिया बिउका मुठाहरू हिलोमा रोप्दै अघि बढ्छन्। यसरी हेर्दा खेती जस्तो मात्र देखिए पनि यो चलन गाउँले समाजलाई एकै सूत्रमा बाँध्ने परमा प्रथाको सुन्दर नमूना पनि हो। आज कसैको खेतमा सबै मिलेर रोपेका छन् भने भोलि अर्काको पालो आउँछ। यसरी श्रम र पसिनाको साटासाथले गाउँमा आत्मीयताको नयाँ जरा गाड्छ।

भोलि जेठ मसान्त पर्सिदेखि असार लाग्दैछ। मनसून भित्रिने दिन पनि भरे भोलि हुँदैछ। गाउँठाउँमा पनि रोपाईको चटारोले छुन लागेको छ। जेठको टन्टलापुर घामले भतभती पोलेको यो धरती अब असारको पहिलो वर्षासँगै शीतल हुनेछ र शुरू हुनेछ नेपालीहरूको सबैभन्दा ठूलो कर्मको उत्सव अर्थात मानो रोपेर मुरी उब्जाउने रोपाई।

असारे दबदबे हिलोमा छुकुमा छुपु रोपिने रोपाईलाई विशेष ऊर्जावान बनाउने काम भने असारे भाकाले गर्छ। पानी परेर रुजेको शरीर, हिलोमा गाडिएका खुट्टा र कम्मर दुख्ने गरी निहुरिएर बिउ रोप्नुको थकाईलाई भुलाइदिने अचूक औषधि हो असारे गीत। गाउँघरमा अझै पनि असारे भाका उति नै मिठो स्वरमा गाइन्छ। असारे भाका गुन्जिरहँदा हिलो छापाछाप गर्ने र जिस्किने क्रम पनि हुन्छ। यस्तै लोक धुनको एउटै लयमा रोपाई गर्दा थकान कता जान्छ कथा।

दुःख सुख रोदन हाँसो माया प्रीतिका साथै सासु बुहारीका सम्बन्ध र परदेशीका श्रीमानको सम्झना यसका शब्द शब्दमा झल्किन्छन्। युवा युवतीहरू आफ्ना मनका कुरा गीतकै माध्यमबाट साटासाट गर्छन्। हिलोमा पसिना बगाउँदै गाइने यी गीतले प्रकृति र मानव बीचको अटुट सम्बन्धलाई झल्काउँछन्। रोपाईको दिन मध्याहतिर आइपुग्दा खेतको आलीमा बसेर खाजाका रूपमा खाइने दही चिउरा मकै भटमास अनि अचारको स्वादले रोपाईको रौनकतालाई अझ थपिदिन्छ।

0: आधुनिकताको विस्तार र प्रविधिको विकाससँगै हिजो आज गाउँघरमा हाते ट्र्याक्टर चल्न थालेका छन्। रोपाईका तौर तरिकाहरू फेरिँदैछन्। तैपनि असार महिनाले बोकेर ल्याउने त्यो पुरानो सम्झना, माटोको सुवास र असारे भाकाको गुञ्जन बिना नेपालीपन अधुरो जस्तै लाग्छ। हिजो आज शहरमा धान दिवस मनाएर हिलो छ्याप्ने फेसन चलिरहँदा गाउँका ती वास्तविक गराहरूमा गुञ्जने रैथाने असारे भाकाले भने हाम्रो पहिचान र संस्कृतिलाई बचाइराखेका छन्। त्यसैले सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्छ भन्नुहुन्छ वरिष्ठ असारे लोक गायक शिवनारायण जोशी।
1: एक दिन गाएर मैले फलान त असारे गायो भन्ने, त्यति छोडिदिने अनि राज्यले नै वास्ता नगर्ने, अरूहरूलाई प्राथमिकता दिने र कृषिलाई प्राथमिकता दिने हो भने असारे गाउनु नि पर्छ। दिन काटे बाटो नि हो, हाम्रो परम्परा चलेर आएको पनि हो, त्यो राज्यकै हात हुन्छ यो।
2: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो।
2: काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनभिज्ञ।
0: असार शुरू हुनै लाग्दा गाउँघरमा रोपाएको चटारो, गुन्जिन थाले असारे भाका, कृषिमा जोड़ दिँदै लोकधुनको संरक्षण गर्न आग्रह।
2: अमेरिका र इरान बीच शान्ति सम्झौताको अन्तिम तयारी भइरहेको पाकिस्तानी प्रधानमन्त्रीको दावी, लेबनानमा इजरायलको भीषण आक्रमण।
0: र राष्ट्रिय खुला महिला बास्केटबल असारको पहिलो हप्तादेखि हुने विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्त बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: Extreme energy drink.
1: साक्षर समाज सक्षम राष्ट्र आत्मनिर्भर जीवनको लागि रोजगारी र अवसरको लागि सामाजिक विकास र समृद्ध राष्ट्रको लागि लैंगिक जाति र क्षेत्रीय समानताका लागि अधिकार र कर्तव्य बोधका लागि स्वास्थ्य सम्बन्धी सचेतनाका लागि आर्थिक सशक्तिकरणका लागि त्यसैले शिक्षित बनाऊ प्रगतिको पथमा लम्कियौं।
2: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।

0: माथिबाट खसेको ढुङ्गा लागेर हुम्लामा किशोरीको मृत्यु, हुम्ला र बागडोगराको सीमा विवाद फेरि बल्झियो, सशस्त्रको टोली लामपाटा पुग्यो।
1: कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह तत्काल स्थापना गर्न कानून व्यवसायको माग, सरकारलाई 13 बुधे माग पत्र बुझाए।
0: यसपालि मनसून नेपाल भित्रिन ढिलाइ, अवस्था अध्ययन गरिरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई।
1: र फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वेमाथि 4-1 गोल अन्तरको जित।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। हुम्लाको सर्किघाट गाउँपालिकामा पर्ने थाङ्गडामा कर्णाली कैडोरमाथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ। सर्केघाट गाउँपालिका 4 गैरी सायाकी 15 वर्षीय पवित्र साउदको आज बिहान गाई गोरु चराउन जंगल गएका बेला ढुङ्गाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान करिब 10:30 बजे कैडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी न्याय परीक्षक शंकर पोखरेलले बताउनुभयो। घटनाको जानकारी प्रहरी चौकी सर्केघाटमा पुगेपछि प्रहरी हवलदार गोवर्धन परियारको नेतृत्वमा 4 सदस्यीय टोली घटनास्थलमा घटेको थियो। थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जंगबहादुर उसिंहको नेतृत्वमा अर्को प्रहरी टोली घटनास्थलतर्फ पठाएको प्रहरीले जनाएको छ। कर्णाली कैडोर आसपासमा भिरालो क्षेत्रमा वर्षेनी ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ। यस घटनाले पुनः सड़कमाथिका जोखिमयुक्त भीरहरूको व्यवस्थापन, नियमित अनुगमन तथा यात्रु र स्थानीय बासिन्दाको सुरक्षाका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता उल्याएको छ। स्थानीयले यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायको तत्काल ध्यान आकर्षण गराएका छन्।
0: सुर्खेतमा मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 बस्ने 21 वर्षीय सबिर बक्सको प्रहरी हिरासतमै मृत्यु भएको हो। उहाँ मोबाइल चोरीको मुद्दामा जेठ 27 गतेदेखि प्रहरी हिरासतमा रहेको बताइएको छ। हिजो हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई अपराह्न 4 बजे कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो। बिहान 5:30 बजे अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले बताउनुभयो। मृतकको शव परीक्षणका लागि बाँकेबाट फरेन्सिक डाक्टर आउने प्रक्रिया रहेको र त्यसपछि मात्र थप प्रक्रिया अघि बढ़ने डीएसपी बोहराको भनाइ छ। डीएसपी बोहराको सबिर यसअघि पनि पटक पटक चोरी मुद्दामा संलग्न रहेको र लागू औषध प्रयोगकर्ता समेत रहेको पाइएको बताउनु भएको छ। सबिरका आफन्तले भने घटनाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन्।
1: कर्णाली प्रदेशका कानून व्यवसायले कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृहको अभाव रहेकोले तत्काल स्थापना गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका छन्। उनीहरूले बालबालिकाले गरेको बाल विज्यायका कारण न्याय दिन र अनुसन्धान गर्न छुट्टै बाल अदालत र बाल इजलास कक्ष स्थापना हुनुपर्ने तथा बाल सुधार गृह पनि आवश्यक भए पनि हालसम्म स्थापना नभएको हुँदा त्यसको स्थापना गर्न कानून व्यवसायले प्रदेश सरकारलाई ज्ञाप मागपत्र बुझाएका छन्। बाल अधिकारका लागि साझा अभियान सीसीआर कर्णाली प्रदेशले आयोजना गरेको बाल अधिकार, बाल न्याय र कानूनी प्रक्रियाको बारेमा आयोजित कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव निधिराज न्यौपानेलाई 13 बुधे मागपत्र बुझाउँदै बाल अदालत, बाल इजलास कक्ष र बाल सुधार गृह स्थापनाको माग गरेको हो। मागपत्रमा कर्णाली प्रदेश सरकारको बालबालिका सम्बन्धी ऐन अविलम्ब पारित गर्नका लागि आवश्यक पहल गर्नुपर्ने, कर्णाली प्रदेशमा बाल सुधार गृहको अभावका कारण बालबालिकालाई अन्य प्रदेशमा पठाउनु पर्ने बाध्यता रहेको हुँदा प्रदेशमै बाल सुधार गृह स्थापना गर्न आवश्यक पहल गर्नुपर्ने र जिल्ला प्रहरी कार्यालयहरूमा बाल निगरानी कक्षको अभाव भएकाले बाल मैत्री बाल निगरानी कक्ष स्थापना गर्नुपर्ने माग गरिएको छ। यसैगरी बालबालिकासँग सम्बन्धित मुद्दाहरूको सुनवाई तथा फैसला र कार्यान्वयन प्रक्रियालाई छिटो, प्रभावकारी र बाल मैत्री बढ़ाउन सरोकारवाला निकायलाई बीच आवश्यक पहल गर्नुपर्ने, कानूनी विवादमा परेका बालबालिकालाई आवश्यक अवस्था बाहेक अभिभावकको जिम्मामा दिन सकिने व्यवस्थालाई प्राथमिकता दिन बाल सुधार गृहमा पठाउने प्रवृत्तिलाई न्यूनीकरण गर्नुपर्ने, बाल इजलास संचालनका क्रममा समाजसेवी र बाल मदन मनोविज्ञानको सहभागिता सुनिश्चित गर्नुपर्ने, बाल न्याय सम्पादनका सम्पूर्ण चरणहरूमा बाल मैत्री सुनवाई, गोपनीयता संरक्षण तथा बाल बालिकाको सर्वोत्तम हित सुनिश्चित हुने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग पनि मागपत्रमा उल्लेख गरिएको छ।
0: यस्तै कानूनी सचेतनाको अभाव न्यूनीकरण गर्न प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेटमा कानूनी साक्षरता तथा जनचेतनामूलक कार्यक्रमहरू समावेश गरी कार्यान्वयन गर्नुपर्ने कर्णाली प्रदेशका अधिकांश अदालतहरूमा वैधानिक कानून व्यवसायहरूका लागि छुट्टै कार्यकक्षको व्यवस्था नभएकाले सबै अदालतहरूमा आवश्यक फर्निचर कम्प्युटर इन्टरनेट तथा अन्य उपकरणसहित कार्यकक्ष व्यवस्थापन गर्नुपर्ने कानूनी सहायता करार कर्मचारी र वैधानिक कानून व्यवसायहरूको पारिश्रमिक विद्यमान असमानता हटाई न्यायोचित तथा समान पारिश्रमिक सुनिश्चित गर्नुपर्ने कानूनको विवादमा परेका बालबालिकालाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन एकद्वार संकट व्यवस्थापन केन्द्र लगायत सम्बन्धित निकायबाट समयमै सूचना तथा समन्वय हुने संस्थागत व्यवस्था हुनुपर्ने लगायतका माग पनि यो अवसरमा राखिएको छ। मागपत्रबारे मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालयका कानून सचिव निधिराज नेउपानेले प्रदेश सरकारले प्रदेश सरकारको आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको र आगामी दिनमा पनि काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सामाजिक विकास मन्त्रालय मार्फत बालबालिकाहरूको अधिकार न्यायमा पहुँच लगायतका क्षेत्रमा पनि वर्षेनी काम गरिरहेको जानकारी दिनुभयो। उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले संविधानमा उल्लेखित भए पनि काठमाडौँ बाहेक बाल अदालत र बाल इजलासको कक्ष छुट्टै स्थापना हुन नसकेको हुँदा कानून व्यवसाय तथा सरकारवालाहरूले यसका पक्षमा प्रभावकारी पैरवी गर्न सुझाव दिनुभयो। सबै बाल अधिकारको सर्वोत्तम हितको पक्षमा ध्यान दिई उनीहरू र उनीहरूका अभिभावकहरूलाई न्यायमा पहुँच बढ़ाउनु पर्ने उहाँको भनाइ छ। कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमालले अन्य प्रदेशले निर्माण गरिसकेको बाल अधिकार ऐनमा कुनै नयाँपन नभएको हुँदा कर्णाली प्रदेश सरकारले ऐनमा नयाँपनको खोजी गरिरहेको बताउनु भएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। उसलाई भनिएको छोटो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सिमिने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
4: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
5: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-585-160 र 98-481-5699।
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
5: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
8: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
9: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: सबैको मन सुने
10: रेडियो भेरी FM।
0: तपाई अहिले सबैको मन सुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले माथिबाट खसेको ढुङ्गा लागेर हुम्लामा किशोरीको मृत्यु, हुम्ला र बाजुराको सीमा विवाद फेरि बल्झियो, सशस्त्रको टोली लामपाटा पुग्यो, कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह तत्काल स्थापना गर्न कानून व्यवसायहरूको माग, सरकारलाई 13 बुधे मागपत्र पेश लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। लोपन्मुख राउटे समुदायको संरक्षण व्यवस्थापन र मूल प्रवाहीकरणका लागि कर्णाली प्रदेश सरकारले राउटे मूल प्रवाहीकरण नीति 2083 स्वीकृत गरेको छ। प्रदेश मन्त्री परिषदको बैठक र नीति पारित गर्दै राउटे समुदायको अस्तित्व, पहिचान, जीवनशैली र अधिकार संरक्षणका लागि विशेष कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो। नीति अनुसार अब राउटे बस्तीमा अनधिकृत रूपमा प्रवेश तथा बाह्य हस्तक्षेप नियन्त्रण गरिनेछ। समुदायलाई मदिराजन्य बनाउन, खुवाउन र बिक्री वितरण गर्ने कार्यमा रोक लगाइने भएको छ। राउटे समुदायका लागि अस्थायी आवास, आधारभूत शिक्षा, स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत रूपमा संचालन गरिने भएको छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार राउटे समुदायको जीवन रक्षाका लागि राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय मानवाधिकार आयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक लगायतका संस्थाहरूले गरेका सिफारिशका आधारमा नीति तयार गरिएको हो। राउटे समुदायको पहिचान र मौलिकता जोगाउँदै उनीहरूको मानवाधिकार सुनिश्चित गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। कर्णाली प्रदेशसभामा सामाजिक विकास समितिका सभापति पूर्ण बहादुर विशेले राउटे समुदायको जातीय पहिचान, संस्कृति र परम्परागत जीवनशैली संरक्षणसँगै उनीहरूको जीवनस्तर सुधार गर्न विशेष नीति आवश्यक रहेको बताउनु भएको छ। उहाँले राउटेहरू बसाई सर्ने सुर्खेत र दैलेखका प्रमुख क्षेत्रहरूमा उनीहरूको संस्कृतिसँग मेल खाने संरचना निर्माण तथा लक्षित कार्यक्रम संचालन गर्ने तयारी गरिएको बताउनुभयो। नीतिले राउटे समुदायको आर्थिक सामाजिक सांस्कृतिक तथा राजनैतिक अधिकारको संरक्षणलाई प्राथमिकता दिएको छ। राहतका वितरणका नाममा समुदायको वास्तविक आवश्यकता भन्दा दाताको इच्छा अनुसार कार्यक्रम संचालन हुने प्रवृत्ति रोक्न पनि नीति केन्द्रित गरिने भएको छ। नीति अनुसार सुर्खेत दैलेख दाजुकोट सल्यान लगायतका राउटे समुदाय बसोबास गर्ने जिल्लामा उनीहरूको इच्छा अनुसार अस्थायी आवास निर्माण गरिने भएको छ।
0: बाजुरा र हुम्लाको सीमा विवाद नटुंगिएपछि त्यो क्षेत्रमा सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ। गत जेठ 27 गते लामपाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली आज सम्बन्धित स्थानमा पुगेको हो। त्यो स्थानमा अब अस्थायी सुरक्षा बेस स्थापना गरिने भएको छ। अस्थायी सुरक्षा बेसमा खटिएका टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय समेत प्रधान कार्यालयबाट हुनेछ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली त्यही ठाउँमा खटिएको हो। केही दिन यता त्यो क्षेत्रमा सीमा विवाद चर्किएको थियो। हिजो शुक्रबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले दुई जिल्लाको सीमास्थित बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा नेपाल प्रहरी र सशस्त्रको केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय गरेको थियो।
1: नेपालमा मनसून भित्रिने औषध मिति आज अर्थात जून 13 तारीक भए पनि यस वर्षको मनसून भित्रिन केही ढिलाइ भएको छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून भित्रिन बाँकी रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। मौसमविद सरोज पुडासेनीले महाशाखाले मनसून भित्रिने अवस्थाबारे अध्ययन गरिरहेको बताउनुभयो। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको आधिकारिक घोषणा हुने उहाँको भनाइ छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 मनसून नेपाल प्रवेश गरे पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरकै 80% वर्षा हुने गर्दछ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। आज कोशी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना भने रहेको छ भने बाँकी पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
11: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
12: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
13: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
12: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
13: भर्ना खुल्यो
14: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
14: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-59960 र 97-678-84-566।
15: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
13: यदि छन् भने वीरेन्द्रनगर 3 एरी चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन, यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
0: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
0: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नसा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
1: हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
1: तपाईँले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक छोरी प्रसंग अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। दाङको काली काला काटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गर्दै गर्दा बालुवाले पुग्दा एकजना मजदूरको ज्यान गएको छ। गढवा गाउँपालिका 2 45 वर्षीय लालबडी यादवको मृत्यु भएको जिल्ला प्रहरीकारले दाङका सूचना अधिकारी हेम बहादुर केसीले बताउनुभयो। अलकत्रा बनाउने प्लान्टमा काम गर्दा यादव जेसीबी चालकले बालुवा खनाउँदा गम्भीर घाइते भएका उहाँको उपचारका लागि अस्पताल लगिएको बेला ज्यान गएको हो। डीएसपी डाक्टर केसीले इलाका प्रहरी कार्यालय गढवाको टोलीले तत्काल उद्धार गरी उपचारका लागि लम्बे अस्पताल पुर्याए पनि बचाउन नसकिएको बताउनु भएको छ।
2: दाङमा अवैध रूपमा ल्याइएको सुन सहित 2 पक्राउ परेका छन्। राजापुर गाउँपालिका 7 सुनपतरी नाका बस्ने 40 वर्षीय रूपलाल गिरी र रूकुम बाफीकोट गाउँपालिका 6 22 वर्षीय दिलीप परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट 214.5 ग्राम तौल सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीले जनाएको छ। प्रहरीले गिरीले भारतबाट सुन नेपाल ल्याएको र परियार खरिद गर्ने व्यक्ति रहेको पाइएको जनाएको छ। यसको हालको बजार मूल्य करिब 52,74,000 रूपियाँ बराबर रहेको अनुमान गरिएको छ।
1: वर्षे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको अभावले समस्यामा परेका छन्। धानको ब्याड राख्ने र मकै बालीमा मल हाल्ने समय भइसक्दा पनि पर्याप्त मल उपलब्ध नभएको किसानको गुनासो रहेको छ। वर्षे धान खेतीका लागि ब्याड राखेर रोपाईको तयारीमा जुटेका घोराई महानगरपालिका 1 पन्तटोल निवासी नवराज पन्तले आवश्यक मल पाउन नसकेको बताउनुभयो।
2: बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्रमा चितुवा नियन्त्रणमा लिइएको छ। गुलदिया नगरपालिका वडा नम्बर 2 कृष्णसार संरक्षण क्षेत्रभित्र रहेको बस्ती नजिकबाट चितुवा नियन्त्रणमा लिइएको हो। कृष्णसार गौशाला र स्थानीय बस्तीमा चितुवाले आतंक मचाएपछि कृष्णसार संरक्षण क्षेत्र कार्यालयले चितुवा नियन्त्रणमा लिएको हो।
1: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। भारतीय यात्रु वायु सेनाको AN-32 परिवहन विमान उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीले बताएका छन्। आसामको राजधानी दिसपुरबाट लगभग 298 किलोमिटर उत्तर पूर्वमा रहेको जोरहाट जिल्लाको IAF स्टेशनमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको जनाएको छ। अहिलेसम्म दुर्घटनामा कसैको ज्यान गएको पुष्टि भएको छैन। दुर्घटनापछि वरिष्ठ आईएएफ अधिकारी र उद्धार अधिकारीहरूले समन्वयमा घटनास्थलमा उद्धार गरेर आगो नियन्त्रणमा लिएको छ।
2: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। विश्वकप फुटबलमा आज राति 4 खेल हुँदैछन्। फिफा विश्वकप फुटबलमा 4 खेल हुन लागेका हुन्। बिहान 12:45 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को, 7:15 हाइटी र स्कटल्याण्ड तथा बिहान 10:15 अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा आयोजक क्यानाडाले वेस्टियन एण्ड हर्जो भिनासँग 1-1 गोलको बराबरी खेलेको छ। यस्तै आयोजक अमेरिकाले भने विजय शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीलाई पारा गिबललाई 4-1 हराएको हो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजय शुरूआत गरेको हो।
1: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएलसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
2: भीरबाट खसेको ढुङ्गा लागेर हुम्लामा किशोरीको मृत्यु। हुम्ला र बाजुराको सीमा विवाद फेरि बल्झियो। सशस्त्रको टोली लामपाटा पुग्यो।
1: कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह तत्काल स्थापना गर्न कानून व्यवसायको माग। सरकारलाई 13 बुधे माग पत्र पेश।
2: यसपालि मनसून नेपाल भित्रिन ढिलाइ। अवस्था अध्ययन भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई।
1: र फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजय शुरूआत। पाराग्वेमाथि 4-1 गोलन्तरको जीत।
2: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
4: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as VST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
8: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी ₹230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
7: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
8: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
9: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
8: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
7: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858 40719 र 9858 51715।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ, बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
7: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858-54899 र 9769-044-43।
10: यही असार 6 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
10: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 9855-13-956।
12: मेरो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
13: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
12: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
13: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
12: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
13: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
12: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
13: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
12: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
13: लटिपिराग फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
14: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
15: सबैको मान सुने
16: रेडियो भेरी एफएम।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा

0: दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछड़िएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-6-78-84-566
2: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
0: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
0: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
0: हजुर यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535 फोनबाट पनि नाम टिपाउन सकिन्छ तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्
0: सूचना
2: विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ
0: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत
3: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सबैको मन सुने
2: रेडियो भेरी FM।
3: मूल्य समायोजनको बहस पुनः शुरू। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार। औद्योगिक क्षेत्रको भाड़ा 700% बढ़ाएको उद्योगीको आरोप। माग पूरा नभए उद्योग बन्दको चेतावनी।
4: सरकारले हामी छुन्छौ कारवाही गर्छौ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानूनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
3: कांग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद गर्न शीर्ष नेताहरूलाई उपसभापति शर्माको आग्रह। एमाले पुनर्गठन अभियानमा प्रदेश स्तरबाट सुझाव संकलन शुरू।
5: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो यो।
3: र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड, भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: कृत्रिम बुद्धिमत्ता AI को प्रयोग तीव्र रूपमा बढ़दै जाँदा यसले जीवनलाई सहज बनाएको छ, तर साथसाथै गोपनीयता, रोजगारी र गलत सूचना जस्ता चुनौती पनि बढ़िरहेका छन्। डीप फेक र साइबर अपराध जस्ता जोखिमले समाजमा नयाँ समस्या थपेका छन्। त्यसैले AI को जिम्मेवार र सुरक्षित प्रयोगका लागि स्पष्ट कानूनी तथा नैतिक नियमन आवश्यक छ। प्रविधिको विकाससँगै मानव हितलाई प्राथमिकतामा राख्दै सन्तुलित नीति निर्माण आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
6: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा, मासु, दूध, दही लगायत खाद्य तथा दुग्ध जन्य पदार्थ खुला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै वधशालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्डाई र खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्ता गतिविधि नगर्न निर्देशन दिएको जनाएको छ। CIM कुरा गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले सूचनाको अभिज्ञा गर्दै खुल्ला, असुरक्षित वा अस्वस्थकर ढंगले खाद्य सामग्री ओसार पसार गरेको पाइएमा आवश्यक अनुगमन गरी प्रचलित कानून बमोजिम जरिवाना वस्तु जफत तथा अन्य कानूनी कार्यवाही गरिने चेतावनी दिनुभयो।
7: नागरिकहरूको व्यापक जनगुनासो पनि थियो यो विषयमा। वधशालादेखि अब जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवानी गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्य त्यो झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। यसले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमनमा पनि गएका थियौँ। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।
6: नगरपालिकाले अब यस्ता सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा सफा, सुरक्षित, चुहावट नहुने र पूर्ण रूपमा ढाकिएको कन्टेनर वा उपयुक्त प्याकेजिङ प्रयोग गर्नुपर्ने जनाएको छ। काभ्रे प्लान्चोको नवबुद्ध नगरपालिकामा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरीले 6 सदस्यीय छानबिन समिति गठन गरेको छ। बनिपाबाट रोशीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई करिब 300 मिटर तल खस्दा 8 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 16 जना घाइते भएका छन्। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबै 8 जनाको पहिचान खुलिसकेको छ र थप घटनाबारे अनुसन्धान जारी रहेको छ। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रको भाडा 700% बढ़ाइएको भन्दै सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष एजाज अलामले भाडा वृद्धि र बक्यौता रकम तिर्न दिएको 7 दिने सूचनाले देशभरका करिब 700 उद्योग संकटमा पर्ने र हजारौं श्रमिकको रोजगारी जोखिममा पर्ने बताउनुभयो। उद्योगहरूका अनुसार भाडा वृद्धि सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उद्योगहरूको नाम सार्वजनिक गर्दै रकम असुल्न खोजिरहेको छ। महासंघले दुवै पक्षले दायर गरेको पुनरावलोकनका मुद्दा फिर्ता लिएर अदालतको पुरानो फैसला कार्यान्वयन गर्न आग्रह गरेको छ। माग अनुसार नभए देशभरका उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको सीआईएनसँग कुरा गर्दै इजाज आलमले भन्नुभयो।
4: हामीले पहिलाको 30,000 छौँ, पछिको भाडा हामी तिर्न तयार छौँ, त्यो अनुरूपले जाउँ। तर उहाँहरूको भनाइ के भने 75,000 बढेको भाडा तिर्नुहोस् भन्नुहुन्छ। अब सर्वोच्चले गरिसकेको फैसला पनि नमान्ने हो भने कानूनी राज्यमा के मान्ने त? त्यसले गर्दा कानूनको विज्ञहरूको भनाइ अनुसार अन्तिम फैसला आइसकेपछि त्यसलाई यदि तपाईँले अथवा कसैले पनि चित्त नबुझेर फेरि पनि पुनरावलोकनको लागि गए तापनि त्यो निर्णय तत्काललाई मानेर जानुपर्ने हुन्छ र पछि यदि अर्को निर्णय आयो भने त्यसलाई पनि फेरि मान्नुपर्ने हुन्छ भनाइयो। हामीले त्यति मात्र अहिले भनिरहेका छौँ। र अर्को पाटो औद्योगिक क्षेत्रको व्यवस्थापनको भाडाको पैसा बाँकी हो, सरकारको कुनै कर अथवा अन्य भ्याटको कुनै पैसा बाँकी होइन। र सरकारले हामी छुन्छौँ कार्यवाही गर्छौँ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानूनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
6: नेपालमा 11 वर्षदेखि रोकिएका औषधिको मूल्य समायोजन फेरि चर्चामा आएको छ। औषधि उत्पादकहरूले उत्पादन लागत, कच्चा पदार्थ, ढुवानी खर्च र डलर विनिमय दर बढेकाले मूल्य पुनरावलोकन आवश्यक भएको बताएका छन्। उपभोक्ताहरूले भने मूल्य वृद्धिले उपचार खर्च बढ्ने चिन्ता व्यक्त गरेको छ। नेपालमा औषधिको मूल्य निर्धारण र नियमनको जिम्मेवारी औषधि व्यवस्था विभाग अन्तर्गत रहेको छ। विज्ञहरूको सुझाव अनुसार औषधिको मूल्य प्रत्येक 2 वर्षमा पुनरावलोकन गर्नुपर्ने, छुट्टै मूल्य निर्धारण षड्यन्त्र बनाउनुपर्ने र अत्यावश्यक औषधिमा विशेष मूल्य नियन्त्रण लागू गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद आवश्यक रहेको भन्दै 5 शीर्ष नेतालाई ध्यान आकर्षण पत्र पठाउनु भएको छ। शर्माले शीर्ष नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला र शशांक कोइरालालाई सम्बोधन गर्दै आफूले अघि सारेको 7 बजे प्रस्तावमाथि छलफल गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार जेठ 16 गते प्रस्तुत गरिएको प्रस्तावमाथि हालसम्म कुनै औपचारिक छलफल नभएको भन्दै चाँडै बैठक आयोजना गरी संवाद अघि बढ़ाउनु पर्ने आवश्यकता रहेको छ। शर्माले पार्टीभित्रको मतभेद समाधानको लोकतान्त्रिक उपाय भेटघाट संवाद र सहमति भएको उल्लेख गर्दै आवेगभन्दा माथि उठेर प्रस्तावको अध्ययन र छलफल गर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको हो। कांग्रेसभित्र आन्तरिक एकता र संवादलाई बलियो बनाउन उनले सकारात्मक जवाबको अपेक्षा गरेको बताएका छन्। नेकपा एमाले पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन अभियान शुरू गरेको छ। पार्टीका अनुसार प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै संगठनलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा 15-सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले आज बागमती प्रदेशबाट सुझाव संकलन अभियान शुरू गरेको छ। आगामी असार महिनाभर विभिन्न प्रदेशमा भेला आयोजना गरी केन्द्रीय प्रदेश र जिल्ला तहका नेताहरूबाट सुझाव लिइने नेता भानुभक्त ढकालले सीआईएन बताउनुभयो।
5: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी, राय, परामर्श सुन्नलाई हो। यो प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म, प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा, जनसंगठनको सम्पर्कको, त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं।
6: कार्यदलले जनसंगठन विभाग प्रमुख तथा पार्टीका विभिन्न निकायसँग पनि छलफल गरी सुझाव संकलन गर्ने जनाएको छ। संकलित सुझावका आधारमा पार्टी पुनर्गठन र रूपान्तरणका योजना तयार गरिने एमाले जनाएको छ। कर्णाली करिडोर अन्तर्गतको बाजुरा धुलाचौर सड़क खण्ड 3 दिनपछि सञ्चालनमा आएको छ। हुम्ला र बाजुराका बासिन्दा बीच रानीसेन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति 10 बजेदेखि सड़क अवरूद्ध गरेको थियो। सड़क बन्द भएपछि हुम्लाबाट बाहिरिने र भित्रिने बस, ट्रक लगायत साना सवारी साधन गरी झण्डै 80 वटा गाड़ी बीच बाटोमै रोकिएका थिए भने झण्डै 300 यात्रु अलपत्र परेका थिए। जिल्लाको स्थानीय प्रशासनको सक्रियतामा सड़क खुलाइएको बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले जानकारी दिनुभयो। आज बिहान 8 बजेदेखि सड़क खुलेको हो। सड़क असार 2 गतेसम्मको लागि खुलाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले सीआईएनसँग बताउनुभयो।
8: 3 र 5 गते घटना घटेपछिको दोषीहरूलाई चाहिँ पक्राउ गर्नुपर्छ भन्ने उहाँहरूको माग थियो। त्यो अनि हालसम्म पनि पक्राउ नपरेको हुनाले चाहिँ त्यो पक्राउ गर्न दबाव दिनको लागि भनेर उहाँहरूले त्यहाँका स्थानीय बासिन्दाहरूले जुन धुलाचौर हिमाली गाउँपालिका स्थानीय बासिन्दाहरूले बन्द गरेका थिए सड़क मार्ग कर्णाली करिडोर। अनि अब हुन त पक्राउ त अहिलेसम्म भइसकेका छैन, तर उहाँहरूले चाहिँ अब हामीले पनि उहाँलाई बारम्बार यो यसरी राष्ट्रिय राजमार्ग यसो बन्द गर्न मिल्दैन भन्ने खालको कुराहरू गरेर राजेन्द्रसँग छलफल गरेर अनि यसलाई हटाउन धेरै आग्रह गर्यौं, धेरै अनुरोध गर्यौं, पहल गर्यौं, राजेन्द्र साहब दलका विद्यासँग बैठकमा छलफल गर्यौं। अनि अहिले चाहिँ उहाँहरूले त्यहाँका जस्तै अब हुम्लाका बासिन्दा त्यही बाटो हिँड्ने अनि अब दैनिक जनजीवन असर परेको अनि त्यसपछिबाट चाहिँ मानवीय संवेदनशीलतालाई ख्याल गर्दै अब 2 गतेसम्मको लागि चाहिँ अहिले खुल्ला गरेका छौ।
6: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 छनौट अन्तर्गत आज राति र भोलि बिहान 2 रोमाञ्चक खेल हुँदैछन्। समूह बी अन्तर्गत कतार र स्विजरल्याण्ड बीचको खेल नेपाली समय अनुसार राति 1:15 बजे शुरू हुनेछ। दुवै टोली जित निकाल्दै समूहमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्। यस्तै समूह सी अन्तर्गत फुटबलको महाशक्ति मानिएको ब्राजिल र मोरक्को बीचको प्रतिस्पर्धा भोलि बिहान 1:45 बजे हुनेछ।
9: सन्तोषी रावल।
10: दाङमा अपाङ्गता भएका महिला अचार बनाउँदै व्यवसाय तर्फ उन्मुख।
11: के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
10: तालिमले सिप आत्मविश्वास र रोजगारीको अवसर दिँदै रिपोर्ट सँगै युवाको रोजाई बन्दै सुगम संगीत तर कलाकारको जीविका कति सुरक्षित, विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
14: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
10: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालमा अपाङ्गता भएका व्यक्तिहरूमध्ये महिलाहरू अझै पनि शिक्षा, रोजगारी र आर्थिक अवसरबाट तुलनात्मक रूपमा बढ़ी वञ्चित हुने गरेका छन्। यस्तै चुनौतीबीच दाङको घोराहीमा सञ्चालन भइरहेको अचार बनाउने तालिमले अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर बन्ने नयाँ सम्भावना देखाएको छ।
16: कोराही उपमहानगरपालिका चौधकी 35 वर्षीय सुमन चौधरी शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ। दैनिक जीवनका धेरै चुनौतीका बीच उहाँ अहिले कोराही 15 स्थित अमृत टोलमा सञ्चालन भइरहेको 15 दिने अचार बनाउने तालिममा सहभागी हुनुभएको छ। सिप सिकेर आफ्नै खुट्टामा उभिने अवसर पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
17: अचार बनाउने तालिम भन्दाखेरि अब हामी घरमा त बनाउँछौ हुन त, तर यहाँ आउँदाखेरि म अलि छुट्टै
11: किसिमको अनुभव पाए भनौँ होइन, अनि कसरी बनाउनु पर्ने रहेछ, कतिजनाको सहभागी हुनुपर्छ, के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
16: कोराही 15 केही 27 वर्षीय कृष्णा केसीका अनुसार तालिमले अचार बनाउने विधि, सरसफाई, गुणस्तर कायम गर्ने तरिका तथा बजार व्यवस्थापन बारे जानकारी दिएको छ। सिप सँगै व्यवसाय सञ्चालनको आधार सिक्न पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
18: बाहिर देख्नेले यसले के गरी खान सक्छ र भन्ने एउटा त्यो देख्ने व्यक्तिलाई भन्दा हामी भोग्नेले चाहिँ यो गरेर खान सक्छौ है भन्ने वातावरण एउटा मिलाइदिनु भएको छ। साङ्गालाई त एउटा तालिम दिँदा पछि सिकलाई धेरै गाह्रो हुन्छ। यो समयमा हाम्रो सुशीला म्यामले लगनशीलता लिएर आफ्नो सिकाइलाई, आफ्नो शिक्षालाई हामीलाई दिनु भएको छ।
16: तालिमको अर्को विशेषता भनेको समावेशी सहभागिता हो। बोल्न र सुन्न नसक्ने महिलाहरूले पनि दोभाषीको सहयोग र प्रत्यक्ष अभ्यास मार्फत अचार बनाउने सिप सिकिरहेका छन्। कोराही 17 की सीता कुमारी चौधरी अवसर पाई अपाङ्गता भएका व्यक्तिले पनि सफल व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुहुन्छ।
19: घर बनाउनु र म्यामले सिकाइदिएकोमा धेरै फरक छ, राम्रो सकिन्छ। अब एक्लै त होइन, अब साथीहरू सबै एक्लै त सम्भव, पछि एक्लै पनि गर्न सकेला। सरकारले त अब हामी व्यवसाय गर्दाखेरि बिक्री पनि गरिदिन पर्यो, सहयोग पनि गर्न पर्यो। अब हामीसँग त अब धेरै पैसा पनि त हुँदैन नि त।
16: तालिमका प्रशिक्षक सुशीला थापाका अनुसार सहभागीहरू निकै सक्रिय र उत्साहित छन्। अपाङ्गता भएका महिलालाई आय आर्जनसँग जोड्न सकिए उनीहरूको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको विश्वास छ।
20: अपाङ्गता भएका व्यक्तिहरूले पनि सिक्न पाउनु भएको छ, मैले सिकाउन पाए खुसी लागेको छ। उहाँहरूलाई चाहिँ साथ सपोर्ट हजुरहरूको सबैबाट सबै पछिले चाहिँ गरिदिनु होला र गरिदिनु पनि पर्छ भन्ने चाहिँ मेरो पनि सोच विचार चाहिँ रहेको छ। उहाँहरूले पनि यतिसम्म जिज्ञासा राख्नु गर्नु भनेको धेरै राम्रो।
16: विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजनामा तथा अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङको समन्वयमा सञ्चालन भइरहेको तालिममा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको छ। अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनालले अपाङ्गता भएका महिलालाई राहत होइन सिप र उत्पादनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।
21: अपाङ्गता भएका महिला दिदी बहिनीहरू पछाडि परेको हुनाले सिप सिकौं आत्मनिर्भर बनाऊ भन्ने मूल नाराका साथ हामी अगाडि बढ्नेछौ भनेर एउटा हामीले सिप सिकेर ओरेर भोलि यही सिपलाई प्रयोगमा ल्यायौं भनेर भनेपछि भोलि रोजी रोटी यहीबाट नै हुन्छ, कतिपय कुराहरू अचार बनाउन त थाहा छ हामीलाई भनेर भन्ने कुरामा यो अचारको तालिम ल्याइसके पछाडि हो अचार भन्ने कुरो यस्तरी बन्दो रहेछ भन्ने सिक्नु भएको छ उहाँहरूले।
16: नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सहभागिता अझै न्यून रहेको अवस्थामा तालिमले उनीहरूलाई सिप आत्मविश्वास र रोजगारीको अवसर प्रदान गरिरहेका छन्। तर सिप सिकाएर मात्र पर्याप्त हुँदैन, उत्पादन बजारीकरण सहुलियत ऋण तथा व्यवसाय विस्तारका कार्यक्रमसँग जोड्न सके यस्ता प्रयास अझ प्रभावकारी बन्न सक्ने सहभागीहरू बताउँछन्। सुशीला ओली, सीआईएन रेडियो मध्यपश्चिम दाङ।
10: साझा खबरमा अब बाँकी खबर। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67 करोड़ 1 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50 करोड़ बजेट विनियोजन गरिएको छ। ग्वार्को 7 बाटो एकान्तकुना फ्लाइ ओभरका लागि 12 करोड़ 66 लाख छुट्याइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3 करोड़ 77 लाख 80 हजार बजेट छुट्याइएको छ। मन्त्रालयले टोखा सहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11 लाख 48 हजार बजेट विनियोजन गरेको छ। यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1 लाख 90 हजार बजेट छुट्याइएको छ। यस्तै सुर्खेतको भेरी नदीको वर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5 लाख 60 हजार बजेट विनियोजन गरिएको छ। दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18 लाख 90 हजार विनियोजन गरिएको छ भने हात्तीसार बवई सुरुङ मार्गका लागि 7 लाख 56 हजार छुट्याइएको छ।
3: आउने हप्ता देशका पहाड़ी र तराई भेगमा हल्का गर्मी बढ़ने सम्भावना रहेको मौसमविदले बताएका छन्। आउँदो बुधबार र बिहिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढ़ेर तातो दिन हुने सम्भावना समेत रहेको मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार कोशी प्रदेशमा बिहिबार समय केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ। तराईको हकमा मधेस बागमती र गण्डकी प्रदेशमा मंगलबारभित्र थोरै ठाउँमा तथा बुधबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो। यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार थोरै ठाउँमा तथा आइतबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। युवाको मन जित्दै नेपाली सुगम संगीत

0: धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले।
1: स्रष्टा र गायक आत्मनिर्भर बन्ने बाटोमा विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब अनिवार्य विशेष। नेपाली सुगम संगीतप्रति युवा पुस्ताको आकर्षण तीव्र रूपमा बढ़दै गएको छ। आधुनिक प्रविधि, सामाजिक सञ्जाल र नयाँ पुस्ताका स्रष्टाहरूको आगमनले सुगम संगीतलाई नयाँ उचाइमा पुर्याएको छ। प्रेम, समाज र जीवनका यथार्थ भावनालाई सरल शैलीमा प्रस्तुत गर्ने भएकाले युवाहरू यस विधातर्फ बढ़ी आकर्षित भएका छन्। तर गायक र स्रष्टालाई आत्मनिर्भर बनाउन सकेको छ? साथी सन्तोष गन्धर्वले गायिका बुनु श्रेष्ठसँग यसै विषयमा कुराकानी गर्नुभएको छ।

0: 2054 सालमा रेडियो नेपालमा यहाँले गीत गाउनु भयो, यही गीत चाहिँ है शुभारम्भ यहाँको चाहिँ लोकगीतबाट भयो, तर अहिले चाहिँ यहाँको जडा चाहिँ ठ्याक्कै फरक छ। अहिले आधुनिक गीतमा अलिक बढी चाहिँ तपाईँको आवाज सुन्न पाइन्छ। यहाँले अहिले पछिल्लो समय यहाँको सोसियल मिडियामा हेर्यो भने पनि यहाँले आधुनिक गीतमा अलिक बढी चाहिँ आफ्नो आवाज दिएको पाइन्छ होइन। पछिल्लो समय चाहिँ यहाँले जुन धार समाइरहनु भएको छ आधुनिक गीतको होइन, कसरी आयो यो?
1: जब त्यो रेडियो नेपालको स्टेजबाट प्रोग्राममा गाइसकेर ओरले त्यो बेलामा मलाई यति धेरै गाउनको लागि अफर आएको थियो। नर्मल्ली मैले त्यो बेलामा 50-60 लोक दोहोरी गीतहरू गाएको छु, मलाई अहिले सम्झनामा पनि छैन यति धेरै गाएको छु कि गीतहरू। त्यसपछि चाहिँ यतिमै सीमित हुनु हुँदैन, अलिकति फराकिलो हुनुपर्छ होइन, नलेज भनेको सबै कुराको लिनुपर्छ भनेर ट्राई गरेको थिएँ कि मैले। अनि त्यसपछि सेकेन्ड चाहिँ मैले जिन्दगी सागर बीच भन्ने गाएँ कि, त्यो चाहिँ फेरि बिल्कुलै फरक, यता त्यो रातो माटो लोक भयो अनि जिन्दगी सागर बीच भन्ने त्यो बेलामा धेरै चर्चित गीत पनि हो, मेरो फर्स्ट आधुनिक फर्स्ट गीत हो त्यो। अनि त्यसपछि थिएन मेरो कोही भने हाम्रो गोपालिन्दन सरको पनि गाएँ मैले, र त्यो गीत अलिकति रिलिज चाहिँ भएको छैन, अहिले आएर अलिकति त्यसमा समस्याहरू भइराखेको छ, सायद पछि त्यो मिल्यो भने मेरो भोइसमा पनि म रिलिज गर्छु होला। त्यो गाउनु अगाडि, लोकगीत गाउनु अगाडि चाहिँ लोकगीतहरू खासै सुन्दिनँ थिएँ कि म, प्रायः अब गजलहरू नै सुन्थे, अनि जस्तै अरुणा लामा दिजुको, गोपालिन्दन सरको भयो, अनि मनपर्ने अब नारायण गोपाल सरको त भइ नै हाल्यो होइन, अरुण थापा दाईको मेरो फेभरेट सिङ्गरहरू हुनुहुन्थ्यो, उहाँहरूको गीतहरू धेरै सुन्ने, धेरै आउँथ्यो पनि कि गाउनलाई, कहीँ साथीभाइ बस्दाखेरि लगाउन भन्दाखेरि फ्याटक गाउने पनि। त्यो हिसाबले मलाई जिन्दगी सागर बीच गाउन त्यस्तो कुनै गाह्रो नै भएन, जति बरु त्यो लोकदोहोरीमा मैले मेहनत गर्नु पर्यो, मलाई अलिकति त्यो भाकाहरू टिप्न गाह्रो भयो, त्यो आधुनिकमा त्यस्तो गाह्रो भयो।
0: कसो भन्दाखेरि अहिले चल्छ कि चल्दैन, या दर्शक श्रोताहरूले मन पराइदिनुहुन्छ कि पराइदिनुहुन्न भन्ने खालको एउटा मनमा त्रास बढ्दै जाँदा यहाँले त्यो गीत रेकर्ड गर्नुभयो होइन, त्यस पछाडिको प्रतिक्रिया सुनाउन कस्तो भयो?
1: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो। अनि सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो के धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले पनि।
0: सुनाउनु त्यो गीत, पहिलो गीत चाहिँ।

0: एकदमै धेरै मञ्चले आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौन?
1: सर्जकहरूको गीतहरू त अनगिन्ती छन् धेरै। फ्याट भन्नुपर्दाखेरि मलाई हाम्रो अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ। कहिलेकाहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ क्या त्यो गीतले।
0: सुन्न सक्छौ हामी?
1: हुन्छ हुन्छ, सानो टुक्रा हुन्छ।

बोनु श्रेष्ठ भनेर चिनिएको मेरो आफ्नै शब्द रचना र हाम्रो स्वर्गीय सुनिल बरदेवा दाईको कम्पोजमा एउटा गीत सुनाउनु मन लाग्छ।

काभ्रे बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। बाजुरा धुलाचोर सड़क खण्ड तीन दिनपछि संचालनमा आएको छ। रेसुङ्गामा खुल्ला रूपमा माछा मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कार्यवाही हुने भएको छ। एघार वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू भएको छ। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार औद्योगिक क्षेत्रको भाड़ा 700% बढ़ाएको उद्योगीको आरोप छ। माग पूरा नभए उद्योगको बन्दको चेतावनी दिइएको छ। र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड र भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
4: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: ल टिपी राख फोन नम्बर 9820293948 9820293948।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9980 44631।
5: रेडियो भेरी एफएम

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: खुशीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
2: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
3: के तपाईँमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
1: यदि छन् भने वीरेन्द्रनगर 3 एल चोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही असार 6 गते पहिलो शनिबारका दिन, यही जेठ 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ। सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858-40519 र 9858-51715।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ? या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ? कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ? या त मदिरा चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ? यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा। हजुर, यही असार 6 गते पहिलो शनिबार सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ। सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 9862841-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
5: रेडियो भेरी एफएम

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-551-560 र 98-481-5499।

0: Patagonia.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकादो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584072 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: लामो समयदेखि नाक, कान, घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
0: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक, कान, घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
3: सूचना।
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
7: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
7: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
8: रेडियो भेरी एफएम।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227। बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्र नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: यही असार 6 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
6: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ। एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: कार्यक्रम आजको संवादबाट केशव ढकालको नमस्कार। कार्यक्रममा हामी विभिन्न समसामयिक विषयमा छलफल गर्दै समस्याको समाधान खोज्दै निकास निकाल्ने प्रयत्न गर्दछौ। आजको कार्यक्रममा हामीले नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीज्यूलाई स्टुडियोमा निम्त्याएका छौ। खास गरी नेपालमा शिक्षकहरूले बेहोर्नु परेको समस्या, सामुदायिक विद्यालयको गुणस्तर बढ़ाउन गर्नुपर्ने प्रयास र यसमा रहेका चुनौती अनि समसामयिक राजनैतिक विषयमा आजको छलफल केन्द्रित रहनेछ। सर, स्वागत छ यहाँलाई आजको संवादमा।
1: धन्यवाद सर, नमस्कार सर। नमस्कार,
0: आराम हुनुहुन्छ?
1: आराम सर।
0: अहिले चाहिँ कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरनगरमा हुनुहुन्छ यहाँ विशेष काम।
1: हाम्रो यो संगठन विगत केही महिना अगाडि माघको 24 गते हामीले यो देशमा रहेका तीनवटा शैक्षिक संगठनहरूको बीचमा हामीले एकता गरेका थियौं। एकीकृत दक्षिण नेपाल शिक्षक संगठन नेपाल अनि प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनको बीचमा हामीले एकता गरेका थियौं। त्यो एकता प्रदेश स्तरसम्म र तलसम्म पुर्याउनको लागि हामीले हिजो हाम्रो संगठनको एकता प्रदेशको एकता सम्मेलन थियो। त्यो एकता सम्मेलनमा शिक्षक कर्मचारी साथीहरूसँग साक्षात्कार गर्नको लागि म सुर्खेत आएको थिएँ।
0: खास गरी भर्खरै बजेट आएको छ,
1: हजुर,
0: होइन, अहिलेको बजेटलाई एउटा शिक्षक नेताको हिसाबले, एउटा सामुदायिक विद्यालयको शिक्षकको हिसाबले, खास गरी शिक्षा क्षेत्रमा सरकारले छुट्याएको बजेटलाई यहाँले कसरी लिनुभएको छ?
1: अब मैले विषयवस्तुलाई नेगेटिभ ढंगले शुरू त गर्दिन, होइन, यो बजेटमा केही राम्रा विषयवस्तुहरू पनि छन्, होइन, केही नवप्रवणात्मक टाइपका, होइन, अब खोज अनुसन्धानका विषयवस्तुहरूमा केही अब नयाँ विषयवस्तुहरू त्यो छ। तर यसले फेरि समग्र रूपमा चाहिँ जुन ढंगले पहिला के अरे राष्ट्रिय स्वतन्त्र पार्टीले के अरे सबैभन्दा बढी बजेट शिक्षामा विनियोजन गर्छौं भनेर एउटा प्रतिबद्धता व्यक्त गरेको र अरू सबै शिक्षक कर्मचारीहरू भन्दा एक रूपियाँ बढी वेतन चाहिँ शिक्षकहरूलाई हामी दिन्छौं भनेर राष्ट्रपतिका सभापतिले पनि भनिसक्नु भएको थियो। त्यो आधारमा हजारौं लाखौं शिक्षकहरूले राष्ट्रपा पार्टीलाई मतदान गरेर दुई तिहाईको स्थितिमा पुर्याउनेमा एउटा अंग बौद्धिक वर्गहरू पनि हो भन्ने लाग्छ। तर बजेटको बजेट हेर्दाखेरि विगत वर्षको भन्दा यस वर्षको बजेट अझै घटेको हामीले पायौं, होइन, बजेटको भोलम ठूलो भए तापनि प्रतिशतको आधारमा बजेट घटेको छ। घटेको बजेटले के अरे थप गुणस्तर आउँछ भन्नेमा त झन् प्रश्न चिन्ह त लागिहाल्यो, होइन, र अहिले फेरि केही प्रश्नहरू केही विषयवस्तुहरू अलिक अनुत्तरित टाइपका पनि छन्, होइन, अलिकति भाषा शैलीहरू करेस्मेटिक र मनोविज्ञानलाई छुने टाइपको त देखिन्छ। तर सार र गहिराईमा गएर हेर्दाखेरि ती भाषाहरू ती के अरे भाषाहरूले तल व्यवहारमा चाहिँ त्यसले परिणत गर्न सक्छ त भन्दा त्यो सक्ला जस्तो चाहिँ हामीले अनुभूति गरेका छैनौं। बाल विकास विद्यालय कर्मचारी लामो समयदेखि पीड़ित हुनुहुन्छ, जस्तै बाल विकासका शिक्षकहरू 36,000 हुनुहुन्छ, विद्यालय कर्मचारीहरू झन्डै 32,000 हुनुहुन्छ। त्यो ठूलो संख्यामा हो, उहाँहरू विगत वर्षौंदेखि उहाँहरूले चाहिँ श्रमेन अनुसारको तलब भत्ता पनि पाउनु भएको छैन। विगतको सरकारहरूले केही त गर्न खोजेकै थिए, तर पनि फेरि पूर्ण त त्यो थिएन। र अहिलेको सरकार आफ्नो मेजोरिटीको सरकार भइसकेपछि आफ्नो प्रतिबद्धता त कार्यान्वयन गर्न सक्थ्यो यसले, तर पनि फेरि अहिलेको बजेटले त्यो बाल विकास र विद्यालय कर्मचारीलाई कतै पनि छोएको जस्तो हामीले अनुभूति गरेका छैनौं। अर्को जुन योगदानमा आधारित कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता भनेर पनि भनिएको छ, त्यो पनि अलिक अस्पष्ट टाइपको छ, किनभने प्रोत्साहनको कार्यविधि नै बनेको छैन। न्यायिक क्षेत्र प्रधानमन्त्रीको कार्यालयहरूमा केही वर्ष अगाडिदेखि त्यो लागू त भएको छ प्रोत्साहन भत्ता, होइन, तर शिक्षक कर्मचारीहरू अथवा अरू अन्य क्षेत्रका कर्मचारीहरूमा चाहिँ त्यो लागू भएको छैन र कस्तो कार्यविधि बन्छ भन्ने प्रश्न विषयले पनि त्यहाँ हुन्छ। त्यो भएको कारणले गर्दा फेरि विगतको अनुभव हेर्दा स्थायी कर्मचारीहरूलाई मात्रै प्रोत्साहन भत्तामा जोडेको देखिन्छ, तर शिक्षा क्षेत्रमा फेरि के छ त भन्दाखेरि स्थायी शिक्षकहरू त 1,10,000 हुनुहुन्छ, होइन, तर अस्थायी शिक्षकहरू झन्डै यो प्राविधिक धार अनि फेरि शिक्षण सिकाइ अनुदान पारदर्शिक के अरे कोटाहरू अनि राहत साबिक उच्च माभि सबै जोड्दा फेरि झन्डै 1.5 लाख भन्दा पनि बढी हुनुहुन्छ, यसले ठूलो क्षेत्र प्रभाव पार्छ। त्यो भएकाले गर्दा फेरि यो अन्योलता पनि छ, फेरि क्लियर अब यो त्यो भएकाले गर्दा फेरि कार्यविधि नबन्दासम्म यसमा पनि केही अन्योलताहरू हामीले देखेका छौं। अहिले विद्यार्थीहरूमा ठूलो ड्रप आउट भएको छ, होइन, तपाईँ हामीले देखिरहेछौँ नि ड्रप आउट, कक्षा छोड्ने दर बढेको छ, तर यो दिवा खाजा कार्यक्रमले चाहिँ कक्षा के अरे छोड्ने दरमा केही कमी आएको थियो। पछिल्लो चरणमा चाहिँ विद्यार्थीहरू स्कूलमा आउने कक्षा कोठामा आउने दर बढेको थियो, तर अहिले फेरि यो सरकारले चाहिँ मलाई लाग्छ कि त्यो के अरे दिवा खाजाको विषयमा केही बोलेको पनि छैन। पहिलाका बजेट अब हामीले भन्न त भनेका छौं, अब गुणस्तरीय शिक्षाका विषयहरू आईसीटी अन्तर्राष्ट्रिय चाहिँ होइन के अरे लेभलमा को शिक्षा पुर्याउने भनेर ग्लोबल एजुकेसन ट्रेन्ड के अरे इक्विभ्यालेन्ट बनाउने भनेर पनि हामीले त भनेका छौं, तर पनि अहिले हेर्दाखेरि पछिल्लो चरणमा स्कूल म्यापिङ भनेर 1 अर्ब त छुट्याइएको छ, तर स्कूल म्यापिङ भइसकेपछि होइन त्यसको व्यवस्थापन कसरी गर्ने त, होइन, अब त्यसको व्यवस्थापन कसरी गर्ने त्यसको लागि कुनै बजेट पनि छुट्याएको छैन। अर्को फेरि यो विद्यार्थीहरू सामुदायिक विद्यालयमा अत्याधिक बढ्या छ, होइन, त्यो बढेको छ, पछिल्लो चरणमा अझ बढी सदरमुकाम र शहरहरूको विद्यालय सामुदायिक विद्यालयमा विद्यार्थी बढेको छ, त्यहाँ विद्यार्थीले कक्षा कोठा पाउँदैन, होइन, अहिले पनि चितवनको नारायण नमुना उच्च मावि के अरे मावि अनि काठमाडौँको विश्व निकेतनहरू भयो ज्ञानोदय माविहरू भए, होइन, त्यस्तो विद्यालयहरूमा त्यहाँ विद्यार्थीले भर्ना पाउँदैन, होइन, र अहिले पछिल्लो चरणमा अझ सामुदायिक काठमाडौँका सामुदायिक विद्यालयहरूमा सबै विद्यालयहरूमा विद्यार्थीले भर्ना पाउँदैन। त्यो भएको कारणले गर्दा फेरि त्यस्ता विद्यालयहरूमा चाहिँ शिक्षकको अभावै छ, होइन, त्यसको विषयमा पनि खासै बोलेको देखिँदैन त्यहाँनिर, होइन, र अहिले फेरि अब सामुदायिक विद्यालयको व्यवस्थापन नभइकन फेरि अहिले निजी विद्यालयहरूमा जाने विद्यार्थीहरूलाई 3% शैक्षिक शुल्क कर भनेर पनि भनिया छ, होइन, अब त्यो एउटा त्यसले पनि अभिभावकको ढाड त भाँच्ने नै होला। र फेरि अर्को के पनि छ भने अब अहिले आइतबार र शनिबार दुई दिन त बिदा छ, होइन, शनिबार र आइतबार बिदा छ, आइतबार त सामुदायिक अस्पतालहरू खुल्दैन, बन्दै हुन्छ, निजी अस्पतालमै पब्लिकहरू त जानु पर्यो, राज्यले त आइतबार बिरामी नहो भन्न त मिलेन फेरि, अनि अभिभावकहरू विद्यार्थीहरू कहाँ जान्छन् त भन्दा फेरि प्राइभेट हस्पिटलमै जान बाध्य हुन्छ, त्यो सरकारको नीतिले पनि जान बाध्य हुन्छ, त्यसमा पनि तिन अब स्वास्थ्य सेवा जस्तो संवेदनशील विषयवस्तुमा पनि 3% कर भनिया छ, त्यति मात्र नभइकन विद्यार्थीहरू त गरिब नै हुन्छन् फेरि।
2: त्यसमै समग्र एउटा शिक्षा क्षेत्रमा हेर्दाखेरि यो बजेट शिक्षकहरूलाई सामुदायिक विद्यार्थीहरूको लागि र सामुदायिक विद्यालयका लागि त्यति हौसिने खालको छैन भनेर यहाँले भन्नुभयो?
1: छैन, त्यो हौसिने खालको छैन, होइन, अब अहिले अब ग्रेड समायोजनका विषयवस्तुहरू 9 बुधे सहमति जुन गर्यौं, त्यत्रो 29 दिनसम्म शिक्षक आन्दोलन भयो, त्यो शिक्षक आन्दोलनमा 9 बुधे सहमति चाहिँ नेपाल सरकारले गरेको थियो, तत्कालीन सरकारले हामीलाई धोका दियो, नियोजित ढंगको धोका थियो त्यो, होइन, केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा 29 दिनसम्म सरकार विद्यार्थी के शिक्षकहरूलाई गलाएर थकाएर हेपेर पेलेर होइन जबरजस्त रूपमा चाहिँ सड़कबाट चाहिँ के अरे विद्यालयतर्फ त फर्काइयो 9 बुधे कृत्रिम सहमति गरेर, होइन, भनिसकेपछि त्यो सहमति कारण हुन्छ भन्ने हामीले सोचेका थियौं। त्यो बेलामा पनि रासोपाका चाहिँ नेतृत्वहरूले होइन वचन दिनुभएको थियो, भनिसकेपछि त्यो 9 बुधे सहमति भनेको अब ग्रेड समायोजनको विषयवस्तुहरू पनि छ त्यहाँनिर, निजामती र शिक्षकहरूको कर्मचारीको तलब समायोजनका विषयवस्तुहरू पनि छ, त्यो पनि मलाई लाग्छ कि अहिलेको बजेटले सम्बोधन गर्न सकेन। अझ बहुप्रतीक्षित शिक्षक कर्मचारीहरूले एउटा आत्मसम्मान र स्वाभिमानको लागि जुन के अरे विगतदेखि नै शिक्षक अस्पतालको नाराहरू उठाइरहेको थियो र अन्य सेवाका कर्मचारीहरूको अस्पताललाई चाहिँ समृद्ध गर्ने भन्ने चाहिँ बजेटमा आयो, तर शिक्षक कर्मचारीहरूको अस्पताल त्यसलाई चाहिँ बजेट विनियोजन पनि भएन। र अर्को एकीकृत ढंगले ल ठिक छ निजामती र शिक्षकहरूको अस्पताललाई एकीकृत ढंगले के अरे सञ्चालन गर्नलाई पनि ल त्यो पनि हामीले मान्यौं, होइन, स्वीकार्न सकिन्थ्यो, तर मलाई लाग्छ कि त्यो पनि त्यो बजेटले सम्बोधन गरेन। त्यो भएकाले गर्दा फेरि अब शिक्षक कर्मचारी अब गुणस्तरको विषयवस्तु छ बढी होइन, ट्रेड युनियन खारेजीको विषयवस्तु पनि ट्रेड युनियन खारेजीको सन्दर्भबाट उठिरहेको छ, अनि भनेपछि गुणस्तर चाहियो भन्ने कुरा पनि भएको छ। तर शिक्षामा न त सूचना प्रविधिमा लगानी गर्न खोजिया छ, न त शिक्षक कर्मचारीहरूको चाहिँ स्वाभिमानमा चाहिँ यसले के अरे स्वाभिमानमाथि चाहिँ यसले सम्मान गरेको छ होइन भनिसकेपछि, र फेरि अस्थायी प्रकृतिका शिक्षक कर्मचारीहरूलाई पनि स्थायी प्रक्रियामा लाने विषयमा पनि मौन छ, त्यसले गर्दा फेरि गुणस्तर कसरी आउँछ त होइन, गुणस्तर आउनको लागि
2: भनेको सरकारको जुन शिक्षा क्षेत्रमा एउटा नयाँ क्रान्ति गर्ने नयाँ परिवर्तन ल्याउने गुणस्तर सुधार्ने र अन्तर्राष्ट्रिय लेभलमा बिक्ने खालका जनशक्तिहरू उत्पादन गर्ने भन्ने कुरा एकातिर गरिरहेछ भने त्यो अनुसार नीति तथा बजेट आउन सकेन, किनभने लगानी पर्याप्त मात्रामा भएन, सरकारले शिक्षा क्षेत्रका लागि पर्याप्त बजेट छुट्याएन, धेरै कुरामा मौन रह्यो भन्ने यहाँको भनाइ छ। ठीक छ, त्यतातर्फ सम्बन्धित सरकारको ध्यान जाओस्। अब अर्को एउटा कुरा चाहिँ यहाँ अहिले सामुदायिक विद्यालयहरूले भोग्नु परेको, खास गरी सुर्खेत लगायत कर्णालीमा त्यो धेरै समस्या छ, अन्यत्र जिल्लामा पनि समस्या होला, यहाँ चाहिँ निकै मुद्दा पनि परिरहेछन् कि सामुदायिक विद्यालयका हेडसरहरूलाई अहिले निकै गाह्रो छ, पत्रकारहरू पुगेर लौ किन चन्दा लिनुभयो किन फिस लिनुभयो त्यस्तो गर्न पाइन्छ भनेर सताइरहेछन्। यसका लागि एउटा शिक्षक नेताको हिसाबले यहाँले के भन्नुहुन्छ?
1: अनि यस्तो अब सामुदायिक विद्यालयहरूमा हामीले अहिले पनि भन्यौँ झन्डै अब 63,000 दरबन्दी अपुग्छ भनेर होइन नेपाल सरकारले के अरे एउटा गठन गरेको दरबन्दी व्यवस्थापन तथा मिलान कार्यदलले 63,000 दरबन्दी चाहिँ अपुग्छ भनेर आजभन्दा झन्डै 2-3 वर्ष अगाडि एउटा तथ्य बाहिर ल्याएको थियो होइन, र अहिले नेपाल सरकारले के भनिरहेको छ भने 23,000 प्राविको दरबन्दी चाहिँ कम छ के बढी छ होइन, र निमावि र माविको दरबन्दी चाहिँ अपुग्छ भनेको छ। अब हामीले के भनेका छौँ भने ल ठिक छ त 23,000 दरबन्दी प्राविमा बढी छ भने रिक्त दरबन्दीहरूलाई रूपान्तरण गर्न सकिन्छ नि होइन, रिक्त दरबन्दीलाई रूपान्तरण गर्न सकिन्छ अथवा त्यही प्राविमै कार्यरत होइन अथवा निम्न माध्यमिक दरबन्दीमै कार्यरत जुन शिक्षक छ आधारभूत तहको चाहिँ आधारभूत तहमा हुँदाखेरि पनि उहाँहरूको योग्यता र क्षमता भनेको कोहीको त पीएचडी नै छ अहिले त पछिल्लो चरणमा त कोहीको स्नातकोत्तर छ स्नातक त न्यूनतम पनि छ, फेरि उहाँहरूले चाहिँ के अरे त्यो प्राज्ञिक विषयहरूमै होइन उहाँहरूले त्यो डिग्री लिनुभएको छ, त्यस्ता शिक्षकहरूलाई एनमा व्यवस्थापन गरेर माथिल्लो तहमा हामीले के अरे बढुवा गर्नुपर्छ भनेर विगत लामो समयदेखि हामीले चाहिँ उठाएको तर विद्यालय शिक्षा विधेयक बनेन त्यो त्यसै सेलायो होइन, र अहिले माध्यमिक विद्यालय जुन माध्यमिक विद्यालयहरूमा विद्यार्थी चाप बढी छ होइन, यो पछिल्लो दशकमा गाउँघरमा चाहिँ खाली छ त्यो चाहिँ एउटा ट्रेन्ड भयो होइन, अहिले कस्तो छ भने दूरदराजका भूगोलको चाहिँ अलिकति सहरमा जाने
2: बस्ती सराईको कारणले गर्दा पनि
1: त्यो ग्लोबल ट्रेन्डै जस्तो देखिन्छ कि नेपालमा मात्र नभइकन त्यो विश्वभरि नै चाहे त्यो अमेरिका होस् चाहे चीन होस् होइन विश्वहरूमा कस्तो देखिन्छ त भन्दाखेरि गाउँका विद्यार्थी मध्यम सहरमा जाने, मध्यम सहरका विद्यार्थी सदरमुकाममा जाने, सदरमुकामका विद्यार्थी के अरे राजधानी जाने, राजधानीका विद्यार्थी चाहिँ के अरे एबोर्ड जाने होइन, त्यो एउटा प्रचलन छ, त्यो त रोजगारदेखि लिएर होइन अहिले त एउटा विश्व त एउटा ग्लोबल सिटी भइसक्यो, त्यसले गर्दा त्यो ग्लोबल अहिले मान्छेले त त्यो ट्रेन जुन हुन्छ नि उसले त अमेरिकाकै सुविधा खोज्छ, उसले त युरोपकै सुविधा खोज्छ, उसले होइन चाइनाको सुविधा खोज्छ, अस्ट्रेलियाको सुविधा खोज्छ, त्यो त नेपाल त हामी त भर्खर विकसनमुख मुलुक छ होइन, त्यो भएर त्यो टाइपको चाहिँ भिजन पनि अहिलेको सरकारले पनि ल्याउन सकेन नि त, उल्टा त झन् के छ
2: भने खास गरी यहाँनिर एउटा कुरा के हो भने अब कानून बनाइयो संविधानमा बनाइयो 10-2 सम्मको शिक्षा निशुल्क हुनेछ भनेर बनाइयो, अब त्यो अनुसार सरकारले दरबन्दी र भवन विद्यालयको भौतिक पूर्वाधारका लागि त्यो ग्यारेन्टी गर्न सक्नु पर्थ्यो,
1: सकेन
2: कानून त विद्यालयहरूले कुनै पनि विद्यार्थीले अथवा कुनै पनि अभिभावकले म मेरो छोराछोरीलाई कक्षा 12 सम्म पढाउँदा 1 रुपियाँ पनि दिन्न भन्नु भने कानूनले त त्यो पायो, तर व्यवहारिक रूपमा सबै व्यक्तिलाई त्यो गर्दा तर यसको जिम्मा यसको दोष चाहिँ खालि प्र र सम्बन्धित विद्यालयले मात्र किन होइन,
1: सबै एकदम तपाईँले समय सान्द्रै विषयवस्तु उठाउनु भयो होइन, मैले यसमै जोड्दै थिएँ कि त्यही भएर अब दरबन्दीहरू छैन स्कूलहरूमा, माध्यमिक दरबन्दी पुग्दैन, विद्यार्थी संख्या बढी छ होइन, त्यो हुँदाखेरि अभिभावकबाट कुनै न कुनै रूपबाट त शुल्क लिनै पर्यो, हेडमास्टरले उसको सबै सम्पत्ति बेचे पनि एउटा सेसन त चल्ला अर्को सेसनबाट फेरि चल्ने कुरा पनि भएन होइन अब आफ्नो जिम्मेवारीबाट पछि हटेर पनि फेरि भोलि आउने अर्को प्रहले पनि बेहोर्ने पर्ने त्यही हो. अहिले स्थानीय तहमा त झन् बढी के छ त भन्दा फेरि आशंका र अविश्वास पनि छ होइन. त्यो हेडमास्टरको चेतना कतातिर ढल्किएको छ, उसको आस्था कहाँ छ, विचार कहाँ छ, त्यताबाट पनि नाप्ने तौलिने होइन पनि गरिन्छ. अहिले अहिले
2: सबैपालिकाहरूमा
1: स्थानीय तहमा चाहिँ अझै बढी छ. त्यो कारणले यो सरकारले त्यसलाई हल गर्छ भन्ने हामीले सोचेका थियौं. तर हल कस्तो गर्यो भने शिक्षामा बजेट त्यो अनिवार्य निशुल्क शिक्षा जुन छ नि होइन, अनिवार्य र निशुल्क शिक्षाको जगमा टेकेर होइन कि अहिले चाहिँ बरु अभिभावकले पनि शुल्क लिन पाउने होइन, अभिभावकबाट चाहिँ सहयोग शुल्क लिन पाउने भनेर चाहिँ अहिले त्यो ल्यायो होइन. कि चाहिँ एजुकेसन ट्याक्स लगाइदिए भए पनि हुन्थ्यो होइन. ल अब जुन ढङ्गले छ नि त ल ठिक छ, विद्यालयमा चाहिँ शुल्क लिने नै हो भने एउटा क्लास स्टार्टर हुन्छ नि त होइन, आर्थिक अवस्थाको आधारमा चाहिँ त्यो एउटा ट्याक्स लिँदा पनि हुन्थ्यो नि. उसको सम्पत्ति चलचल सम्पत्तिहरू उसको पेसाहरू सबै हेर्दाखेरि के छ, उसले कति होइन स्वैच्छिक ढङ्गले पनि कर तिर्न सक्छ नि. शिक्षामा मान्छेले कति लगानी गरिरहेको हुन्छ होइन, अब धर्म कमाउनको लागि त्यस्तो बनाएको भए नि हुन्थ्यो, त्यो त बनाएन. तर यसपालि चाहिँ अभिभावकहरू जुन सस्मित शिक्षा मन्त्रीले जुन ढंगले कुनै शुल्क लिन नपाउने भनेर आउने बित्तिकै त एकदम ठुल्ठूला चाहिँ नीति र कार्यक्रम नीति बाहिर ल्याउनु भयो होइन. कति कहिले चाहिँ कति बुझे कहिले कति बुझे ल्याउनु भयो, तर त्यसकै खिलाफमा अहिले फेरि सरकारले के गरेर भन्दा फेरि अभिभावकबाट चाहिँ शुल्क लिन पाउने टाइपको चाहिँ व्यवस्था गरेर फेरि सामुदायिक विद्यालयमा पनि निजीकरणकै प्रक्रियामा अवलम्बन गरे हो कि भन्ने हामीले आशंका पनि छ.
2: त्यही त अब यो समस्याबाट सामुदायिक विद्यालयहरूले खास गरी अहिले यहाँले सामाजिक सञ्जाल हेर्नुभयो भने पनि पाँचवटा न्यूजमा एउटा दुईटा त सामुदायिक विद्यालयहरूले पैसा लिएको कुरालाई त्यहीमा सम्बन्धित प्रलाई पत्रकारहरूले हैरान पारेको अवस्था त्यहाँ छ. त्यो पालिकाले सम्बन्धित पालिकाले प्रदेश सरकारले संघीय सरकारले अझ त्यसमा पनि संसदले त्यो कानून सम्बन्धित कानून संशोधन गरेर मिलाउनु पर्ने कुरामा अहिले चाहिँ एक्लो कस्तो भइरहेछ भने सामुदायिक विद्यालयका प्रहरू आर्थिक सहयोग लिए बापत उनीहरूले ठूलै अपराध गरिरहेछन्, उनीहरूले त्यो आफ्नो व्यक्तिगत भलाइको लागि लिइरहेछन् भन्ने एकरो आरोप उनीहरूले खोप्नु परेको छ. जबकि यो जवाब दिनुपर्ने त संघ सरकारले
1: होइन, त्यही त मैले अघि नै यसमा भने अब सरकारले चाहिँ दरबन्दीको व्यवस्थापन गर्नुपर्ने, सरकारले चाहिँ व्यवस्थापन खर्च दिनुपर्ने. अहिले थोरै चाहिँ के छ त भन्दाखेरि प्रावि आधारभूत 1-8 अनि 9-10 र 1-12 होइन, त्यसमा पहिलाको तुलनामा अलिकति रकम चाहिँ बढाएको छ होइन सरकारले. जस्तै 1-12 तलेको स्कुललाई व्यवस्थापन खर्च भनेर 1,10,000 होइन, अनि 9-10 तलेको स्कुललाई 1,00,000, अनि अर्कोलाई चाहिँ त्यस्तै 80,000 35,000 सुरु गरेको छ होइन. तर त्यतिले त पुग्दैन होइन, त्यतिले त पुग्दैन नि.
2: त्यही त मेरो विकास यहाँ किनभने यो चाहिँ सुर्खेत लगायत कर्णालीमा अत्यन्तै ठूलो समस्याको रूपमा विगत हामीले 8-10 वर्ष यता आइरहेछ कि. यो कि त स्पष्ट रूपमा सम्बन्धित पालिका प्रदेश सरकार र संघ सरकारले पनि भन्नु पर्यो, 10 जोड 2 जुन निशुल्क भनेर भन्यो त्यो गर्न अहिले व्यवस्थापन गर्न सकिएन, त्यस हिसाबले सम्बन्धित विद्यालयले आवश्यकता अनुसार केही शुल्क लिन सक्नेछन् त्यसको जवाब चाहिँ त हामी सबैले गरौँला.
1: मैले भन्छ अहिले बजेटले त्यो व्यवस्थापन गर्यो,
2: आर्थिक रूपमा सहयोग लिन सक्ने व्यवस्था चाहिँ
1: गर्यो बाटो. पहिला यही सरकारले यही सरकारको शिक्षा मन्त्रीले नै त्यसलाई बन्देज लगाउनु भएको थियो, अलि बढी टाइट गर्नुभएको थियो. त्यो विगतमा पनि सरकारहरू सुमना सिस्टम आउँदा फेरि पनि त्यसलाई धेरै टाइट गर्नुभएको थियो. शिक्षा चाहिँ अनिवार्य र निशुल्क हुनुपर्छ भन्ने उहाँहरूको थियो. तर अहिले चाहिँ बजेट भाषणमा चाहिँ यु टर्न भएर उहाँहरूले शुल्क लिन पाउने विद्यालयमा
2: भनेर थोक्नु भएन, सहयोगका रूपमा लिन सकिने भनेर भनेपछि हामी सबैले गरौँला.
1: मैले भन्छ अहिले बजेटले त्यो व्यवस्थापन गर्यो,
2: आर्थिक रूपमा सहयोग लिन सक्ने व्यवस्था चाहिँ गर्यो
1: अहिले गर्यो बाटो. पहिला यही सरकारले यही सरकारको शिक्षा मन्त्रीले नै

0: 15,000 कसरी एक्लै सहयोग दिन्छन् भनेर जुन जवाब दिइरहनु पर्ने भएको छ नि, योबाट अब अलिकति खुकुलो
1: हुनुभयो।
0: अब खास गरी सामुदायिक विद्यालयको शिक्षक नेताको हिसाबले भन्दाखेरि हामी समयमा पनि बाँधिएका छौँ। अब ठ्याक्कै सामुदायिक विद्यालयका शिक्षकहरूले भोग्नु परेको समस्या 1, 2, 3 प्राथमिकताका आधारमा के छ?
1: सामुदायिक विद्यालयका शिक्षकहरूले भोग्नु परेको छ भन्दा पहिलो कुरो त सेवा सुविधा कुरा भइहाल्यो होइन। सेवा सुविधा जस्तै मैले अघि पनि भने, बाल विकास विद्यालय कर्मचारीहरूले अहिले पनि एउटा श्रमणले तोके अनुसारको तलब भत्ता पाएका छैनन् होइन। त्यहाँ बाल विकास भनेको त धाइयामा जस्तो पनि हो, ऊ चाहिँ त्यहाँ सुसारी पनि हो, टिचर पनि हो होइन, अनि अब सबै हो नि अब भने त। तर तिनले सबभन्दा वेतन उनको धेरै हुनुपर्ने, त्यहाँ कम छ, राज्यले त्यसलाई सुनेकै छैन। अर्को सामुदायिक विद्यालयका शिक्षकहरू लामो समयदेखि अस्थायी हुनुहुन्छ होइन, बिसौँ वर्षदेखि राहतका शिक्षकहरू जो उनी साबिक उच्च माध्यमिक शिक्षकहरू होइन, अनि छुट करार शिक्षकहरू उहाँहरूसँगै निजामती सेवामा चाहिँ प्रवेश गरेका साथीहरू सहसचिव भइसके, सचिव भइसके, सेना प्रहरीमा प्रवेश गर्नेहरू जर्नेलहरू भइसके, तर एउटा शिक्षक चाहिँ जीवनभरि अस्थायी अस्थायी छ, आफ्नो पेसाको पिरलोभित्र छ होइन। भविष्य के हुने भने अनिश्चयमा छ होइन। एउटा त स्थायित्वको समस्या त्यो भइहाल्यो, अर्को समकक्षिताको समस्या। अब कस्तो भने, अब यता शिक्षकहरूमा प्रथम श्रेणी भनेको सहसचिव सरह हो, तर निजामतीको के अरे सहसचिव र शिक्षकको प्रथम श्रेणीको ग्रेडहरूमै भिन्नता छ होइन। अनि अब औषधि उपचारको विषयमा पनि भिन्नता छ। अब अरू क्षेत्रका चाहिँ कर्मचारीहरूले अब टिएडी खान्छन्, तर शिक्षक त टिएडी पनि खाँदैन होइन। एकदम भ्रष्टाचारविहीन संस्था हो त्यो शिक्षण संस्था। भनिसकेपछि उनीहरूको स्वाभिमानलाई के अरे एउटा मलजल हुने टाइपको चाहिँ बजेट विनियोजन पनि छैन होइन। अहिले पछिल्लो चरणमा चाहिँ यो सामुदायिक विद्यालयको शिक्षकहरूले भोग्न परेको समस्या भनेको चाहिँ ट्रेड युनियन अधिकार जुन छ नि होइन, जस्तै अब शिक्षकहरूले त अलिक बुझेको हुन्छ, देखेको हुन्छ। स्थानीय तहमा चाहिँ सबै जनप्रतिनिधिहरूले प्रागिक हुन्छन् भन्ने पनि छैन, शिक्षा बुझेका हुन्छन् भन्ने पनि छैन होइन। अब जनताबाटले निर्वाचित गर्नुभयो एउटा ढंगले, सबै विधामा उहाँहरू पर्फेक्ट हुनुहुन्छ भन्ने पनि छैन, तर पनि उहाँहरूले शिक्षालाई बुझ्ने, शिक्षकहरूलाई बुझ्ने कुराहरूमा पनि समस्या छ। त्यसले गर्दाखेरि चाहिँ अलि बढी राजनीतिक प्रतिशोधको शिकारहरू अहिले पछिल्लो चरणमा
0: त्यो समस्या देखिन्छ। तर त्यो शिक्षकहरूमा पनि त्यो समस्या छ कि पालिकाका जनप्रतिनिधिमा मात्रै त्यो समस्या हो, दोहोरो होला नि त
1: यस्तो छ। हामीले अहिले पछिल्लो चरणमा के भनेका छौँ भने, ट्रेड युनियन अधिकार होइन, जो चाहिँ के अरे 1886 नै अमेरिकाको सिकागो सहरबाट आन्दोलन भएर यहाँसम्म आएको छ। नेपाल सरकारले ट्रेड युनियन के अरे आईएलओ अभिसन्धिलाई 2023 चाहिँ उसले हस्ताक्षर गरेको छ। भनिसकेपछि ट्रेड युनियन अधिकारबाट त हामीलाई वञ्चित गर्न सक्ने कुरो छैन, तर ट्रेड युनियन अधिकारको नाममा कतिपय विकृति र विसङ्गतिहरू पनि छन् होइन। दलका आवरणभित्र, शक्तिका आवरणभित्र होइन, कक्षा कोठामा चाहिँ नपढाउने होइन, आफ्नो चाहिँ ड्युटीहरू पूरा नगर्ने, कर्तव्य निर्वाह नगर्ने जुन प्रवृत्ति विगतमा चाहिँ अझै बढी थियो। तर अहिले पछिल्लो चरणमा हामीले के भन्यो भने, अधिकार र कर्तव्यलाई हो हाम्रो ट्रेड युनियन अधिकार के अरे होइन। त्यो कारण हामीले कर्तव्य निर्वाह गर्न नसक्नेले अधिकार माग्न सक्दैन भनेर पछिल्लो चरणमा त हामीले यो संघ संस्थाहरूले पनि, हामी जस्तै भने नेपाल शिक्षक संगठनको केन्द्रीय समितिको अध्यक्ष भएँ, अब हामीले दर्जनौं तालिमहरू सञ्चालन गरेका छौँ, सेमिनारहरू सञ्चालन गरेका छौँ, गोष्ठीहरू सञ्चालन गरेका छौँ। कोविडको बेलामा हामीले 20,000 शिक्षकहरूलाई चाहिँ ट्रेनरहरू बनायौं होइन। अब भूकम्पको बेलामा हामीले त्यही ढंगले चाहिँ समाजमा कम्युनिटीमा बसेर हामीले होइन के अरे समाजसेवा गऱ्यौं। त्यो पछिल्लो चरणमा चाहिँ मलाई लाग्छ कि कर्तव्य पूरा नगर्ने शिक्षकहरू जीवित हुँदैनन् क्या, त्यो ट्रेड युनियनको नेतृत्व हुन पनि सक्दैनन्। त्यो कारणले गर्दा पछिल्लो चरणमा त यो अलिक कमै छ होइन, अलिक कम छ। त्यो कारणले हामीले शिक्षक साथीहरूलाई पनि अवार गरेकै छौँ यो विषयमा। यो अब हामी समुदाय अहिले कस्तो छ भने, शिक्षक पेसा, शिक्षक प्रोफेसन छ नि, यसलाई मोर प्रोफेसनसियल बनाउनुपर्छ, त्यो ठिक छ होइन। तर त्यो अहिले त के भइरहेको छ भने, कम्युनिटी र शिक्षक समुदायको बीचमा ग्याप छ क्या। त्यो ग्याप किन आयो भने हामीभित्र पनि प्रश्न गर्नुपर्छ मैले भनेको छु होइन। एउटा त के अरे सामुदायिक विद्यालयको शिक्षकहरूलाई हमला गरिसकेपछि त्यसलाई चाहिँ समुदायबाट कटाइदिइसकेपछि विद्यार्थी र शिक्षकको बीचमा विश्वास भएन भने त्यो त कहाँ जान्छ, निजी विद्यालयतिर जान्छ। एउटा त निजीकरणको बाटो पनि भयो होइन। फेरि सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न पनि सक्दैन नि। अहिले यो बजेटमा पनि नेपाल अहिले अघि त मेरो अझ छुटेछ, यो बजेटमा के ल्याएको छ भने, अहिले सरकारले विदेशी विश्वविद्यालयहरूलाई नेपालमा चाहिँ होइन के अरे प्रवेश दिने, यो त घातक विषयवस्तु छ नि यो होइन। किनभने एउटा त नेपालको पुँजी अहिले त विदेशै गएर पलायन हुन्थ्यो, अहिले सिधै यहीँबाट पलायन हुन्छ अब होइन। एउटा अर्को उपनिवेश टाइपको हुन्छ, प्रतिस्पर्धा गर्न सक्छ त, पहिला निजी र सामुदायिक बीचमै प्रतिस्पर्धा।

0: गर्न सक्दैन. अहिले नेपालमा भएका राष्ट्रिय पुँजीपति वर्गहरूले निजी विद्यालय सञ्चालन गरेका छ. त्यो निजी विद्यालयले फेरि विदेशबाट सम्बोधन प्राप्त
1: विश्वविद्यालय
0: के अरे प्रतिस्पर्धा गर्न सक्दैन, किनभने उसको त अन्तर्राष्ट्रिय पुँजी हुन्छ नि. त्यो त होइन, अन्तर्राष्ट्रिय पुँजी हुन्छ, एकाधिकार पुँजी हुन्छ. त्यो पुँजीले नेपालको पुँजीसँग त प्रतिस्पर्धा गर्न सक्दैन. हेर्नुहोस्, स्रोत र साधनदेखि लिएर सबै विज्ञता त त्यहीँबाट होइन उनीहरूले हासिल गर्छन्. त्यो कारणले गर्दाखेरि यसले पनि मलाई के लाग्छ त भन्दाखेरि समस्या छ. त्यो कारणले अब सामुदायिक विद्यालयका शिक्षकहरूमाथि जुन प्रश्नहरू उठ्याएको छ, अघि पनि मैले भने स्रोत र साधनका विषयवस्तु पनि छन्, व्यक्तिका नेचरका विषयवस्तुहरू पनि छन् होइन, र कतिपय त्यसलाई चाहिँ ट्रेड युनियन आन्दोलनलाई विकृति बनाउने ट्रेन्डहरू पनि छन् होइन. त्यही भएको कारणले हामीले अहिले चाहिँ अधिकार र कर्तव्यलाई सँगै लानुपर्छ भन्ने कोणबाट त्यो विगतका सीमा
1: भनेको जसले अधिकार सँगसँगै कर्तव्य निर्वाह गर्ने कुरामा खर उत्र्न सक्दैन त्यस्ता व्यक्तिहरू, त्यस्ता शिक्षकहरू पनि उसले शिक्षकको नेतृत्व गर्न सक्दैन भन्ने. अब यहाँनिर यहाँले पनि अघि खुलाइहाल्नुभयो कि सामुदायिक विद्यालयहरूलाई एउटा आरोप लाग्ने गर्छ, गुणस्तरको मामलामा सामुदायिक विद्यालयहरू निकै पछाडि रहे, जबकि हेर्दाखेरि सामुदायिक विद्यालयमा ट्रेन टिचरहरू छन्, उच्च शिक्षा हासिल गरेका टिचरहरू छन्, तुलनात्मक रूपमा संस्थागत विद्यालयहरू जसलाई निजी विद्यालय बोर्डिङ स्कूलहरू भनिन्छ त्यहाँ चाहिँ कम डिग्री हासिल गरेका, कम अनुभव भएका, कम तालिम भएका शिक्षकहरूले पढाउँदा पनि विभिन्न परीक्षाहरूमा चाहे त्यो एसईको होस्, चाहे त्यो कक्षा बाह्रको बोर्ड परीक्षाहरूमा होस्, नतिजा संस्थागतको निकै राम्रो आउँछ, सामुदायिकको कमजोर आउँछ भने किन चाहिँ यो
0: एउटा त सबभन्दा पहिला अहिले
1: यहाँनिर मैले यसलाई गरिहालेँ. आरोप चाहिँ के लाग्ने गर्छ भने सामुदायिक विद्यालयका शिक्षकहरूलाई, अझ थाहै भइसकेका शिक्षकहरूलाई, अझ यहाँ जस्तो संगठनमा लाग्नुभएका शिक्षकहरूलाई राजनीति गरेर हिँड्ने हुन्छ, विद्यालयमा खासै पढाउनु पर्दैन, त्यही भएर पनि यस्तो हुन्छ.
0: त्यो त एउटा अब राजनीति गर्न हिँड्ने हुन्छ भन्ने आरोप त अहिले शिक्षकहरू मलाई लाग्छ दलहरूसँग धेरै जोडिया छन् जस्तो मलाई
1: पछिल्लो समय दिपिक कम
0: होइन यद्यपि होइन अत्याधिक लगभग के एकाध मान्छेहरूले आस्था विचार राखे होलान् नतर पनि पछिल्लो चरणमा त्यस्तो शिक्षक कर्मचारी
1: साथी.
0: एउटा त सामुदायिक विद्यालय प्रति जनताको विश्वास घट्या हो होइन, त्यो शिक्षकको मात्रै दोष भएन नि, लगानी छैन नि त होइन. अब तपाईँ भन्नु त्यो मैत्री वातावरण, त्यो गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने मैत्री वातावरण हुनु पर्यो नि त होइन. त्यो भनेको चाहिँ त्यहाँ आईसीटी ल्याब हुनु पर्यो होइन, नेट हुनु पर्यो, अब त्यो विज्ञान प्रयोगशाला राम्रो हुनु पर्यो होइन. भनिसकेपछि टिचर त स्थायी भएर त आयो होइन, स्थायी भएर टिचर आयो, तर पावर पोइन्ट त्यहाँ त प्रोजेक्टर छैन होइन विद्यालयहरूमा. अनि भनेपछि अहिलेको जस्तो चाहिँ पाठ्य सामग्री मात्रै नभइकन भनौँ न प्रयोगत्मक जुन अहिलेको विज्ञान र प्रविधिसँग सूचना प्रविधिसँग जोड्ने होइन टेक्स्टहरू त त्यहाँ छैन स्कुलमा होइन. कतिपय स्कुलमा त टोय छ, अहिले पनि दूरदराज स्कुलहरू हेर्नु शौचालयहरू नै राम्रा छैनन्. काठमाडौँका निजी विद्यालयहरूमा भएका चाहिँ के अरे शौचालय भन्दा कक्षा कोठाको स्तर गिर्दो छ होइन, अनि गुणस्तर मात्रै खोजेर त त्यहाँ पाउँदैन. र अर्को फेरि अनुगमन निगमन र व्यवस्थापनको विषयहरू पनि छ, रिवार्ड एन्ड पनिसमेन्टका विषयवस्तुहरू पनि छ होइन. अब वर्षौं पच्चिसौं वर्ष अस्थायी भइरहने जुन पेसाको सेक्युरिटीको विषयहरूले मनोविज्ञानले पनि त्यहाँ घर गर्छ. त्यो भएको कारणले गर्दाखेरि एउटा झट्ट हेर्दा त हो त होइन, निजी विद्यालयमा 20,000 खाने टिचर होइन, यता चाहिँ 30,000-40,000 खाने टिचर, गुणस्तर खै. तर निजी विद्यालयको पनि के अरे त्यो एकदम उच्च स्तरको विद्यालयहरूले मात्रै ग्रेड सिट ल्याएका छन् होइन, जीपे राम्रा ल्याएका छन्, तर त्यहाँ पनि सामान्य विद्यालयहरूमा त त्यो छैन नि, जहाँ भौतिक पूर्वाधारहरूको अवस्था कमजोर भएको.
1: यहाँले यसमा पनि भन्नुभयो कि उच्च नतिजा राम्रो प्राप्त गर्नको लागि त्यो अनुसार लगानी, मैत्री वातावरण निर्माण गर्ने कुरामा सामुदायिक विद्यालय प्रति त्यो वातावरण सृजना गर्न
0: भनौँ न. मैले भने कालिका मानव ज्ञानमा त्यसले त निजी विद्यालयले सक्दैन त्यसलाई प्रतिस्पर्धा गर्न, त्यहाँ त लगानी छ नि, त्यहाँका हेड टिचरले चाहिँ समुदायलाई जित्न सक्ने, राजनीतिक नेतृत्वहरूलाई चाहिँ आफ्नो कब्जामा लिन सक्ने, त्यहाँ स्रोत र साधन चाहिँ प्रधानमन्त्रीका कार्यालयदेखि लिएर संसारबाट ल्याउन सक्ने मुख्यमन्त्री कार्यालयसम्मबाट नानी नमुनाको पनि त्यही हो. त्यहाँ अर्बौं बजेटहरू चाहिँ लगानी छ, विश्व निकेतन मावि त्यहाँ पनि अर्बौं बजेट राज्यले होइन स्रोत र साधन खोज्न सक्ने छ के, सबै त त्यो हुन सक्दैन नि त. त्यो भएर स्रोत र साधन भएको सामुदायिक विद्यालयको नतिजा हेर्नु न होइन, निजीले त त्यहाँ
1: स्रोत साधनको कमीका कारण पनि नतिजामा अलिकति समस्या छ भन्नु. अब हामी अन्तिमतिर छौं, यहाँहरू जस्ता शिक्षक नेताहरूले, शिक्षक संगठनहरूले शिक्षकहरूको हक अधिकारका लागि के लड्नुभयो यहाँले अघि नै पनि भन्नुभयो 19 दिनसम्म आन्दोलन गर्नुभयो 29 दिनसम्म आन्दोलन गर्नुभयो अन्तिममा यहाँहरू ललिपपमा फस्नुभयो केही न केही मैले लगायत केही शिक्षक नेताहरूसँग उतिखेरै भनेको थिएँ साथी हो है तपाईँहरूको यो उधारो सम्झौता हो
0: यस्तो हुँदो रहेछ क्या यो ट्रेड युनियन आन्दोलनभित्र पनि दुईटा प्रवृत्ति हुँदैछ हेर्नुहोस् होइन अब एउटा प्रवृत्ति भनेको राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्ति अर्को प्रवृत्ति भनेको के अरे माग र मुद्दाहरूलाई अन्तिमसम्म लाने मर्न पनि तयार हुने प्रवृत्ति त अहिले यो ट्रेड युनियन शैक्षिक ट्रेड युनियन आन्दोलनभित्र चाहिँ जुन के अरे आत्मसमर्पणवादी प्रवृत्तिको नेतृत्वहरू नै हाबी भयो होइन कुनै एउटा संस्थाले मात्रै आन्दोलन गरेर पनि हुँदैन त्यो त सिन्धु महासंघले गर्नुपर्छ 29 दिनसम्म हामीले आन्दोलन त गरे हो नि होइन तर के छ त भन्दाखेरि आन्दोलन परिचालन समितिको नेता सड़कमै नारा लगाइरहेछ होइन अरू नेता गएर मध्यरातमा चाहिँ कुनै दलको के अरे घरमा गएर सम्झौता गरिसकेका छ अनि होइन सड़कमा त ती शिक्षकहरूलाई त धोका भइरहेछ अनि त्यो ट्रेन छ क्या विगतदेखि नै अहिलेसम्म हेर्दाखेरि त्यही भएर हामीले अहिले समीक्षा गर्नुपर्छ भनेको छौँ नि हामीले होइन हामीले के भन्यौँ भने 36 सालदेखि 41-42 सालसम्मका सबै आन्दोलनहरूले माग र मुद्दाहरू पूरा गर्न सक्ने
1: जुन नेतृत्वमा रहनु भएको छ विभिन्न शैक्षिक संघ संगठनमा उहाँहरूको दक्षता उहाँहरूको क्षमतामाथि पनि त प्रश्न गर्ने छ
0: होइन त्यही भएर हामीले भन्यौँ नि त हामीभित्र शल्यक्रिया गर्नुपर्छ नेपाली शिक्षक महासंघभित्र शल्यक्रिया गर्नुपर्छ होइन सीमा र कमजोरीहरूलाई पत्लाउन सक्नुपर्छ मैले अघि पनि फेरि भने फेरि जोड दिएँ अहिले 36 सालदेखि 41-42 सालसम्मका सबै आन्दोलनहरूले माग्र मुद्दाहरूले कुनै न कुनै रूपमा सम्बोधन भयो त्यहाँबाट पछिका आन्दोलनहरूले किन सम्बोधन हुन सकेन 80 आन्दोलनले किन सम्बोधन गर्न सकेन होइन 81-82 आन्दोलनले किन सम्बोधन गर्न सकेन त्यो परिमाणभन्दा त पछिल्लो चरणको आन्दोलन त अलिक ठुलो थियो नि त शिक्षकहरूको होइन अझै ठुलो थियो तर के हो त मैले फेरि पनि भने होइन अब त्यहाँनिर के हो त भन्दाखेरि त्यो नेतृत्वहरूमा काहीँ न काहीँ चाहिँ पलायनतावादी सोचहरू भए मर्नको लागि हामी डरायौँ के होइन त्यो सड़कमै हामी मर्न सक्नु पर्थ्यो
1: ललिपपमा परे केही नेताहरूलाई चाहिँ विदेश भ्रमणदेखि लिएर अन्य अफरहरू आयो भन्ने पनि सुनिन्छ
0: यस्तो छ क्या त्यो चाहिँ शिक्षक कर्मचारीका लिडरसिपहरूमाथि लगाउने आरोप हो होइन ल त्यही 81-82 आन्दोलनपछि पनि कुनै शिक्षक नेता विदेश गए पनि छैन होइन अब कुनै शिक्षक नेता विदेश गए पनि छैन उसको चाहिँ सबै
1: यस्तो भए यसरी बुझौँ व्यक्तिगत प्रलोभन वा लोभ लालच भन्दा पनि त्यो आन्दोलनलाई निष्कर्ष अन्तिम बिन्दुसम्म पुर्याउने अठोट र त्यो दृढता नहुँदाखेरि
0: दृढता र शिक्षक कर्मचारीहरूप्रति चाहिँ आफ्नो समर्पणको भाव नहुने रहेछ कि होइन मैले त्यो बुझ्छु कि मरङलाई म तयार हुनुपर्छ भन्ने हुनु पर्यो नि होइन त्यो भए त्यसमा कमी हो हेर्नुहोस् होइन त्यसमा कमी हो र अर्को भनेको चाहिँ राज्य सत्ताले जुन शिक्षक कर्मचारीलाई प्रयोग मात्रै गर्यो नि त होइन त्यसको परिणाम त दलहरूले भोगिरहे नि होइन हामीलाई प्रयोग मात्रै गरिरहे तर पछिल्लो निर्वाचनले त त्यो देखायो त्यो हामीलाई अब हामी एउटा त हाम्रो कमजोरी त आफ्नो ठाउँ छँदैछ तर राज्य सत्ताको शिक्षाप्रति हेर्ने दृष्टिकोणमा चाहिँ सीमा र कमजोरी हो हाम्रो आन्दोलनलाई बुझ्ने सवालमा उनीहरूको कमजोरी हो शिक्षालाई हेर्ने एन्डमा त ल्याए कानुनमा त ल्याए तर त्यसलाई
1: ठिक छ अब जाँदा जाँदै अन्त्यमा अब ती जुन हुन त त्यसपछि सरकार पनि परिवर्तन भयो मुलुकमा राजनीतिक नेतृत्वकर्ताहरू नै परिवर्तन भए तर शैक्षिक आन्दोलनले जुन 29 दिनसम्म पछिल्लो पटक यहाँहरूले आन्दोलन गरेर जुन एउटा आन्दोलनबाट स्थगित गर्ने अथवा पछि हेर्ने वातावरण भन्यो ती कुराहरू पूरा गर्नका लागि अहिलेको सरकारलाई अहिलेको नेतृत्वलाई यहाँहरूको यहाँ जस्ता संगठनको दबाव पहल के हुनेछ त
0: हामी मासुमा छलफल गरिरहेछौँ होइन अब यो सरकारले त ट्रेड युनियनलाई नै एउटा त अस्वीकार गरेका छ अनि अर्को ट्रेड युनियन खारेज गर्न पनि खोजिरहेछ यसो के हो त भन्दाखेरि प्रतिपक्षी चिन प्रति एउटा के हो त भन्दाखेरि अब त्यो विरोध स्वीकार नसक्ने अथवा चाहिँ सुझावहरूलाई स्वीकार नसक्ने अलिक अहंकार दम्बी हट होइन विगतमा केपी प्रवृत्ति जस्तै चाहिँ यहाँ अहिले देखा परिरहेछ त्यो कारणले गर्दाखेरि हामी अब बजेटले पनि खासै शिक्षक कर्मचारीहरूलाई सम्बोधन त गरेन उत्साहपूर्ण ढंगको सम्बोधन त भएन र अब अन्य सवालहरूमा पनि अब हामी केही समय हेर्छौँ विद्यालय कर्मचारी के हुन्छ बाल विकास के हुन्छ यो अब राहत लगायतका अवस्था प्रकृति शिक्षक कर्मचारीको के हुन्छ यो सबैको हल त मुख्य त विद्यालय शिक्षा एनले नै गर्ने हो होइन तर अहिले सरकारले चाहिँ नियमावली ल्याउन खोजिरहेछ होइन उल्टो बाटो पनि हिँड्न खोजिरहेको नियमावलीले सबै कुरो हल गर्न सक्दैन अब त्यो कारणले गर्दाखेरि अब हामीले विद्यालय शिक्षा विधेयक ल्याउनको लागि हामीले दबाब दिन्छौँ विद्यालय शिक्षा विधेयक ठिक छ राज्यले हामीलाई नस्वीकारे पनि सड़क त छ हाम्रो होइन कक्षा कोठा त छ हाम्रो होइन अभिभावक पनि
1: तर विद्यालय शिक्षा विधेयक पनि तपाईँहरूको आन्दोलनको मनमा र त्यति बेला भएको सहमति अनुसार आएन अर्थपूर्ण रह्यो त्यसलाई सम्बोधन नहुने गरेर ल्याइयो भने त त्यसको अर्थ त रहेन होला
0: त्यही भएर अब होइन यो समस्याको अब ऐनहरू कानूनहरू भनेर समस्याको समाधान गर्नलाई ल्याउने हो नि त राज्यले
1: होइन
0: अनि समस्याको समाधानै हुने भएन झन् समस्या बल्झिन थाल्यो भने त अब हामी त टुल्टुलो हेरेर बस्ने कुरा त भएन नि हिजो पञ्चायत कालमा पनि आन्दोलनले के अरे ट्रेड युनियन आन्दोलनलाई त दबाएकै हो तर पनि हिजो त नेपाल राष्ट्रिय शिक्षक संगठनले त आन्दोलन गर्न पाएकै थिए होइन अहिले त त्यही संघ संस्थाहरू पनि विघटन गराउनेतिर राज्य जान्छ भने त यो त पञ्चायत भन्दा नि क्रूर भयो नि त होइन अब यसले त आन्दोलन बुझेन ट्रेड युनियन बुझेन राष्ट्रिय अन्तर्राष्ट्रिय चाहिँ आयलो अभिसन्धि बुझेन होइन मानवाधिकारको विषयमा बुझेन त्यो त हामीले बुझाउने गरेर सड़कबाट जवाफ दिन्छौँ नि यदि त्यस्तो प्रक्रिया अगाडि बढायो
1: भनेको अहिले यहाँ त्यसमै पर्खरै हेरेको अवस्थामै लगभग हुनुहुन्छ
0: हामी पर्खरै हेरौँको अवस्थामा
1: अब समय लगभग सिद्धियो हामीसँग यहाँ पनि एकदमै हतारमा हुनुहुन्छ अघि नै सकेसम्म छोटो गरौँ भनेर भनिरहनु भएको थियो अब जाँदा जाँदै अन्त्यमा भन्नु मन लागेको कुरा चाहिँ ट्याक्कै यो चाहिँ सोधिन अथवा आएन यो छुट्यो भन्ने त्यस्तो केही छ भने एक दुई लाइनमा
0: होइन अहिले अब राज्यले ट्रेड युनियनमाथि चाहिँ निकै हमला गरेका छ म शिक्षक कर्मचारी साथीहरूलाई के अपिल गर्न चाहन्छु भने यति ठूलो आन्दोलन संघर्ष हुँदाहुँदै त राज्यले विगतको सरकारले नि हामीलाई स्वीकारेन सुनेन हाम्रा माग र मुद्दाहरू अहिलेको सरकारले झन् सुन्ने स्थिति नै छैन त्यो भएको कारणले गर्दाखेरि हाम्रा सीमा र कमजोरीहरू छन् होइन सीमा र कमजोरी हाम्रा प्रशस्तै छन् त्यसलाई हामीले सच्याउने हो रूपान्तरण गर्ने हो नेपाल शिक्षक महासंघलाई पनि हामीले नयाँ सिराबाट अगाडि बढाउनै पर्छ यही यथास्थितिको नेपाल शिक्षक महासंघले समस्याको समाधान गर्न सक्दैन त्यही भएर म शिक्षक साथीहरूलाई चाहिँ ट्रेड युनियनमा आबद्ध भएर होइन नेपाल शिक्षक महासंघलाई समृद्ध गरेर मजबूत बनाएर यसलाई रूपान्तरण गरेर मात्रै हाम्रो समस्या हल हुन्छ अहिले पछिल्लो चरणमा चाहिँ ट्रेड युनियनप्रति नै वितृष्णा छ शिक्षक कर्मचारी साथीहरूमा त्यो वितृष्णा भएर ट्रेड युनियनमा आबद्ध नभएर तितरबितर भयो भने त झन् हाम्रो अधिकार अहिलेको प्राप्त उपलब्धि पनि गुम्छ त्यही भएर आम शिक्षक कर्मचारी साथीहरूलाई चाहिँ संगठित हुनको लागि र भित्रै अन्तर संघर्ष गर्नको लागि भित्रै चाहिँ दबाव बढाएर चाहिँ यसलाई रूपान्तरण गरेर शिक्षक के अरे हाम्रा माग र मुद्दाहरूलाई चाहिँ पूरा गर्नको लागि नयाँ ढंगले सोच्नको लागि र अहिले जुन बदलिँदो उपस्थिति छ विश्व एउटा ग्लोबल एरा जस्तो पनि छ होइन हामीले चाहिँ अन्तर्राष्ट्रिय जनशक्ति जो हामीले अन्तर्राष्ट्रिय श्रमसँग प्रतिस्पर्धा गर्न सक्ने अन्तर्राष्ट्रिय जनशक्तिसँग प्रतिस्पर्धा गर्ने जनशक्ति हामीले तयार गर्न पनि छ हामीले त्यतिकै कर्तव्यलाई पनि नभुलेर होइन अहिले हाम्रो जवाब भनेको चाहिँ कर्तव्यबाटै कक्षा कोठाबाट नै उच्च स्तरको जनशक्ति तयार गरेर हामीले जवाब दिन सक्नुपर्छ राज्यलाई होइन समाजलाई त्यसमा चाहिँ केन्द्रित हुनको लागि म अपील गर्न चाहन्छु
1: समय दिनुभयो व्यस्त समयका बावजुद पनि हाम्रो निम्तलाई स्वीकार गरिदिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
0: धन्यवाद सर हाम्रो संस्थाको धारणा तब आम शिक्षक कर्मचारी साथीहरूको बीचमा राख्ने अवसर दिनुभएकोमा चाहिँ यो एफएम र यहाँका संचालक सरलाई म हार्दिक आभार व्यक्त गर्छु
1: हस् आजको संवादको निर्धारित समय सकिएको छ आज हामीले नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीज्यूसँग कुराकानी गर्यौं आगामी हप्ता नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै आजका हाम्रो अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि यहाँलाई छुट्टिन्छु हस्त नमस्ते

0: एसई सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
5: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेश यी भाइजना भया
6: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486175 र 98489376
10: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
8: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
11: रेडियो भेरी एफएम

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-688-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: रेडियो भेरी एफएम।

नमस्कार। रेडियो भेरी एफएम 98.7 MHz को प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6
1: सादृशी प्रणाली अब यो श्रीमद् भागवत महाप्राण को कति कथा को वर्णन विस्तार गरिन्छ भने देखि श्री प्रभाव पाठ जब महाराज परीक्षित आफ्नो कार्यकाल आफ्नो अधिकार आफूमा राज्य सत्ताको अधिकार प्राप्त भएपछि संसार दिग्विजय गर्दै आफ्नो राष्ट्रमा कहाँ कहाँ के भएको छ यो बुझबुझारतको निमित्त निकाल्नु भएको थियो। जाँदा जाँदा जाँदा जाँदा जाँदा कृतमाला नामको नदीको किनारमा पुगिसकेपछि एउटा घटना देख्नुभयो। राजाले कस्तो देख्नुभयो, नदीको किनार निरवन देखे। एक राजा रहेछन् डर लाग्दो, जब चाण्डालको अनुहार परेको, एउटा गाई रहेछन् घाँस खान लागेकी। त्यही बेलामा फलामको लौराले चाण्डाल जस्तो राजाले छुटेको, अर्को जब गुरु रहेछ तीन खुट्टा भाँचिएको एउटा पाउले मात्रै टेकेको। ए तिमीहरू को हो? राजा परीक्षितले सोध्नुभयो। धर्म वञ्चन खै मेरो प्रभु, सत्ययुगमा चार त्रेतायुगमा तीन द्वापरमा दुई कलीमा एक। यो पाउले टेकेर हिँडेको तैपनि मेरो मनमा शान्ति, मैले घाँस खान पाइन, मैले गुरुको रूप धारण गर्नु पर्यो, सत्यताको कायममा रहँदा भन्नुभयो। तिमी सत्य धर्मै रहेछौ, सत्ययुगमा चार त्रेतामा तीन द्वापरमा दुई कलीमा एक पाउमा पनि अहिले कलीले आक्रमण गरेको मैले बुझेँ, तिमी चिन्ता नमान भन्नु। राजा परीक्षितले अनि यता अनुहार, जब सारा सम्पूर्ण नित्य कर्म र आफ्नो कर्तव्यबाट च्युत भएको, ये पृथ्वी रूपी महातारी तिमी किन रोएकी भन्दा, मेरो भगवान मेरो रक्षा गरिदिने मेरो परमधाम प्रभुको सवारी भो, कृष्णको पृथ्वीको भारा कान्त उद्धार गरेर, तर मैले ज्यादै दुःख पाएँ, यो दुःखबाट मलाई भुमरीबाट उद्धार गराइदिनुहोस् भन्दा, ठिकै छ आमा धन्दा नमान, तिम्रो भार उद्धार गराइदिने परमात्मा श्रीहरी मेरो प्राण भन्दा ईश्वर प्रभु नै प्यारो, उसको प्रभु पनि सवारी होइबक्सेपछि तिम्रो रक्षा मैले गर्नुपर्छ भन्ने मान्यताको आधारमा तयारी गरे, ल ठिकै छ। अनि सरास जानुभयो। त्यसपछिबाट जब त कोष भन्दा कलीलाई सोद्धा, कलीले भिन्ती गर्यो, मेरो नाम कली हो, त मेरो राष्ट्रमा नबस् भन्नुभयो। राजा परीक्षितले, हो तपाईँको राष्ट्र कि मेरो राष्ट्र, मैले तपाईँको राष्ट्रमा नबस्ने कि तपाईँले मेरो राष्ट्रमा नबस्ने, यसको बारेमा विचार भन्दा, तेरो आयु कति भन्नुभयो? राजा परीक्षितले, तपाईँको नि भन्दा मेरो 4,60,000 भन्नुभयो राजा परीक्षितले। कलीले भन्यो, 4,32,000 मेरो, 4,32,000 वर्ष बच्नेवालाले राज्य गर्न नपाउने, पाजे 60 वर्ष बच्ने राज्य गर्ने भन। अनि राजा परिषदलाई, साह्रै सुटेर अब तलाई दनक दिन्छु भनेर झ्याप्पै तरबार उठाएर काट तमनेर लाग्दाखेरि सारङ्गी बसाराको ममाज्याले सार छ, मेरो प्रभु मलाई नमारिदिनुहोस्, सत्य त्रिता द्वापरमा गरिएका धेरै पुण्यको प्रभाव भन्दा कलीमा गरिएको प्रभावले मैले ठूलो उद्धार हुने हुनाको कारणले यो रक्षा गरिदिनुहोस् भन्नुभयो। ल ठिकै छ, यसका लागि अब मैले के गरौँ भनेकन बडा समस्या पर्यो र त्यो समस्याको समाधानको लागि छुटे पिटे दण्ड दिए, इत्यादि सारा सम्पूर्णको लागि म दण्ड दिने कि भन्ने विचार गरेर अब उसले मेरो राष्ट्रमा नबस् भन्नुभयो, कहाँ जाने भनेकन सोद्धाखेरिमा, मेरो राष्ट्रमा नबस् भनेर आज्ञा गरिएको कारणले गर्दा मैले बस्ने ठाउँ कहाँ हो भन्दाखेरिमा, अनि त्यसदेखि पछाडि राजा परिषदले तरवार हान्न भनेर लागेको बेलामा, ममा सार छ मलाई नमारिदिनुहोस्, जस्तो रजहाँसले दुध्रपान एकछामा राखेको जब फिल्टर गरेर खान सक्ने क्षमता छ, त्यस्तै पाप र पुण्यको छानिदिने मसँग क्षमता छ, मलाई क्षमा राख्नुहोस् भनेपछि, ल ठिकै छ त्यसो भनेदेखि मैले के भनौँ तँलाई, तँ गएर पहिला नम्बरमा जहाँनिर जब दुर्वेश नियुक्त नर नारीको व्यवहार रहन्छ दुर्वेशन, त्यहाँ गएर बस्नु भन्ने आज्ञा भयो। दोस्रो नम्बरमा कहाँ जाउँ त भनेर आज्ञा गरेको थियो, दोस्रो नम्बरमा जाने ठाउँ अब तँलाई म भन्छु भन्नुभयो। कहाँ जाम प्रभु भनेर सोद्धाखेरिमा, जुन ठाउँमा पासावृत्ति हुन्छ, जुवा खेलिन्छ, त्यस ठाउँमा गएर बस्नु। तेस्रो नम्बरमा कहाँ जाउँ त प्रभु भनेर बस्दाखेरिमा, अन्त जब तैँले बस्ने ठाउँ छैन भनेदेखि तेस्रो नम्बरमा जाने ठाउँ तँलाई म निर्णय गरिदिन्छु भन्नुभयो। कहाँ जाम प्रभुदेव भनेर सोद्धाखेरिमा, अन्त तैँले जानु पर्दैन, तैँले जब यस किसिमबाट जहाँनिर मदिरा पासा बेस्या यो तीन ठाउँ तँलाई आसनको प्रतिबद्धता भनिदिनु भयो, अनि त्यसदेखि प्रभु यो त ज्यादै नरमाइलो ठाउँ हो, पवित्र ठाउँ केही पाउँ कि भनेर आज्ञा गर्दाखेरिमा, पवित्र प्रकारको ठाउँ भनेको तँलाईमा एउटा छ, सुनमा गएर बस भनेको हुनाले सुनमा गएर राजा परीक्षितको शरीरको श्रीपेजमा गएर कली प्रवेश गर्यो। अनि राजा परीक्षितको मति विवेक र विचार सारा बिग्रदै गयो। आज जब राजा परीक्षित सुनको श्रीपेज लगाएर कली बोकेर राजा परीक्षितले कलीलाई दण्ड दिए भनेको, आफै दण्डित भएर अहिले कृतमाला नदीको तट किनारमा सन्दीप नाम गरेको ऋषिका सान्निध्यतिर जाँदै हुनुहुन्छ भन्ने समानको कथा यही सध्याबाट

अब सौनकादीलाई पौराणिक सूतले नैमिषारण्य राम गरेको क्षेत्रमा कथाको प्रवचन दिइरहनु भएको छ। सारा सम्पूर्ण राजा परीक्षित महाराज शिकार खेल्दै जानुभएको सम्यक राम गरेको ऋषिका आश्रममा पुगिसकेपछि राजन तपाईँलाई जब म आएको थाहा छैन कि के हो भने कलीलाई श्रीमा बोकेर हिँडेका राजा मती भ्रष्ट भइसकेका थियो है पानीले भन्नुभयो। राजाले बडा कडा शब्दमा ऋषि समाधिमा हुनुहुन्थ्यो तर पानी गंगाजीमा त्यत्रो प्रवाहित भएर कृतमाला बगिराखेकी थिइन्। तर राजा परीक्षितको मती बिग्रेको कारणले पानीले भन्नुभएको थियो उहाँले दिनु भएन नदिएको कारणले आए फेरिले भन्नु दिनु भएन। उहाँ समाधिमा हुनुहुन्थ्यो बौर म जस्तो राजा आउँदाखेरिमा मैले जल माग्दा दिँदैन भने यो त जिन्दा लास हो भनेर टपक्क टिपेर मरेको सर्प ऋषिका गलामा पहिराइदिनु भयो अनि राजा दरबार जानुभयो। जब त्यो श्रीपेज लायो राजाको मति बिग्रने जब श्रीपेज खोल्यो राजाको मति सप्रने यही भइराखेका थियो। कृतमाला नाम गरेको नदीको तटकिनारमा गइसकेपछि आफ्नो श्रीपेज जब राजाले दरबारमा झिकेर जब राख्दाखेरिमा बल्ल उहाँको होस आएको थियो मैले गल्ती गरेँ गद्दीवाला राजालाई अपमान गरी हाँ भन्दै हुनुहुन्थ्यो। त्यस बेलामा अचानक पूर्वक सम्बीका छोरा श्रृङ्गीले थाहा पाउनुभयो तपाईँको पिताजीको गलामा मरेको सर्प छ भन्ने थाहा पाएपछि आजका मितिबाट जसले मेरो पिताजीलाई मरेको सर्पको गहना लगायो त्यसलाई सात दिनका दिनमा तक्षक नाम गरेको नागले डसेर मर्नु परोस् भन्ने ब्रह्मश्राप पारिदिनु भयो सात दिनका दिनमा। अनि हृदय हुनुहुन्थ्यो सम्बीक ऋषि हुनुहुन्थ्यो बाबु किन रोएको भन्दा बुबा हजुरका गलामा मरेको सर्प कुन दुष्टात्मले लागेछ लगाएछ आजको सात दिनको दिनमा त्यसलाई जब तक्षकले डसेर मारोस् भन्ने श्राप दिएपछि पनि क्रोध शान्त नभएको कारणले रोएको भन्नुभयो मेरो बाबा जति डर हुन्छ जिन्दाको डर हुन्छ मरेकाको केको डर मरिया मान्छे के डर मरिया सर्पको के डर मरेको बाघ भाल हात्तु गेडाको के डर मरिया मान्छेको के डर मान्छे मरिया दिन बाहिर ननिस्किने धेरै छन् डरले भाँडा पनि भित्रै मानिदिन्छ त्यसै कारणले अब कसले के गर्ने ऋषेश्वर सौनका दिए यही प्रभावले गर्दा भगवान के गरौँ भनेर बडा चिन्ताले हातहरू व्याकुल हुनुभएको थियो। धन्दा मान्नु पर्दैन सरकार परमात्माको प्रार्थना गर्ने मनन गर्ने भजन गर्ने कीर्तन गर्ने कहिले नटुटाइकन परमात्माको प्रतिमा प्रेम जगाएर लिएर जाने यो आज्ञा गरेको छ ठिकै छ। यही प्रकारको कार्यक्रमको रफ्तारमा अगाडि बढाउनु भएको थियो यसै प्रसङ्गको बीचमा एक दिन भगवान श्रीहरि जगतका मालिकले यो प्रकारको कार्यक्रम परिपूर्ण गरिसकेपछि सात दिनको दिनमा तक्षक नामको नागराजाबाट दसिनु ब्रह्मश्राप पर्यो भन्ने भएपछि गद्दीवाला राजाले जब मलाई यो काम गरेको हो बाबु राजा जब परीक्षितलाई यो अपराध भयो अब तिमी धन्दा नमान सरासर जाऊ परमात्माको प्रार्थना गर भजन गर कीर्तन गर मनन गर चिन्तन गर करे कुनै प्रकारको काममा तिमी संलग्नता नरहऊ अब एउटा काम गर राजा भन्नु के काम प्रभु भनेर सोद्धाखेरिमा गद्दीवाला राजालाई व्यासमा बसेको पण्डितलाई गौशालामा बाँधिएकी गाईलाई क्रियामा बसेको क्रिया पुत्रलाई र सुतेरी भएर बसेकी कुनाभित्रकी नारीलाई जले हत्या गर्यो भने हातताई पापी पञ्चोग्र पाप भनेको त्यही हो त्यसकारणले यो गर्नु हुँदैन जाऊ बाबा। गद्दीवाला राजालाई मृत्युको घटीमा प्राप्त गराउनु हुँदैन सात दिनको दिनमा मुक्ति हुने उपाय यस्तो छ भनेर आज्ञा गर्नुहोस् भनेर भन्दा साथ ठिक छ भनेर सात दिनका दिनमा तक्षक नाम गरेको नागराजाबाट टसेर मर्ने अगत्तीमा पर्ने सात दिनको भित्रमा केही काम गर्नुहोस् र गुरु भन्ने आज्ञा भइसकेपछि ल ठिक छ त्यसो भनेदेखि मैले राजगद्दी त्याग्नु पर्यो भनेर राजा परीक्षितले सारा राज्यगद्दी त्यागिदिनुभयो। आफ्ना जेठा छोरा जन्मेजीलाई राजपाट सुम्पा गर्नुभयो आफ्नी महारानी बपु शर्मालाई भन्नुभयो रानी आजबाट तिम्रो र मेरो बिदाई हुन आँट्यो रानी लौ बसिरह है मैले सात दिनका दिनमा मर्ने अगत्तीमा पर्ने लौ त मेरो प्यारी महारानी भनिगण राजा यस्ता प्रभावबाट विदावादी भए आफ्नो गतिले सरस्वती नाम गएको नदीको तटकिनारको बाटो भागीरथीमा गएर चौसठी हातको मण्डप यस्तै प्रकारले पण्डाल कसेर भगवान वासुदेव प्रभुको प्रार्थना गरे जीवन मुक्तिको लागि तयारी हुनुभयो। भगवान नारायण वासुदेवको ध्यान गरे मनन गरे कृतन गरे गम्भीर बाणीमा प्रभुको जब तुतिबिन्ते श्रद्धा व्यक्त गर्दै प्रभुका चरण रूपी कौनमा कहिले नबोल्ने तरिकाले प्रभुको चरणमा ध्यान गरियो लौतरी शेष्ट सौनकादी यसै प्रभावबाट महाराज परीक्षितको प्रतिमा सुखदेव स्वामीले बडा गम्भीर बाणीमा आज्ञा गरी बक्स्यो र अब सुखदेव स्वामीको र राजा परीक्षितको सम्वादको प्रकरण कसरी भयो त भन्ने सम्बन्धको लागिमा बन्धु चिरिने त विपत्ति महा भनेको छ बन्धु चिनिन्छ रे आपत्ति पर्दा पत्नी चिनिन्छ धनधान सकिँदा मित्रै चिनिन्छ अति दुःख पर्दा श्रीमती चिनिन्छ रे पैसा नभएन
श्रीमती चिन्ने चाहिँ पैसा नभएला पनि माया गरे खान्दी भने हाम्रै साच्चीकी रहेछ भनेर जान्ने, पैसा लगाए दिन खान्ने अरू दिन मुहान नगर्ने त्यस्ता त के। त्यसै कारणले पैसा दिए त होटेलमा पनि दिन्थेन कि, त्यसले मात्र दिनु परिया छ नि। त्यसै कारणले यसै प्रभावले गर्दाखेरि यो घरमा मैले आउन पुगे फुकिन्न भन्थ्यो अझ उहिले, त्यही आफूले काममा भर्ती भइसक्यो भने कसले फुकिदिन्छ पनि। त्यसै कारणले लौ त यस प्रभावले गर्दाखेरिमा पत्नी चिन्ने त धनदान सकिँदा, मित्रै चिन्ने अति दुःख पर्दा, बन्धु चिन्ने विपत्ति पर्दा, राजा परीक्षितलाई आपत्ति पर्यो, सात दिनका दिनमा तक्षक नामगिरीको नागले डसेर मर्ने अगतिमा पर्ने, यो कुरा समाचार पाइसकेपछि ल मैले अब बसिरहनु हुँदैन भनिकन बन्धुको हित बन्धुले गर्नुपर्छ भन्नका लागि सुखदेव स्वामी अहिले निस्की बसेको छ मन्दराचल पहाड़बाट। अनि राजा परीक्षित र सुखदेव स्वामीको नाता कसरी बन्धुको पर्यो यो चाहिँ बडा छकित भए नि त गुरु भन्नुभयो सौनकाजीले पौराणिक सूत्रसँग। किन त भन्दाखेरि एउटा एक नम्बरमा राजा परीक्षित भनेको कसका छोरा, अर्जुनका नाति अभिमन्युका छोरा राजा परीक्षित, सुखदेव स्वामी भन्नेका पराशरका नाति व्यासका छोरा सुखदेव स्वामी, यतिको लामो दूरीमा कसरी दाजुभाइको नाता पर्यो प्रभु सुखदेव स्वामीको र राजा परीक्षितको भन्दा, होइन यसमा रहस्य छ सुन्नुहोस् भनेर महाराज परीक्षितको लागि सात दिनको दिनमा तक्षक नागबाट डसेर उद्धार गराउनका लागि सब ध्यान गर्ने सुखदेव स्वामीले गम्भीर वाणीमा आफ्नो भाषा प्रस्तुत गर्दै हुनुहुन्छ। लौ त सौनकादि ऋषि प्रणाली भनेर प्रथम स्कन्ध 19 अध्यायसम्म पौषमनको वर्णन मैले सकेँ भगवानको, यो विराट विभूति सुदृढ गर्नका लागि बनिएको भागवत पहिलो नम्बर बाँच्ने भन्दा भागवत परमात्माको पाउ दोस्रो कन्ध गोली गाँठा तेस्रो कन्ध घुना चारौं कन्ध तिग्रा पाँचौं कन्ध जाङ छैटौं कन्ध कट्टी सातौं कन्ध नाभि अष्टम स्कन्ध छाती नवम स्कन्ध घाँटी दशम स्कन्ध मुख एकादश स्कन्ध दुई आँखाको बीच द्वादश स्कन्ध तालु श्रीमद् भागवत सम्पन्न। अब अहिले पाउ सम्मानको वर्णन विस्तारले सुसम्पन्न गरे, अब तपाईँलाई के सुन्ने इच्छा छ भन्दा श्रीमद् भागवतको द्वितीय स्कन्धमा सुखदेव स्वामीको र राजा परीक्षितको सम्वादमा यिनको दाजुभाइको नाता कसरी पर्यो पहिला यही कथा सुन्न चाहन्छु भनेको छ। राजा परीक्षितको र सुखदेव स्वामीको सम्वाद सौनकादिलाई पौराणिक सूत्र निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट।

अब द्वितीय स्कन्दमा श्रीमद भागवतको पहिलो अध्याय कति कथाको वर्णन विस्तार गरिन्छ भने नमो भगवते वासुदेवाय श्री शुक उवाच बरीयानिषति प्रश्नम कृतम लोकहितमण्डप आत्मवित् सम्मतम पुंसश्रुत व्याधिषु व्यपर अब सौनकादि ऋषि अघि के भएछ भन्नुहोला भने राजा परीक्षितको र सुखदेव स्वामीको नाता दाजुभाइको कसरी पर्यो भनेर यहाँले सोध्नुभएको प्रश्नको बारेमा उत्तर दिनका खातिर अघि एक दिन कसको पनि पर्यो भन्नुहोला भनेदेखि रानी जब जगत जननी दुर्गा महातरी राधा मैयाले पालेका दुईटा सुगा रहेछन्। ती दुईटा सुगाहरू सधैँ भन्ने गोपी कृष्ण कहु गोपी कृष्ण कहु कृष्ण गोपी गोपी कृष्ण कहु भनेर ए गोपी कृष्णलाई बोलाऊ भन्दा मात्र तिमी किन यसरी जब स्थगित भएका छौ गोपी कृष्ण कहुको सट्टामा कृष्ण गोपी कहु पनि भन न भन्दा भन्दैनौ भने नभनेको कारणले तिमीहरू तुरन्तैकन पृथ्वी मण्डलमा जानु परोस् भन्ने श्राप पर्यो। यस कारणबाट श्रापको प्रभावबाट हामी कहिले उद्धार हुन्छौ त प्रभु भनेर सोद्धाखेरिमा अब कहिले होइन मेरो महाराज यसको अर्थ यो छ भन्नुभयो के अर्थ छ भनेर सोद्धाखेरिमा अरू प्रकारले त्यो नै प्रभावले होइन एउटै प्रकारको प्रक्रिया छ एउटै प्रकारको नीति छ एउटै प्रकारको नियम छ भन्नुभयो के छ नियम भनेर सोद्धाखेरिमा अरू नियम केही होइन एउटा प्रश्न छ के प्रश्न छ भन भनेर भन्दाखेरिमा जबकि गोपी कृष्ण कहु गोपी कृष्ण कहु भनेर भन्ने तिमीहरू कृष्णलाई बोलाऊ मात्रै भन्ने गोपीलाई बोलाऊ कहिल्यै नभन्ने यसैले तिमीहरूलाई मैले च्युत गराएको हुँ भन्ना साथ भगवान हामी जान्छौ त भनेर राजाका मण्डपबाट दुईटा सुगा निस्किएर गएका थिए। त्यही बेलामा अचानक प्रभु एउटा घटना के घट्यो भनेदेखि कैलाश नायक श्री शंकर भोले बाबाका प्रतिमा आज जब सर्वेती प्रभु हजुर सबै कुरा जानी बक्छन् भगवान म केही जान्दिन मलाई पनि केही सिकाइदिई बक्छस् न प्रभु भनेर पार्वती मैयाले प्रार्थना गर्नुभएछ आफ्ना पतिदेवसँग। यो ज्ञान भन्ने कुरा जब जहाँ पाए हुन्छ दिन हुँदैन एकान्त जग्गामा जानुपर्छ हिँड भनेर एकान्त जग्गामा लिएर जानुभयो एकान्त जग्गा कहाँ थियो भनेर

त्यो पिराल धनुका डरले त्यो दुईटा सुगा ढकुर्दै ढकुर्दै ढकुर्दै जाँदा गएर जब एउटाले प्रवेश लिएछ कहाँ घृताची नाम गरिएको अवसराले ऋतुको प्रसंगमा व्यास महर्षिको उत्तेजना बढाइरहेको बेलामा गएर झुवा पागाका कुण्डामा गएर प्रवेश गरेछ र सुकेको काठमा सुकेको वृह शुक्र किट त्यही प्रवेश गरिएको कारणले गर्दा सुगाको चरो पनि ती प्रवेश गरेको हुनाले बच्चा पैदा भयो। त्यसको नाम अयो हुने सुखदेव स्वामी भन्ने नाम भयो। दाजु चाहिँको नाम भाइ चाहिँको नाम चाहिँ पूर्ण ब्रह्मज्ञान नभएको कारणले सरास्त्र गएछन्। ती कहाँ गएर बसेछन् भनेदेखि उत्तराको गरमा गएर अभिमन्युका पुत्र भएर जन्मिएर मेरो दाई भन्ने सुखदेव स्वामीलाई जब मेरो भाइ भन्ने चाहिँ थाहा रहेछ, मेरो दाजु भन्ने परिचितलाई थाहा रहन्छ र त्यही सुगाका अवतारमा भएका दाजु र भाइको नातामा अहिले सुखदेवले नाता लगाएर आफ्नो भाइ उद्धार गर्नका लागि भागवतको पुस्तक च्यापेर सवारी हुनुभयो। राजन परीक्षित के छ? श्री सुख उवाच। सुखदेव स्वामी भन्नुहुन्छ, बरी यानसितै प्रश्न कृत लोकहितम नृप आत्मवित सम्मतम पुंसस्रतव्यादिशुभि पर। अब तपाईँलाई के सुन्ने इच्छा छ महाराज? भन्दा म 7 दिनको दिनमा अगतिमा पर्ने नरकमा जाने, तक्षकले डसेर मर्ने, के गर्ने होला गुरु भनेर सोध्नुभएको थियो। जति डर हुन्छ जिन्दाको डर हुन्छ, मरेकाको के डर मेरो महाराज? सर्पको टोकाई किन डर मान्नुभयो? एक कुरा, अर्को कुरा तपाईँलाई म भन्छु मेरो राजन, तपाईँ मर्नु भनेको कुरा हक हो, जन्मनु भनेको कुरा हक होइन, मर्नु भन्ने कुरा हक हो। एक नम्बरमा मर्नै पर्छ, जसले पनि जन्मिसकेपछि, मरिसकेपछि जन्मन्छ जन्मदैन त्यो हकको कुरा होइन। अर्को प्रश्नमा तपाईँलाई भन्यौं, सबै प्राणी मर्छन् 7 दिनमा, कोही 8 दिन बस्नेवाला छैन। आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहिबार, शुक्रबार, शनिबार, 7 शनिबारबाट गन्दै जाँदा शुक्रबार, शुक्रबारबाट गन्दै जाँदा बिहिबारको 7, यो विश्व ब्रह्माण्डमा कोही प्राणी जब जब 8 दिन बस्ने प्राणी नै छैन, सबै 7 दिनमा मर्ने हो, के चिन्ता मान्छ? भगवानको भजन गरे। खटवाङ नाम गरेका एक महाराज थिए सूर्यवंशी राजपूतमा, उनले जब 2 घडीको आयुर्वेद पाउँदाखेरिमा हरिकीर्तनको प्रभावले उद्धार हुनुभएको थियो भने तपाईँ पनि नाम संकीर्तन प्रभुको प्रार्थना गरी उद्धार हुने कोशिशमा जानुस् भनेर राजा परीक्षित महाराजको मृत्युको हकलाई बचाउन सुखदेव स्वामीले भागवत 7 दिनसम्म तपाईँलाई अब मर्न डर नलाग्ने बनाइदिन्छु भनेकन कथा वाचन गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। श्री कृष्ण गोविन्द हरे मुरारे।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।
2: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided.

0: inspired with purpose and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chalukya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chalukya Pathshala, empowering minds, inspiring futures.
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत सम्पर्क फोन नम्बर 083-590-038
5: मोबाइल 9857820935, 9862829133 र 9865555600।
2: खुशीको खबर।
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
6: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 9845536984।
4: सूचना।
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760071284 र 9749608040।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95। कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
7: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-481-44935 98-580-32-399 98-580-40-792 र 98-448-61-175। सिप सिकौं आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
8: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
9: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
10: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
9: यो सोलर बलियो र भरपर्दछ।
8: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट ल्याउनु भएको।
11: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
2: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
6: यही असार 6 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।